0: जिल्लामा फर्काउन लागिएको भन्दै आपत्ति जनाएका छन्। दशकौंदेखि काठमाण्डुमा बसोबास गर्दै आएका सुकुम्बासी परिवारको रोजगारी, बालबालिकाको शिक्षा, स्वास्थ्य र सामाजिक सम्बन्ध यही जोड़िएकाले बिना योजना जिल्ला फर्काउनु पुनः विस्थापन मात्र हुने सुकुम्बासी अधिकार कर्मीहरूको तर्क रहेको छ। सुकुम्बासीलाई फर्काइँदै गाउँ काठमाण्डुमा छैन ठाउँ, मध्याह राष्ट्रिय दैनिकले यो खबर छापेको छ।
1: सर्वोच्च अदालतमा रिक्त न्यायाधीश नियुक्तिमा पहिलो प्राथमिकता उच्च अदालतका न्यायाधीशहरूलाई दिन गृह कार्य शुरू भएको छ। विगतमा कानून व्यवसायिक पृष्ठभूमिबाट सर्वोच्च अदालतमा सिधै न्यायाधीश नियुक्ति गर्दा विवाद उत्पन्न भएको भन्दै यसपटक न्याय परिषदले उच्च अदालतका न्यायाधीशलाई सर्वोच्चमा नियुक्ति दिन गृह कार्य गरेको हो। विगतमा राजनीतिक पृष्ठभूमि जोड़िएका कानून व्यवसायलाई सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गर्दा निष्पक्षताको प्रश्न उठ्ने गरेको थियो। त्यसैले पनि करियर जजलाई प्राथमिकता दिँदै उच्चबाटै सर्वोच्चमा न्यायाधीश लैजाने तयारी थालिएको हो। के छ न्यायाधीश नियुक्ति सम्बन्धी कानूनी व्यवस्था? संविधानको धारा 129 उपधारा 5 कानूनमा स्नातक उपाधि प्राप्त गरी उच्च अदालतको मुख्य न्यायाधीश वा न्यायाधीश पदमा कम्तीमा 5 काम गरेको वा कानूनमा स्नातक उपाधि प्राप्त गरी वरिष्ठ अधिवक्ता वा अधिवक्ताका रूपमा कम्तीमा 15 निरन्तर वकालत गरेको वा कम्तीमा 15 न्याय वा कानूनको क्षेत्रमा निरन्तर काम गरी विशिष्ट कानूनविदका रूपमा ख्याति प्राप्त गरेको वा न्याय सेवाको राजपत्रांकित प्रथम श्रेणी वा सोभन्दा माथिल्लो पदमा कम्तीमा 12 काम गरेको नेपाली नागरिक सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि योग्य मानिने उल्लेख छ। सर्वोच्चको न्यायाधीश नियुक्तिमा उच्चका न्यायाधीशलाई प्राथमिकता शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
0: प्रहरीले फेरि माग्यो फोन ट्रयापिङको अधिकार शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ। नेपाल प्रहरीले अपराध अनुसन्धानका लागि भन्दै सरकारसँग कल इन्टरसेप्सनको अधिकार मागेको छ। यो अधिकार पाए प्रहरीले व्यक्तिको फोन कुराकानी रियल टाइममै सुन्न सक्छ। प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले प्रहरीको रणनीति योजनामै कल इन्टरसेप्सनको विषय समेटिएको बताउनु भएको छ। जो व्यक्ति जघन्य अपराधमा संलग्न छन् वा फरार छन् उनीहरूको कोसँग के कुरा भइरहेको रहेको छ भन्ने सुन्नुपर्ने हुन सक्छ, उहाँले भन्नुभयो। त्यसैले प्रहरी अनुसन्धानलाई प्रविधि मैत्री बनाउनका लागि रणनीतिक योजना तयार गरेर गृह मन्त्रालयलाई जाहेर गरेका छौं।
1: आठ स्थानीय तहमा अझै पुगेन सड़क शीर्षकमा गोर्खापत्र खबर लेख्छ। देशभरका 753 स्थानीय तहमध्ये 8 स्थानीय तहको केन्द्रसम्म अझै पनि कच्ची सड़क समेत पुग्न सकेको छैन। पहाड़ी भौगोलिक विकटता, कड़ा चट्टान, सरकारको सीमित साधन र स्रोतका कारण ती स्थानीय तहमा कच्ची सड़क सञ्जालले जोड़न कठिन भएको हो।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब भित्री पृष्ठका खबर। सरकारले सामाजिक सञ्जाल सहित कुनै पनि माध्यमबाट व्यक्तिको प्रतिष्ठामा हानि पुग्ने गरी अपमानजनक, झुटा वा आधारहीन सामग्री सम्प्रेषण गर्न नहुने जनाएको छ। यस्तो कार्य गरेमा कानून बमोजिम सजाय हुने सरकारले स्पष्ट पारेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले आफ्नो कानूनबारे जान्नुहोस् अभियान अन्तर्गत मानहानी तथा गाली बेइज्जती सम्बन्धी कानूनी प्रावधानबारे सर्वसाधारणलाई सचेत गराउन सन्देश जारी गरेको छ।
2: दूरसंचार सेवा प्रदायक एनसेल लिमिटेडको शेयर बिक्री सम्बन्धी पछिल्लो सम्झौता यथास्थितिमा स्वीकार गर्न नहुने सरकारकै छानबिनले देखाएको छ। उक्त शेयर खरिद बिक्रीका लागि दुवै पक्षले निवेदन दिनुपर्नेमा नदिएको, शेयर खरिद बिक्री गर्नुअघि स्वीकृति लिनुपर्नेमा नलिएको जस्ता कारण देखाई सम्झौता

0: स्वीकार गर्न नहुने अध्ययनको सुझाव छ।
1: रौतहटको बौद्धी माई नगरपालिकाले आइतबारको विदा खारेज गरेको छ। नगरपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय आइतबार पनि खुल्ने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उदय शंकर चौधरीले जानकारी दिनुभएको छ। संघीय सरकारले प्रत्येक हप्ता शनिबार र आइतबार दिँदै आएको सार्वजनिक विदा कटौती गर्दै नगरपालिकाले आफ्नो मातहतका कार्यालयहरूमा आइतबार पनि नियमित सेवा सञ्चालन गर्ने निर्णय गरिएको उहाँले बताउनु भएको छ।
0: नेपाल वैदेशिक रोजगार व्यवसाय संघ म्यान पावरले वैदेशिक रोजगारीमा जाने श्रमिकका सबै काम छोडेर सोमबारदेखि वैदेशिक रोजगार विभागमा धरना दिँदै आएका छन्। म्यान पावरले मलेसिया र खाड़ीका देशका लागि तोकेको न्यूनतम लागत शुल्क 10,000 रूपियाँ गन्तव्य देशबाट महँगो तिरेर ल्याएको मागपत्रमा श्रमिक पठाउन नसक्ने भएकाले श्रमिकले विदेशमा कमाउने एक महिनादेखि दुई महिनाको पारिश्रमिक बराबरको शुल्क तोक्नुपर्ने भन्दै सोमबारदेखि विभागमा धरना दिन थालेका हुन्।
1: ज्येष्ठ नागरिकले सार्वजनिक सवारी साधनमा कानून बमोजिम पाउनुपर्ने 50% भाड़ा छूट र कम्तीमा दुई वा आरक्षित सीटको व्यवस्था प्रभावकारी कार्यान्वयन गराउनुपर्नेमा जोड़ दिएको छ। ज्येष्ठ नागरिक सम्बन्धी ऐन 2063 को दफा 9 ज्येष्ठ नागरिकलाई सार्वजनिक सवारी साधन, सार्वजनिक कार्य, स्वास्थ्य सेवा, धार्मिक तथा सार्वजनिक स्थलमा आवश्यक सेवा सुविधा र सहयोग प्रदान गर्नु सबैको कर्तव्य हुने व्यवस्था छ।
0: ग्लोबल आईएमई ब्याङ्कले नाइमा अटो एक्सपोको अवसर पारेर व्यक्तिगत गाड़ी कर्जामा विशेष छूट योजना सार्वजनिक गरेको छ। ब्याङ्कले सार्वजनिक गरेको उक्त विशेष योजना अनुसार नाइमा अटो एक्सपोमा नयाँ गाड़ी खरिद गर्ने ग्राहकले ब्याङ्कको आधारभूत न्यूनतम 5% प्रिमियम थपेर कर्जा पाउनेछन्।
1: विशेष अदालतले उद्योगी शेखर गोल्छालाई धरौटीमा छाड्न आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य, न्यायाधीशहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले गोल्छालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। मंगलबार अदालतमा हाजिर भएका गोल्छालाई 1 करोड़ रूपियाँ धरौटीमा रिहा गर्न विशेष अदालतले आदेश दिएको हो।
0: अब शेयर बजार 3 कारोबार दिन घटेको नेप्से परिसूचक मंगलबार भने स्थिर भएको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार मंगलबार नेप्से परिसूचक 0.79 अंकले बढ़ेर 2641.85 अंकमा बन्द भएको हो।

0: DTL Seva Dish Home. Dish Home. Khushi ko connection.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशको खबर। दक्षिण अमेरिकी मुलुक कोलम्बियाको पश्चिमी क्षेत्रमा शक्तिशाली भूकम्प जाँदा 175 जनाको मृत्यु भएको छ भने सयौं बेपत्ता भएका छन्। भूकम्पमा 600 भन्दा बढ़ी मानिस घाइते भएका अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। उद्धार कर्मीहरूले भत्किएका भवनमा फँसेका मानिसहरूको खोजी गरिरहेका छन्।
3: अब खेल र खेलाड़ीका खबर। जापानमा हुने 20 एसियाली खेलकूद एसियाडमा प्रतिस्पर्धाका लागि नेपालबाट प्रतिनिधित्व गर्ने 4 खेलका खेलाड़ी भारत र चीनमा तयारी गरिरहेका छन्। 22 खेलमा 136 जना खेलाड़ीले नेपालको प्रतिनिधित्व गर्दै व्यक्तिगत र समूह खेलमा 20 एसियाडमा सहभागी हुँदैछन्।
2: अब विचार विश्लेषणको पालो। प्रदेश आवश्यकता अतिरिक्त आधार शीर्षकमा खिमलाल देवकोटाको विचार कान्तिपुर दैनिकले छापेको छ। अघिल्लो आलेख प्रदेश खर्चिलो र औचित्यहीन छन्। श्रावण 10 तीन तहको कुल खर्चमा प्रदेश सरकारको प्रशासन भारत लगायत संघीय मुलुकहरूले अति केन्द्रीकरण क्षेत्रीय असन्तुष्टि विविधता र शक्ति सन्तुलनका समस्या समाधान गर्न प्रदेश सरकारलाई संवैधानिक रूपमा सशक्त बनाई अधिकार बाँडफाँड गरे। नेपालले प्रदेश संरचना निर्माणमा यी अनुभव लगायतलाई आधार बनाउन सक्छ। तर नेपालमा संघीयताको माग 7 दशक भन्दा पुरानो हो र नेपाली संघीयताको झगको बेगले ऐतिहासिकता छ भन्ने बुझ्नुपर्छ। यसका लागि मधेसी आदिवासी जनजाति लगायतका सीमान्तकृत समुदायको लामो संघर्ष रगत र पसिना बगेको छ। यस यथार्थलाई व्यवस्था गर्नु मुलुकलाई पुनः द्वन्द र दुर्घटनातर्फ धकेल्नु हो। त्यसैले यस्तो प्रयास कसैबाट पनि नहोस्।
3: द्रुत डिजिटल प्रशासन शीर्षकमा टीकाराम आचार्यको विचार गोर्खा पत्रमा छापिएको छ। प्रशासनमा डिजिटलाइजेशन आधुनिक शासन प्रणालीको निर्विकल्प र अनिवार्य मार्ग हो। देशैभरि भरपर्दो गुणस्तरीय र सुलभ ब्रोडब्याण्ड इन्टरनेट र महामार्ग अप्टिकल फाइबरको भौतिक पूर्वाधार विस्तार गर्नुपर्छ। नागरिक तहमा डिजिटल साक्षरता अभियान चलाउनु पर्दछ। अभियान चलाउनु र सरकारी कर्मचारीलाई आधुनिक प्रविधि मैत्री सिप र समय सापेक्ष तालिम दिनु उत्तिकै आवश्यक छ। डाटा सुरक्षा र डिजिटल हस्ताक्षरलाई अनिवार्य रूपमा लागू गर्दै साइबर सुरक्षाको प्रणालीलाई अझ सुदृढ़ बनाउनुपर्छ। सरकारी सेवालाई पूर्ण रूपमा बिचौलिया मुक्त कागजविहीन र झ्यालविहीन बनाउन सक्दैनौ तबसम्म नेपालको सार्वजनिक प्रशासनमा डिजिटलाइजेशनको मार्गचित्र पूर्ण रूपमा कार्यान्वयनमा जान सक्दैन। तसर्थ जेन्जी पुस्ताको आन्दोलनको भावनालाई सम्बोधन गर्न र विश्व परिवेशमा आएको रूपान्तरित परिवेशलाई आत्मसात गर्न नेपालको शासकीय व्यवस्था तथा प्रशासनिक संयन्त्रमा डिजिटलाइजेशनको पूर्ण कार्यान्वयन हुन अनिवार्य देखिन्छ।
2: हौस् त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 मेगाहर्ट्ज। डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
0: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
1: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
2: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ। मुहान क्षेत्रमा फोहोर, प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
2: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: अहिले बिहानको 6 बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: सन् 2026 नेपाल सम्बत 1146 साउन कृष्ण पक्षको औंसी तिथि अन्तर्राष्ट्रिय सरकारी स्वास्थ्य संस्थामा नै अत्यावश्यक खोप र औषधिको अभाव लुम्बिनी लगायतका प्रदेशमा सर्पदंश विरूद्धको औषधि अपुग सुनसरी लगायत जिल्लाका आन्दोलनमा मृत्यु भएका 4 जनालाई शहीद घोषणा
3: फेरिँदै बाल श्रम निषेध सम्बन्धी कानून राष्ट्रिय सदाचार विधेयक ल्याउन निर्देशन प्रहरीले फेरि माग्यो फोन ट्यापिङको अधिकार
2: लालबकैया नदीमा डुबेर 3 बालबालिका बेपत्ता पर्याप्त मल नपाउँदा किसान आक्रोशित इजरायल जान 1500 डलर तिर्नुपर्ने प्रस्ताव
3: कोलम्बिया भूकम्पमा 181 जनाको मृत्यु 8000 भन्दा बढ़ी घरमा क्षति सोमालिया शिविरका बालबालिकामा उच्च कुपोषण कंगोमा इबोला संक्रमणबाट ज्यान गुमाउनेको संख्या 2000 पुग्यो
2: र दक्षिण कोरियामा सम्पन्न अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाललाई 4 स्वर्ण पोर्चुगलमा पहिलो पटक युरोप स्तरीय नेपाली टी टेन क्रिकेट प्रतियोगिता हुने
1: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
2: साझा खबरको सबैभन्दा शुरूमा सरकारी स्वास्थ्य संस्थाहरूमा अत्यावश्यक खोप लगायतका औषधिको चरम अभाव देखिएको प्रसंग
3: सरकारले लामो समयसम्म खरिद प्रक्रिया अघि नबढ़ाउँदा सरकारी स्वास्थ्य संस्थामा अत्यावश्यक खोप औषधि र स्वास्थ्य सामग्रीको चरम अभाव देखिएको छ औषधि नभएकै कारण सर्पले टोकेका बिरामीको ज्यान समेत जोखिममा परेको छ गर्भवती सुत्केरी तथा किशोरीका लागि रक्त अल्पता कम गर्न दिइने अत्यावश्यक आइरन चक्की समेत महिनौदेखि सरकारी स्वास्थ्य संस्थामा छैनन् यसअघि महिनौसम्म देशव्यापी रूपमा अभाव रहेको रेबिज विरूद्धको खोप गत साताको अन्तिमतिर मात्र आपूर्ति गरिएको छ बागमती प्रदेशका अधिकांश सरकारी स्वास्थ्य संस्थामा सर्पदंशका औषधि र आइरन चक्की नभएको महिनौ बितिसकेको छ केन्द्र सरकारले आपूर्ति गर्न नसकेपछि अन्य प्रदेश सरकार र स्थानीय तहले आफै खरिद गरेर आइरन चक्की बाँडे पनि पर्याप्त रूपमा उपलब्ध गराउन नसकेको उनीहरूको भनाइ छ सर्पदंशको औषधिको अभाव भने सबै प्रदेशमा छ जापानिज इन्सेफलाइटिसको संक्रमण बढ़दो छ जापानिज इन्सेफलाइटिसबाट 1 महिनाको अवधिमा 9 जनाको मृत्यु भएको छ भने अन्य 37 जना संक्रमित भएका छन् त्यस्तै गत वर्ष पनि यो रोगले 41 जनाको ज्यान लिएको थियो अन्य 137 जना पनि संक्रमित भएका थिए किटजन्य रोग मध्ये जापानिज इन्सेफलाइटिसको सबैभन्दा बढ़ी मृत्यु गराउँछ भने यसले दीर्घकालीन स्वास्थ्य समेत असर पार्ने जनाइएको छ विश्व स्वास्थ्य संगठनका अनुसार जापानिज इन्सेफलाइटिसबाट गम्भीर बिरामी भएका मध्ये करिब 1/3 मृत्यु हुने गरेको छ भने बाँच्नेहरू मध्ये आधामा जीवनभर रहने गम्भीर अपाङ्गता रहने पनि स्वास्थ्य कर्मीले बताएका छन् नेपालमा सन् 1990 दशकमा 4 मध्ये करिब 3 गर्भवती रक्त अल्पताबाट प्रभावित हुने गरेको तथ्याङ्क छ यसलाई कम गर्न सरकारले सन् 2003 आइरन चक्की वितरण कार्यक्रम शुरू गरेको थियो
2: यसैबीच देशभरका स्वास्थ्य संस्थाहरूमा सर्पदंशक विरूद्ध प्रयोग गर्ने औषधिको पनि अभाव देखिएको छ विभिन्न अस्पतालहरूले सूचना टाँसेर औषधिको अभाव भएको भनेर जानकारी गराउने गरेका छन् र नेपाल भारत सीमा क्षेत्रका कतिपय बिरामी भने उपचारका लागि भारत जानुपर्ने बाध्यता सिर्जना भएको छ एन्टीभेनम अभाव हुँदा बिरामीलाई एउटा स्वास्थ्य संस्थाबाट अर्कोमा रेफर गर्नुपर्ने अवस्था आउन सक्ने र त्यस क्रममा उपचारमा हुने ढिलाइ घातक बन्न सक्ने विज्ञहरूको भनाइ छ विषालु सर्पको टोकाएपछि तत्काल उपचार आवश्यक पर्ने भएकाले बिरामीलाई टाढाको स्वास्थ्य संस्थामा लैजानुपर्ने अवस्था आफैमा जोखिमपूर्ण हुन्छ देशका विभिन्न अस्पतालमा एन्टी स्नेक भेनम अभाव हुँदा स्वास्थ्य सेवा विभागले भने खरिद प्रक्रिया समयमै शुरू गरिएको भन्दै पछि नखोजेको छ स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका निर्देशक केशव बण्डितले अन्तर्राष्ट्रिय बजारमा आपूर्ति समस्या र सीमित सप्लायर्सका कारण खरिद प्रक्रिया लम्बिएको बताउनुभयो उहाँले 1 साताभित्रै एन्टी भेनम नेपाल आइपुग्ने दावी गर्नुभयो र यो 1 साताको बीचमा कसैलाई सर्पले टोकेमा कसरी उपचार गर्ने भन्ने विषयमा पनि नागरिक स्तरमा चिन्ता बढ़दै गएको छ विभागका अनुसार देशभर केन्द्रमा एन्टी भेनमको मौजदात छैन केही स्वास्थ्य संस्थामा मौजदात रहेकाले त्यहाँबाट अभाव भएका अस्पताल तथा स्वास्थ्य संस्थामा आन्तरिक व्यवस्थापन मार्फत पठाउने तयारी गरिएको छ विशेष गरी भेनम आपूर्तिमा नेपाल मात्र नभई अन्तर्राष्ट्रिय बजारमै समस्या रहेको सरकारको दावी छ। भारतमै समेत यसको अभाव रहेकाले नेपालले अन्तर्राष्ट्रिय बोलपत्र मार्फत खरिद गर्दा आपूर्तिमा सीमित हुने प्रक्रिया पूरा गर्न लाग्ने समयका कारणले पनि ढिलाइ भएको सरकारले बताएको छ।
3: सुनसरी र सिरामा भएका प्रदर्शनका क्रममा ज्यान गुमाएका चारजनालाई सरकारले शहीद घोषणा गरेको छ। मन्त्री परिषदको हिज बसेको बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
4: नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालित एम्बुलेन्स र सवाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि करमा पूर्ण रूपमा छुट प्रदान गर्ने, गृह मन्त्रालयबाट सुनसरी सिरा जिल्लामा भएको प्रदर्शनको क्रममा मृत्यु भएका मृतक व्यक्तिहरू सुनसरी जिल्लाका ओम प्रकाश मेहता, जय प्रकाश मेहता, रविन्द्र कुमार मेहता र सिरा जिल्लाका गणेश कुमार यादवलाई शहीद घोषणा गर्ने, परराष्ट्र मन्त्रालयबाट पोर्चुगल सरकारलाई काठमाडौँमा काउन्सुलर अफिस खोल्न सहमति दिने, अर्को युवा श्रम तथा रोजगार मन्त्रालयबाट वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा श्री निर्मल कुमार उप्रेती बारालाई नियुक्ति गर्ने, र अन्त्यमा पूर्व महालेखा परीक्षक श्री टंकमणि शर्मा दंगालको संयोजकत्वमा गठित एनसेलको शेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन 2080 सार्वजनिक गर्ने।
3: सुनसरीको दिवानगंज स्थित कप्तानगंजमा भएको घटनालाई लिएर सुनसरी र सिरामा भएको प्रदर्शनका क्रममा चारजनाको मृत्यु भएको थियो। प्रदर्शनका क्रममा भएको मानवीय क्षतिपछि मृतकका परिवार तथा स्थानीयबाट उठ्दै आएको सम्मान र पहिचानको विषयलाई सरकारले निर्णय मार्फत सम्बोधन गरेको हो।
2: पछिल्लो 26 दिनमा बजारमा 34,14,647 थान ग्यास सिलिण्डर बिक्री भएको आयल निगमले बताएको छ, तर उपभोक्ताको घरमा ग्यासको अभाव कायमै छ। निगमले भने दैनिक औसत 1,31,000 सिलिण्डर बजार पुगिरहेको दावी गरेको छ। साउन लागे यता हिजोसम्ममा बजारमा बिक्री भएको यो परिमाण औसत दैनिक खपत 1,08,000 तुलनामा बढ़ी हो। आयल निगमका प्रवक्ता मनोज ठाकुरले उपभोक्ताले घरमा रहेका सबै खाली सिलिण्डर भरेर राख्ने मनोवृत्ति का कारण धेरै ग्यास आयात गरे पनि आपूर्ति गर्न नसकिएको बताउनुभयो। तर उपभोक्तालाई दोष लगाएर निगमले पन्छिन नमिल्ने उपभोक्ता अधिकार कर्मीहरूले बताउँदै आएका छन्। ग्यासको मात्रै होइन, मलको पनि देशभरमा हाहाकार देखिएको छ। कतिपय किसानले मल हाल्ने बेलामा नपाएको गुनासो गर्दै आएका छन्।
5: महँगो मूल्य हालेपछि बजारमा कालो बजारीको मल छ्याप छ्याप ती पाइने, तर डिलरले प्रदान गर्ने अनुदानको मल भने नपाएको किसानको गुनासो छ। यो वर्ष मौसमले साथ दिँदा 3 बिघा खेतमा बेलैमा रोपाई सक्नु भएका सर्लाहीको कविलासी नगरपालिका साथ सिरसियाका ब्रह्मदेव यादव,
6: डिलर
5: कालो बजारीमा अनुदानको डीएपी मल 3500 र युरिया मल 2500 सम्ममा खुल्याम बिक्री हुने गरेको किसानहरूको दावी छ। सीमावर्ती क्षेत्र मलङ्गुवा नगरपालिका एक भेडियाहीका जय शंकर यादवले अनुदानको मल नपाएपछि भारतबाट प्रति बोरा 500 रुपियाँमा युरिया मल ल्याएर धान बालीमा हालिसक्नुभयो।
7: इन्डियामा गएर ल्याए 350 बोरा आएसी, अनि त्यहाँबाट ल्याउन पनि एकदमै झ्याउ छ, ल्याउन दिँदैन। इन्डियन किसानको माध्यमबाट खेत उनीहरूले नेपालको खेत बटैया गर्छ नि, अनि बटैया गर्छ भनेर आफ्नो खेतमा पटाउन लागेको भनेर उसले छिराइदियो।
5: मलङ्गुवा नगरपालिका 6 खुटौनाका किशोरी रायले नेपालमा अनुदानको मल नपाउने समस्या एकातर्फ रहेको र अर्कोतर्फ यो वर्ष नेपाल भारत दुवै तर्फबाट सुरक्षा कर्मीले बोर्डरमा कटाई गरेको बताउनुभयो।
8: इन्डिया से त पहिले मिलित रहले यी बालन सरकार कडाई कदैले है, ओके चलते मतलब बडा दिक्कत है इन्डियो से लागे में, इन्डिया वाला छोडियो दै छै, आज नेपाल के 17 छिनिया लै छै, जनता त गहुँ गन्ने रह गेल। हम सरकार के कथी कहबै, सरकार सब तो जनते बनैले तो हमनी के कहला से कथी होती, सरकार किछो न होतै।
5: भारतमा मल लिन जाँदा त्यहाँको प्रहरीले पक्राउ गरेर थुन्दा सर्लाहीको बलरा नगरपालिका 5 अर्नाहा गाउँका नागेन्द्र प्रसाद सिंह र सुरेश सिंह दाजुभाइ 38 दिनसम्म प्रहरी हिरासतमा बस्नु पर्यो। पक्राउ परेका मध्ये सुरेन्द्र प्रसाद सिंह,
9: खाद लिखे नेपाल आइरहे तो ऊ रास्तामा जे घुम आउँछ एसएसबी के ऊ हमरा पकड़ले 35 दिन पर उहाँ से रिहा भेली, चलबे कर करते महीना दिन पर तारीख देते। अगर यहाँ मिलती अपने के नेपाल में खाद तो इंडिया कोनो आदमी न देती व्यक्ति। अब जहाँ पांच बोरा काम है एक बोरा से तो न पुगते तो वो किसान मजबूरन वहाँ जाना पड़ता है इंडिया में।
5: हिजो आज मल वितरण करने सहकारी संस्था डीलर र ओडा कार्यालय परिसर में किसान को थेकी न सक्नु भीड़ लाग्ने गरेको छ। हरिपुर नगरपालिका दुई का वडा अध्यक्ष नील विक्रम थापा मल को माग अत्यधिक रहेको तर कोटा अनुसार सीमित मल आउँदा वितरणमा चुनौती रहेको बताउनुहुन्छ।
6: मलले अब कोटाबाट विभाजन हुने कारणले गर्दाखेरि पर्याप्त मात्रामा मल नआउँदाखेरि जतिसुकै हामीले व्यवस्था मिलाउन खोजे तापनि कठिनाई चाहिँ हुँदो रहेछ।
5: मल वितरणको जिम्मा पाएका निकायले भने प्राप्त मल कोटा अनुसार वितरण गरिरहेको बताउँछन्। मलको बिक्री वितरण र कालोबजारी बारे अनुगमन गर्ने अधिकार भने पालिकाहरूलाई नै दिइएको बताउँदै सर्लाहीमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड नवलपुरका कार्यालय प्रमुख सरोज खनाल:
10: पालिकामा तोकेको मल त्यो सम्बन्धित डिलरले ल्याए कि ल्याएन, ल्याएर बिक्री गरे कि गरेन, तोकेको किसानहरूलाई बिक्री गरे कि गरेन भनेर उहाँहरूले अनुगमन गर्ने र आवश्यक कार्यवाहीको लागि आफूले कार्यवाही गर्ने।
5: नेपालमा हरेक वर्षाको समयमा पर्याप्त मल नपाउने समस्या दोहोरिँदै आएको छ। जुन सरकार आउँदा पनि आवश्यक परेको समयमा मल नपाउने समस्याले किसानमा नैराश्यता र आक्रोश पनि बढेको छ। जनार्दन खत्री, सीआईएन रेडियो एकता, सर्लाही।
3: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा डेंगी र इन्सेफलाइटिसबाट बस्न लामखुट्टे नियन्त्रण प्रभावकारी
11: साझै नियन्त्रण प्राप्त गर्न सक्छ तर डेंगीमा चाहिँ अहिले नियन्त्रण प्राप्त गर्न सक्ने अवस्था छैन। लामखुट्टेलाई नै विशेष ध्यान दिनु पर्यो, त्यसको नियन्त्रण गर्नु पर्यो।
2: फेरि नै बाल श्रम निषेध सम्बन्धी कानून, राष्ट्रिय सदाचार विधेयक ल्याउन निर्देशन, प्रहरीले फेरि माग्यो फोन ट्यापिङको अधिकार, लाल बकैया नदीमा डुबेर तीन बालबालिका बेपत्ता लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान, सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
13: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार, अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
14: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
12: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित, शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
13: शान्ति, सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
3: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
15: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
3: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
15: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
3: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
15: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं। वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
3: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
16: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
17: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
16: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
17: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
18: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
3: आजको कान्तिपुरको पहिलो पृष्ठमा प्रहरले फेरि माग्यो फोन ट्यापिङको अधिकार शीर्षकमा खबर प्रकाशित छ। यसलाई गौरव पोखरेलले लेख्नु भएको छ। नेपाल प्रहरले अपराध अनुसन्धानका लागि सबै अनुसन्धानका लागि भन्दै सरकारसँग कल इन्टरसेप्सनको अधिकार मागेको छ। यो अधिकार पाए प्रहरीले व्यक्तिको फोन कुराकानी रियल टाइममै सुन्न सक्छ। प्रहरी प्रवक्ता अभिनारायण काफ्रेले प्रहरीको रणनीतिक योजनामै कल इन्टरसेप्सनको विषय समेटिएको बताउनु भएको छ। त्यस्तै भित्रपृष्ठमा नाइमा एक्सपोमा 48 नयाँ मोडल शीर्षकमा खबर प्रकाशित छ भने क्यापिङ खुकुलो बनाउँदै 5G संचालन गर्ने सरकारी रणनीति शीर्षकमा अर्को खबर छ। सन् 2035 देशव्यापी रूपमा 5G को पहुँच सुनिश्चित गर्ने लक्ष्य रहेको छ। यसलाई सजना बरालले खबर लेख्नु भएको छ। त्यस्तै कारोबारको पहिलो पृष्ठमा उद्योग सरकारले चलाउने कि निजी क्षेत्रले फेरि उठ्यो विवाद शीर्षकमा खबर प्रकाशित छ। सरस्वती ढकालले लेख्नु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले 5 सरकारी उद्योगको प्रगति विवरण सार्वजनिक गरेर पुराना उद्योगहरू सञ्चालनमा चासो देखाएपछि राजनैतिक वृत्तसँगै आर्थिक क्षेत्रमा पनि बहस सृजना भएको छ। लामो समयदेखि बन्द रहेका सरकारी उद्योग पुनः सञ्चालनमा ल्याउन लागेको प्रधानमन्त्री घोषणाले आम सर्वसाधारणमा उत्साह देखिएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल मार्फत यस्तो विवरण सार्वजनिक गरेसँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापा र अर्को प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गेलले असहमति समेत व्यक्त गरेका खबरहरू प्रकाशित छन्। त्यस्तै 2 वर्षभित्र वित्तीय व्यवस्थापन नगरी अनुमति पत्र खारेजको व्यवस्था सुधार्न माग शीर्षकमा अर्को खबर छ भने इजरायल जान 1500 देखि $2000 तिर्नुपर्ने प्रस्ताव शीर्षकमा खबर छ। इजरायलको अवधारणा इजरायलको साधारण कृषि र घरायसी केयर गिभरको क्षेत्रमा जाने नेपालीले 1500 देखि $2000 तिर्नुपर्ने प्रस्तावका विषयमा पनि छलफल अघि बढ़ेको छ। इजरायलले नेपालबाट लैजाने योजना बनाएको कृषि र घरायसी केयर गिभरले रोजगारीका लागि त्यहाँ पुगेपछि सो रकम फिर्ता नहुने गरी जम्मा गर्नुपर्ने प्रस्ताव पठाएपछि कोटा सार्वजनिक गर्न ढिलाइ भएको छ। युवा श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता पिताम्बर अधिकारीले घिमिरेले इजरायलले माग गर्ने भनेको लर्ड एण्ड अर्न बाहेकको कृषि र घरायसी केयर गिभरका लागि जाने श्रमिकले रकम जम्मा गर्नुपर्ने प्रस्ताव आएपछि सो विषयमा थप छलफल गर्दा कोटा सार्वजनिक गर्ने विषयमा ढिलाइ भएको जानकारी गराउनु भएको हो।
2: पत्र पत्रिकाहरूमा एमाले र नेकपाको 5 बुँदे निर्देशनको बारेमा पनि खबर छ। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच प्रदेशमा सत्ता सहकार्य गर्ने 3 बुँदे सहमति कार्यान्वयन गर्न दुई पार्टीका शीर्ष नेताहरूले 5 बुँदे निर्देशन जारी गरेका छन्। दुई पार्टी बीच प्रदेश सरकार गठन र मन्त्रालय बाँडफाँटमा सहमति जुड्न नसक्दा विवाद पेचिलो बन्दै गएको बेला एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले 5 बुँदे निर्देशन जारी गर्नुभएको हो। नागरिक दैनिकको भित्रीपन्नामा नेपालगंज नाकाबाट 92.25% व्यापार घाटा शीर्षकमा गणेश विशुले लेख्नु भएको खबर छ भने उपेन्द्र यादवले बीरगंजबाट बीरगंज स्थित सुखा बन्दरगाह विस्तारमा ढिलाइ भइरहेको बारेमा खबर लेख्नु भएको छ। त्यसै गरी 22 जना विरूद्ध मुद्दा चलाउन सीआईबीको सिफारिश शीर्षकमा खबर छ भने यसकारण राउटे करिडोरमा घट्दैछन् बादर शीर्षकमा नगेन्द्र उपाध्यायले सुर्खेतबाट लेख्नु भएको खबर छ। 22 जना विरूद्ध मुद्दा चलाउन सिफारिश गरिएको हो। स्मार्ट टेलिकम घोटाला प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले झण्डै 35 अर्ब रूपियाँ बराबरको स्मार्ट सेल अर्थात स्मार्ट टेलिकम घोटाला प्रकरणमा अनुसन्धान सकेर 22 जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउनुपर्ने र 96 अर्ब रूपियाँ बिगो दावी गर्नुपर्ने राय सहितको प्रतिवेदन हिजो जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा बुझाएको हो। 5.5 लाख विद्यार्थीसँगै बाहिरियो 5.5 खर्ब शीर्षकमा रूबी रौनियारले लेख्नु भएको खबर छ। स्वदेशमा रोजगारीको अभाव, अध्ययनपछि करियरको अनिश्चितता, शैक्षिक क्यालेण्डरमा अनियमितता, राजनैतिक हस्तक्षेप, सिपमूलक रोजगारीको कमी लगायतका कारणले पनि नेपाली विद्यार्थीहरू विदेश जाने गरेका छन्। युवा प्रधानमन्त्रीलाई युवा आकांक्षा चुनौती शीर्षकमा श्रीराम सुवेदीले लेख्नु भएको खबर छ। संयुक्त राष्ट्र संघले तय गरेको फरक पृष्ठभूमि साझा आकांक्षा भन्ने नारा सहित आज विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस पनि मनाइँदैछ। यो नाराले विश्वका विभिन्न सामाजिक, आर्थिक र भौगोलिक परिस्थितिमा रहेका युवाका साझा आकांक्षा, गुणस्तरीय शिक्षा, मर्यादित रोजगारी, निर्णय प्रक्रियामा सहभागिता र राम्रो भविष्य निर्माणको चाहना र अवसरलाई केन्द्रमा राखेको छ। नेपालले त्यसरी नै आफ्नो उदाहरण प्रस्तुत गर्नुपर्ने सांसद तथा सरोकारवाला निकायले बताउने गरेका छन्। नयाँ पत्रिका दैनिकमा प्रयोग विनै बिग्रिए करोड़ौंका स्वास्थ्य उपकरण शीर्षकमा शिवहरि घिमिरेले लेख्नु भएको छ। उपकरण खरीदमा करोड़ौं खर्च गर्ने तर संचालनका लागि आवश्यक जनशक्ति व्यवस्थापन र मरमत सम्भारमा ध्यान नदिने सरकारी प्रवृत्तिले करोड़ौंका स्वास्थ्य उपकरण गोदाममा थन्किएका छन्। 3 वर्ष सेवा र 55 वर्ष उमेर हदको प्रावधान राखेर टुंग्याइँदै निजामती विधेयकको मस्यौदा शीर्षकमा सुभाष भट्टले लेख्नु भएको छ। 30 वर्ष सेवा र 55 वर्ष उमेर हदको प्रावधान राख्न थालिएको छ। यो व्यवस्था सहित सामान्य प्रशासनले हिजो अर्थ मन्त्रालयमा विधेयकको मस्यौदा रायका लागि पठायो। अर्थबाट सहमति प्राप्त भएपछि मस्यौदा टुंग्याएर मन्त्री परिषदमा पठाउने तयारी गरिएको छ। लालबकैया नदीमा डुबेर 3 बालबालिका बेपत्ता शीर्षकमा अशोक पहाडीले रौतहटबाट लेख्नु भएको खबर छ। रासोपासँग झण्डै 2/3 सांसद तर सदनमा पुर्याउन सकेन 1/4। कोरम नपुग्दा खानी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन सकेन शीर्षकमा कमलराज भट्टले लेख्नु भएको खबर छ। भित्री पन्नामा सर्वोच्चको निष्ठापछि गगन नेतृत्वमाथि दबाव बढ़ाउँदै कांग्रेस इतर समूह शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर छापिएको छ। गोर्खापत्र दैनिकको भित्री पन्नामा राष्ट्रिय सदाचार विधेयक ल्याउन निर्देशन दिएको बारेमा ईश्वर चन्द्र झाले लेख्नु भएको खबर छ। फेरिदै बालश्रम निषेध सम्बन्धी कानून शीर्षकमा अर्को खबर छ। झण्डै 3 दशक पुरानो बालश्रम निषेध र नियमित गर्ने ऐन 2056 सरकारले पुनर्लेखन गर्ने गरी विधायकी प्रक्रिया अगाडि बढ़ाइसकेको छ। स्वस्थकर मासु उपलब्ध गराउन पहल भएको बारेमा पनि केशवराज पौडेलले अर्को खबर लेख्नु भएको छ। नेपालगंज रोडसम्म रेल विस्तार, व्यापार र पर्यटनमा नयाँ सम्भावना शीर्षक नेपालगंजबाट सिराज खानले लेख्नु भएको खबर पनि छापिएको छ।
3: साझा खबरमा अब विदेशका खबर। कोलम्बियामा गएको शक्तिशाली भूकम्पमा अहिलेसम्म 240 भन्दा बढ़ीको मृत्यु भएको छ। सरकारी तथ्याङ्क अनुसार भने भूकम्पमा कम्तीमा 181 जनाको मृत्यु भएको जनाइएको छ। भूकम्पपछि कोलम्बियामा आपतकालीन घोषणा गरिएको छ। भूकम्पबाट सबैभन्दा बढ़ी प्रभावित काली र पेरेइरा शहरमा ठूलो जनधनको क्षति भएको उद्धार कर्मीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। पेरेइरामा करिब 2600 जना घाइते भएका भूकम्पका कारण 1100 भन्दा बढ़ी घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने 8000 भन्दा बढ़ी घरमा क्षति पुगेको सरकारी विवरण छ। त्यस्तै दक्षिण पश्चिम सोमालियाको बाइदु स्थित विस्थापित शिविरमा रहेका बालबालिकामा कुपोषणको अवस्था भयावह बन्दै गएको छ। एमएसएफका अनुसार जनवरी यता बाइओदामा 5 वर्ष मुनिका 21,000 भन्दा बढ़ी बालबालिकाको स्वास्थ्य परीक्षण गर्दा करिब 50% कुपोषण भेटिएको जनाइएको छ। र कंगोमा युवला भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या 2000 नागेको छ। त्यहाँको सार्वजनिक स्वास्थ्य संस्थाले जारी गरेको पछिल्लो डेटाका अनुसार 2011 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। देशको 5 प्रान्तमा संक्रमितको संख्या करिब 4381 पुगेको छ। स्थानीय स्वास्थ्य अधिकारीहरूले यो प्रकोपलाई अहिलेसम्मकै तीव्र गतिमा फैलिएको युवला प्रकोप मध्ये एक भएको समेत बताएका छन्।
2: साझा खबरमा अब खेल खबर। नेपाली खेलाड़ीले दक्षिण कोरियामा सम्पन्न 11 एमबीसी इन्टरनेशनल तेक्वान्दो च्याम्पियनशीपमा 4 स्वर्ण जितेका छन्। 6-10 अगस्तसम्म संचालित च्याम्पियनशीपमा नेपाली खेलाड़ीले सफलता प्राप्त गरेका हुन्। स्वर्ण जित्ने सबै नेपाल पुलिस क्लबका खेलाड़ी छन्। प्रेम बहादुर लिम्बुले 40 वर्ष मुनि सिनियर ए लीग एकल पुम्से, सीता तामाङले 40 वर्ष मुनि महिला सिनियर ए लीग एकल पुम्सेमा स्वर्ण जित्नु भएको हो। प्रेम बहादुर र सीताको जोड़ीले 40 वर्ष मुनि सिनियर ए लीग युगल पुम्से रणजीमा पनि स्वर्ण पदक जितेको थियो। पोर्चुगलमा पहिलो पटक युरोप स्तरीय नेपाली टीटीएन क्रिकेट प्रतियोगिता हुने भएको छ। विजेताले 5,555 युरो पुरस्कार पाउनेछन्। गैर आवासीय नेपाली संघ एनआरएनए पोर्चुगलको आयोजनामा खेल हुन लागेको हो र नेपाल पुलिस क्लबका कबीर केसी र धन्यन्तरी क्लबका शुभम कार्की लिनिङ 14 पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगितामा विजयी हुनुभएको छ। पुरूष 19 वर्ष मुनिको सिंगलतर्फ कबीरले त्रिभुवन आर्मीका आशुतोष कशोधनलाई 21-11 21-6 र शुभमले फिटनेस पार्कका समीर खटकालाई 21-10 21-12 सेटमा पराजित गर्नुभयो।
3: लामखुट्टेको नियन्त्रणका फाइदा र इन्सेफ्लाइटिसको जोखिम कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्ट होम
1: टेसो खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
3: साझा खबरमा अब जापानिज इन्सेफ्लाइटिसबाट बस्ने उपाय. लामखुट्टीको टोकाईबाट लाग्ने जापानिज इन्सेफ्लाइटिसका कारण डेढ़ महिनामा 9 जनाको मृत्यु भइसकेको छ. यसबाट बस्ने कसरी साथी सुशीला श्रेष्ठले संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनसँग कुराकानी गर्नुभएको छ.
4: लगाइरहेको अवस्था चाहिँ देख्दिन म. यही रोगको कारणले हप्तौंदेखि उपचार गराइराख्दै गर्दाखेरि खोप लगाउने ठाउँ कहाँ होला भनिदिनु होला भनेर आइरहेको अवस्था,
5: खोप लगाउने ठाउँ पनि थाहा छैन,
4: थाहा नभएको हुनाले त्यो कारण एउटा होला, त्यो प्रश्नै देखिन्छ. तर त्यो बाहेक पनि सम्भवतः धेरै मानिसहरूले खोप यदि पाइरहेको अवस्था रहेछ भने पनि अब एउटा जुन मैले भनिहालेँ साँगै 2 वर्ष अगाडि जुन एउटा समस्या थियो त्यसपछि खोप आएपछि लगभग यो त्यति साह्रो सुनिएको अवस्था पनि थिएन केही वर्ष अगाडिसम्म. त्यो भएको हुनाले पनि कतै यो रोग खास त्यस्तो छैन भनेर पनि कतिपयले व्यवस्था गरे पनि होला. तर जो जो वयस्क हुनुहुन्छ जसले चाहिँ कहिले पनि खोप लाउनु भएको छैन उहाँहरूले त कहाँ लाउने भन्ने प्रश्न त स्वाभाविक हो. सम्बन्धित निकायबाट पहल हुनुपर्छ भन्ने मेरो भनाइ हो.
5: बालबालिकालाई पनि जोखिम चाहिँ हुन्छ भन्ने प्रश्न पनि होला, हुन्छ कि हुँदैन त?
4: 15 वर्ष मुनिका बालबालिका सबैभन्दा यसको जोखिममा होइन. धेरै बालबालिकाको मृत्यु पहिला पनि भएको नभएको होइन. 5 वर्षभित्रकोमा त लगाइरहन्छ, त्यसपछि अरू कति वर्षले काम गर्छ त्यो एउटा आफैमा एउटा प्रश्नवाचक चिन्ह छ. बुस्टर लाउनु पर्ने भए अब त्यही अनुसार हामीले तयारी पनि गर्नु पर्यो. कुनै उमेर हातलाई नराखिकन भन्नु पर्यो भने चाहिँ खोप नलागेकाहरू जो कोही पनि यसको जोखिममा चाहिँ हुनुहुन्छ.
5: यो रोगको जोखिममा चाहिँ ग्रामीण क्षेत्रमा बसोबास गर्ने अथवा खेतबारी नजिक बस्ने मानिसहरू चाहिँ अलिक बढी जोखिममा हुने हो.
4: यो लामखुट्टेको अब आनी बानी बसाइ सरेको कुरा नै हो, हेबिट भनौँ होइन, कहाँ बढी हुन्छ त्यहाँ जोखिम हुने नै भयो. पक्कै पनि कृषि पेसामा पनि जो सुँगुरहरूको होइन बङ्गुर सुँगुरको पालन गरेर
5: हाँस पालेको ठाउँमा पनि अलिक बढी जोखिम हुन्छ भन्ने सुनिन्छ.
4: अवश्य पंक्षी त्यही कारण अघि मैले पनि भने पंक्षी पालेको अथवा सुँगुर होइन पालेको ठाउँ अथवा त्यसको नजिक बस्नुहुन्छ वा उहाँ कृषकहरू हुनुहुन्छ भने उहाँहरूमा त जोखिम हुने नै भयो.
5: डेंगी पनि लामखुट्टेको कारणले लाग्छ, यो जापानिज इन्सेफ्लाइटिस पनि लामखुट्टेकै कारणले लाग्ने हो. यी दुई रोगमा फरक चाहिँ के छ? भिन्नता
4: दुईमा भिन्नता के छ भन्दाखेरि एउटा लागेर कडा भयो भने मृत्यु हुने सम्भावना अत्यधिक बढी छ
5: जापानिज
4: इन्सेफ्लाइटिसको, 30% को हाराहारीमा बाँचेछ भने पनि त्यो बाँचेका मध्ये धन्य 50% चाहिँ पर्मानेन्टली चाहिँ उहाँहरू अपाङ्गता हुन्छ होइन, त्यो चाहिँ नसासँग सम्बन्धित भयो. त्यो सबैभन्दा खराब देख्छु मैले. डेङ्गीमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि संक्रमण भएपछि धेरैलाई चाहिँ धेरै दुःख दिने, एकदमै जिउ दुख्ने, अब खान मन नलाग्ने, झन् 8-10 दिन चाहिँ यति लथालिङ्गी हुन्छ कि उहाँको स्वास्थ्य कि मर्छु क्या हो झन् जस्तो चाहिँ बनाउँछ. रिकभर हुने सम्भावना तुलनात्मक रूपमा त्यसको भन्दा जापानिज इन्सेफ्लाइटिस भन्दा फरक छ.
3: संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक.
6: सरकारी स्वास्थ्य संस्था नै अत्यावश्यक खोप र औषधिको अभाव लुम्बिनी प्रदेशमा सर्पदंश विरूद्धको औषधि अपुग सुनसरी लगायत जिल्लामा आन्दोलनमा मृत्यु भएका 4 जनालाई शहीद घोषणा.
3: फेरिँदै बालश्रम निषेध सम्बन्धी कानून राष्ट्रिय सदाचार विधेयक ल्याउन निर्देशन, प्रहरीले फेरि माग्यो फोन ट्यापिङको अधिकार.
6: लाल बकैया नदीमा डुबेर 3 बालबालिका बेपत्ता, पर्याप्त मल नपाउँदा किसान आक्रोशित, इजरायल जान $1,500 देखि $2,000 तिर्नुपर्ने प्रस्ताव.
3: कोलम्बिया भूकम्पमा 181 भन्दा बढ़ीको मृत्यु, 8,000 भन्दा बढ़ी घरमा क्षति, सोमालिया शिविरका बालबालिकामा उच्च कुपोषण.
6: र दक्षिण कोरियामा सम्पन्न अन्तर्राष्ट्रिय तिकाण्डोमा नेपाललाई 4 स्वर्ण, पोर्चुगलमा पहिलो पटक युरोप स्तरीय नेपाली T10 क्रिकेट प्रतियोगिता हुने.
3: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अबिनले बनाउनु भएको गजब सब्बा शीर्षकको कार्टुन लिएका छौं. व्यङ्ग्य गर्न खोजिएको छ कर्मचारीको बढ़ेको तलब, तर कर्मचारीहरूले तलब एकातिर लिने र आमदानी अर्को प्रकारको हुने गरेको विभिन्न अध्ययन अनुसन्धानहरूले पनि देखाएको छ. केही अपवाद यस्ता घटनाहरू देखिने गरेका छन्. एउटा बन्द कोठा छ. केही दिन अगाडि मात्रै चालू आर्थिक वर्षदेखि कर्मचारीको कति तलब बढ़्यो, कोषको कति बढ़्यो भनेर विभिन्न खबरहरू पनि सार्वजनिक भएका बन्द कोठा भित्र एकजना व्यक्ति छन् जो सोफामा बसेर पत्रिका हेर्दैछन्, कसको तलब कति बढ़्यो लेखिएको छ शीर्षक. र त्यही नजिकै अर्को एकजना व्यक्ति छन् जो कार्यालय जानको लागि ठिक्क परेको जस्तो देखिन्छ, कोट पाइन्ट लगाइराखेका छन् र ऐनामा हेर्दै गर्दा पछाडि फर्केर केही भन्दैछन् ती कर्मचारी जस्ता देखिने व्यक्तिले. तल यस्तो लेखिएको छ, कति थोरै रे, त्यो मेरो तलब पो हो त, आमदानी होइन क्या।
6: हस्त प्राविधिक साथी रवि थितालाई धन्यवाद। अहिले ललित प्रकाशन र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम पोषण संवाद प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।

0: नमस्कार, कार्यक्रम पोषण संवादमा तपाईलाई हार्दिक स्वागत छ। म दीपक आचार्य
1: अनि म सन्तोष रावल।
0: कार्यक्रम पोषण संवाद देशभरिका सामुदायिक रेडियोहरूको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ अकुराबद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरिका विभिन्न सामुदायिक रेडियोहरूबाट सुन्न सकिन्छ।
1: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल संघको सहकार्यमा सीआईएनले उत्पादन गरेको यस साप्ताहिक कार्यक्रममा हामी पोषणको अवस्थामा सुधारको चर्चा गर्छौं। भविष्यका कर्णधार बालबालिकालाई निरोगी र क्षमतावान बनाउन गर्नुपर्ने कार्यका बारेमा चर्चा परिचर्चा गर्दै र त्यसमा सरकारवाला बीचको समन्वय र सहकार्यको बारेमा कुराकानी गर्नेछौ।
0: कार्यक्रम पोषण संवादको आज 146 भाग प्रसारण गर्दैछौ। आजको कार्यक्रममा हामी पोषणको अवस्थालाई सुदृढ बनाउन स्थानीय सरकारको भूमिका कस्तो हुनुपर्दछ भन्ने बारेमा छलफल गर्नेछौ।
1: नेपालमा बाल पोषण सुधार र समग्र पोषण अवस्थालाई सुदृढ बनाउन स्थानीय सरकारको भूमिका सबैभन्दा अग्रपंक्तिमा र महत्वपूर्ण हुन्छ। संहिताको कार्यान्वयनसँगै स्थानीय सरकारलाई स्वास्थ्य, शिक्षा र स्थानीय विकासका थुप्रै अधिकारहरू प्रत्यायोजित गरिएको छ। बाल पोषण सुधार र समग्र पोषणका लागि स्थानीय सरकारले गरिरहेका कामहरू र उनीहरूको भूमिकालाई निम्न अनुसार वर्गीकरण गर्न सकिन्छ। गर्भावस्थादेखि बच्चा 2 वर्षको हुँदासम्मको आमा र शिशुलाई लक्षित गरी पोषण भत्ता, स्वास्थ्य जाँच र अण्डा तथा पौष्टिक आहार वितरण लगायतका कामहरू स्थानीय सरकारले गरिरहेका छन्। महत्तरी लगायतका मध्य प्रदेशमा स्थानीय सरकार र संघ संस्थाहरूले गरेका कार्यका बारेमा रेडियो रुद्राक्ष महोत्तरीबाट उपासना तिवारीको रिपोर्ट।
2: बाल बालिकाको स्वस्थ भविष्यका लागि राम्रो पोषण अत्यन्त आवश्यक हुन्छ। बच्चाले पर्याप्त र पोषिलो खाना पाएन भने उसको शारीरिक तथा मानसिक विकासमा असर पर्न सक्छ। बाल बालिकालाई स्वस्थ बनाउनमा परिवार सँगै स्थानीय सरकार र स्थानीय संघ संस्थाको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ। हाम्रो गाउँ समुदायमा बाल बालिकाको पोषण सुधारका लागि स्थानीय तहले स्वास्थ्य कर्मी मार्फत बाल बालिकाको नियमित वृद्धि अनुगमनका साथ गर्भवती महिला र आमाहरूलाई गर्भ अवस्थादेखि नै पोषणयुक्त खाना, स्तनपान, बाल बालिकाको खानपान बारे जानकारी दिने काम गरिरहेका हुन्छन्। बच्चा जन्मिएपछि पहिला 6 महिनासम्म आमाको दूध मात्र खुवाउनु र 6 महिनापछि आमाको दूध सँगै विभिन्न प्रकारका पोसिला खाने कुरा खुवाउनु अत्यन्त महत्वपूर्ण हुन्छ बारे बताउँदै हुनुहुन्छ मटिहानी नगरपालिका महोत्तरीका स्वास्थ्य संयोजक पवन कुमार मण्डल।
3: नमस्कार, म पवन कुमार मण्डल मटिहानी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख। हाम्रो मटिहानी नगरपालिकामा बाल पोषण सम्बन्धी हामीले सर्वप्रथम मासिक वृद्धि अनुगमन गर्ने गर्छौ। जन्मेदेखि लिएर 24 महिना भित्रका नानीहरूलाई वृद्धि अनुगमन गर्छौ। वृद्धि अनुगमनको अर्थ के हो भने हामीले उक्त बाल बालिकाहरूलाई पहिले सर्वप्रथम तौल लिन्छौ कि कति केजी छ। त्यसपछि हामीले त्यो बाल बालिकाको पाखुराको नाप लिन्छौ। हाम्रो मुवाखेत भन्छ, मुवाखेतबाट हामीले पाखुराको नापमा परेको छ, अर्थात् पहेँलो कार्डमा चाहिँ पहेँलो रङमा देखिन्छ। त्यस्तो बच्चाको आवकलाई हामीले परामर्श दिने गर्छौ। साथसाथै हामीले बाल बिटा भन्ने आउँछ, त्यो बाल बिटा हामीले खुवाउनलाई उहाँलाई सल्लाह दिन्छौ र साथसाथै उहाँलाई खाना खुवाउनको लागि परामर्श दिन्छौ। 6 महिना भित्रको बच्चा छ भने स्तनपानको बारेमा हामीले परामर्श दिन्छौ। 6 महिना भन्दा माथिको बच्चा छ भने खानाको बारेमा परामर्श, त्यसपछि रोगबाट बचाउने काम गर्छ र त्यस्तै खालको
2: संस्थाहरूको पनि महत्वपूर्ण योगदान हुन्छ। यस्ता संस्थाहरूले समुदायमा बाल पोषण सम्बन्धी जनचेतना कार्यक्रम गर्ने, अभिभावकहरूलाई जानकारी दिने, सरसफाई र स्वस्थ खानपानका विषयमा अभियान चलाउने जस्ता कामहरू गरिरहेका हुन्छन् बारे बताउँदै हुनुहुन्छ बागमती सेवा समाजका शशी वर्मा।
4: नमस्कार, म शशी वर्मा, म अहिले बागमती सेवा समाज नेपालमा आबद्ध छु र अहिले म पोषण कार्यक्रम हेर्छु। हाम्रो संस्थाबाट विशुद्ध नेपाल सरकारको नीति जुन चलिरहेछ बहुक्षेत्रीय पोषण योजना तेस्रोमा भएर आधारित उहाँहरूलाई हामीले सपोर्ट गराउँछौ। यो गर्नलाई चाहिँ हामीले महोत्तरी जिल्लामा चाहिँ हामीले चाहिँ सेलेक्टेड पालिकाहरूमा चाहिँ पालिकाहरूसँग समन्वय गरेर 1000 दिनका आमाहरूलाई जुन हामीले टार्गेट गरेका छौँ त्यसलाई चाहिँ हामीले बहुक्षेत्रीय पोषण योजनालाई कसरी अगाडि बढ़ाने समुदाय में देखिए कुपोषण कसरी अंत करने भन्ने कुरा हामीले सपोर्ट गर्दछौं। अंतर्गत हामीले कमिटी लेवल में हामीले जो हम महिला स्वयं सेविका वहां राखेर हामीले खाना को प्रदर्शनी हर एक बार खाना चार को हामीले अगाडि बढाइरहेछौं। ग्रोथ मोनिटरिंग गर्ने रेगुलर स्क्रीनिंग गर्ने बाल पोषण कुपोषण हटाउनलाई हामीले रेगुलर स्क्रीनिंग गरेर त्यसलाई स्वास्थ्य संस्था में कसरी लिंकेज गर्ने भन्ने कुरा हामीले गर्दछौं। यो कुराहरु हामीले अगाडि बढाइरहेछौं यो हाम्रो संस्थाबाट। र यो बहुक्षेत्रीय पोषण योजना को जो पोषण तथा खाद्य सुरक्षा समिति को बैठक बस्ने गर्छ त्यसलाई हामीले कसरी सधैं रेगुलर गर्न सकिन्छ र भोलिका दिनमा त्यहाँ उठेका सवालहरू त्यहाँ देखिएका समस्याहरूलाई अगाडि बढाउने भन्ने कुराहरू हामीले यहाँबाट अवलोकन गर्दछौँ र हामीले पनि यो परियोजनाबाट यसलाई सपोर्ट गर्दछौँ।
2: बाल बालिकाले पर्याप्त र उचित पोषण प्राप्त गरेमा मात्र बाल बालिकाको शारीरिक र मानसिक विकास सन्तुलित रूपमा हुन्छ। यसका लागि परिवार, सरकार र सामाजिक संघ संस्था गम्भीर भएर अझ लाग्नु जरुरी देखिन्छ। सीआईएन का लागि उपासना तिवारी, रेडियो रुद्राक्ष महोत्तरी।
0: मधेसपछि सुदूरपश्चिम तर्फ लागौं। सुदूरपश्चिमको पोषणमा भएको गतिविधिको बारेमा डोटीबाट मुकेश राज उपाध्यायलाई सुनाऊ।
5: हाम्रो चाहिँ त्यहाँ विद्यालयहरूमा चाहिँ सामुदायिक विद्यालयहरूमा चाहिँ त्यही लोकल स्थानीय उत्पादन भएका वस्तुहरू खाद्य पदार्थहरू खुवाउने गरेको छ र त्यहाँ चाहिँ हामीले यसो त्यहाँका विद्यालयहरूमा चाहिँ बाल बालिकाहरूले चाहिँ मिठो मसिनो मानेर चाहिँ खाने गर्दछ त्यहाँ कि स्वस्थ रहनका लागि र त्यहाँ आफूले पर्याप्त मात्रामा चाहिँ खाने गर्दछन् र जस्तै कि अब त्यहाँ उत्पादन हुने चाहिँ भट्ट भटमासहरू भए मकैहरू भए कोदेको रोटीहरू भए चाहिँ अनि त्यही स्थानीय तहमा चाहिँ उत्पादन भएका चाहिँ अब कहिलेकाहीँ अन्डाहरू चाहिँ लोकल अन्डाहरू कुखुराहरू भए कुखुराहरू माछा त मासुहरू खुवाउने गरेको हुन्छ र चनाहरू त्यही उत्पादन भएका चाहिँ त्यो खुवाउने गरेको छ। त्यसले गर्दा चाहिँ बाल बालिकाहरू चाहिँ मिठो मिठो मानेर चाहिँ खाने गर्दछ र सधैँ विद्यालयमा पनि उपस्थित भइरहेको हुन्छ र कुनै कुनै ठाउँमा चाहिँ मैले यस्तो पनि सुनेको छु कि यो कुरुकुडेहरू कुनै सामुदायिक विद्यालयहरूमा चाहिँ यसको चाहिँ कुरुकुडेहरू नुडल्सहरू बाहिरको चिजहरू दिने गर्दछ तर हाम्रो त्यो सामुदायिक विद्यालयमा चाहिँ त्यसो गरेको छैन। त्यहाँ चाहिँ आफ्नै उत्पादन आफ्नै स्थानीय तहमा उत्पादन भएका खाद्य पदार्थहरू खुवाउने गर्दछन्। त्यसै गर्दा चाहिँ विद्यार्थीहरू पनि त्यहाँ उपस्थित भएर चाहिँ मिठो गरेर खान्छ। त्यति मात्र गरेर कहाँ हुन्छ र त्यति पोषण त्यति कोही कोही बाल बालिकाहरू चाहिँ कुनै कुनै ठाउँमा चाहिँ बाल बालिकाहरू कुपोषित भएका देखेको हुन्छ र त्यो कुपोषितलाई हटाउनको लागि हामी जस्तै युवाहरूले हामी जस्तै बाल बालिकाहरूले उठेर आवाज उठाएर जनचेतनामूलक कार्यक्रम हुन्छ कि सडक नाटक गरेर हुन्छ कि के गरेर हुन्छ हामीले चाहिँ उठाउनु पर्छ आवाज उठाएर यो पोषण सम्बन्धी विशेष गरी ध्यान दिनुपर्छ र त्यसैले त म हाम्रो यो सिएजी ग्रुपमा चाहिँ चाइल्ड एडभाइजर ग्रुपमा चाहिँ यसरी काम गरिरहेको छु कि हामी चाहिँ एउटा समूहमा चाहिँ मैले त्यो सिकेँ र हाम्रो यही अरू अरू पोषण सम्बन्धी पनि अरू अरू कार्यक्रमहरू गरिरहेका छन् अनि थुप्रै कामहरू पनि गरिरहेका छन् जस्तै बाल हिंसा बाल व्यवहार भए अनि बाल बालिकाहरू माथि हुने त्यो चाहिँ थुप्रै कामहरू गरिरहेका छन्।
1: भिजनको सिंगापुरमा गरेको च्याम्प कार्यशालामा सहभागी पर्सना महर्जनको अनुभव पनि एकैछिन सुनौ।
6: अब पोषणको विषयमा मैले फर्स्टमा स्टार्टिङ जर्नी भन्नु पर्दाखेरि चाहिँ मैले चाहिँ वर्ल्ड भिजनको च्याम्पको वर्कसपमा चाहिँ जोइन गरेको थिएँ जुन चाहिँ हामी सिङ्गापुरमा भएको थियो र त्यसमा चाहिँ हामीले चाहिँ एज अ रिप्रेजेन्टेटिभ इभन होल कन्ट्रीको रिप्रेजेन्ट गरेर चाहिँ हामीले कस्तो कस्तो खालको न्युट्रिसन रिलेटेड प्रब्लम्सहरू छ भनेर चाहिँ राखेका थियौँ र त्यसपछि चाहिँ हामीले रिसर्च पनि गरेका थियौँ एज हामी आफैले चाहिँ फेसिलिटेट गरेर रिसर्च पनि गरेका थियौँ। रिसर्चमा चाहिँ हामीले धेरै जस्तो पाएको अब मैले म बसिरहेको एरिया भनेको काठमाडौँ एरियामा खासै माल न्युट्रिसनको चाहिँ त्यति धेरै केसेसहरू छैन होइन न्युट्रिसन नै खाना नै नपाउने कुरा पनि छैन र धेरै जस्तो देखिने प्रब्लम भनेको चाहिँ जङ्क फुड कन्जम्सन जुन चाहिँ अहिले मोस्टली सिटी एरियामा चाहिँ धेरै नै छ र किनभने अब पेरेन्ट्सहरू बिजी भइरहेको हुन्छ यो के ब्यालेन्स डाइटहरू प्रिपेयर गर्न पाइरहेको हुँदैन अनि के बाल बालिकाहरूले पसलमा गयो किन्यो खायो अनि त्यही त हो टाइपको हुन्छ। मैले पनि अब रिसर्च गर्दाखेरि मेरो एरियामा देखेको भनेको यही जङ्क फुड को कन्जम्सन चाहिँ धेरै छ अनि के रे त्यही च्याम्पको मेम्बर भएर काम गर्दाखेरि यो रिसर्च गर्दाखेरि पनि त्यही कुरा चाहिँ धेरै आएको हो र यो रिसर्चमा चाहिँ म आफैले रिपोर्ट पनि प्रिपेयर गरेको जुन चाहिँ मेरो लागि नयाँ कुरा पनि हो र फेसिलिटेट गर्नु पनि मेरो लागि नयाँ कुरा हो जङ्क फुडको त्यो के रे छ भन्नाले माल न्युट्रिसन चाहिँ होइन कि अब हाम्रोमा ओबिसिटीहरू जङ्क फुडको कारणले अनि अर्को हेल्थ रिलेटेड इस्युजहरू चाहिँ देखाएको छ मेरो विचारमा यो के रे फर्स्ट थिङ त अवेरनेसै क्रिएट गर्नु पर्यो बालबालिकाहरू बिचमा चाहिँ यो जङ्क फुडले चाहिँ के अफेक्ट गर्न सक्छ हेल्थमा कस्तो इस्युजहरू ल्याउन सक्छ त्यो पनि फेरि बालबालिकाहरूको लागि नै सरल त्यो के अरे उनीहरूले बुझ्ने भाषामा भनौँ र अहिले ट्रेन्ड अहिले के अरे गर्न सकिने भनेको एनिमेसनहरू थ्रुबाट चाहिँ कस्तो छ के चाहिँ हुन सक्छ भनेर चाहिँ देखाउँदाखेरि उनीहरू आफैले पनि अब छोड्छन् होला भन्ने हो भिडियोको मार्फत यस अनि अर्को भनेको चाहिँ पेरेन्ट्सहरूले नै अब के अरे आफ्नो बालबालिकाहरूको खानेकुराहरूमा ध्यान दिएर होइन अब इभन बिजी भए पनि अब फुडहरू चाहिँ प्रिपेयरै राखेर त्यो जस्ट तताएर खान मिल्ने गरी फुल ब्यालेन्स चाहिँ गरेर राखे पनि यो चाहिँ समाधान हुन्छ जस्तो लाग्छ अब गाउँमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि गाउँमा चाहिँ अब के अरे पर्याप्त खानाहरू नपाएर चाहिँ यो न्युट्रिसनको प्रब्लम हुन्छ भने सहरी क्षेत्रहरूमा चाहिँ खाना त पाउँछ तर के अरे जङ्क फुडमा चाहिँ धेरै इन्भल्भ भएको छ धेरै कन्ज्युम गरेर चाहिँ हेल्थ के अरे न्युट्रिसन रिलेटेड प्रब्लम चाहिँ आउने आएको छ जङ्क फुड चाहिँ नखानु जङ्क फुड भनेको अब टेस्टमा चाहिँ मिठो हुन्छ तर हेल्थलाई चाहिँ धेरै इस्युजहरू क्रिएट गर्छ सो त्यही हो बरु त्यसको बदलामा चाहिँ अब के अरे अल्टरनेटिभ्सहरू खोज्ने अब चौचो खान मन लाग्यो भने बरु के अरे त्यो प्याकेजवाला नभइकन चाहिँ अब अर्कै हुन्छ जस्तै अब के अरे आटाको चौचोहरू हुनसक्छ जुन चाहिँ त्यो ह्यान्डमेड नुडल्सहरू हुन्छ जसमा प्रिजर्भेटिभ्सहरू हुँदैन तिनीहरूको अल्टरनेटिभ भयो अर्को भनेको घरमै बनाएर खाने अब जस्तै केक्सहरू त्यो मफिन्सहरू त अहिले रेसिपी युट्युबमा रेसिपीहरू हेरेर घरमै हेल्दी वेमा बनाएर खान मिल्यो
0: अब सिन्धुलीतर्फ लागौं सिन्धुलीका स्थानीय तह र विभिन्न संघ संस्थाहरूले बाल पोषण सुधारका लागि आफ्ना तर्फबाट विभिन्न गतिविधिहरू गरिरहेका छन् रेडियो सिद्धबाबा सिन्धुलीबाट एम चौलागाईको रिपोर्ट
7: बाल पोषण सुधारका लागि परिवारको भूमिका महत्वपूर्ण भए पनि त्यसलाई प्रभावकारी बनाउन सिन्धुलीमा स्थानीय तह र विभिन्न संघ संस्थाले आफ्ना कार्यक्रमलाई प्राथमिकतामा राख्न थालेका छन् स्थानीय तह मार्फतका निकाय र संघ संस्थाबाट वडा स्तरमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरी बाल पोषण सुधारका कार्यक्रम प्राथमिकतामा राख्न थालेका हुन् बाल पोषण सुधारका लागि कमलामाई नगरपालिकाबाट 13 नम्बर र 14 नम्बर वडामा निशुल्क स्वास्थ्य शिविर सञ्चालनसँगै मातृ शिशु कार्यक्रम मातृ का लागि कार्यक्रम सञ्चालन भएको नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको भनाइ छ
8: बाल मातृ पोषणको लागि कमलामाई नगरपालिका संघीय सरकार भएर हामीले 26,37,726 रुपियाँ हामीले चाहिँ खर्च गरेका छौँ अब यो आगामी वर्षको फेरि हाम्रो कार्यक्रमहरू आउँदैछ हामीले सबभन्दा बढी चाहिँ यो बाल पोषण कुपोषण भएको बालबालिकाहरू कमलामाई नगरपालिकाको 13 नम्बर र 14 नम्बर वार्डमा त्यहाँ चाहिँ धेरै भएको हुनाले त्यहाँ हामीले निशुल्क स्वास्थ्य शिविर पनि हामीले सञ्चालन गर्यौँ र त्यहाँ हामीले बाल पोषण लगायत मातृ शिशु कार्यक्रम अन्तर्गत स्याहार अन्तर्गत हामीले एकजना जो त्यो महिलाहरू हुनुहुन्छ उहाँहरूको पोषणको लागि हामीले मातृ पोषणको लागि वार्षिक 25,000 रुपियाँ पोषणको लागि हामीले पोषण भत्ता पनि दिएका छौँ र यसमा अब सँगसँगै अब हाम्रा चाहिँ के भने दलित बच्चाहरू र कोही जो बाबुआमा विहीन बच्चाहरू छन् साना जो बच्चाहरू जसको चाहिँ के भने आश्रय पनि छैन त्यस्ता बच्चा 50 हामीले ती लगायतका चाहिँ के भने बालिकहरू पनि छन् फेरि त्यहाँ त्यस्ता बच्चाहरूलाई चाहिँ हामीले मावि सञ्चालन गरेका छौँ र आवासीय मावि नै यहाँ कमलामाई नगरपालिका वार्ड नम्बर 5 सिलामेमा त्यहाँ हामीले आवासीय व्यवस्था हामीले गरेका छौँ र त्यस्तै अपाङ्ग ती बालबालिकाको लागि पनि बैरा माविमा हामीले आवास सहितको व्यवस्था गरेका छौँ र आगामी वर्ष यसलाई चाहिँ अब हामीले विस्तार कार्यक्रम पनि गरेका छौँ र यसलाई सबभन्दा ठुलो स्वास्थ्य पोषण भन्दा पनि के रहेछ भने सबभन्दा ठुलो चाहिँ जुन यो मातृ शिशु चाहिँ उसलाई स्याहार पालन गरेका छौँ र आवासीय मावि नै यहाँ कमलामाई नगरपालिका वार्ड नम्बर 5 सिलामेमा त्यहाँ हामीले आवासीय व्यवस्था हामीले गरेका छौं र त्यस्तै अपाङ्ग बालबालिका

0: मा जो गर्भवती भएदेखि नै त्यो चाहिँ पोषण युक्त खानेकुराहरू खानुपर्ने र स्वास्थ्यको ख्याल गर्नुपर्ने र आफूले बेला बेलामा चाहिँ स्वास्थ्य सेवा पनि लिने र स्वास्थ्य जाँच पनि गराउनु पर्ने वास्तवमा त्यो देखिएको हुनाले हामीले 14 वार्डमा हामीले चाहिँ सचेतनामूलक अभिमुखीकरण कार्यक्रम चाहिँ जो आमाहरू हुन्छ बालबालिकाको आमाहरू जो गर्भवती महिलाहरू हुन्छ उहाँहरूलाई पनि हामीले त्यसको व्यवस्था चाहिँ हामीले सचेतना कार्यक्रमहरू गरेका छौँ र आगामी वर्ष अब हामीले फेरि त्यसरी जो बच्चाहरूलाई हामीलाई चाहिँ के भन्छ त्यस्तो ठाउँमा जो जहाँ दूर दराज छ त्यो ठाउँमा चाहिँ गएर हामीले यो सबभन्दा ठुलो भनेको चाहिँ यो बाल पोषण रहेछ र मातृ स्याहार चाहिँ मा जो बाल बालिका चाहिँ के भने जन्मनुभन्दा अगाडि गर्भवती हुँदादेखिको अवस्थामा हामीले वास्तव उहाँहरूको चाहिँ स्वास्थ्यमा सबभन्दा ठुलो चाहिँ ख्याल गर्नुपर्छ र यो बच्चाको लगानी भनेको चाहिँ के रहेछ भने एउटा भोलि सक्षम दक्ष नागरिक जो कुपोषण रहित चाहिँ बच्चा जन्म लिन्छ त्यो चाहिँ के भने हामीले सा कुनै फलफुलका बिरुवा लगाएको जस्तो हुनेछ त्यो चाहिँ भोलि दक्ष तिसवटा ना चाहिँ के भने व्यक्ति पनि भोलि चाहिँ के भने समाजको नागरिक पनि बन्न सक्ने रहेछ त्यसैले यसमा हामीले यो जस्तो चाहिँ बाल पोषण लगायतका कार्यक्रम सँगसँगै अझ यसमा चाहिँ सबैको भूमिका आम त्यहाँका चाहिँ के भने टोल सुधार समिति हाम्रा जनप्रतिनिधि साथीहरू जो स्थानीय रूपमा रहेका चाहिँ के भने सामाजिक व्यक्तित्वहरू सामाजिक सङ्घ संस्था र यसको भूमिका भनेको चाहिँ अझ विशेष अहिले सूचना सञ्चारमा पहुँच धेरै ठाउँमा पुगेको छ यसमा चाहिँ सञ्चारकर्मीले चाहिँ वास्तवमा जति स्याहार हामीले चाहिँ 5 वर्षसम्म बालबच्चालाई गर्छौँ गर्भ रहेको अवस्थाबाट र चाहिँ के भने जो चाहिँ के भने पोषणयुक्त खानपिनले चाहिँ के भने सम्पन्न हुन्छ र जो बच्चाहरू चाहिँ बच्चाहरूलाई त्यतिखेर त्यति भइसकेपछि जो स्वस्थ भोलि स्वस्थ रहने र उसको दिमागले पनि त्यसरी काम गर्ने हुनाले भविष्यको लागि पनि त्यो चाहिँ एउटा योग्य दक्ष नागरिक बन्ने रहेछ त्यसलाई चाहिँ अझ प्रचार प्रसारको चाहिँ अझ बढी र सचेतनाको चाहिँ भूमिका रहने रहेछ र हामीले अब आगामी वर्ष पनि यो बाल पोषणलाई अझ योभन्दा प्रभावकारी हुने गरी अहिले हामीले सबै वडामा सचेतना कार्यक्रमहरू गरेका छौँ र जहाँ अन्य ठाउँमा पनि हामीले चाहिँ के भन्नु विभिन्न दुईटा हामीले प्रत्येक ठाउँमा स्वास्थ्य शिविरात्मक
1: प्रभाव पारेकाले यस वर्ष पनि कार्यक्रमलाई विस्तार गर्दै लैजाने नगर प्रमुख पोखरेलको प्रतिबद्धता छ। साथै 14 वडामा सचेतनामूलक अभिमुखीकरण कार्यक्रम प्राथमिकतामा पर्ने उहाँको भनाइ छ। बाल बालिकाको पोषण अवस्था सुधार गर्न उमेर अनुसारको पोषिलो खाना र सरसफाईमा विशेष ध्यान दिन आवश्यक हुन्छ। त्यसका लागि स्थानीय सरकारबाट मात्र नभएर जिल्ला स्थित गैर सरकारी संघ संस्थाबाट पनि काम भएका छन्। यस्ता संस्थाबाट सञ्चालित कार्यक्रमले स्थानीय स्तरमा उत्पादन हुने उपभोग्य सामग्रीलाई उपभोग गर्न प्रेरणा मिलिरहेको छ। सिन्धुलीमा वर्ल्ड भिजनको सहयोगमा सिड्स नेपालले स्थानीय तह फिक्कल गाउँपालिका गोलन्जोर गाउँपालिका र तीनपाटन गाउँपालिकामा समन्वय गरी 5 वर्ष मुनिका बाल बालिकामा पोषणको लेखाजोखा सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। पोषण स्वास्थ्य सरसफाई मातृ शिशुसँग सम्बन्धित जनचेतनामूलक कार्यक्रमसँगै खानाको उपलब्धता भन्दा पनि खान नजानेर चाहिँ पोषणमा कमी भएको अवस्थालाई ध्यानमा राख्दै सामूहिक चुलो कार्यक्रम पनि सञ्चालन गरिएको सिड्स नेपालका कार्यक्रम संयोजक सागर धितालको भनाइ छ।
2: सिड्स नेपाल सिन्धुलीले सिन्धुली जिल्लाको विभिन्न पालिकाहरूमा चाहिँ पोषण सम्बन्धी विपद व्यवस्थापन सम्बन्धी जीविकोपार्जन सम्बन्धी महिला तथा बाल बालिकासँग सम्बन्धित चाहिँ विभिन्न स्तरका चाहिँ कार्यक्रमहरू चाहिँ सञ्चालन गर्दै आइरहेको छ। हाल वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र सिड्स नेपाल सिन्धुलीले चाहिँ गोलन्जोर गाउँपालिका फिक्कल गाउँपालिका र तीनपाटन गाउँपालिकाको 16 वार्डमा चाहिँ पोषण र जीविकोपार्जनसँग सम्बन्धित र बाल बालिकाको क्षेत्रमा सम्बन्धित चाहिँ कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। त्यस अन्तर्गत पोषणसँग सम्बन्धित चाहिँ हामीले फिक्कल गाउँपालिका गोलन्जोर गाउँपालिका र तीनपाटन गाउँपालिकामा चाहिँ 5 वर्ष मुनिका बालबालिकामा पोषणको लेखाजोखा सम्बन्धित कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छौँ। साथै चाहिँ हामीले पोषण स्वास्थ्य सरसफाई मातृ शिशुसँग सम्बन्धित जनचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गर्दै आइरहेका छौँ। यसै अन्तर्गत केही समय अगाडि हामीले चाहिँ यो 12 दिनको बालबालिकाको खानाको उपलब्धता नभएर भन्दा पनि खाना नजानेर चाहिँ पोषणमा कमी भएको अवस्था देखेर चाहिँ 12 दिनको चाहिँ सकारात्मक झुकावका लागि सामूहिक चुलो कार्यक्रम भन्ने कार्यक्रमहरू चाहिँ सञ्चालन गर्दै आइरहेका थियौँ। त्यस अन्तर्गत चाहिँ बालबालिकाको पोषणको अवस्था चाहिँ सुध्रिएको पनि देखिएको छ। साथै सिड्स नेपाल सिन्धुलीले सरसफाईको क्षेत्रमा पनि खानेपानीमा चाहिँ कार्यक्रमहरू गर्दै आइरहेको छ र साथै बाल मैत्री तथा पोषण मैत्री स्थानीय तह निर्माण गर्नको लागि चाहिँ

0: स्थानीय तहहरूलाई सहयोग गर्ने पनि कार्यक्रम गर्दै आइरहेको छ। यी सबै खालका समुदायका लेभलमा, बालबालिकाको परिवारको लेभलमा र सिस्टमको लेभलमा कार्यक्रमहरू गर्दै आइरहँदाखेरि चाहिँ हालसम्म फिक्कल गाउँपालिकाको तीनवटा वडा चाहिँ पोषण मैत्री वडा घोषणा भइसकेको छ भने, चारवटा पोषण मैत्री स्वास्थ्य संस्था पनि घोषणा भइसकेको छ भने, तीनपाटन गाउँपालिकाको वडा नम्बर 10 चाहिँ बागमती प्रदेशकै पहिलो पोषण मैत्री वडा घोषणा हुनको लागि चाहिँ सफल भइरहेको छ। तर अझै पनि हाम्रो समुदायमा चाहिँ बालबालिकाको क्षेत्रमा पोषणमा चाहिँ सुधार गर्नको लागि विभिन्न खालका कार्यक्रमहरू चाहिँ अझै पनि आवश्यकता भएको र समुदायको चाहिँ जनचेतनालाई अझै बढाउनु पर्ने अवस्था देखिएको छ।
1: तीनपाटन गाउँपालिका वडा नम्बर 10 बागमती प्रदेशकै पहिलो पोषण मैत्री वडा घोषणा भएको छ। यस्तै जिल्लामा फिक्कल गाउँपालिकाको 5 नम्बर वडालाई यस्तै वर्ष पोषण मैत्री वडा घोषणा गरिएको छ। यसले पोषिलो खाना, स्वच्छ खानेपानी, हात धुने बानी, सरसफाई र पोषण सम्बन्धी व्यवहारलाई जोड्न सहयोग पुर्याएको छ। यसर्थ सरकारको 2087 सालसम्म नेपाललाई पोषण मैत्री घोषणा गर्ने लक्ष्य पूरा गर्न जिल्ला समन्वय समितिले जिल्लाका 9 पालिकामा समन्वयात्मक भूमिका खेलिरहेको जनाएको छ। जिल्लाका 79 वडालाई बाल पोषण मैत्री वडा घोषणाका लागि प्रेरणा जगाउने र सचेतनाका कार्यक्रम गरिरहेका स्थानीय तहलाई थप जागरूक बनाउने काम भइरहेको जिल्ला समन्वय समितिका उपप्रमुख शान्ता कार्कीको भनाइ छ।
2: स्थानीय तहमा पोषण मैत्री स्थानीय शासन जुन 2087 सम्ममा हामीले चाहिँ सबै ठाउँमा गर्नुपर्छ, देशभरिमा चाहिँ सबै ठाउँमा, तर अब यो पोषण मैत्री स्थानीय पालिका पोषण मैत्री वडा कसरी घोषणा गर्ने र जिल्लालाई पनि पोषण मैत्री घोषणा गर्नको लागि स्थानीय सरकार र जिल्ला समन्वय समितिले पनि यसमा एकदम अहम भूमिका निर्वाह गर्नुपर्नेछ। मुख्यत राज्यले नै यसको चाहिँ अझ निगरानी गर्नुपर्छ भन्ने मलाई लाग्छ। राज्यले अब जुन बालबालिकाहरूलाई पोषणको चाहिँ उपयोगिता पोषण मैत्री वडा घोषणा गरेर स्थानीय तहमा बालबालिकाहरूलाई चाहिँ एकदम अब्बल बालबालिका हाम्रा भविष्यका कर्णधारहरूलाई पोषण मैत्रीदेखि यो पोषण भन्ने कुरो चाहिँ गर्भ अवस्थादेखि नै, आमाको गर्भदेखि नै जुन बाल अवस्थासम्म पछाडिसम्म चाहिँ यो पोषणको ठूलो आवश्यकता छ। यसले स्वस्थ बालबालिकाहरू जन्माउनको लागि र हाम्रो स्वस्थ नागरिक बनेर हाम्रो स्थानीय तह लगायत देशलाई नै एउटा समृद्धि देशतर्फ लैजानको लागि पोषणको महत्व छ। र सरकारले पनि जुन संघ सरकार, प्रदेश सरकार र स्थानीय सरकारले यसलाई पोषणलाई एकदम प्राथमिकतामा राखेको छ। हाम्रो स्थानीय तहको यो असल शासन अन्तर्गतको पनि यो एउटा कार्यक्रम हो। यसलाई कसरी चाहिँ समृद्धितर्फ लान सकिन्छ, यसलाई चाहिँ छिटो कसरी चाहिँ हाम्रा देशका सबै वार्डमा घोषणा गर्न सकिन्छ भनेर हामीले चाहिँ यो पोषणलाई व्यापक रूपमा अलि छलफल पनि ल्याएका छौँ। स्थानीय पालिकाहरूको सम्पूर्ण स्थानीय पालिकाहरूलाई हामीले तपाईँहरूले सबै पालिकाहरूमा चाहिँ पोषण वडा घोषणा गर्नुपर्छ र अनि तपाईँहरूले सबै पालिकामा घोषणा गरेपछि हामी जिल्लामा पनि यो पोषण जिल्ला पोषण मैत्री जिल्ला घोषणा गर्नेछौ भनेर हामीले सूचना प्रवाह जिल्ला समन्वय समिति सिन्धुलीको तर्फबाट यहाँलाई सबैलाई हामीले अवगत गराएका छौं। र यो चाहिँ एउटा कार्यविधिमा के छ भन्दाखेरि पोषण मैत्री वडा घोषणा गर्नको लागि जिल्ला समन्वय समितिलाई एउटा समितिको जिल्ला
1: नियमित अनुगमन पनि आवश्यक हुन्छ। यस्तै घरमै उत्पादन गर्न सकिने तरकारी, फलफूल, दाल, अण्डा, दूध लगायत पोषिला खाद्य पदार्थको उत्पादन र भोग बढाउन कार्यक्रम केन्द्रित हुनु पनि उत्तिकै आवश्यक छ। सामुदायिक सूचना नेटवर्क सीआईएनका लागि एम चौला गाई रेडियो सिद्धबाबा सिन्धुली।
3: पछिल्लो अवस्थामा स्थानीय पाठ्यक्रममा पोषण समावेश, विद्यालय तहका बालबालिकालाई खानपान र सरसफाई सम्बन्धी सचेतना जोगाउन स्थानीय पाठ्यक्रममा पोषणका विषयहरू समावेश, दिवा खाजा कार्यक्रमको व्यवस्थापन, सामुदायिक विद्यालयका बालबालिकाका लागि सरकारले उपलब्ध गराउने दिवा खाजा कार्यक्रमको अनुगमन र स्थानीय उत्पादनको प्रयोगमा जोड़ दिने काम भइरहेको छ। रेडियो मर्स्याङदी लमजुङका खुशीमाया गुरूङले बेसीसहर नगरपालिकाका उपमेयर पद्मा गुरूङसँग पालिकाहरूले गरिरहेको कामका बारेमा कुराकानी गर्नुभएको छ।
4: बेसीसहर नगरपालिकाको समग्र 11 पोषण अवस्थालाई हेर्दा हाम्रो चाहिँ अहिले एकदमै न्यून बालबालिकामा मात्रै पोषण अवस्था एकदम कमजोर देखिन्छ। अहिले हाम्रो डाटा अनुसार 3 बालबालिकाको पोषण अवस्था चाहिँ कमजोर देखिन्छ। अब त्यो चाहिँ विशेष गरेर उनीहरूले चाहिँ खानपानमा घर परिवारले धेरै ख्याल नगर्नको कारणले चाहिँ त्यो अवस्थाहरू कमजोर भएको नत्र धेरै जस्तोको चाहिँ पोषण अवस्था चाहिँ राम्रै देखिन्छ।
5: अनि त्यस्तै बाल बालिकाको शारीरिक तथा मानसिक विकासका लागि पोषणयुक्त खानाको ठुलो भूमिका हुन्छ भन्छ।
4: पोषणयुक्त खाना खानुपर्छ भनेर त पालिकाले सहयोग गर्ने कुरो भएन, उनीहरूले चाहिँ जनचेतनाको कार्यक्रमहरू गराइन्छ। जनचेतनाको कार्यक्रम गर्दाखेरि चाहिँ कुन खानेकुराले चाहिँ बालकको कुन पार्टलाई चाहिँ सहयोग गर्छ, जस्तै भिटामिन प्राप्त हुने, प्रोटिन प्राप्त हुने, कार्बोहाइड्रेट प्राप्त हुने होइन, यस्तै किसिमको खानेकुराको वर्गीकरण जुन छ त्यसलाई चाहिँ हाम्रो स्वास्थ्य आमासभामा पनि यो छलफल हुन्छ, गाउँघर क्लिनिकमा पनि यो छलफल हुन्छ, खोप कार्यक्रमहरूमा पनि स्वास्थ्य कर्मीहरू त्यहाँ विशेष गरेर हजार दिनका आमाहरू आउनुहुन्छ नि, खोप कार्यक्रमहरूमा हजार दिनका आमाहरू आउने हुन्छ, त्यो कार्यक्रममा उहाँहरूलाई चाहिँ त्यो सम्बन्धीको सचेतना कार्यक्रम चाहिँ हरेक कार्यक्रममा गर्ने चाहिँ पालिकाको योजना छ। त्यही अनुसार स्वास्थ्य कर्मीहरूले चाहिँ हरेक आमाहरूले चाहिँ यो सचेतना कार्यक्रम चाहिँ दिइरहेको हुन्छ, गरिरहेको हुन्छ।
5: जस्तो अहिले चाहिँ बाल बालिकाहरूमा चाहिँ धेरै चौचौ खाने, कुरकुरे, चिप्स, बिस्कुट जस्ता जङ्क फुडहरू धेरै खाने बानी हुन्छ। यस्तो बानी चाहिँ धेरै बढ्दै गएको छ धेरै बाल बालिकामा। नगरपालिकाभित्रको विद्यालयमा चाहिँ जङ्क फुडको अवस्था कस्तो छ, तपाईँले अब अनुगमनको लागि जानुहुन्छ, त्यो बेलामा चाहिँ जङ्क फुडको अवस्था कस्तो पाउनु भएको छ, यसको न्यूनीकरणको लागि चाहिँ नगरपालिकाले के गरिराख्नु भएको छ?
4: हामीले अभियानको रूपमा त हरेक बाल बालिकालाई चाहिँ पोषणयुक्त खाने, आफ्नै घरमा उत्पादन भएको खानेकुराहरू, तरकारी भयो, खाना भयो, हरेक कुराहरू खाजामा भयो, त्यही खानेकुरालाई जोड्नुपर्छ भनेर सचेतना कार्यक्रम, अभिमुखीकरण कार्यक्रमहरू त गरिरहेको हुन्छ होइन। तर अलिकति बालबालिकाहरू के हुन्छ भन्दा आमाहरूलाई पनि रेडिमेड खाजा छिटो हुने, सजिलो हुने, अनि बालबालिकाले पनि त्यसमा चाहिँ केमिकल भएको कारणले त्यो टेस्टी हुन्छ नि त, त्यस्तै भएको कारणले पनि बालबालिकाहरूले प्रायः त्यो चाहिँ मन पराउने गरिन्छ। जस्तै हाम्रो दिवा खाजामा एक पाँचको दिवा खाजा हुन्छ नि त, त्यो दिवा खाजामा चाहिँ पोषणयुक्त खानेकुरा हुनुपर्छ भन्ने कुरामा चाहिँ जोड गरिन्छ होइन। विद्यालय मार्फत, स्वास्थ्य संस्था मार्फत जाने हो नि त कार्यक्रम त हाम्रो, त्यसमा चाहिँ त्यसलाई जोड दिइन्छ पोषणयुक्त खानालाई। तर चाहिँ अधिकांश अभिभावकहरू चाहिँ अल्छीपना हो या उहाँहरूको हेल्थ चपाई हो, उहाँले चाहिँ आफ्नो बालबालिकालाई चाहिँ पोषणयुक्त खानाभन्दा चाहिँ जङ्क फुडहरू खाने कुरामा चाहिँ जति हामीले अभिमुखीकरण गरे पनि उहाँहरूको प्रश्न चाहिँ देखिन्छ कि त्यो चाहिँ।
5: जस्तै तपाईँले भन्नुभयो विद्यालयमा प्रयोग हुने दिवा खाजा चाहिँ बालबालिकाको पोषणसँग जोडेर हेरिन्छ होइन, यसमा चाहिँ हामीले नगरपालिकाबाट चाहिँ कोदो, फापर, गेडागुडी, सागदर्जी जस्तो चाहिँ रैथानी बालीहरूलाई चाहिँ पोषणको दृष्टिकोणले महत्वपूर्ण पनि मानिन्छ। नगरपालिकाले चाहिँ यस्ता रैथानी बालीलाई उत्पादन र संरक्षण बढाउन र उपभोग बढाउन चाहिँ के गर्नुभएको छ अहिलेसम्म?
4: त्यसमा त नगरपालिकाले दिवा खाजामा चाहिँ एक किसिमको कार्यपालिका नै हुन्छ होइन, दुई दिन जति चाउलो खुवाउने, एक दिन खिर खुवाउने, एक दिन फलफुल खुवाउने, एक दिन अण्डा खुवाउने होइन, आफ्नै स्थानीय स्तरमा जुन किसिमको खानेकुरा पाइन्छ, जस्तै सिस्नो हुन सक्छ, कर्कलो हुन सक्छ होइन, साग सब्जीहरू हुन्छ, त्यो पनि जाउलोमा मिसाएर खुवाउने होइन, जाउलो पकाउँदाखेरि जाउलोमा मिसाउन मिल्ने जाउलोमा खुवाउने। अब फलफुलै खुवाउँदा पनि गाउँमा केरा छ भने त्यो दिनमा चाहिँ केरा खोजेर ल्याएर खुवाइदिने होइन, अनि गाउँकै भैँसीको घिउहरू पाइन्छ होइन, त्यो जाउलोमा पनि गाउँकै भैँसीको घिउहरू चाहिँ प्रयोग गर्ने, र फलफुल पनि सकभर गाउँकै खोजेर खुवाउने, र अन्डाहरू हुन्छ गाउँतिर पनि अहिले पालेको हुन्छ नि त लोकल कुखुराहरू पनि, लोकल कुखुराकै अन्डाहरू ल्याएर खुवाउने चाहिँ कार्यक्रम चाहिँ ठ्याक्कै त्यो हुन्छ। कति विद्यालयले चाहिँ निर्देशन अनुसारै काम गरिरहेको हुन्छ, केही केही विद्यालयहरूले चाहिँ मैले अघि नै भने अल्छीपनाले गर्दाखेरि छिटो हुने अनि शुक्रबार चाहिँ बिस्कुट खुवाएर पठाउने होइन, त्यो पनि भेटिन्छ।
5: जस्तै अब बाल बालिकाको पोषण समस्या केवल खाना मात्रै नभइकन अभिभावकहरूले पनि पोषण सम्बन्धी अभिभावक थोरै ज्ञान चाहिँ कमी भएको जस्तो हामी महसुस गर्छौँ होइन, यसको लागि अभिभावकलाई पोषणयुक्त खाना र स्वास्थ्य खानपानबारे सचेत गराउन चाहिँ नगरपालिकाले चाहिँ के कदम चाल्नुपर्छ जस्तो लाग्छ?
4: अहिलेसम्म मैले अघि नै भने खोप कार्यक्रम मार्फत पनि गरेको छ, गाउँघर क्लिनिक मार्फत पनि गरेको छ, अब हरेक विद्यालयमा कम्तीमा पनि एउटा विद्यालयमा चाहिँ पाँच छवटा इभेन्टहरू चाहिँ हुन्छ, स्वास्थ्य कर्मीहरू गएर यही पोषण सम्बन्धीको सरसर हामीले त्यो सबै कुराहरू चाहिँ उनीहरूले फिल्डमै गएर कर्मचारीले उहाँहरूको कोदोको त्यो उनीहरूको के छ अब त्यो नाप्ने तरिकाहरू त्यो अनुसार नापेर चाहिँ धेरै कोदो उत्पादन गर्ने कृषकलाई हामीले सम्मान पनि गर्यौँ यो वर्ष होइन, थोरै पैसा भए पनि हामीले सम्मान गर्यौँ, तरकारीको लागि पनि त्यसरी नै हामीले सम्मान गरिरहेको अवस्था छ। त्यसकारण अब चाहिँ पोषण मैत्री घोषणा गर्ने कार्यक्रममा जान्छौँ, त्यो कार्यक्रमले गर्दाखेरि चाहिँ हामी सरकारवालाहरूलाई ठाउँ ठाउँमा बोलाउने, अभिमुखीकरण कार्यक्रमहरू दिने कार्यक्रमहरू चाहिँ गरिन्छ। तर मलाई धेरै ठूलो चुनौती चाहिँ हो जस्तो लाग्दैन कि अभिभावकले पनि बुझ्नुपर्छ, अभिभावक सचेत भयो भने यो रैथाने बाली उत्पादन गर्ने कुरामा पनि उहाँहरू चाहिँ प्रोत्साहन गर्न सकिन्छ, गरिरहेको पनि छ पालिकाले प्रोत्साहन पनि गरिरहेको।
6: अहिले बिहानको 7 बजे
7: हजुरको रेडियो 102.1 मेगाहर्ज
8: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना
9: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप आलु जोन दोलाखा किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह सहकारी संस्था समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
8: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 98548117 98545562 048545562 049-4211-30 मा सम्पर्क गर्न सकिनेछ।
9: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
8: विषादयुक्त खाना त्यागौं रैथाने बालीतिर लागौं।
10: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
8: आदरणीय किसान दाजुभाइ दिदीबहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो फापर जौ उवा चिनो कागुन र लट्टेमा थियो।
10: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
8: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
10: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
8: परमनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
10: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
8: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
9: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
8: नवीकरणका लागि आवश्यक कागजातहरू:
9: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
8: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
9: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
8: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
9: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
8: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
9: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
8: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
9: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
8: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय डुडभन्ज्याङ सिन्धुली,

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपड़ा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
3: दूध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन। नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
4: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
5: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
4: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142862010।

0: हजुरको रेडियो 102.1 MHz।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली। डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
3: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नै भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
4: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
5: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
3: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98-69-22-45-44,
5: 98-40-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
6: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
7: लेखेर, बोलेर, इसारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
6: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
7: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
1: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
2: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली। सम्पर्क नम्बर 0485-43-98, 0485-43-98।
1: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे।
2: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। बुलुन्चोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली।

0: शिक्षा, सड़क, सिंचाई र कृषि, गोलन्दर को पूर्वाधार, तरकारी खेती, पशुपालन र पर्यटन विकास समृद्धि को मूल आधार। नमस्कार, रेडियो कार्यक्रम हाम्रो गोलन्दरमा हार्दिक स्वागत छ। म रीता मगर
1: अनि म राजन महतारागो पनि स्वागत छ। रेडियो कार्यक्रम हाम्रो गोलन्दर गोलन्दर गाउँपालिकाको समन्वयमा तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रममा हामी गोलन्दर गाउँपालिकाले गरेका विकास निर्माणका कामहरू, गाउँपालिकामा भएका विभिन्न गतिविधिहरू र गाउँपालिकावासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई समेट्नेछौ। हाम्रो गोलन्दर रेडियो कार्यक्रम रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz उत्पादन गरेको हो। यो कार्यक्रम यहाँहरूले हजुरको रेडियो 102.1 MHz र रेडियो झंकार 97.5 MHz हरेक बुधबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्न सक्नुहुनेछ। यो कार्यक्रमको पुनः प्रसारण तपाईँले शनिबार साँझ 7 बजेदेखि 7:30 बजेसम्म सुन्न सक्नुहुनेछ। आदरणीय श्रोता, आजको कार्यक्रममा हामी गोलन्दर गाउँपालिका वडा नम्बर 6 मा भएको सार्वजनिक सुनवाई कार्यक्रमको केही अंशलाई प्रस्तुत गर्दैछौ। कार्यक्रमको समय अवधिभर हामीसँगै रहनुहोला।
2: अब समग्र लगभग उठेका कुराहरू उपाधिले दिइसक्नुभयो, लगभग अरजहरूले राख्नुभएको थियो। म आफूले केही गरेका कुराहरू थोरै राख्छु होइन। जस्तै अहिले गोलन्दर गाउँपालिकामा हामीले दिएको सेवाहरू भन्नेहरूमा थोरै सचिवजीहरू पनि आइरहिसक्नुहुन्छ। मलाई सन्तुष्ट लाग्छ, अन्य एउटा भन्दा कुनै पनि सेवा दिने हकमा हामीले कन्जुसाई गरेको छ जस्तो लाग्दैन मलाई। चाहे वडामा दिने सुविधा रहोस्, चाहे टोलमा दिने सुविधा रहोस्, चाहे जिल्लामा गएर दिने सुविधा रहोस्, चाहे केन्द्रमा गएर दिने सुविधा रहोस्, हामी फोनको भरमा प्रत्येक व्यक्तिलाई हामीले दिएको छु जस्तो लाग्छ। होला के साथीहरू, मैले कतै गुनासो पनि सुनेको छु, वडा कसरी सिफारिस दिँदैन अरे भन्ने खालको कुरा सुनेको छु। हो, मैले कस्तो खालको व्यक्तिहरूले सिफारिस दिएको छुइनँ भनेदेखि, तपाईँको जो व्यक्ति आर्थिक आर्थिक रूपमा सम्पन्न छ, जसको काठमाडौँमा घर छ, तपाईँले पूजा चाडा गर्छ, उहाँले चाहिँ यहाँ वडामा आएर चाहिँ म चाहिँ विपन्न आर्थिक अवस्था कमजोर भएको हजुर मलाई पढ्नको लागि सिफारिस दिनु पऱ्यो भन्नुहुन्छ। उहाँको अवस्थामा देखेकै छु। जस्तै है भने जस्तै 4-5 काठमाडौँमा घर छ, म आर्थिक अवस्था कमजोर, म गरिब हजुर मलाई चाहिँ उपचारको लागि चाहिँ पैसा के अरे सिफारिस गरिदिनु पऱ्यो भन्ने त्यो अवस्थामा मैले रोकेको छु। नत्र त्योभन्दा बाहेक वास्तविक समस्या परेको व्यक्तिहरूलाई मैले कुनै पनि लाई तपाईँको रोकेको छु जस्तो लाग्दैन। किन जबकि म त्यो खालको समस्या परेको त्यो खालको व्यक्तिहरूलाई मैले स्वयं हस्पिटलमा गरेर सिफारिस दिएको अवस्था छ, स्वयं जिल्ला प्रशासन कार्यालयमा गरिदिएको अवस्था छ, स्वयं अदालतमा गएर पनि आफै पनि उपस्थित भएर चाहिँ सहजीकरण गरेको अवस्था छ। जस्तै अन्य सिफारिसहरूमा त मैले तपाईँको उहाँको निर्वाचित भए पश्चात तपाईँको हाम्रो जस्तो कुर्कोट ब्याङ्कमा तपाईँको चाहिँ भत्ता लिनेकोलाई सिफारिस लिनुपर्ने छ, स्वयं आफै जुन गार्जन जुन भत्तावाला मान्छेहरू चाहिँ आएर सिफारिस लिनु के अरे भत्ता लिनु सक्ने आउने अवस्था भयो उहाँलाई गाह्रो छ। जस्तै नाकाचुली हैबरमा घोसिला सेतपाल्स पठाउँबाट यो के अरे हैबरमा पनि यहाँ पल्लो छेउ कुकुम छापाहाँतिर उडाउनलाई धेरै गाह्रो छ, धेरै अवसर छ। त्यसको हकमा उहाँका छोरा नातिहरू छोरीहरूले पनि भत्ता लिन आउनुपर्ने अवस्था रहन्छ। त्यो त्यसको त्यहाँ लिन आउने हकमा तपाईँलाई भोलि हैबरमा हुँदै खनिहरूको हुँदै कुकुर झर फेरि वडासम्म आउँदा झन् गाह्रो अवस्था छ, झन् बढी खर्चालु हुने भएको अवस्थाले गर्दा मैले तपाईँको वडाबाट स्वयं टोलीहरू लगाएर हाम्रो सचिवज्यू लगायत हाम्रो जुन कन्ट्राक्टर गोपालजीहरू हुन्छ उदयजीहरूलाई मैले लिएर गएर स्वयंले 2 दिने बैङ्कले जुन दिन दिन सूचना प्रकाशित गर्यो त्यो सूचना प्रकाशित गरेको टाइममा म आफूले टोली राखेर म आफूले सिफारिस दिएको अवस्था छ। हो, कोही पनि मैले भनिहालेँ, कोही पनि साथीहरू त्यो खालको गुनासो मैले सुनेको छु, हामीलाई सिफारिस दिएन, यस्तो दिनु उस्तो दिनु भन्ने हामी। जस्तै कस्तोलाई मैले सिफारिस दिएको छुइनँ भने तपाईँको अनुदानहरू, जसको घरमा गाई पालेको छैन, गाई फार्ममा अनुदानमा मलाई पैसा परेर पैसा खरिद गरेको छैन, जसले जब तपाईँको चाहिँ 3 ठाउँ 4 ठाउँबाट उहाँहरूले चाहिँ अनुदान लिएको अवस्था छ, जस्तो भेटनरीबाट पनि लिइरहनु भएको उहाँले ज्ञान केन्द्रबाट पनि लिइरहनु भएको फेरि पालिकाबाट पनि उहाँहरूले चाहिँ कुनै अध्यक्ष उपाध्यक्ष कोषबाट मलाई यसरी पैसा पऱ्यो भन्ने खालको कुराले लिन आउनुभएको छ। तर उपाध्यक्ष कोषबाट यसरी पैसा पऱ्यो भनेर मसँग लिन आउनुभएको थियो, उपाध्यक्ष अध्यक्ष कोषबाट अस्ति भर्खर पनि यो खालको घटनाहरू घटेको छ, उहाँलाई पनि लिनु अनुदानको हकमा। अनुदान कस्तोलाई दिने भन्ने खालको कुरा चाहिँ अलिक विश्लेषण गरेर दिनुपर्छ जस्तो मलाई लाग्छ। त मैले थोरै जोडी पनि भने तपाईँको अघि जुन बिमारीलाई मैले यसरी गर्दै गरेँ भनेर है मलाई फेरि अलिक एकदम छोटो समय मलाई तुरन्तै मलाई सम्झिन नि मन लाग्यो मलाई तुला राम्रो बिक होइन हाम्रो एघारको लागि तुला राम्रो बिक भाइको लगभग पेट चिरेर आन्द्राहरू त्यो भित्रको जुन मासु आन्द्राहरू साइडमा राखेको अवस्था छ जब अब त्यो खालको बिमारीलाई हामीले यहाँबाट जस्तो नेपाल जुन हाम्रो पालिका सरकारले गिराउनु सकेको अवस्था छ भन्दै म आफूले सिफारिस गरेको छु जस्तै उहाँको दाई हुन्छ उहाँको छोराको हकमा उहाँको भाइ के भाइ नाम दाइको भाइ चित्रबारको हकमा मैले भन्नुपर्छ मैले कतिपय कुरालाई यस्तो सिफारिस रोक्नलाई मैले रोकेँ भने यो खालको जुन पीडित व्यक्तिहरूले पाइएन कि उहाँहरूले पाउनुपर्ने पनि पाइएन जो नर्मली तपाईँको एउटा औँला काटेको छ उहाँ चाहिँ 25,000 यहाँ सिकार लिएर गएर 25,000 रुपियाँ निकालेर झाँचेर जानुहुन्छ भने जो व्यक्ति 8,00,000, 9,00,000, 10,00,000 खर्च गरेको छ तपाईँको उहाँहरूले चाहिँ कुनै पनि सुविधा पाइरहेको अवस्था छैन। त्यो कारणले गर्दा मैले जुन वास्तविक समस्या भएको व्यक्तिले नपाएको कारणले गर्दाखेरि त्यो खालको जुन छटाई फटाई गर्ने व्यक्तिहरू केही हकका व्यक्तिहरूलाई रोकेको पनि छ। खाइरहेको मान्छे खान नपाएपछि अलिकति पीडा दुःख त भयो स्वाभाविक समग्र अब यस्तो कुरा हो। अनि मैले अरू भने अघि जो सचिवज्यूले पनि लगभग सबै सुनाउनु पनि भएन सबै जति बजेट परे भन्नुभयो समग्र मलाई त लाग्छ यसपालि बजेटकै हकमा त सिलगढी जिल्लामै टप होला जस्तो लाग्छ। मेरो गोरुन्जर गाउँपालिका वडा नम्बर छ बजेट एउटा भनिहाल्नु लगभग 37 शीर्षकमा त मैले प्रदेशबाट मात्र बजेट लिएको छु। टोटल वडा पालिका र प्रदेश गरेर हेर्ने हो भने हाम्रो वडामा बजेट लगभग अहिले 90 जति शीर्षकमा मलाई बजेट छ जस्तो लाग्छ। यो काम पनि कसरी सम्पन्न गर्ने भन्ने अवस्था रहेछ। यहाँ त मेटेरियल पनि पुग्ने कि नपुग्ने भन्ने अवस्था कि तपाईँ भन्नु तुलना बजेट बढाएन मलाई भन्दा हुन्छ यहाँ कोही आउनु भएको छ नि मेरो टोलमा बजेट हालिस् त भनेर सोध्नु पनि म भन्नुहुन्छ। प्रत्येक टोलमा प्रदेश सरकारबाट हामीले बजेट हालेको छ 37 शीर्षकमा लगभग 22 करोड हालेको बजेट छ। तपाईँको सिँचाइमा छ, खाने पानीमा छ, पूर्वाधारमा छ, मठ मन्दिरहरूमा छ, लगभग समग्र गर्दाखेरि 37 करोड 35 करोड मात्रै 22 करोड आधारको बजेट छ। पुगर्दाले भन्नुभएको हाम्रो 26 हुँदै यहाँ तपाईँको कालो ढुङ्गासम्म 3 शीर्षकमा बजेट छ 3 शीर्षकमा एउटा 1,62,00,000 के अरे नाकाजुलीसम्म एउटा 1 करोड कति सर होइन बराबर त्यही नाकाजुलीसम्म 2 शीर्षकमा 3 छ फेरि यहाँबाट तपाईँको कालो ढुङ्गा आउँदै नाकाजुलीसम्म 1,65,00,000 बजेट छ। ती देउराईका खानेपानी के अरे सिँचाइमा हामीले 15,00,000 हालेको छौँ ती पट्टिर तपाईँको 32 खोलामा हामीले के अरे 10,00,000 सिँचाइमा हालेको छौँ 10,00,000 सिँचाइमा हालेको छौँ ती अलिक माथितिर भोटे कुलोमा हामीले 10,00,000 सिँचाइमा पैसा हालेको छौँ यहीँ यो पट्टि हाम्रो यही बलेको तिनी केटाहरू खानेपानीमा हामीले 10,00,000 यहीँ पैसा हालेका छौँ यहीँ नजिकै मन्दिरमा हामीले 10,00,000 यहीँ पैसा हालेका छौँ यहीँबाट जाने माथि जाने बाटो यही हुँदै के अरे लगभग 50,00,000 बाटो क्षेत्र जाने बाटो हामीले बजेट हालेका छौँ ती सुम्रे जाने बाटोमा तपाईँको 55,00,000 बजेट हालेको छ ती सुम्रेसमा त्यो सुम्रेमा 2 मन्दिरमा हामीले 9,00,000 10,00,000 2 योजना हालेका छौँ ती डाँडाको जाने बाटोमा 20,00,000 बजेट हालेको छौँ हामीले अनि यी हरिवार बेसीमा तपाईँको कुलोमा के अरे 10,00,000 बजेट हालेको छौँ ती हरिवार बेसीमा खानेपानीको बजेट हालेको छौँ ती हैवार थुम्कामा खानेपानीको बजेट हालेका छौँ ती तपाईँको घोक्सिला हुँदै छेत्पामा एउटा 60,00,000 बजेट हालेका छौँ ती घोक्सिला ती घोक्सी के अरे घोक्सिला हुँदै नयाँ घरको लागि हामीले 25,00,000 बजेट हालेका छौँ फेरि अर्को तपाईँको दारिङगोटे हुँदै छेत्पासम्म अर्को 50,00,000 बजेट हालेका छौँ बजेट हेर्ने यो त प्रदेशको बजेट मात्र मैले यहाँलाई भनिरहेको छु समग्र मलाई जहाँसम्म लाग्छ म अहन्ताको साथै भन्न सक्छु जहाँसम्म सिन्धुली जिल्लामै टप नम्बर 1 बजेट प्रदेश सरकारबाट हामीले ल्याएकै हुन् त्यही भएर कारणले गर्दाखेरि अब हामीले वडाबाट चाहिँ बजेट हासिल ल्याउनु नसकेकै हो। अब कसरी नचाहि अगस्त उदाहरण भन्नुभयो अगस्तजीले चाहिँ 90,00,000 चाहिँ आफ्नो कोषबाट हाल्नुभयो भन्नुभयो हो कि के ठाउँमा हाल्नुभएको छ उहाँको बजेट हाल्दा फरक छ सीमित जस्तो तपाईँको मैले यहाँ हेरेँ माथि एउटा 20 लाख एउटा कुलमा बजेट हाल्नु भएको छ नथा नलगाओस् जब तपाईँको 3 जनाको त्यहाँ खेत छ त्यहाँ जम्मा तपाईँको चाहिँ 30-65 मिनट धान उब्जने हुन्छ होला क्या उहाँलाई हाल्नु हुँदैन भन्नु खोजेन मैले तपाईँ 20 लाखको योजना हालिसकेपछि कम्तीमा तपाईँको 20 घर भुरीले चाहिँ राम्रोसँग चाहिँ उहाँले सेवा पाओस् क्या अनि मजा आउँछ क्या हामीले दिएको सेवाको अर्थ रहन्छ तर उहाँले गर्नु खोजेको रातो नराम्रो भन्नु खोजेन तर त्यसलाई चाहिँ त्यसलाई नै आवश्यक हो त्यो कुरोलाई मैले दिएको 5 लाख बजेट आवश्यक हो बाँकी 15 लाख चाहिँ अन्य 3 टा कुरोमा हालिदिनु हालिदिए कति राम्रो हुन्थ्यो कि समग्र मैले भनिहालेँ बजेट हाम्रो अब मैले सुने पनि भारतीय सरकारको शीर्षकमा छ भनेर भइसकेको सुनाउनु पर्थ्यो अब सुन्नु भएन होइन ठिक छ फेरि उहाँले एउटा कपी पनि पाउनुहुन्छ उपाध्यजीलाई हतार हो मलाई हतार हो भनिरहनु भएको छ होइन मलाई धेरै कुराहरू सुनाउँथ्यो अरू है जस्तो उपाध्यजीले मोलको कुरा गर्नुभयो म आफैले निकाल्नु मलाई खुसी लाग्यो उहाँले चाहिँ पक्कै पनि आज अध्यक्षजीले कुरो निकाल्नुहुन्छ बरु कोहीले मै ठोक्छु भनेर चाहिँ मैले भन्नुभएको उहाँको यस्तो हो क्या मैले उहाँहरूले मोल दिएर भन्नुहुन्छ मोल दिनु तर हामीलाई तपाईँको त्यो बाउले जन्माएको छोरोलाई हामी 7 दाजुभाइ छौँ 7 दाजुभाइलाई बराबर औँस दिइरहेको छौँ क्या अब हामी 7 वटा वडामा भौगोलिक हिसाब जनसङ्ख्या हिसाबले हेर्ने हो भने त हामी भयङ्कर ठुलो छौँ क्या म साँच्चै भनौँ मेरो वडामा 64 वटा को तपाईँ 800 घर धुरी छ कि उहाँले भरे भन्नुभयो म त यति त 8 40 वटा 50 वटा ल 800 घर धुरीलाई मैले कसरी बाँड्नु हुन्छ 400 के त्यो 40 वटा भन्ने यही समस्या हो क्या र अन्य वडालाई मैले इन्सर्ट गर्नु खोजेको होइन समग्र मैले भन्नु खोजेको चाहिँ वडा बाहिर हिसाबमा क्या के अरे जनसङ्ख्याको हिसाबमा जुन कृषि योग्य जग्गाको हिसाबमा मात्र वितरण गरिदिनु भयो भने कतिको गन्त्य हुन्छ एकदम उहाँहरूले भन्नुभयो 20 वटा मलाई आएर के भयो आउँदा आयो आयो के आयो आयो मान्छे तपाईँको 4 महिना मोल लिनु नजान सक्ने अवस्था आयो क्या अब जानी कसरी के कति आउँछ कि 20 बेर लाएर पुरो 4 महिना मोल लाग्नु आउँदैन त्यो खालको कुराहरू छ त्यो उहाँले अस्ति पनि मलाई फोन गरेर भन्नुभयो त्यो अलिकति राम्रो अर्थ भएन किनभनेदेखि मोल मिलाएर दिनुभयो पुर्याउनु पऱ्यो भन्नुभयो क्या अब मैले कसरी पुर्याउनु कसरी दिएँ अब कतिपय मोल त यहाँ वडाबाट सिपाही नगरेर उठाउँदै लानु भएको छ सहकारीले कुन सहकारीले के सहकारीले लगेरै जानकारी छैन मैले केही केही हदसम्म 2-4 पटक चाहिँ मैले प्रत्येक सहकारीलाई पालै पालो लगाएको थिएँ मैले पहिलेको सिस्टम पनि चेन्ज गरेको फेरि हामी मेरो वडा सबभन्दा बढी सहकारी छ 4 वटा सहकारी छ सबैलाई चाहिन्छ घुमाउँदै लाँदाखेरि एउटाको भागमा चाहिँ 20-30 बोरा पर्छ ऊ लिनु नजाने अस के अरे 150 बोरा परेर ऊ दौडेर जाने अवस्था छ अनि त्यही सहकारीले त्यही टोला बाँड्दै गर्दा अनि तलतिरको साथै रिसर्ने यहाँ तलतिर बाँड्दा थोरै पर्ने माथि बाँड्दा धेरै पर्ने अवस्था कुनै पनि एउटा रेसियोमा नभएको अवस्था तर यो समग्र मोल हिसाबमा पालिकाको मात्र बोस पनि होइन नि देशकै समस्या हो होइन मैले आफू पनि पन्चिनु खोजेँ होइन कि समस्या समग्र छ र हामीसँग नभएको कारणले गर्दा एउटा मात्र मलाई दुःख लागेको कुरो हामीले मोल चाहिँ पालिकामा आएको मोल चाहिँ भूगोल र के भौगोलिक हिसाब र जनसङ्ख्याको हिसाब र कृषि योग्य जग्गाको हिसाबले गर्दा पाए उपयुक्त चाहिँ गर्दै आएको भयो जस्तै सन्तोषजीको मिसिनको कुराहरू पनि उहाँले गरिहाल्नु भयो होइन अनि एउटा थोरै हाम्रो नवीनले उठाएको कुरा थियो जुन नवीनले उठाएको कुरो यस्तै पानी मैले पनि पुरल ग्राउन्ड सफा गर्ने भनेर नै 2.5 लाख रुपियाँ बजेट छुट्याएको मैले किनभने यो बाटो नेत्रयाक ओपन गर्नु पऱ्यो र बाँकी बसेको पैसाले त्यहाँ चाहिँ के अरे सफा गर्नु पऱ्यो भने मैले प्राविधिक सल्लाह गरेँ प्राविधिक सल्लाह गर्दै गर्दाखेरि दाइ यहाँ त धेरै पैसा लाग्छ फेरि पैसा पुग्दैन यो बाटो मात्रै ओपन गर्ने हो कि अब मैले सम्भव भएसम्म यहाँबाट बचेको पैसाले कति हुन्छ त्यति भयो सफा गरिदिनु भन्ने छु तर पछि यहाँको पनि अलिक चेन्ज भयो त्यहाँ त्यहाँले सफा गर्दा त त्यहाँ लगभग 1.5 लाख त तिनै लाग्ने अवस्था र यदि औद्योगिक ग्राम बन्ने भन्ने ठाउँमा चाहिँ यदि हो भनेदेखि उहाँहरूको त्यहाँ मनसाएर हो भने त्यहाँ 2-4 चार-5 घन्टा मिसिदिनुलाई त्यस्तो खालको समस्या छ त मलाई लाग्दैन अनि ध्रुव सरले नि भन्नुभएको थियो कि यो बिल्डिङको विषयमा बिल्डिङ विषय समग्र उहाँ दाइले भनिसक्नुभयो शान्ति मन्त्रालयको परेको ठेका हो ठेका ठेकदार यहीँ हुनुहुन्छ ठेकदार पनि होइन समितिबाट गर्नुभएको लाग्छ मलाई त्यो चाहिँ अब तपाईँलाई भन्दा तपाईँलाई त के पीडा होला तपाईँलाई भन्दा मा पीडा कम्तीमा कम्तीमा यतिको बिजोग देखेर अझ यतिको बिजोग उहाँले भन्नुभएको थियो होइन है त्यो अझै त्यो ढाँडो पनि हाम्रो पाउनु है मैले पैसा पाएन मेरो त 12-14 लाख रुपियाँ पर्या त भन्नुभएको थियो यी हुनुहुन्छ हुँदैन भन्नु होइन मामा भन्थे चिया बरु तपाईँ भोलिपल्ट निकाल्दा थाल्नु न साह्रै लाँदैन भन्नुभयो एउटा कार्यक्रम पो गर्नु पनि हल समस्या भयो भनेर मैले झ्याल ढोकाएको थिएँ मामाले कोडाबाट यो जबरजस्ती ए बिहेरी आइदिए आओस् के आउँछ आओस् परि आएर बिहेमा भन्ने हिसाबले मैले एउटा कार्यक्रम गर्नुको लागि यति झ्याल ढोकामा खोजेँ अरू बाँकी प्रोसेस कुरा उहाँले के अरे भन्नु उहाँले अलिक भनिहाल्नुभयो मन्त्रालयहरूसँग भएको कुराहरू छ पैसा हाल्दै गर्दा हजुरहरू आफैले काम गरेर जाने पाउनुहुन्न है मैले पैसा पाएन मेरो त 12-14 लाख रुपियाँ पठाएर भन्नुभएको थिएँ यहीँ हुन्छ हुँदैन भन्नु होइन मामा भन्थे चिया बरु तपाईँ भोलिपल्ट निकाल्दा थाल्नु न साह्रै लाँदैन भन्नुभयो एउटा कार्यक्रम पो गर्नु पनि हल समस्या भयो भनेर

0: उहाँ त्यो बजेट हालिदिएको हो कि, हालेको बजेट सही तरिकाले काम गरिदिनु पऱ्यो कि हजुरहरूले, अलिक मजा लाग्छ क्या बुझ्नु। त्यही ठाउँमा सुन, त्यही ठाउँमा तारिक पल्टेकै छ नि त अहिले पनि, त्यही ठाउँमा तारिक पल्टेको त ठिक छ, त्यही पनि त्यसको लागि पनि हामीले केही घरलाई हजुरको घर पनि केही सपोर्ट गर्नु छ नि, तारिकलाई सपोर्ट गर्नु है, उहाँहरूले वितरण गर्ने एउटा पालिकाले वितरण गर्ने कस्तो भयो भने ठ्याक्कै क्या बराबरी बराबरी भएको कारणले गर्दा पुग्दैन। म कहिले काहीँ हाम्रो प्राविधिक भाइलाई भन्छु, दाइ भ्याक्सिनै सिद्धियो भन्छ, किन सिद्धियो त यार, हाम्रो ठुलो ठुलो छ के अरे एरिया ठुलो छ, जुन कृषक धेर छ भन्दा बराबर बाँड्छ दाइ, बराबर बाँड जति आयो त्यो त लाउनै पऱ्यो मैले भएको सिद्धियो दाइ भन्छन् कतिपय, अनि त्यहाँ कुना ठाउँ ठाउँबाट आइरहेको अवस्था हो, त्यहाँ चाहिँ सुई पुग्यो के भ्याक्सिन पुग्यो हाम्रो किन पुगेन भने बिचराको पनि गाली खाँदा भयो है, पनि अलिकति त्यसरी नै पालिकाबाट चाहिँ एउटा उयो हुन्छ, त्यसरी मिलाएर पठाइदिनु भने अझ उपयुक्त हुन्छ जस्तो लाग्छ मलाई। अब अरू मैले खासै त्यस्तो धेरै अझै कुराहरू गर्नु थियो मलाई, अब मैले अब खासै आज दाईको हतारले गर्दा नि होइन, समग्र मैले भनिहालेँ यसपालिको बजेटको हिसाबमा हामी सिन्धुली जिल्ला टप छौँ। म एकतिर यही मञ्चबाट पनि के भन्न चाहन्छु भने मेरो आदरणीय मेरो जुन नेता नै भनौँ हजुर अर्थमन्त्री पुनराज काफ्रुलाई म विशेष धन्यवाद पनि दिन चाहन्छु, किनभने उहाँको मार्फतले गर्दा यतिसम्म बजेट ल्याउनु म यसपालि सक्सेस भएको छु। त्यसमा प्रदेश माननीय रामकुमार पाडीको पनि धेरै सहयोग थियो होइन, जस्तो यहाँ खबरका कुराहरूमा यहाँ खबर चाहिँ अलिक कम भयो कि भन्ने कतै कतिवटा कुरा आउँदै गर्दा हामीले यो सूचना आजभन्दा मजाले अगाडि दिनबाट पालिकाबाट गराउँदैछ, त्यही हजुरको रेडियोबाट बजा बजेकै छ है, र वडा कार्यालयबाट सूचना आजभन्दा तिन दिन अगाडि निकालिएकै छ, र मैले पनि आफैले स्वयं पनि मैले दलीय हिसाब मैले बोलाउने भनेको सबैजनालाई भन्दा पनि दलको प्रमुख, मैले चारै दलको चारैजनालाई खबर गरेर फोन गरेकै हो, मैले हाम्रो पवन के पवनलाई फोन गरेँ, पवनजीलाई फोन गरेर होइन म त भ्याउँदिनँ म त काठमाडौँतिर छु भने त्यहाँबाट कसलाई बोलाउँछ भने तपाईँको विचार भने मैले डम्बरलाई फोन, त्यहाँबाट हाम्रो उसलाई लक्ष्मणजीलाई फोन गरेँ उहाँ आउनुहुन्छ, जस्तै मातृका दाईलाई फोन गरेँ हाम्रो माधव बराल भन्ने घुसिलाको एमालेको हुनुहुन्छ, उहाँले पनि होइन फेरि अलि झिलाइरहन्छ त म भ्याएसम्म आउँछु भने जस्तो भन्नुभयो, झन् आज उहाँको घटना घट्नु घट्यो क्यारे उहाँ आज दाजु हाम्रो जेठुङको त्यो कारणले पनि नआउनु पर्नु सक्छ, र अस्ति विश्वनाथ बराल हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीको जना यसपालि भन्जीको त अलिकति छुट्टै हुन्छ कि झ्यापै भोट ल्याएर गाडा गुण बनाएको आराम राख्नुहुन्छ कि भन्ने कुरो चाहिँ मैले होइन दाइ के छ सब ठिक छ दाइ म अब बाहिर छु भन्नुभयो, भनेपछि समग्र मैले हामीले फोन गरेको हो खबर गरेको हो उपस्थिति यस्तै हो के सक्नु भएन, कामको व्यस्तता कारणले गर्दा पनि होला होइन, त्यो कारणले गर्दा अब अरू मैले त्यस्तो केही कसै के हजुरहरूलाई केही फेरि दिइहाल्नु पर्ने तुरुन्त छ भने भन्नु होला सोध्नु होला होइन, थोरै के दिनुपर्छ भने प्याकेज त दिइहाल्नु पर्दैन, अब बजेटको लागि पनि म केही दिनमा फेरि अब एउटा लिस्टिङ गरेर प्रदेश सरकार जान्छु, हिन्द्रबहादुर दाई मुख्यमन्त्री फेरि बोलाउनु भएको छ, केही लग जहाँ मन लाग्छ योभन्दा अगाडि 37 बजेट ल्याएर सक्छ भइया थियो भने अझै पनि म 20 बजेट चाहिँ दाहालको साथ ल्याउँछु भने म टुक्का गरेर हेर्छु म होइन, 20 बजेट मेरो लागि त्यतिसम्म चाहिँ मलाई चाहिँ सहजीकरण गरिदिन्छु, त्यहाँभन्दा बढ्छ मैले यसपालि कोरोनाले चाहिँ अलिक घटायो भन्ने खालको कुराहरू छन् होइन, त्योसम्म म आफूमा हिम्मत छ, अब म चाहिँ आफ्नो 4 लाख एउटाको बजेट चाहिँ यसो मिलाएर 1.5 लाख हालौँ ल, अरू ठुलो बजेट चाहिँ दाजु मेरो फोकस के छ भने मेरो विशेष गरी बाटो खाने पानी विशेष बाटो र खाने पानीलाई फोकस दिएको छु दाजु, मैले अलिकति हाम्रो आवश्यक पनि पुरी देखियो सिँचाइमा सबै ठाउँमा हामीले काम भइरहेको छ है, हाम्रो निन्दलाई स्वीकारेर यहाँ सबैजना
1: यति बेला तपाईँ सुनिरहनु भएको छ रेडियो कार्यक्रम हाम्रो गोलन्दर।
2: यिनै सामग्री सँगै अब भने कार्यक्रमको निर्धारित समय समाप्त हुन लागिसकेको छ, तपाईँलाई कार्यक्रम कस्तो लाग्यो, यसलाई अझ प्रभावकारी बनाउन के गर्नुपर्ला, सुझाव सल्लाह र प्रतिक्रिया पठाउन नभुल्नुहोला, जसका लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ रेडियो कार्यक्रम हाम्रो गोलन्दर, फोन नम्बर 0840400026, इमेल हजुरको रेडियो @gmail.com पनि तपाईँले आफ्ना प्रतिक्रिया पठाउन सक्नुहुन्छ।
1: हवस् त अर्को हप्ता कार्यक्रममा यति समयमा हाम्रो भेट हुने नै छ, सेटिन्जेलसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै साथी राजन महतारासँगै म रिता मगर पनि बिदा हुन्छु, नमस्कार।
3: हजुरको रेडियो 102.1 MHz।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी

0: सूचना
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 7 को कार्यालय सुकाजोर रामेछाप। भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
0: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौ, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौ, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौ, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
0: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखुतानाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
2: हाम्रा विशेषताहरू
3: 40% मात्रै डाउन पेमेन्ट
2: सजिलो मासिक किस्ता सुविधा
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
3: आवश्यक कागजातहरू
2: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255 048541106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
4: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो अहिले त छरीतिर राम्री पो देख्छु त कसरी
5: के जिस्के किने शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ रोग त चाँडै निकाले जस्तो भयो चटक्कै
6: हजुर लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ
4: महिलाहरूको तल्लो पेट दुख्ने गुप्ताङ्ग चिलाउने सेतो पानी बग्ने गर्भजात भिडियो एक्सरे वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ
7: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ
9: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन
4: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
8: सम्पर्क नम्बर 0475904668 98692599998
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
6: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
3: नवीकरणका लागि आवश्यक कागजातहरू
6: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
6: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
6: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
3: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
6: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
3: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
6: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ लिखु तामाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय धोबी बजार रानीछाप

0: कार्यक्रम बदलिदो नेपालमा भोजन र बस्नेतको नमस्कार। पानी र पर्वत विषयमा केन्द्रित आजको बदलिदो नेपाल उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम भरे बेलुका 8 बजे पुनः प्रसारण हुन्छ। पानी र पर्वत विशेष बदलिदो नेपालमा आज हामी जलवायु परिवर्तनको समस्या र यसमा युवाहरूको अवस्था तथा भूमिकाका बारेमा चर्चा गर्दैछौ। आज अन्तर्राष्ट्रिय युवा दिवस नेपालमा पनि मनाइँदैछ। यही अवसरमा हामीले पछिल्लो समय बढ़िरहेको जलवायु जन्य जोखिम, यसबाट युवामा परिरहेको असर, जलवायु परिवर्तनबाट आउन सक्ने अवसर तथा समग्रमा यो विषयमा युवाको भूमिकाका बारेमा जलवायुको क्षेत्रमा प्रत्यक्ष काम गरिरहेका युवाहरूसँग कुराकानी गर्दैछौं। यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मुख्य नारा फरक परिवेश साझा आकांक्षा भन्ने रहेको छ, जुन कुरा जलवायु परिवर्तनको विषयसँग सान्दर्भिक छ। जुनसुकै परिवेशबाट आएका युवा भए पनि उनीहरू सबैका लागि जलवायु परिवर्तन साझा मुद्दा हो। यसले सबै क्षेत्रमा प्रभाव पार्छ र यसको असर घटाउन वा अनुकूलनका लागि सबै परिवेशका युवाको भूमिका महत्वपूर्ण हुन्छ। आज हामीसँग प्राप्ति गर्तौला र आयुष्मा अरियाल हुनुहुन्छ। उहाँहरू दुवैजना जलवायु क्षेत्रमा काम गरिरहेको संस्था क्लाइमेट एक्सनमा आबद्ध हुनुहुन्छ। हामी उहाँहरूको अनुभव सुन्छौं, जलवायु परिवर्तनको मुद्दामा युवाको भूमिका र स्थान बारेमा पनि छलफल गर्दैछौं। शुरूमा प्राप्ति गर्तौलासँग कुराकानी गरौं। उहाँ क्लाइमेट एक्सन नेपालमा सामुदायिक विकास सहायकको रूपमा कार्यरत हुनुहुन्छ। यहाँलाई उज्यालो रेडियो नेटवर्कमा स्वागत छ। आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ, त्यही दिवसको अवसर पारेर हामी कुराकानी गर्दैछौ। हरेक वर्ष अगस्त 12 दिन विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ। युवाका लागि छुट्टै अन्तर्राष्ट्रिय दिवस मनाउनु कतिको महत्वपूर्ण छ? तपाईँ एकजना युवा हुनुहुन्छ, एक युवा पेसाकर्मीको रूपमा यो दिवसलाई तपाईँ व्यक्तिगत रूपमा चाहिँ कसरी हेर्नुहुन्छ?
1: हजुर, धन्यवाद प्रश्नको लागि। मेरो विचारमा चाहिँ विश्व युवा दिवस भनेर एक दिन मात्रै मनाउने भनेर सम्झिने दिन चाहिँ होइन, युवाको आवाज, आवश्यकता र सम्भावनालाई चाहिँ हामीहरूले केन्द्रमा राखेर चाहिँ हामीले यो एक होल वर्षभरि चाहिँ के गरिरहेको छौं त भनेर पुनर्विचार गर्ने अवसर हो। सो अनि विश्वभर चाहिँ अब एउटा परिवेशको युवा र अर्को परिवेशको युवाहरूको इच्छा आकांक्षा फरक हुन्छ। सो कसैको लागि चाहिँ रोजगारी मुख्य चुनौती हुन सक्ला भने, कसैको लागि चाहिँ गुणस्तरीय शिक्षा मैले पाउँछु कि पाउँदिन भन्ने मुख्य चुनौती हुन सक्ला, कसैलाई बसाइसरा मुख्य चुनौती हुन जान्छ भने जलवायु परिवर्तन पनि उहाँहरूलाई मुख्य चुनौती हुन जान्छ। तर यो फरक चुनौतीको बीच पनि युवाहरूको एउटा साझा आकांक्षा भनेको चाहिँ आफ्नो जीवन सम्मानपूर्ण बाँच्न पाउनु, राम्रो शिक्षा हासिल गर्न पाउनु, अनि अर्थपूर्ण रोजगारी, सुरक्षित वातावरण र आफ्नो भविष्यबारे निर्णय गर्न सक्ने अवसर पनि सबै युवाहरूको चाहिँ एउटा एकमुष्ट साझा आकांक्षा हो जस्तो लाग्छ। अनि अर्को कुरा चाहिँ यो वर्ष चाहिँ डिफरेन्ट कन्टेक्स्ट कमन एस्पिरेशन भनेर फरक परिवेश साझा आकांक्षा भन्ने विषय चाहिँ छ, त्यो चाहिँ मलाई एकदमै सान्दर्भिक लागेछ। सो यसले चाहिँ हामीलाई एउटा के कुरा सम्झाउँछ भन्दाखेरि, युवाहरूलाई केवल समस्या र लाभग्राहीको रूपमा मात्रै हेरेर पुग्दैन, उहाँहरूलाई समाधान निर्माण गर्ने साधन पनि हो नि त। सो त्यो अनि व्यक्तिगत रूपमा एउटा पेसाकर्मी भएको रूपमा चाहिँ अन्तर्राष्ट्रिय युवा दिवसलाई चाहिँ मैले आफ्नो कामप्रति पनि जवाफदेहिता लिने दिनको रूपमा हेर्ने गरेको छु। हामीले युवाका लागि कार्यक्रम गरिरहेको छौं भने प्रश्न यो हुनुपर्छ कि हामीले युवाहरूलाई साँच्चीकै निर्णय प्रक्रियामा उनीहरूलाई पार्टिसिपेट गर्न ल्याएका छौं त, उनीहरूलाई बोल्ने मात्रै होइन नेतृत्व गर्ने अवसर दिएका छौं त भनेर चाहिँ त्यो प्रश्नहरू चाहिँ उठाउन जरुरी छ। अनि युवा सशक्तिकरण चाहिँ मेरो लागि चाहिँ युवालाई अवसर दिनु मात्रै होइन, उहाँहरूलाई आफ्नो समुदाय र आफ्नो भविष्यलाई प्रभावकारी पार्ने शक्ति र ठाउँ सृजना पनि गर्नु हो।
0: जलवायु परिवर्तनले अहिले युवाहरूको भविष्यसँग प्रत्यक्ष सम्बन्ध राख्न थालेको छ। पछिल्लो समयमा जलवायु परिवर्तनका मुद्दाहरू चाहिँ विभिन्न क्षेत्रमा जोडेको छन्, त्यसमा युवाहरू पनि प्रत्यक्ष सम्बन्धित छन्। रोजगारी, कृषि, बसाई सराई, स्वास्थ्य, शिक्षा, जीविकोपार्जनसम्म यसको असर देखिन्छ। त्यसैले जलवायु परिवर्तनलाई केवल वातावरण मुद्दा मात्र नभई युवा मुद्दाका रूपमा पनि हेर्न चाहिँ किन आवश्यक छ जस्तो लाग्छ तपाईँलाई?
1: हामीले चाहिँ धेरै समयको लागि हेर्ने हो भने चाहिँ हामीले जलवायु परिवर्तनलाई चाहिँ धेरै टाइमसम्म वातावरण, जंगल, हिमाल अनि तापक्रम राइज भएको, घटेको, त्योसँग जोडेर मात्रै हेर्ने गरेका छौँ होइन, तर वास्तवमा चाहिँ जलवायु परिवर्तनले गरेर चाहिँ हाम्रो दैनिकी नै असर गरिरहेको छ। हाम्रो भविष्यसँग जोडिएको सामाजिक र आर्थिक मुद्दा हो नि त यो भनेको। सो उदाहरणको लागि चाहिँ एउटा कुनै ठाउँमा पानी नपर्ने ठाउँमा एक्कासी पानी परिरहन थाल्यो भने उहाँहरू कृषक फ्यामिलीको कोही युवा हुनुहुन्छ भने उहाँको किसानीमा त उहाँहरू डिपेन्डेन्ट भइरहन सक्नु भएन नि त। सो त्यो भएपछि उहाँले मेबी अब कामको लागि सहरतिर आउनु पर्ला अथवा विदेशतिर जानु पर्ला। सो जलवायुले गरेर त माइग्रेसन पनि भयो नि त, बसाई सराईतिर पनि गयो नि त। सो त्यस्तै गरेर बाढी पहिरोले गरेर अनि अत्याधिक गर्मी स्वास्थ्य र अनि रोजगारीमा पनि असर गर्यो। अनि त्यो हुँदाहुँदै जलवायु परिवर्तनलाई वातावरणीय समस्या मात्र भन्नु चाहिँ अपूर्ण हुन्छ। यो शिक्षा सम्बन्धी मुद्दा पनि हुन्छ, रोजगारी सम्बन्धी, आफ्नो जीविकोपार्जन सम्बन्धी, अनि लास्टमा गएर चाहिँ युवा सम्बन्धी मुद्दा पनि हो। सो त्यसैले नेपाल जस्तो देशमा चाहिँ अब युवाको ठूलो हिस्सा कृषि, प्राकृतिक स्रोत अनि स्थानीय अर्थतन्त्रसँग जोडिएको छ। त्यसैले अब जलवायु परिवर्तनले युवाको अहिलेको मात्रै मुद्दा नभएर पछि भविष्यसम्म पनि उहाँहरूलाई इम्प्याक्ट गर्ने चाहिँ
0: हजुर, जस्तो सन् 2000 सुरुदेखि नै नेपालमा पनि जलवायु परिवर्तनको मुद्दा चर्को बनेको छ। त्यस किसिमले हेर्दाखेरि युवालाई प्राय जलवायु परिवर्तनको प्रभाव भविष्यमा भोग्नुपर्ने पुस्ता भनेर भन्ने गरिन्छ। अहिले नै प्रभाव आउन थाल्यो, भविष्यमा त यो पुस्ताले भोग्नुपर्छ यो चित्रण गरिन्छ। तर के युवाहरू केवल भविष्यका पीड़ित हुन् वा उनीहरू आजदेखि समाधानका महत्वपूर्ण नेतृत्वकर्ता पनि बन्न सक्छन्, के लाग्छ तपाईँलाई?
1: युवाहरूलाई चाहिँ जस्तो क्लाइमेट भिक्टिम भनेर चाहिँ म हेर्न चाहन्न होइन। युवाले चाहिँ भविष्यमा यसको हाम्रो अहिलेदेखि हाम्रो अलि एल्डरली एजमा पुगुन्जेलसम्म पनि हामीले यसको इम्प्याक्ट भोग्नु नै पर्छ, तर यही कारणले पनि हामी त यसको समाधानको महत्वपूर्ण हिस्सा पनि हौ नि त। सो त्यसले गर्दाखेरि चाहिँ अब आज अहिले कुरा गर्ने हो भने पनि नेपालमा युवा अवस्थामा भएका धेरै मानिसहरूले क्लाइमेट एडभोकेसीहरू गरिरहनु भएको हुन्छ। सो अनुसन्धान रिसर्चमा इन्भल्भ भएर होस् कि क्लिन एनर्जी सस्टेनेबल एग्रिकल्चरहरूमा काम गरेर हुन्छ कि, अनि समुदाय तहमा इनिसिएटिभ्सहरू लिएर पनि उहाँहरूले पोलिसी लेभलमा आवाज उठाइरहनु भएको छ। तर यहाँ चाहिँ एउटा कुरा महत्वपूर्ण छ, युवाहरूलाई केवल एक्टिभिस्ट भनेर त्यो भन्नु मात्रै पनि पर्याप्त छैन। सबैजना सडकमै गएर आन्दोलन गर्ने गर्नुपर्छ भने होइन, तर कोही रिसर्चर भन्न सक्ला, कोही आफ्नो ठाउँबाट अन्टरप्रेनर आफ्नै बिजनेसलाई कसरी ग्रीन इकोनोमी ग्रीन बनाउने तर्फ लाग्न सक्नुहोला, कोही आफ्नै फिल्ड फार्मिङ गर्नुहुन्छ भने कृषिबाटै अगाडि उहाँले जलवायुको उसमा मदत गर्न सक्नुहुन्छ। सो उदाहरणको लागि चाहिँ एउटा युवा किसानले चाहिँ पानी हुन्छ नि हाम्रो इरिगेसन सिस्टम चाहिँ इफेक्टिभली प्रयोग गरेर प्रविधि अप्नाउ पनि क्लाइमेट एक्सन हो। जस्तो हाम्रो घरबाट अर्ग्यानिक वेस्टहरू हाम्रो भान्साबाट निस्किने फोहोर हुन्छ, त्यसलाई पनि कसैले कम्पोस्ट मल बनाएर प्रयोग गर्नुहुन्छ भने त्यो पनि क्लाइमेट एक्सन हो। हामी युवाहरूलाई चाहिँ तिमी भविष्य हौ भनेर मात्र हेर्नुभन्दा पनि भविष्य पनि हौ र तिमी आज पनि त्यति नै महत्वपूर्ण छौ भनेर चाहिँ त्यो नरेटिभ चाहिँ शुरू गर्नुपर्छ।
0: त्यसले हेर्दा जस्तो स्वच्छ ऊर्जा, जलवायु उत्थानशीलता, कृषि, जैव विविधता संरक्षण, यो चक्रीय अर्थतन्त्र, अघि तपाईँले भन्नु आफ्नो तरिकाले आफ्नो व्यवसायमा पनि गर्न सकिन्छ भन्ने कुराहरू, प्रकृतिमा आधारित समाधान जस्ता यी क्षेत्रमा चाहिँ नेपाली युवाका लागि अवसरहरू कतिको देख्नुहुन्छ तपाईँ? जलवायु परिवर्तन कार्य आफै युवाका लागि रोजगार र उद्यमशीलताको महत्वपूर्ण क्षेत्र बन्न सक्छ अवस्था चाहिँ तपाईँले कतिको देख्नु भएको छ?
1: जस्तो अब क्लाइमेट एक्सनलाई चाहिँ हामीले चुनौतीको रूपमा मात्रै हेरेर भएन, अपर्चुनिटीको रूपमा पनि हेर्न सकिन्छ। जस्तो नेपालमा क्लिन एनर्जीको क्षेत्रमा रिन्युएबल एनर्जीहरू, क्लिन कुकिङ, अनि एनर्जी एफिसियन्सी, अनि इलेक्ट्रिक अहिले त भेहिकलहरू धेरै आएको छ। सो त्यस्तो अवसरहरू छन्। अनि कृषि क्षेत्रमा पनि क्लाइमेट स्मार्ट कृषिहरू, अनि सोइलको स्वास्थ्य जाँच गर्नेहरू, सस्टेनेबल फूड सिस्टमहरू, त्यस्तोमा काम गर्न सकिन्छ। जस्तो सर्क्युलर इकोनोमी भनेर छ, चक्रीय अर्थतन्त्र भनेर, त्यसमा पनि हामीले वेस्ट म्यानेजमेन्टदेखि लिएर रिसाइकल, रियुज, जुन 3R भनेर हामीलाई थाहा छ नि, सो त्यो गरेर रिसोर्स एफिसियन्सी मार्फत पनि नयाँ व्यवसाय, नयाँ रोजगारीहरू हामीले सृजना गर्न सकिन्छ। अनि त्यस्तै गरेर बायोडाइभर्सिटी र जुन यो हाम्रो नेचर बेस्ड सल्युसन्स भनिन्छ, त्यो पनि एउटा ठूलो क्षेत्र हुन्छ। अनि टुरिज्ममा पनि सस्टेनेबल टुरिज्म अप्नाएर अनि नेचुरल रिसोर्सहरू त्यही अनुसार म्यानेज गर्दाखेरि यो क्षेत्रमा युवाको भूमिका हामीले हुन सक्छ। अनि तर यो भनिराख्दाखेरि ग्रीन जब भनेर एउटा टाइटल मात्रै नभएर अहिलेको जुनसुकै व्यवसाय, आफ्नो रोजगारी, जेलाई पनि ग्रीन बनाउन सकिन्छ। जस्तो एग्रिकल्चरलाई क्लाइमेट स्मार्ट बनाउन सक्यो, इन्जिनियरिङलाई रिन्युएबल एनर्जीसँग जोड्न सक्यो. हाम्रो अहिले आइटी सेक्टर यस्तै बुम भइरहेछ, जस्तो केही प्रकोपहरू आउँदाखेरि अर्ली वार्निङ सिस्टमहरू आइटीमा संलग्न गराउन जोड्न पाइयो होइन. त्यसैले युवाले क्लाइमेट सेक्टरमा आउनको लागि चाहिँ आफूसँग भइरहेको एक्जिस्टिङ स्किल्स र क्लाइमेट नलेजलाई नै जोड्नुपर्छ. अनि हाम्रो क्लाइमेट एक्सन नेपालमा पनि हाम्रो अर्गनाइजेसनको काम पनि यही इन्टरसेक्सनमा छ. क्लिन एनर्जी, क्लाइमेट स्मार्ट एग्रिकल्चर, चक्रीय अर्थतन्त्र अनि बायोडाइभर्सिटीहरूलाई नै हामीले जोडेर प्र्याक्टिकल सल्युसन चाहिँ निर्माण गर्ने गरेको छ.
0: तपाईँको कार्यालयमै काम गर्दा देखेका कुरा अथवा तपाईँको अध्ययन अनुसन्धानमा देखेको कुरा प्रत्यक्ष तपाईँले देख्नुभएको कुनै एउटा दुईटा उदाहरणहरू दिन सक्नुहुन्छ जहाँ सानो देखिने पहलले पनि समुदायमा अर्थपूर्ण परिवर्तन ल्याएको होस्?
1: जस्तो हामीले यो काम गर्दाखेरि चाहिँ एउटा बारम्बार देखिने भनेको चाहिँ ठूलो परिवर्तनहरू चाहिँ सधैँ ठूलो परियोजनाबाट चाहिँ सुरु हुँदैन. जस्तो हामीले एक्जाम्पलको लागि चाहिँ क्लाइमेट स्मार्ट एग्रिकल्चर र भर्मी कम्पोस्टिङ भन्ने फार्मर लर्निङ एक्टिभिटिज गराएको थियौँ चितवनमा गएर. त्यसमा चाहिँ भर्मी कम्पोस्टिङ आफैमा धेरै ठूलो वा जटिल इन्टरभेन्सन जस्तो नदेखे पनि किसानको लागि त्यो अर्ग्यानिक वेस्टलाई आफ्नो घरबाट निस्केको फोहोरलाई त उसले रिसोर्सको रूपमा युज गर्न पायो नि त. सो त्यसले गर्दाखेरि चाहिँ माटोको स्वास्थ्य पनि सुधार हुँदै गयो, खेतीलाई पनि अझै दिगो अझै सस्टेनेबल बनाउन मदत गर्यो नि त. सो चितवनमा यस्तो पार्टिसिपेटरी एक्टिभिटिज मार्फत चाहिँ हामीले क्लाइमेट रिस्क प्र्याक्टिकल फार्मिङलाई पनि जोडेको थियो. अनि त्यसै गरेर चितवनमा नै अर्को हामीले बुढी राप्ती रिभर क्लिनअपमा पनि नदी सफा गर्नु एउटा अब बिहान गयो सफा गर्यो भन्नु त्यो मात्रै नरहेर त्यहाँनिर स्कूलमा भएको स्कूलको टिचर्सहरू, कम्युनिटीको भोलिन्टियर्सहरू, स्वास्थ्य स्वयंसेविकाहरू जस्तोलाई ल्याएर हामीले अनि इन्फर्मल वेस्ट वर्करहरू हुन्छ नि उहाँहरूलाई जोडेर गर्दा चाहिँ त्यो एउटा सफाई कार्यक्रमहरू मात्रै नभएर चाहिँ त्यसले वेस्ट म्यानेजमेन्ट, रिभर कन्जर्भेसनहरू बारे कलेक्टिभ अवेरनेस निर्माण गर्यो नि त. सो अनि अर्को एउटा उदाहरण छ, हामीले चाहिँ स्कूल बेस्ड क्लाइमेट एजुकेसन भनेर त्यो गरेका थियौँ. अनि त्यसमा चाहिँ विद्यालयको विद्यार्थी र शिक्षकसँग क्लाइमेट रिस्कहरू बुझ्ने अनि त्यसलाई आफ्नै स्कूललाई कसरी सेफ राख्ने, आफ्नै स्कूललाई कसरी क्लिन राख्ने भन्ने त्यो कुराहरू जोड्ने काम गरेका थियौँ. अनि विद्यार्थीलाई पनि क्लाइमेट चेन्जको बारेमा बुकबाट पढाएर मात्रै नभएर हामीले आफ्नो स्कूल, आफ्नो कम्युनिटीमा यो पढेपछि के गर्न सक्छौँ भनेर प्रश्न तर्फ पनि लैजानु महत्वपूर्ण छ. त्यसैले मेरो लागि चाहिँ अब मिनिङफुल चेन्ज भनेको चाहिँ सधैँ ठूलो संख्यामा देखिने गरेर मात्रै भन्दा पनि, ठूलो इन्फ्रास्ट्रक्चरहरू भन्दा पनि मानिसको सोच, आफूले डेली गरिरहने हेबिट्सहरूमा चाहिँ के चेन्ज अथवा के आफ्नो ओनरसिपहरू परिवर्तनहरू के आएको छ त भनेर त्यो गर्नु चाहिँ हो.
0: आज अन्तर्राष्ट्रिय युवा दिवस नेपालमा पनि मनाइँदैछ. आजको मुख्य नारा चाहिँ फरक परिवेश साझा आकांक्षा भनिरहेको छ. यही सन्दर्भमा हामी युवाहरूका कुरा सुन्दैछौँ. प्राप्ति गर्तौला हुनुहुन्छ, क्लाइमेट एक्सन नेपालमा कार्यरत, उहाँसँग हामी कुराकानी गरिरहेका छौँ. जस्तो फरक परिवेश साझा आकांक्षा भन्ने विषयले चाहिँ अवसर सबै युवालाई समान रूपमा उपलब्ध हुँदैनन् भन्ने कुरा पनि सम्झाउँछ. विशेष गरी युवा महिला, आदिवासी युवा, ग्रामीण युवा र जलवायु जोखिममा रहेका समुदायका युवाहरूले थप कस्ता चुनौतीहरू सामना गरिरहेका छन् तपाईँहरूको काम गराई अथवा अनुसन्धानमा देखिएको कुरा?
1: हजुरले सोध्नु भएको प्रश्न चाहिँ यो विषयको सबैभन्दा महत्वपूर्ण पक्ष मध्ये एउटा हो जस्तो लाग्छ मलाई चाहिँ. किनभने हामी, म पनि युवा, अर्को एकजना पनि युवा हुन्छ, अर्को एकजना पनि युवा हुँदा हुँदै पनि हाम्रो परिवेशहरू डिफ्रेन्ट हुन्छ, हाम्रो स्टार्टिङ पोइन्ट डिफ्रेन्ट हुन्छ. हामीले जताबाट सुरु गर्छौँ त्यो सबै सेम हुँदैन. जस्तो काठमाडौँमा बस्ने युवाले इन्टरनेट भनौँ अथवा एजुकेसनमा उसको पहुँच एकदमै उसले सहजै पहुँच पाउला, तर त्यही केस दुर्गम क्षेत्रमा बस्ने एउटा युवा को त्यस्तै अवस्था हुन सक्छ भन्ने हुँदैन. त्यही गरेर युवा महिलाले पनि सामाजिक मान्यता अनि यस्तो अनपेड केयर भन्ने हुन्छ नि, सो अनपेड केयर वर्क अनि मोबिलिटी रेस्ट्रिक्सन, जस्तो उसले भन्ने ठाउँमा आफूले भन्ने टाइममा आवाजावत गर्न नपाउने र डिसिजन मेकिङमा कम पहुँच जस्तो थप अवरोधहरू सामना गर्नु पर्ने हुन सक्छ. आदिवासी अनि स्थानीय समुदायका युवासँग प्राकृतिक स्रोत र स्थानीय ज्ञानसँग गहिरो उनीहरूको सम्बन्ध भए पनि उनीहरूलाई त्यो फर्मल डिसिजन मेकिङमा उनीहरूको आवाज कति सुनिन्छ त भन्ने पनि प्रश्न हुन्छ. अनि जलवायु जोखिममा रहेका समुदायको युवाको अर्को चुनौती भनेको चाहिँ एउटै समयमा धेरैवटा संकटहरू सामना गर्नुपर्ने, जस्तो यसै पनि उहाँहरूलाई जीविकोपार्जन आफ्नो बेसिक त्यो घाँसपास कपासमा प्रब्लम भइरहन्छ, त्यसमाथि अर्को एउटा प्रकोपको नै आइदियो भने त उहाँहरू झन्नै अझै भल्नरेबल हुनुभयो नि त। त्यसैले हामीले अब जस्तो युथ प्रोग्रामहरू युवाहरूको लागि केही प्रोग्राम बनाउँदाखेरि चाहिँ एउटै सेम जस्तो युवाहरू सबैलाई सेम क्याटेगोरीमा राखेर चाहिँ हुँदैन, होमोजिनस ग्रुपहरू मानेर चाहिँ भएन। उहाँहरूलाई चाहिँ हामीले चाहिँ प्रश्न गर्नुपर्छ, कहाँको युवा, उहाँको परिवेश कस्तो छ, उहाँको अपब्रिङ्गिङ कस्तो छ, हो त्यस्तो कुराहरूलाई मध्यनजर गरेर चाहिँ युथ प्रोग्रामहरू कार्यान्वयन गर्दा पनि गर्नुपर्छ। अनि लास्टमा गएर क्लाइमेट जस्टिसको अर्थ पनि त्यही हो नि त, जो चाहिँ भल्नरेबल ग्रुप हुनुहुन्छ उहाँहरूलाई नै निर्णय र स्रोतमा अझै मिनिङफुल एक्सेस दिनु नै क्लाइमेट जस्टिसको पनि।
0: यो कुरा चाहिँ कतिको भइरहेको पाउनुहुन्छ अहिले हाम्रा कार्यक्रमहरू, हाम्रो देशको सरकारबाट प्राप्त हुने सेवा सुविधाहरू अथवा हामीले गर्ने अभियानहरूमा यो कुरा चाहिँ कतिको पाउनु भएको छ? तपाईँले फरक फरक क्षेत्रबाट अथवा फरक फरक अवस्थाका युवाहरूका चुनौतीहरू चाहिँ फरक तरिकाले समाधान गर्नुपर्छ भन्ने प्रयासहरू कतिको भएको पाउनुहुन्छ?
1: त्यो चाहिँ धेरै न्यून छ जस्तो लाग्यो।
0: जलवायु कार्य र युवा सशक्तिकरण बीचको महत्वपूर्ण सम्बन्ध हरित जीविकोपार्जन पनि हो। हरित उद्यम, दिगो कृषि, फोहोर पुनः प्रयोग तथा पुनर्चक्रण वा स्वच्छ ऊर्जा प्रविधिले एकैसाथ जलवायु परिवर्तन सम्बोधन र जीविकोपार्जन सृजनामा चाहिँ कसरी सहयोग गर्न सक्छ? हामीले काम गर्दै गर्दाको अनुभवलाई हेर्यौँ भने
1: जस्तो जीविकोपार्जन र यो जलवायु क्लाइमेट एक्सनलाई चाहिँ हामीले चाहिँ दुईटा डिफरेन्ट रूपमा चाहिँ हेर्न छोड्नुपर्छ। जस्तो हामीले कुनै समुदायलाई तपाईँको वरिपरिको वातावरणलाई कन्जर्भ गर्न यो गर्नुपर्छ भनेर भन्यो, तर त्यसले उहाँहरूको डेली लिभिङमा केही फाइदा दिएन भने त्यो दिगो नहुन सक्छ होइन। तर त्यही कामलाई चाहिँ हामीले उहाँहरूको लाइभलीहुडसँग जोड्न सक्यो भने चाहिँ परिवर्तन दिगो हुन पुग्छ। जस्तै अर्ग्यानिक वेस्ट, हाम्रो भान्साबाट निस्किने फोहोरहरूलाई चाहिँ फाल्नुको सट्टा कम्पोस्ट, भर्मी कम्पोस्टहरू बनाउन सकियो, त्यसले चाहिँ वेस्ट पनि घटायो, उहाँहरूको खेतबारीको माटोको स्वास्थ्य मा पनि सहयोग गर्यो, अनि किसान उहाँहरूलाई आफ्नै त्यो प्रोडक्शन पनि हेल्दी हुन गयो नि त। सो वेस्टको क्षेत्रमा चाहिँ त्यसलाई कलेक्ट गर्ने अनि छुट्याउने, कुहिने नकुहिने भनेर रिसाइकल गर्ने, अपसाइकल पनि भन्ने अहिले नयाँ आएको छ, त्यो मार्फत रोजगारी उद्यम सृजना पनि गर्न सकियो। कृषिमा पनि क्लाइमेट स्मार्ट प्र्याक्टिसेस अनि क्लाइमेट स्मार्ट प्र्याक्टिसेसहरूले गरेर पानी, माटो अनि स्थानीय हाम्रो लोकल सिडहरूलाई चाहिँ जोगाउँदै प्रोडक्टिभिटी र रेजिलियन्सी बढाउन पनि सकियो। क्लिन एनर्जीमा पनि जस्तो केही एउटा डिभाइस छ क्लिन एनर्जी को थ्रु बनेको छ भने त्यसको इन्स्टलेसन, मेन्टेनेन्स, म्यानुफ्याक्चरिङहरू जस्तो क्षेत्रमा पनि नयाँ अवसर देखिन्छ। अनि ग्रीन इकोनोमीको मूल प्रश्न चाहिँ के हो भन्दा हामीले पृथ्वी जोगाउने कामलाई मानिसको जीवन र आमदानी सुधार्नसँग चाहिँ कसरी जोड्न सकिन्छ भनेर हो। सो युवाको लागि चाहिँ यो इन्टरसेक्सन चाहिँ धेरै इम्पोर्टेन्ट छ।
0: तपाईँले जस्तो काम गरेका समुदायमा शुरूमा सामान्य सहभागीका रूपमा आएका महिला र युवाले पछि आफूलाई उद्यमी वा स्थानीय परिवर्तनकर्ताको रूपमा विकास गरेका केही उदाहरणहरू देख्नु भएको छ, त्यस्ता उदाहरण छन् भने हामीलाई सुनाइदिनुहोस् न।
1: जस्तो हामीले समुदायमा काम गर्दा चाहिँ एउटा महत्वपूर्ण कुरा के देखेको छौ भन्दाखेरि कोही पनि व्यक्ति चाहिँ ट्रेनिङहरू अथवा हाम्रो प्रोग्रामहरूमा आउँदाखेरि चाहिँ फर्स्टमै लिडर भएर चाहिँ आउनुहुँदैन। धेरै जस्तो मानिस चाहिँ फर्स्टमा पार्टिसिपेन्टको रूपमा आउनुहुन्छ, आफूले सिक्नुहुन्छ, आफ्नो अनुभवहरू बाँड्नुहुन्छ हामीसँग, उहाँको अरू साथीहरूसँग, अनि त्यसपछि बिस्तारै नेतृत्व लिन थाल्नुहुन्छ। त्यसैले हाम्रो लागि यो क्यापेसिटी बिल्डिङको उद्देश्य पनि केवल ट्रेनिङ सकायो गर्यो ल भन्नु मात्रै होइन, ट्रेनिङ पछि उहाँले आफ्नो समुदायमा, आफ्नो घरमा, आफ्नो स्कूलमा, आफ्नो साथीभाइहरूसँग कसरी प्रयोग गर्नुहुन्छ भन्ने महत्वपूर्ण हुन्छ। जस्तो उदाहरणको लागि चाहिँ मैले अघि यहाँलाई भने क्लाइमेट स्मार्ट एग्रिकल्चर, त्यो भर्मी कम्पोस्टिङ सिकेको किसानले चाहिँ आफ्नो खेतमा प्रयोग गर्न सक्नुभयो, अनि अरू आफ्नो अरू साथीभाइ किसानहरूसँग पनि त्यो ज्ञान बाँड्न सकिन्छ, र पछि त्यसैलाई पनि आफ्नो अन्टरप्राइजमा रूपान्तरण गर्न सकियो नि त। सो त्यस्तै गरेर क्लाइमेट एजुकेसनमा पनि सहभागी भएको युवा पछि गएर स्कूल लेभलहरूमा क्याम्पेनहरू अर्गनाइज गर्ने, अवेरनेस प्रोग्रामहरू, अनि स्थानीय अब मानव चितवनको लागि ठिक हुने इन्भाइरोमेन्टल इनिसिएटिभ यहाँ आएर, यहाँ ललितपुरमा त त्यो काम नगर्न सक्ला होइन. सो त्यसको लागि चाहिँ आफ्नै स्थानीय इन्भाइरोमेन्टल इनिसिएटिभ बनाउन उहाँहरू नेतृत्व लिनु भएको छ. अनि हाम्रो स्कूलमा गएर प्रोग्राम गर्दाखेरि पनि विद्यार्थी र शिक्षकलाई चाहिँ क्लाइमेट रिस्क बुझ्ने मात्र होइन त्यसलाई प्र्याक्टिकली कम्युनिटीमा चाहिँ गएर एक्सनमा रूपान्तरण गर्ने दिशामा पनि काम गरेको देखाएको छ. सो पार्टिसिपेन्टदेखि लिएर लिडरसम्मको यात्रा चाहिँ एकदमै महत्वपूर्ण हुन्छ. जस्तो सशक्तिकरण इम्पावरमेन्टको वास्तविक अर्थ पनि त्यही हो नि त. सो कुनै कार्यक्रम सकिएपछि त्यो व्यक्तिले आफ्नो समाजमा गएर के ज्ञान बाँड्छ, उसले आफ्नो डेली लाइफमा के चेन्ज लिएर आउँछ भन्ने
0: त्यो सशक्तिकरण अथवा त्यो विकासको लागि चाहिँ युवा स्वयं जागरूक हुनु बढी आवश्यक छ कि उसलाई सहयोग गर्ने संघ संस्था सरकार जो भनौँ उसको साथ चाहिँ बलियो हुनुपर्छ अथवा युवा पनि स्वयं आफू पनि अगाडि बढ्नुपर्छ, तपाईँलाई के लाग्छ?
1: त्यसको लागि चाहिँ दुवै ह्यान्ड इन ह्यान्ड जानुपर्छ जस्तो लाग्यो. हामीले काम गरिरहँदाखेरि हो हामीले कतिवटा ठाउँमा आवाज उठाउन अब सुनिरहेको हुँदैन हाम्रो आवाज, तर त्यो भनिराख्दाखेरि आफ्नो ठाउँबाट आफूले जसरी सकिन्छ त्यो पनि इम्पोर्टेन्ट छ.
0: हजुर, जस्तो विश्वव्यापी रूपमा चाहिँ हरित गृह ग्यास उत्सर्जनमा नेपालको योगदान अत्यन्त न्यून छ भनिन्छ पनि र सत्य हो, तर बाढ़ी पहिरो तातो लहर खडेरी अनियमित वर्षा र अन्य जलवायु जोखिमको असर चाहिँ नेपालले गम्भीर रूपमा भोगिरहेको छ. पछिल्ला दुई चार वर्षका तथ्याङ्कहरू हेर्ने हो भनेदेखि एकदम अवस्था भयावह नै हुँदै गएको छ. यस्तो अवस्थामा जलवायु न्याय अनुकूलन तथा जलवायुजन्य हानि तथा क्षति सम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय बहसमा नेपाली युवाको भूमिका कस्तो हुनुपर्छ भन्ने लाग्छ तपाईँलाई?
1: नेपालको अवस्था चाहिँ क्लाइमेट जस्टिसको बहस बुझ्नको लागि चाहिँ एकदमै इम्पोर्टेन्ट उदाहरण हो. हामीले ग्लोबल इमिसन विश्वव्यापी रूपमा इमिसनमा त हाम्रो एकदमै सानो योगदान छ होइन, तर हाम्रो भौगोलिक र सामाजिक भल्नरेबिलिटी भन्छौँ नि त्यो चाहिँ एकदमै ठूलो छ. क्लाइमेट जस्तो हाम्रो अर्गनाइजेसन क्लाइमेट एक्सन नेपालले पनि नेपालले ग्लोबल ग्रीन हाउस ग्यास इमिसनमा त 0.1% भन्दा कम योगदान गरे पनि क्लाइमेट भल्नरेबिलिटीको चाहिँ गम्भीर असर भोगिरहेको छ भनेर चाहिँ हाम्रो अर्गनाइजेसनले पनि यो मुद्दा चाहिँ विषय उठाउँदै आइरहेको छौँ. अनि त्यसैले यो नेपाली युवाको भूमिका चाहिँ केवल हामी भल्नरेबल छौँ हामी रिस्कमा छौँ भनेर मात्रै आवाज उठाउनेमा मात्रै चाहिँ सीमित हुनु भएन. पहिला कुरा चाहिँ एभिडेन्सहरू निर्माण गर्नु पर्यो. स्थानीय तहमा चाहिँ स्थानीय स्तरमा चाहिँ क्लाइमेट एक्सन कस्तो छ, कृषिमा के असर भयो, महिलामा के असर भयो, माइग्रेसन प्याटर्न ट्रेन्डहरू कसरी चेन्ज भयो, अनि साथसाथै बायोडाइभर्सिटीमा कसरी असर भयो, यो अनुभवहरूलाई यो एक्सपिरियन्सहरूलाई चाहिँ डेटा रिसर्चहरूमा चाहिँ उनीहरूसँग चाहिँ जोड्नु पर्यो. अनि अर्को भनेको चाहिँ पोलिसी एडभोकेसीहरू गर्नु पर्यो. जस्तो युवाले नेसनल हुन्छ कि इन्टरनेसनल हुन्छ कि त्यो पोलिसी स्पेसमा गएर चाहिँ आफ्नो अनुभव र एभिडेन्सहरू हामीले पुर्याउनु पर्छ. अर्को भनेको चाहिँ क्लाइमेट जस्टिस चाहिँ अब विकसित र विकासको लागि अगाडि बढ्दै गरेको देशको मात्रै भएन, देशभित्र पनि क्लाइमेट चेन्जले गरेर मैले भोगिरहेको असर र मानौ एउटा रोल पाएको एकजना युवाले भोगिरहनु भएको असर फरक हुन्छ. सो त्यसमा पनि हामीले के सोचेर चाहिँ अगाडि बढ्न जरुरी छ भन्दाखेरि भिक्टिम नरेटिभ भन्दा पनि सल्युसन नरेटिभ भएर प्रस्तुत गर्नुपर्छ. अनि क्लाइमेट भल्नरेबल त छौं, तर हामीसँग लोकल नलेज, युवा जनशक्ति अनि रिन्युएबल एनर्जीहरूको पनि सम्भावना छ. अनि त्यसैले हामीलाई न्यायपूर्ण पोलिसी अनि टेक्नोलोजी पार्टनरसिपहरू चाहिन्छ, तर हामी आफै पनि चेन्जको चाहिँ साझेदार हौ जस्तो लाग्छ.
0: जलवायु क्षेत्रमा प्रत्यक्ष रूपमा काम गर्ने एकजना युवा पेसाकर्मी हुनुहुन्छ तपाईँ, त्यो रूपमा हेर्दा चाहिँ सन् 2030 अबको चार वर्ष पछाडिलाई अथवा सन् 2040 भनेको डेढ दशक पछाडिलाई हेर्दा चाहिँ तपाईँ कस्तो नेपाल देख्न चाहनुहुन्छ? तपाईँको व्यक्तिगत आकांक्षा चाहिँ के छ युवा पेसाकर्मी विशेष गरी जलवायु क्षेत्रमा काम गर्ने पेसाकर्मीको रूपमा हेर्दा?
1: मैले चाहिँ नेपाल कस्तो देख्न चाहन्छु भन्दा यहाँ चाहिँ क्लाइमेट एक्सन डेभलपमेन्ट भनेर छुट्टै एउटा आइसोलेटेड सेक्टर नहोस्, हाम्रो विकासको चाहिँ हामीले गर्ने हरेक त्यो इन्टरभेन्सनहरूमा नै क्लाइमेट रेजिलियन्स भन्ने कुरा समावेश होस्. मलाई चाहिँ 2030 अथवा 2040 पुगिसक्दाखेरि चाहिँ एउटा युवा किसानले चाहिँ क्लाइमेट स्मार्ट टेक्नोलोजी प्रयोग गरेर आफ्नो कृषि अगाडि बढाइरहेको छ भने चाहिँ त्यो चाहिँ ओहो अचम्मको कुरा चाहिँ नहोस्. क्लिन एनर्जीहरू पनि अझै हामीले सहजै पहुँच योग्य होस्, अनि हाम्रो सहरमा चाहिँ फोहोरलाई चाहिँ समस्याको रूपमा भन्दा पनि रिसोर्सको रूपमा चाहिँ हेर्ने एउटा हामीमा प्र्याक्टिसेस अथवा संस्कृति चाहिँ विकास होस् भन्ने जस्तो लाग्छ मलाई चाहिँ. अनि मलाई कस्तो पनि नेपाल हेर्न मन छ भन्दाखेरि युवाहरू विदेश जानु नै विकल्प मात्रै होस् भन्ने चाहिँ नहोस्. विदेश जानुलाई कम्प्लिटली रङ भन्न खोजे होइन, तर नेपालमै पनि सम्मानजनक अब ग्रीन जब मैले अघि भने, अनि अन्टरप्रेनरसिप इनोभेसनको अवसरहरू सृजना होस्, क्लाइमेट पोलिसी बनाउँदा युवालाई अब कार्यक्रमको अडियन्स आएर थप्पडी मार्ने मात्रै पनि नभएर पोलिसी मेकिङको पार्टनरमा हामीहरूलाई हेरियोस्. अनि व्यक्तिगत आकांक्षा भनेको चाहिँ क्लाइमेट चेन्ज सम्बन्धी कामलाई केवल अवेरनेस क्याम्पेनमा मात्रै सीमित नराखी रिसर्च हुन्छ कि एभिडेन्स बेस्ड लर्निङ कम्युनिटी एक्सन बीचको ब्रिज बनाउन सक्ने पेसाकर्मी बन्नु चाहिँ मेरो आकांक्षा हो. अनि हामीले एउटा यस्तो पुस्ता चाहिँ निर्माण गर्नुपर्छ जसले क्लाइमेट चेन्जलाई चाहिँ डरलाग्दो विषयको रूपमा मात्रै होइन ट्रान्सफर्मेसनको अवसरको रूपमा पनि हेर्न सकोस्. अनि यस्तो पनि नेपाल होस् जहाँ चाहिँ मानिस र प्रकृतिहरू दुवै चाहिँ रेजिलियन्ट हौ, हामीलाई त्यो रेजिलियन्स चाहिँ सबैको लागि अनि सम्मानजनक होस् भन्ने चाहिँ लाग्छ.
0: आज अन्तर्राष्ट्रिय युवा दिवस त्यही सन्दर्भमा हामीले यो रेडियो कुराकानी गर्यौं. तपाईँसँग कुराकानीको अन्तिम चरणमा अन्तिममा जाँदै गर्दा चाहिँ अन्तर्राष्ट्रिय युवा दिवस 2026 अवसरमा यो कार्यक्रम सुनिरहनुभएका युवाहरूलाई विशेष गरी जलवायु परिवर्तनबारे चिन्तित भए पनि मेरो सानो प्रयासले के गर्न सकिएला र भन्ने जुन सोच राख्नुहुन्छ त्यस्ता युवाहरूलाई तपाईँले दिन चाहेको एउटा मुख्य सन्देश के छ जाँदै गर्दा?
1: युवा आफ्नो साथीभाइहरूलाई चाहिँ के भन्न चाहन्छु भन्दाखेरि मैले गरेको कामले के इम्प्याक्ट पार्ला, मैले गरेको काम त सानो छ भनेर त्यो कुराले चाहिँ आफूलाई केही गर्न स्टप गर्न भएन. जस्तो जलवायु क्लाइमेट चेन्ज भन्ने त वर्ल्ड वाइड इस्यु हो. हामीलाई लाग्न पनि सक्छ अब एक दिन रुख रोप्या छ के इम्प्याक्ट पर्ला, एक दिन खोला सफा गरेर छ के इम्प्याक्ट पर्ला भनेर त्यस्तो आफूमा त्यस्तो प्रश्न आउनु स्वाभाविक हो. तर परिवर्तन चाहिँ सधैँ पनि इन्डिभिजुअल एक्सनबाट मात्रै नभएर त्यो इन्डिभिजुअल एक्सनले कलेक्टिभ एक्सन बनाउँछ अनि त्यसले चाहिँ परिवर्तन देख्न सक्ने हो. हामीले एउटा कम्युनिटीमा वेस्ट म्यानेजमेन्टको राम्रो अभ्यास सुरु गर्यौं भने अरूले पनि सिक्न सक्यो. किसानले पनि त्यही क्लाइमेट स्मार्ट प्र्याक्टिस अप्नायो भने अर्को किसानले सिक्न सके थियो. अनि विद्यार्थीले क्लाइमेटको बारेमा सिक्यो भने उसले आफ्नो घरमा गएर आफ्नो बुवा आमा छरछिमेकहरूलाई गएर त्यो ज्ञान फैलाउन सक्यो. अनि अझै त्योभन्दा नि अझै महत्वपूर्ण कुरा भनेको चाहिँ हामीले सबै यो पनि मैले गर्ने त्यो पनि मैले गर्ने भन्दा पनि हजुर आफू जुनमा हुनुहुन्छ त्यसबाटै गर्न थाल्नु पर्यो. जस्तो हजुरले स्कूलमा पढाउनुहुन्छ टिचिङ काम गर्नुहुन्छ भने क्लाइमेट लिटरेसी भनेर आफ्नो स्टुडेन्ट्सहरूलाई त्यो ज्ञान बाँड्नुहोस्. अनि रिसर्चर हुनुहुन्छ भने त्यही अनुसारको एभिडेन्स बनाउनुहोस्. अन्टरप्रेनर आफ्नो बिजनेस गर्नुहुन्छ भने आफ्नो बिजनेसलाई ग्रीन तर्फ कसरी लैजाने भन्ने कुराहरू अगाडि बढाउनुहोस्. आर्टिस्ट हुनुहुन्छ अथवा कम्युनिकेसनतिर पनि काम गर्नुहुन्छ भने चाहिँ आफ्नो श्रोताहरूलाई क्लाइमेट स्टोरीहरू सुनाउन सकियो होइन. सो जलवायु कार्यको चाहिँ एउटै बाटो हुँदैन. त्यसैले अब म चाहिँ के सन्देश दिन चाहन्छु भन्दाखेरि आफ्नो ठाउँबाट चाहिँ सुरु गर्नु पर्यो, आफ्नो सिपबाट सुरु गर्नु पर्यो, अनि आफ्नो समुदायमा सुरु गर्नु पर्यो. हामीलाई चाहिँ पर्फेक्ट युथ सबै कुरामा पर्फेक्ट युथ भन्दा पनि इङ्गेज्ड युथ केही न केही कुरामा इङ्गेज भइरहेको युथ चाहिने हो. सो अनि त्यो एउटा सानो प्रयासले अब अहिलेको अहिले सबै कुरा चेन्ज त हुँदैन, तर धेरै युवाको सानो सानो प्रयास जोडियो भने त्यसले समुदाय बदल्न सक्छ, नीतिहरू बदल्न सक्यो, लास्टमा गएर बद्लिने त हाम्रै भविष्य हो नि त. सो त्यो भयो. अनि मेरो यति सानो प्रयासले के फरक पर्ला भन्नुभन्दा पनि मैले सुरु नगरे कसले सुरु गर्ने भनेर त्यो क्वेसन दिमागमा राखेर अगाडि बढ्यो भने चाहिँ झनै फ्रुटफुल हुन्छ जस्तो लाग्छ.
0: हुन्छ त, महत्वपूर्ण समय दिनुभयो. युवाको तर्फबाट यो जलवायु परिवर्तन विश्वव्यापी रूपमा समस्या र नेपालमा झन चर्को समस्या बनिरहेको यो विषय लगायतका विषयमा आफ्नो धारणाहरू राख्नुभयो. यहाँलाई उज्यालोको तर्फबाट धेरै धन्यवाद.
1: थ्याङ्क यू, धन्यवाद.
0: उहाँ हुनुहुन्थ्यो क्लाइमेट एक्सन नेपालका सामुदायिक विकास सहायक प्राप्तिकर्तौला. उहाँसँग हामीले जलवायु परिवर्तन र युवा बारेमा कुराकानी गर्यौं. पानी र पर्वत विशेष बदलिलो नेपालमा अहिले हामी जलवायु परिवर्तनको समस्या र यसमा युवाको अवस्था तथा भूमिकाका बारेमा चर्चा गर्दैछौ. आज अन्तर्राष्ट्रिय युवा दिवस यही अवसरमा हामीले पछिल्लो समय बढ़िरहेको जलवायु जन्य जोखिम, यसबाट युवामा परिरहेको असर, जलवायु परिवर्तनबाट आउन सक्ने अवसर तथा समग्रमा यो विषयमा युवाको भूमिकाका बारेमा जलवायुको क्षेत्रमा प्रत्यक्ष काम गरिरहेका युवाहरूसँग कुराकानी गरिरहेका छौं. अर्का युवा आयुषमा अर्यालसँग कुराकानी बाँकी नै छ. उज्यालो सुन्दै गर्नुहोला.
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा फायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
2: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल। पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी जलवायु परिवर्तनको समस्या र यसमा युवाहरूको अवस्था तथा भूमिकाका बारेमा चर्चा गरिरहेका छौं। यसअघि हामीले क्लाइमेट एक्सन नेपालमा सामुदायिक विकास सहायकको रूपमा कार्यरत प्राप्तिकर्तालासँगको कुराकानी सुन्यौं। अब त्यही कार्यालयमा परियोजना सहायकको रूपमा कार्यरत आयुष्मा अर्यालसँग कुराकानी शुरू गरौं। यहाँलाई उज्यालो रेडियो नेटवर्कमा स्वागत छ। हरेक वर्ष अगस्त 12 दिन विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ। युवाका लागि छुट्टी अन्तर्राष्ट्रिय दिवस मनाउनु किन महत्वपूर्ण छ? साथै एकजना युवा पेसाकर्मीका रूपमा यो दिवसलाई तपाईँ व्यक्तिगत रूपमा चाहिँ कसरी हेर्नुहुन्छ?
3: मेरो लागि चाहिँ अन्तर्राष्ट्रिय युवा दिवस भनेको चाहिँ युवालाई वर्षमा एक दिन सम्झिने अवसर मात्र होइन, मलाई चाहिँ यो चाहिँ एउटा पज र रिफ्लेक्ट गर्ने अवसर पनि हो जस्तो लाग्छ, जुनमा चाहिँ युवाहरू कहाँ छन्, उनीहरूले के गरिरहेका छन्, उनीहरूले कस्ता चुनौती भोगिरहेका छन् र हामीले उनीहरूलाई कस्तो भूमिका दिइरहेका छौं भन्ने बारे सोच्ने अवसर पनि हो जस्तो लाग्छ। हामीले चाहिँ युवालाई धेरै पटक भविष्यका नेता भन्छौ, तर मेरो विचारमा चाहिँ युवा भविष्यका नेता मात्र होइनन्, वर्तमानका पनि परिवर्तनकारी शक्ति हुन्। आज नै युवाहरू समुदायमा गएर काम गरिरहेका छन्, सामाजिक समस्यामा आवाज उठाइरहेका छन् र साथसाथै उनीहरू नयाँ प्रविधि र नयाँ विचारको प्रयोग गरिरहेका छन्, जसले गर्दा चाहिँ जलवायु परिवर्तन जस्ता विश्वव्यापी चुनौतीहरूको समाधान चाहिँ उनीहरू खोजिरहेका छन्। हाम्रै क्लाइमेट एक्सन नेपालको कुरा गर्दा पनि, क्लाइमेट एक्सन नेपालमा काम गर्दा चाहिँ मैले यो कुरा झन् स्पष्टसँग बुझ्न सके जस्तो मलाई लाग्यो। हामीले युवालाई केवल कार्यक्रममा सहभागी गराउनु भन्दा पनि उनीहरूलाई चाहिँ सिक्ने, उनीहरूको सिप प्रयोग गर्ने, नेतृत्व गर्ने र समुदायसँग जोडिने अवसर पनि दिन उत्तिकै महत्वपूर्ण छ भन्ने बारे चाहिँ देखिएको थियो। त्यसैले मेरो लागि चाहिँ युथ डेको अर्थ युथ सेलिब्रेशन मात्र नभइकन युवाहरूलाई चाहिँ रेकग्नाइज गर्ने र उनीहरूलाई चाहिँ पार्टिसिपेट पनि गराएर युथ लिडरसिपको पनि कुरा हो भन्ने चाहिँ लाग्छ।
2: यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल विषय चाहिँ फरक परिवेश साझा आकांक्षा रहेको छ। विशेष गरी नेपाल जस्तो भौगोलिक सामाजिक र आर्थिक विविधता भएको देशको सन्दर्भमा तपाईँ यो विषयलाई कसरी बुझ्नुहुन्छ?
3: हजुर, भौगोलिक सांस्कृतिक र जैविक हिसाबले हेर्दा पनि नेपाल एक अत्यन्त विविधता युक्त देश हो भनेर देखिन्छ, जसले गर्दा चाहिँ नेपालमा भएको युवाको अनुभव चाहिँ एउटै नहुन सक्छ। काठमाडौँमा बस्ने युवाको अवसर र चुनौती फरक छ भने पहाड़ र हिमालमा बस्ने युवाको फरक हुन्छ, त्यसै गरी तराईमा कृषि परिवारमा हुर्किएको युवाको फरक चुनौतीहरू हुन्छ भने जनजाति आदिवासी कम्युनिटी बताउने युवाहरूको सामना गर्ने सामाजिक र आर्थिक अपरोध पनि फरक हुन सक्छ। तर यी फरक परिवेशभित्र पनि केही साझा आकांक्षाहरू चाहिँ छन्, जस्तै कि राम्रो शिक्षा, सम्मानजनक रोजगारी, आर्थिक स्वतन्त्रता, सुरक्षित वातावरण र आफ्नो भविष्यबारे निर्णय गर्ने अवसर। जलवायु परिवर्तनले चाहिँ यो विषयलाई चाहिँ अझ जोड्छ जस्तो मलाई लाग्छ। अब उदाहरणको लागि भन्नुपर्दा चाहिँ कसैका लागि क्लाइमेट चेन्ज भनेको बाढ़ी वा पहिरो हो भने कसैको लागि चाहिँ कृषि उत्पादन घट्नु हो, त्यस्तै गरी कसैका लागि पानीको समस्या हो भने चाहिँ कसैको लागि आफ्नो लाइभलीहुड कि त प्राकृतिक स्रोतसँगको सम्बन्धमा आएको परिवर्तन हो। क्लाइमेट एक्सन नेपालको कुरा गर्दा चाहिँ क्लाइमेट एक्सन नेपालले चितवन समुदायसँग गएर चाहिँ अन्तर्वार्ता गरेको थियो, जसमा चाहिँ हामीले यही कुरा देख्न सक्छौ। बाहिरबाट हेर्दा क्लाइमेट चेन्ज एउटा ग्लोबल इस्यु हो भन्ने देखिन्छ, तर जब हामी समुदायमा गएर त्यसको अर्थ उनीहरूसँगै गएर बुझ्छौं तब चाहिँ छुट्टै रियालिटी आउन सक्छ। त्यसैले चाहिँ क्लाइमेट एक्सन गर्ने बेलामा चाहिँ यो लोकल मान्छेहरूको भोइसेस र लोकल रियालिटीलाई पनि केन्द्रमा राख्नुपर्छ जस्तो चाहिँ मलाई लाग्छ।
2: तपाईँले भनिहाल्नुभयो काठमाडौँमा बस्ने युवा, तराईको कृषक परिवारका युवा, पहाड़ी वा हिमाली समुदायका युवा तथा आदिवासी सीमान्तक समुदायका युवाको दैनिकी जीवन र चुनौतीहरू फरक फरक हुन सक्छन् भनेर। त्यस्ता फरक परिवेशका बावजूद आज नेपाली युवालाई जोड्ने साझा आकांक्षाहरू चाहिँ के हो जस्तो लाग्छ तपाईँलाई?
3: मलाई लाग्छ कि सबैभन्दा ठूलो साझा आकांक्षा भनेको चाहिँ आफ्नो भविष्यको आफै निर्माण गर्न पाउने अवसर हो। युवाहरू जहाँ भए पनि उनीहरू राम्रो शिक्षा चाहन्छन्, मिनिङफुल रोजगारी चाहन्छन्, आर्थिक रूपमा चाहिँ सक्षम हुन् भन्ने चाहिँ चाहन्छन् र आफ्नो आवाज सुनियोस् भन्ने चाहन्छन्। तर एउटा कुरा चाहिँ के महत्वपूर्ण छ भन्दा साझा आकांक्षा हुनु र सम्मान अवसर हुनु चाहिँ एउटै कुरा होइन भन्ने पनि बुझ्न चाहिँ अत्यन्तै नै जरूरी छ। उदाहरणका लागि भन्नुपर्दा दुईजना युवाले एउटै सपना देख्न सक्छन् तर उनीहरूको त्यो सपना पूरा गर्ने उपलब्ध अवसर फरक हुन सक्छ। यो कुराले चाहिँ इन्क्लुजन भन्ने कुरा पनि एकदमै महत्वपूर्ण छ भन्ने देखाउँछ। मलाई लाग्छ आज नेपाली युवालाई जोड्ने अर्को ठूलो साझा आकांक्षा भनेको सुरक्षित र दिगो भविष्य पनि हो। जलवायु परिवर्तनका कारण हामीले अहिले नै त्यो भविष्यको प्रश्न सामना गरिरहेका छौं। आजको युवा रोजगारी मात्र चाहँदैनन्, उनीहरू आफ्नो भविष्य पनि राम्रो होस्, उज्जवल होस् भन्ने चाहन्छन्, जहाँ उनीहरूले स्वच्छ हावा, सुरक्षित पानी, स्वस्थ वातावरण र स्थिर लाइभलीहुड पाउन्। त्यसैले क्लाइमेट एक्सन युवालाई जोड्ने एउटा साझा प्लेटफर्म बन्न सक्छ। हामीले फरक ठाउँबाट आएका हुन सक्छौ, फरक समस्या भोगिरहेका हुन सक्छौ, तर लास्टमा गएर चाहिँ हामी सबैले बस्न, काम गर्न र भविष्य निर्माण गर्न योग्य नेपाल चाहन्छौ।
2: जस्तो युवामा चाहिँ जलवायु परिवर्तन सम्बन्धी जानकारी अथवा चेतना पछिल्ला वर्षहरूमा धेरै बढ़ेको पाइन्छ। तपाईँहरू जस्ता युवाहरू त्यस क्षेत्रमा सक्रिय भएर काम पनि गर्दै आउनु भएको छ, त्यसलाई पेसा बनाउनुहुन्छ, सँगसँगै वकालत पनि गर्नुहुन्छ। तर जलवायु परिवर्तनबारे जान्नु र व्यवहारमै केही गर्नुबीच चाहिँ अझै ठूलो अन्तर देखिन्छ। युवाको चेतनालाई व्यवहारिक जलवायु कार्यमा रूपान्तरण गर्न चाहिँ के गर्न आवश्यक छ?
3: हजुर, मलाई लाग्छ कि अहिले ठूलो चुनौती भनेको अवेरनेस नभएको मात्र होइन, तर त्यो अवेरनेसलाई चाहिँ एक्सनमा नलिएर आउनु नै सबसे ठूलो ग्याप हो जस्तो चाहिँ मलाई लाग्छ। युवालाई क्लाइमेट चेन्ज के हो, जलवायु परिवर्तन के हो भन्ने बारेमा चाहिँ थाहा छ, तर उनीहरूलाई यसको कारण प्रभाव बुझ्दा बुझ्दै पनि अब चाहिँ मैले के गर्न सक्छु भन्ने कुराको चाहिँ बुझाइ छैन। त्यसको उत्तर दिन हामीले युवालाई नलेज मात्र नभइकन स्किल, अपर्च्युनिटी र प्लेटफर्म पनि दिनुपर्छ जस्तो लाग्छ मलाई। क्लाइमेट एक्सन नेपालले युथ क्लाइमेट क्याम्पेन्स प्रोग्राम भनेर प्रोग्रामहरू गराइरहेको हुन्छ, जसमा चाहिँ क्लाइमेट चेन्जको बारेमा जानकारी मात्रै दिँदैन, त्यसलाई प्र्याक्टिकल एक्सनसँग पनि कसरी जोड्न सकिन्छ भनेर त्यो पनि गरिन्छ। अब जस्तै कि विद्यार्थीहरूलाई फोहोर कसरी छुट्याउने, प्लास्टिकको प्रयोग कसरी कम गर्ने, वन जंगलहरूलाई कसरी कन्जर्भ गर्ने, त्यसै गरी अब भूकम्प आयो कि त बाढ़ी आयो भने चाहिँ कसरी सुरक्षित भएर बस्ने जस्ता विषयमा सहभागी गराइएको थियो। त्यसै गरी क्लाइमेट र डिजास्टर रिजिलियन्ट एजुकेशन अन्तर्गत चाहिँ प्र्याक्टिकल डेमोन्स्ट्रेशन दिएर फायर सेफ्टी, अर्थक्वेक ड्रिलहरू पनि दिएको थियो। यसले मलाई एउटा कुरा सिकाएको छ, जब युवाले आफूले के गर्न सक्छु भनेर देख्छ तब चाहिँ अवेरनेस एक्सनमा बदलिन थाल्छ। त्यसैले मेरो विचारमा चाहिँ क्लाइमेट एजुकेशनको जर्नी चाहिँ पहिला सिक्ने, त्यसपछि बुझ्ने अनि त्यसलाई प्र्याक्टिसमा लिएर आएर चाहिँ आफूले लिड गर्ने हुनुपर्छ जस्तो चाहिँ लाग्छ।
2: तपाईँ युवा नेतृत्वमा सञ्चालित संस्था क्लाइमेट एक्सनसँग पनि आबद्ध हुनुहुन्छ, काम गर्नुहुन्छ, तपाईँको अनुभवमा युवालाई केवल यो सेमिनार, अभियान वा सामाजिक सञ्जालमा सीमित नराखेर समुदायसँग प्रत्यक्ष रूपमा काम गर्ने अवसर दिँदा चाहिँ कस्तो परिवर्तन देखिन्छ त्यसबाट युवा स्वयंमा र समुदायमा पनि?
3: हजुर, युवाले चाहिँ कुनै समस्या आफ्नै आँखाले देखिसकेपछि बल्ल त्यसप्रतिको उनीहरूको सम्बन्ध नै फरक हुन्छ जस्तो मलाई लाग्छ। सेमिनारमा क्लाइमेट चेन्जबारे सुन्दा चाहिँ त्यो एउटा कन्सेप्ट मात्र हो भन्ने धारणा हुन्छ भने जब चाहिँ उनीहरू समुदायमै गएर स्थानीय मान्छेसँग कुरा गर्छन्, नदीको अवस्था के कस्तो छ भनेर देख्छन्, वा किसानहरूसँग गएर चाहिँ यो क्लाइमेट रिलेटेड च्यालेन्जेसहरूको बारेमा कुरा गर्छन्, त्यसपछि बल्ल उनीहरूले ए यो चाहिँ एउटा कन्सेप्ट मात्र रहेनछ, यो चाहिँ हाम्रो रियालिटी हो भनेर बुझ्छन् जस्तो लाग्छ। अब यसमै भन्नुपर्दा क्लाइमेट एक्सन नेपालबाट चाहिँ हामीले बुढी राप्ती खोलाको चाहिँ क्लिन अप प्रोग्राम गरेका थियौं। त्यहाँ चाहिँ युथ र स्टुडेन्ट मात्र नभइकन त्यहाँको लोकल स्थानीय कम्युनिटीको मान्छेहरू पनि आएर चाहिँ जोडिनु भएको थियो त्यो प्रोग्राममा, जसले गर्दा चाहिँ उहाँहरूमा यो मेरो समुदायको समस्या हो र यसको समाधान पनि मेरो भूमिका हो भन्ने चाहिँ धारणा आएको छ जस्तो चाहिँ देखिएको थियो। मलाई लाग्छ कि कम्युनिटी इंगेजमेन्टले चाहिँ युवामा तीनवटा महत्वपूर्ण कुराको विकास गर्छ, एउटा चाहिँ ओनरशिप, एम्पथी र लिडरशिप। र त्यसैले युथ पार्टिसिपेशनको अर्थ चाहिँ केवल कार्यक्रममा उपस्थित हुनु होइन, यसलाई चाहिँ मिनिङफुल र इफेक्टिभ बनाउनको लागि चाहिँ समस्याको पहिचानदेखि समाधानको इम्प्लिमेन्टेशन र लर्निङसम्ममा चाहिँ युवाहरूलाई चाहिँ सहभागी गराउनुपर्छ जस्तो लाग्छ।
2: तपाईँ कार्यरत संस्थाले चाहिँ विद्यालयका विद्यार्थी तथा युवालाई जलवायु र विपद उत्थानसित शिक्षासँग पनि जोडेको छ। सानै उमेरदेखि जलवायु शिक्षा दिनु चाहिँ किन महत्वपूर्ण छ र विद्यालयका विद्यार्थीहरू आफ्नै परिवार र समुदायमा परिवर्तनको संवाहक चाहिँ कसरी बन्न सक्छन्?
3: हजुर, हामीले बच्चैदेखि सुन्दै आएको थियौँ कि सानै उमेरमा सिकेको व्यवहारहरू चाहिँ जीवनभर रहन सक्छ भनेर। त्यसैले चाहिँ मलाई क्लाइमेट एजुकेशन चाहिँ केवल क्लाइमेट चेन्ज बुझाउनका लागि मात्र होइन, क्लाइमेट कन्सियस बिहेभियर विकास गर्नका लागि पनि महत्वपूर्ण छ जस्तो लाग्छ। विद्यालय एउटा यस्तो ठाउँ हो जहाँ चाहिँ विद्यार्थीलाई प्रभाव पार्दा चाहिँ त्यसको प्रभाव विद्यालयमा मात्र सीमित नभइकन घर र समुदायसम्म पनि पुग्न सक्छ। उदाहरणको लागि भन्नुपर्दा विद्यार्थीहरूले विद्यालयमा चाहिँ अब वेस्ट सेग्रिगेट कसरी गर्ने भनेर सिक्यो भने चाहिँ उनीहरूले पनि त्यो घरमा गएर त्यसबारे कुरा गर्न सक्छन्। त्यस्तै गरी डिजास्टर प्रिपेयरनेस बारे सिक्यो भने परिवारलाई गएर इमर्जेन्सीको समयमा के गर्ने के नगर्ने भनेर सम्झाउन सक्छन्। क्लाइमेट एक्सन नेपालले चाहिँ विद्यालयमा क्लाइमेट तथा डिजास्टर रेजिलियन्स एजुकेसन सञ्चालन गर्दा चाहिँ क्लाइमेट चेन्ज के हो, इन्भाइरोमेन्टल कन्जर्भेसन के हो, फायर सेफ्टी, अर्थक्वेक ड्रिलहरू जस्तो विषयलाई लिएर चाहिँ ड्रिलहरू पनि गरेको थियो। यसले गर्दा चाहिँ उहाँहरूलाई चाहिँ क्लाइमेट चेन्जको बारेमा थाहा भएको होइन, क्लाइमेट एक्सन गर्न सक्ने युथ क्लाइमेट क्याम्पेन बनाउनु महत्वपूर्ण छ।
2: तपाईँहरूले त्यो स्कूलमा गएर जुन कार्यक्रमहरू गर्नुहुन्छ हेर्दाखेरि चाहिँ विद्यार्थीहरूको चासो चाहिँ कतिको पाउनु भएको छ यो क्लाइमेटको सन्दर्भमा?
3: उनीहरू चाहिँ एकदमै सिक्न उत्सुक भएको चाहिँ हामीले देखेको थियौँ। ड्रिलहरू गरा बेलामा पनि अनि त्यसपछिकोमा पनि हामीले चाहिँ प्री र पोस्ट क्वेसनर गरेर पनि हामीले गरेको प्रोग्राम चाहिँ कतिको सफल भयो भनेर बुझ्नको लागि प्री र पोस्ट क्वेसनर गरेका थियौँ। त्यसमा पनि विद्यार्थीहरू चाहिँ एकदमै इच्छुक भएको र उनीहरूले चाहिँ सिकेको चाहिँ पाएको थियो।
2: उनीहरूले घरमा गएर अभिभावक पनि भन्दा रहेछन् अथवा भन्छन् भन्दैनन् के लाग्छ तपाईँलाई?
3: मलाई चाहिँ भन्छन् जस्तो लागेको थियो उनीहरूको कुरा सुन्दा चाहिँ। हाम्रो गरेको हाम्रो कामबाट चाहिँ के इफेक्टिभ भयो जस्तो मलाई लाग्छ भन्दा चाहिँ, यदि हामीले उनीहरूलाई क्लासरूममा पढाउने जसरी नै ल यो हो यस्तो हो भनेर सिकाएको भए चाहिँ उनीहरूले गएर सुनाउने त्यस्तो गर्ने अलिक कम हुन्थ्यो भने, उनीहरूलाई फायर एक्सटिङ्विसरहरू लिएर आएर नै ल आगो लागि भयो भने कसरी निभाउने भनेर जब हामीले देखायौँ तब चाहिँ उनीहरूले त्यसलाई झन् इन्ट्रेस्टको वेमा हेरेर चाहिँ अनि घर गएर चाहिँ आज मैले यस्तो सिकेँ भनेर सुनाउन चाहिँ उनीहरूलाई झन्
2: तपाईँ नै एकजना युवा हुनुहुन्छ र काम गर्नुहुन्छ, काम गरेको कुरा सायद घरमा पनि सिकेको कुरा गर्नुहुन्छ होला, त्यस्तै विद्यार्थीहरू गर्छन्। आफ्नो छोराछोरीले भनेको कुरा बाबा आमाहरूले कतिको सहज रूपमा मानेर प्रयोगमा ल्याउने गरेपछि पाउनुहुन्छ तपाईँ यी विशेष गरी सरसफाई क्लाइमेटको कुराहरू अथवा जलवायु परिवर्तनको कुरा गर्दा कतिको बुझ्न चाहनुहुन्छ हाम्रो अभिभावकहरू चाहिँ?
3: हजुर, हामीले चाहिँ यो विद्यालयमा कार्यक्रम गर्दा चाहिँ बिदाको दिनमा गर्ने गरिरहेका थियौँ अनि त्यो बेलामा पनि अब बिदाको दिनमा पनि विद्यार्थीहरूलाई स्कूलमा लिएर आउनको लागि त उहाँको अभिभावकहरूसँग पनि अनुमति लिनुपर्ने भयो अनि यो गर्न गएको बेलामा पनि उहाँहरू चाहिँ ल आफ्नो छोराछोरीलाई चाहिँ यसबारे पढाउँछु भनेर इच्छुक नै देखिनु भएको थियो। र हामीले चितवनमा गर्ने भएको कारणले गर्दा पनि मलाई लाग्छ कि उहाँहरूले आफैले पनि त्यो देखिराख्नु भएको थियो, भोगिराख्नु भएको थियो। त्यसैले चाहिँ हामीले जति पनि सिकाएका थियौँ, नलेजहरू दिएको थियौँ, त्यो सबै चाहिँ उहाँहरूले पनि उत्तिकै रूपमा चाहिँ इम्प्लिमेन्ट गर्नुहुन्छ जस्तो चाहिँ लाग्छ।
2: जस्तो जलवायु समाधान भन्ने बित्तिकै धेरैलाई अत्यन्त प्राविधिक वा महँगो विषय जस्तो लाग्न सक्छ, धेरैले त्यसरी बुझ्नुहुन्छ, तर विद्युतीय स्वच्छ चुलो, कम्पोस्टिङ, फोहोर व्यवस्थापन, वन संरक्षण, नदी पुनर्स्थापना, जलवायु उत्थानशील कृषि वा साना हरित उद्यम जस्ता समाधान घर परिवार वा समुदाय तहबाट पनि शुरू गर्न सकिन्छ भनिन्छ र गर्ने गरेको पनि पाइन्छ। यस्ता व्यावहारिक समाधानहरूमा काम गर्दा तपाईँले के सिक्नु भएको छ?
3: हजुर, हामीले चाहिँ कामबाट सिकेको एउटा महत्वपूर्ण कुरा भनेको चाहिँ मलाई क्लाइमेट एक्सन चाहिँ सधैँ ठूलो कि त महँगो वा अत्यन्त टेक्निकल हुनुपर्छ भन्ने चाहिँ हुँदैन भन्ने हो जस्तो लाग्छ। कहिलेकाहीँ एउटै घरमा क्लीन कुकिङ शुरू गर्नु, एउटा किसानले भर्मी कम्पोस्टिङ अप्नाउनु वा एउटा समुदायले नदी सफा गर्न शुरू गर्नु पनि क्लाइमेट एक्सन हो। क्लाइमेट एक्सन नेपालकै कुरा गर्नुपर्दा चाहिँ हामीले क्लीन कुकिङ इनिसिएटिभ भनेर चाहिँ बोटे समुदाय सँगैसँगै 40 चाहिँ फायर डिपेन्डेन्ट हाउस होल्डहरूलाई चाहिँ इन्डक्सन चुलो बाँडेका थियौँ। अब पहिलो नजरबाट हेर्ने हो भने चाहिँ यो एउटा स्टोभ डिस्ट्रिब्युसन प्रोग्राम जस्तो मात्र देखिन सक्छ, तर यसको प्रभाव भने त्यसभन्दा धेरै फराकिलो छ। जस्तै कि इन्डक्सन चुलो आइसकेपछि चाहिँ जति पनि यो काठमा डिपेन्डेन्ट घरहरू थियो उहाँहरूले काठ काट्ने कम गर्ने हुनुभयो जसले गर्दा चाहिँ फरेस्टमा रुखको संख्याहरू जोगिने भयो। त्यस्तै गरी घरभित्र चुलोमा आगोमा खाना पकाउँदा चाहिँ राफले गर्दा चाहिँ हिट स्ट्रेस हुने चान्सेसहरू एकदमै धेरै थियो, त्यो पनि घट्ने भयो। त्यो सँगैसँगै चाहिँ अब दाउरा लिनको लागि जंगल गएको बेलामा चाहिँ जंगली जनावरसँग चाहिँ ह्युमन वाइल्ड लाइफ कन्फ्लिक्ट हुने चान्स एकदमै धेरै हुन्थ्यो, त्यो पनि काहीँ न काहीँ अवोइड गर्न सकिने भयो। त्यसैले मेरो लागि एउटा क्लाइमेट सल्युसनको मूल्य केवल यति यसले कति कार्बन घट्यो भनेर प्रश्न निर्धारण हुँदैन, हामीले यो पनि हेर्नुपर्छ कि यसले मानिसको हेल्थ, लाइभलीहुड, इन्भाइरोमेन्टल रेजिलियन्समा पनि कस्तो परिवर्तन ल्याएको छ। यही भएर चाहिँ कम्युनिटी बेस्ड क्लाइमेट एक्सन चाहिँ एकदमै महत्वपूर्ण छ।
2: हजुर, तपाईँले काम गर्दाको अनुभवबाट चाहिँ स्थानीय रूपमा तयार गरिएका समाधानहरूको महत्वबारे तपाईँले के सिक्नु भएको छ, र कि नेपालमा कुनै सानो समुदायबाट शुरू भएको स्थानीय पहलले त्यसभन्दा बाहिर पनि ठूलो विश्वव्यापी रूपमा महत्व राख्न सक्छ?
3: हजुर, यसमा चाहिँ क्लाइमेट चेन्ज चाहिँ एउटा ग्लोबल प्रब्लम हो भनेर बुझिने गर्छ, तर त्यसको इम्प्याक्ट र सल्युसन भने धेरै हदसम्म चाहिँ लोकल नै हुन्छ। जस्तै हामीले बोटे समुदायसँग अन्तर्वार्ता गर्दा चाहिँ एउटा कुरा निकै स्पष्ट निस्केको थियो कि कुनै समुदायले क्लाइमेट चेन्जलाई जसरी अनुभव गर्छ त्यो अनुभव चाहिँ बाहिरबाट हेरेर मात्र पूर्ण रूपमा बुझ्न सकिँदैन। त्यसैले साइन्टिफिक डेटाको आवश्यकता त छ, तर जुन त्यहाँको लोकल मान्छेहरूको नलेज छ त्यो पनि उत्तिकै महत्वपूर्ण छ। जस्तै कि क्लाइमेट एक्सन नेपालले चितवन र ललितपुरमा चाहिँ क्लाइमेट स्मार्ट एग्रिकल्चर र भर्मी कम्पोस्टिङ सम्बन्धी फार्मर लर्निङ एक्ट, हामीले बोटे समुदायसँग अन्तर्वार्ता गर्दा चाहिँ एउटा कुरा निकै स्पष्ट निस्केको थियो कि कुनै समुदायले क्लाइमेट चेन्जलाई जसरी अनुभव गर्छ त्यो अनुभव चाहिँ बाहिरबाट हेरेर मात्र पूर्ण रूपमा बुझ्न सकिँदैन।

0: सोइल रिस्टोरेशन कसरी गर्ने अनि यो लोकल सिडहरूलाई कसरी कन्जर्भ गर्ने अर्ग्यानिक वेस्टहरूलाई कसरी छुट्याउने मल कसरी बनाउने भन्ने जस्तो कुराहरूलाई चाहिँ प्र्याक्टिकल अप्रोचमा लिएर आइएको थियो. एउटा किसानले चाहिँ आफ्नो खेतमा अप्नाएको प्र्याक्टिस एउटा किसानले आफ्नो खेतमा अप्नाएको प्र्याक्टिस संसार बदल्ने ठूलो इन्भेन्सन नहुन सक्छ, तर यदि त्यो प्र्याक्टिसले स्थानीय किसानको रेजिलियन्स बढ़ाउँछ भने चाहिँ अर्को किसानले त्यसबाट सिक्न सक्छ अनि त्यो कामलाई चाहिँ अर्को समुदायले आफ्नो कन्टेक्स्ट अनुसार अप्नाउन सक्छ भने चाहिँ त्यसको प्रभाव विस्तारै हुन सक्छ. त्यसैले मलाई चाहिँ स्थानीय हो भन्दैमा चाहिँ सानो हो भन्ने हो जस्तो चाहिँ लाग्दैन. धानको शक्ति त्यसको स्केलमा मात्र नभइकन त्यसको सिर्जना गर्ने नलेज ओनरसिप र लर्निङमा पनि हुन्छ जस्तो चाहिँ मलाई लाग्छ.
1: आज विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ, नेपालमा पनि युवा दिवस मनाइँदैछ र युवा दिवसकै सन्दर्भमा हामी कुराकानी गरिरहेका छौँ, विशेष गरी युवाहरू र जलवायु परिवर्तन लगायतका विषयलाई जोडेर. आयुष्मा अर्यालसँग अहिले कुराकानी गरिरहेका छौँ हामी. जस्तै युवालाई कार्यक्रममा सहभागी वा दर्शक मात्र नभई जलवायु र विकासका वास्तविक सहायता बनाउन सरकार, विकास संस्था, विश्वविद्यालय तथा नागरिक समाजले के परिवर्तन गर्नुपर्छ जस्तो लाग्छ तपाईँलाई?
0: हजुर, कहिलेकाहीँ चाहिँ अब युथ प्रोग्राम भनेपछि चाहिँ युवालाई बोलाउने, ट्रेनिङ दिने अनि सर्टिफिकेट दिने र कार्यक्रम सिक्ने मात्र हुन्छ, तर यसले चाहिँ मिनिङफुल पार्टिसिपेसन भएको भनेर चाहिँ जनाउँदैन. मिनिङफुल पार्टिसिपेसन चाहिँ त्यति बेला हुन्छ जब चाहिँ युवाले चाहिँ समस्याको पहिचानदेखि सल्युसन के हो त भनेर डिजाइन गर्ने र त्यसलाई इम्प्लिमेन्टेशनसम्मको भूमिकामा चाहिँ आउन सक्छन्. यसकै कुरा गर्दा चाहिँ सरकारले चाहिँ युवालाई पोलिसी डायलगहरू, लोकल डिसिजन मेकिङमा चाहिँ वास्तविक स्पेस दिनुपर्छ जस्तो मलाई लाग्छ. त्यस्तै गरी विकास संस्थाहरूले चाहिँ युवाहरूका लागि प्रोग्रामहरू बनाउने मात्र होइन, युवाहरूसँगै त्यो प्रोग्राम डिजाइन पनि गर्नुपर्छ जस्तो लाग्छ. त्यसै गरी युनिभर्सिटीहरूले चाहिँ आफ्नो क्लासरूममा मात्र सीमित नभइकन चाहिँ क्लास र कम्युनिटी बीचको जुन ग्याप छ त्यो पनि घटाउनुपर्छ जस्तो चाहिँ लाग्छ. जसरी जुन चाहिँ रिसर्च, फिल्ड वर्क र कम्युनिटी एक्सनलाई जोडेर चाहिँ गर्न सकिन्छ. र त्यसै गरी सिभिल सोसाइटी अर्गनाइजेशनहरूले चाहिँ युवालाई नयाँ आइडिया टेस्ट गर्न र नेतृत्व गर्न चाहिँ एउटा स्पेस दिनुपर्छ जस्तो चाहिँ मलाई लाग्छ.
1: तपाईँ एकजना युवा हुनुहुन्छ, सँगसँगै जलवायु क्षेत्रमा काम गर्नुहुन्छ. जलवायु क्षेत्रमा प्रत्यक्ष काम गरिरहेका युवा पेसाकर्मीको रूपमा चाहिँ अबको चार वर्ष अर्थात सन् 2030 वा अबको डेढ दशक सन् 2040सम्म तपाईँ कस्तो नेपाल देख्न चाहनुहुन्छ? तपाईँको व्यक्तिगत आकांक्षा चाहिँ के छ?
0: हजुर, अबको चार वर्षमा कि त दशकमा चाहिँ म एउटा यस्तो नेपाल देख्न चाहन्छु जहाँ चाहिँ जलवायु अनुकूल कुनै बाहिरी परियोजना नभइकन चाहिँ हरेक स्थानीय सरकारले नियमित योजना र विकास प्रक्रियाको हिसाब बनिसकेको होस्, जहाँ डेभलपमेन्ट र इन्भाइरोमेन्टलाई चाहिँ एकअर्काको अपोजिट रूपमा नहेरिकन सँगै सँगै अघि बढ़ाइयोस्, जहाँ जनजाति र मार्जिनलाइज कम्युनिटीहरूको जुन लोकल नलेज छ, भोइस छ, त्यसलाई पनि उत्तिकै सम्मान गरियोस, अनि जहाँ चाहिँ क्लाइमेट एक्सन कुनै एउटा अर्गनाइजेशन वा सेक्टरको रेस्पोन्सिबिलिटी नभइकन चाहिँ गभर्मेन्ट, कम्युनिटी अनि युनिभर्सिटी, सिभिल सोसाइटी र युवाहरूको एउटा साझा प्रयास होस्. क्लाइमेट एक्सन नेपालको कामलाई हेर्दा मलाई यसको इन्टरकनेक्टेड नेचर चाहिँ धेरै मिनिङफुल लाग्छ. क्लिन कुकिङले गर्दा चाहिँ एनर्जी, फरेस्ट कन्जर्भेसन अनि हाउस होल्ड वेलबिङलाई जोड्छ भने क्लाइमेट स्मार्ट एग्रिकल्चरले चाहिँ खानपान, लाइभलीहुड र रेजिलियन्सलाई जोड्छ. त्यसैले मेरो व्यक्तिगत आकांक्षा पनि यही इन्टरसेक्सनमा छ. म कम्युनिटी डेभलपमेन्ट र क्लाइमेट एक्सनलाई जोडेर काम गर्न चाहन्छु, किनकि क्लाइमेट चेन्ज केवल इन्भाइरोमेन्टको समस्या होइन, यो चाहिँ लाइभलीहुड, डेभलपमेन्ट, हेल्थ, जस्टिस र इक्वालिटीको पनि विषय हो जस्तो चाहिँ मलाई लाग्छ.
1: अब हामी आजको कुराकानीको अन्तिमतिर आइपुगेका छौँ. अन्तिममा चाहिँ अन्तर्राष्ट्रिय युवा दिवस 2026 अवसरमा यो कार्यक्रम सुनिरहनुभएका विशेष गरी युवाहरूलाई चाहिँ जलवायु परिवर्तनबारे चिन्तित भए पनि मेरो सानो प्रयासले के फरक पार्ला र भन्ने जो सोच राख्नुहुन्छ त्यस्ता युवाहरूलाई तपाईँले दिन चाहेको मुख्य सन्देश के छ यो आजको दिवसको अवसरमा?
0: हजुर, म चाहिँ उनीहरूलाई सबैभन्दा पहिले के भन्न चाहन्छु भने चाहिँ तपाईँको प्रयास सानो हुन सक्छ तर त्यसको प्रभाव सानो नै हुन्छ भन्ने चाहिँ हुँदैन. क्लाइमेट चेन्ज जस्तो ठूलो समस्या हेर्दा हामीलाई कहिलेकाहीँ आफ्नो एउटा सानो प्रयास मिनिङलेस जस्तो लाग्न सक्छ, तर हाम्रो आफ्नै कामको उदाहरण हेर्नुहोस्. एउटा परिवारले क्लिन कुकिङ अपनाउनु सानो कदम हो, एउटा विद्यार्थीले विद्यालयमा गएर क्लाइमेट एक्सन शुरू गर्नु पनि एउटा सानो कदम हो, केही युवाहरूले समुदायसँग मिलेर नदी सफा गर्नु,

0: गर्न उभिनु सानो कदम हो। एउटा किसानले भर्मी कम्पोस्टिङ वा क्लाइमेट स्मार्ट एग्रिकल्चरको प्र्याक्टिस गर्नु पनि सानो कदम हो। तर जब यी सानो सानो कदमहरू मिलेर चाहिँ एक जालो बन्छ तब चाहिँ एउटा ठूलो इम्प्याक्ट चाहिँ आउँछ जस्तो मलाई लाग्छ। त्यसैले म युवालाई तिमीले क्लाइमेट चेन्ज एक्लैले समाधान गर्नुपर्छ भन्दिनँ। म उनीहरूलाई यो भन्न चाहन्छु कि आफू जहाँ हुनुहुन्छ त्यहीँबाट शुरू गर्नुहोस्, आफूले गर्न सक्ने काम गर्नुहोस् अनि अरूलाई पनि जोड्नुहोस्, किनभने क्लाइमेट एक्सनमा पर्फेक्ट हुनुभन्दा पनि कन्सिस्टेन्ट हुनु एकदमै महत्वपूर्ण छ। र सायद हामीले मेरो एक्लो प्रयासले संसार बदलिन्छ कि बदलिँदैन भन्ने प्रश्न अनि अलिक फरक तरिकाले भन्ने प्रश्नलाई चाहिँ अलिक फरक तरिकाले सोध्नुपर्छ। प्रश्न यो होइन कि मेरो प्रयासले संसार बदलिन्छ कि बदलिँदैन, प्रश्न चाहिँ यो हुनुपर्छ कि मेरो प्रयासले चाहिँ कसैको प्रयाससँग जोडिन जान्छ कि जाँदैन। त्यसैले अन्तर्राष्ट्रिय युवा दिवसमा चाहिँ म युवालाई यति भन्न चाहन्छु कि तपाईँको आवाज महत्वपूर्ण छ, तपाईँको विचार महत्वपूर्ण छ, तपाईँको प्रयास महत्वपूर्ण छ, शुरू गर्नुहोस्, अरूलाई जोड्नुहोस् र निरन्तरता दिनुहोस्।
1: हुन्छ त, महत्वपूर्ण समय दिनुभयो र आज अन्तर्राष्ट्रिय युवा दिवस मनाउँदै गर्दाखेरि जलवायुको क्षेत्रमा काम गर्ने, प्रत्यक्ष काम गर्ने युवा पेसाकर्मीको रूपमा आफ्ना भनाइहरू, आफ्ना अनुभवहरू साट्नुभयो। यहाँलाई उज्यालो तर्फबाट धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो क्लाइमेट एक्सन नेपालमा कार्यरत आयुष महरियाल। यसअघि हामीले जलवायुकी क्षेत्रमा कार्यरत प्राप्ति गर्तोलासँग पनि कुराकानी गर्यौं। अन्तर्राष्ट्रिय युवा दिवस सन् 2026 हामीलाई एउटा महत्वपूर्ण सन्देश दिन्छ। युवाहरू फरक भूगोल, फरक समुदाय, फरक आर्थिक अवस्था र फरक सामाजिक परिवेशमा हुर्किएका हुन सक्छन् तर सम्मानपूर्ण जीवन, अवसर, सहभागिता र राम्रो भविष्यप्रतिको उनीहरूको आकांक्षा भने धेरै हदसम्म साझा हुन्छ। जलवायु परिवर्तनले ती आकांक्षाहरू हासिल गर्ने यात्रालाई अझ चुनौतीपूर्ण बनाएको छ र यही चुनौतीले युवालाई नवीनता, नेतृत्व र रूपान्तरणको अवसर पनि दिएको छ। आजको कुराकानीले देखाए झैं जलवायु कार्य सधैँ ठूलो परियोजनाबाट मात्र शुरू हुनुपर्छ भन्ने छैन। यसको शुरूआत एउटा विद्यालयबाट हुन सक्छ, एउटा खेतबाट हुन सक्छ, एउटा परिवारले स्वच्छ ऊर्जा अपनाउने निर्णयबाट हुन सक्छ, एकजना महिलाले हरित उद्यम शुरू गर्ने प्रयासबाट हुन सक्छ, एउटा समुदायले जैव विविधता जोगाउने अभियानबाट पनि हुन सक्छ, वा युवाले नदी र वातावरण जोगाउन शुरू गरेको एउटा सानो स्थानीय पहलबाट पनि हुन सक्छ। अब भने आजको बदलिदो नेपालको समय सकिने लागेको छ। अर्को बुधबार बिहान 8 बजे अर्को कार्यक्रममा पानी र पर्वतको अर्को विषयमा छलफल गर्छौं। आजको बदलिदो नेपालबाट प्राविधिक साथी दिनेश निरौलालाई धन्यवाद दिँदै म भोजेन्द्र बसेत बिदा हुन्छु। नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनौ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
3: आम्मामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है? कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
4: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
1: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय, टोकरपुर, रामेछाप।
2: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलाखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
2: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-11-30 सम्पर्क गर्न सकिनेछ।
1: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
1: गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप।
0: अहिले बिहानको 9 बजे
5: हजुरको रेडियो

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको सीएफएम 95 MHz पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यो समाचारका मुख्य शीर्षकहरूबाट। आज अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाका 7 वटा संसदीय समितिको बैठक आज बस्दै रामेछापको माकुण्डमा भलबाड़ीले बगाउँदा 5 वर्षीय बालकको मृत्यु। सिन्धुलीको मरिन गाउँपालिकामा बजार अनुगमन 33 पसलबाट 42,000 भन्दा बढ़ीका म्याद गुज्रिएका सामान नष्ट। र जेली फिसको झुण्डका कारण फ्रान्सली आणविक प्लान्टका रिएक्टर बन्द।
1: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
2: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: रामेछाप नगरपालिकाको अनुरोध।
4: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
5: हजुरको रेडियो 102.1 MHz।
0: अब समाचार विस्तारमा। आज अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ। यस वर्ष दिवसको मूल नारा भिन्न परिवेश साझा आकांक्षा रहेको छ। युवाको भूमिकाको महत्वलाई दर्शाउने उद्देश्यका साथ दिवस मनाउने गरिएको छ। सन् 2000 संयुक्त राष्ट्र संघको आह्वानमा अगस्त 12 तारीकका दिन यो दिवस मनाउने गरिएको छ। दिवस मनाउनुको मुख्य उद्देश्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा युवा केन्द्रित बहस पैरवी गर्ने, नीति निर्माण तथा कार्यान्वयनमा युवा सहभागिता बढ़ाउनु रहेको छ। यस्तै साझेदारी एवं लगानी अभिवृद्धि गर्ने, युवा मैत्री शासन प्रवर्धन गर्ने, सहयोग गर्ने, युवा केन्द्रित सरकारी गैर सरकारी निजी संस्था निकायहरूबीच सहकार्य र साझेदारी अभिवृद्धि गर्नु रहेको छ। दिवसका अवसरमा आज प्रज्ञा प्रतिष्ठान कमलादीमा विशेष समारोहको आयोजना गरिएको छ। कार्यक्रममा सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय सम्बन्धी प्रदर्शन गरिँदैछ। यो दिवस युवा जागरणका दिशामा विश्वव्यापी र साझा अभियान हो। सांस्कृतिक, भौगोलिक, भाषिक, शारीरिक तथा प्रविधिजन्य विविधताबीच एकता र पारस्परिक पारस्परिकता प्रवर्धनमा सबैले हातमालो गर्दै अघि बढ़ने संकल्प समेत दिवसका अवसरमा व्यक्त हुँदै आएको छ। दिवसका अवसरमा सूचना प्रविधि उद्यमी तथा स्टार्टअप व्यवसाय राष्ट्रिय पुरस्कारबाट विभिन्न 6 व्यवसायलाई पुरस्कृत गरिँदैछ। यस्तै साथै प्रदेशका युवा उद्यमीलाई पनि पुरस्कृत गर्ने कार्यक्रम छ। राष्ट्रिय युवा परिषदका अध्यक्ष एवं युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवको अध्यक्षतामा गएको साउन 1 बसेको बैठकले अन्तर्राष्ट्रिय युवा दिवस भव्यताका साथ मनाउने निर्णय गरेको थियो। संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाका विभिन्न 7 संसदीय समितिको बैठक आज बस्दैछन्। सिंहदरबारमा बस्ने यी बैठकहरूमा महत्वपूर्ण विधेयक, मानव अधिकार, जलवायु परिवर्तन र प्राप्त उजुरीमाथि सरकारवाला निकायहरूसँग छलफल हुँदैछ। आज बिहान 10 प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवाधिकार समितिको बैठक बस्नेछ। उक्त बैठकमा कारागार र हिरासतमा रहेका थुनुवा तथा कैदीबन्दीहरूको मानवाधिकार अवस्था अध्ययन उपसमितिको प्रतिवेदन पेश गर्ने र त्यसमाथि छलफल गर्ने कार्यसूची छ। साथै यसै समितिले नयाँ उपसमिति गठन गर्ने तयारी पनि गरेको छ। यसैगरी विशेष कारणवश साउन 25 स्थगित भएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक पनि आज बिहान 10 नै बस्दैछ। बिहान 11 प्रतिनिधि सभाका अन्य 3 र राष्ट्रिय सभाको 1-4 समितिको बैठक एकैसाथ बस्दैछन्। महिला तथा सामाजिक मामिला समितिको बैठकमा बाल गृह, बाल सुधार गृह, महिला सुरक्षित आवास गृह र वृद्धाश्रमको संस्थागत अवस्था तथा अनुगमन निष्कर्षमाथि छलफल हुँदैछ। यस छलफलका लागि समितिले महिला, बाल बालिका तथा सामाजिक सुरक्षा मन्त्री सहित गृह, कानून, शिक्षा लगायतका विभिन्न मन्त्रालयका सचिवहरूलाई बोलाएको छ। सोही समयमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बस्दैछ। यस बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 सम्बन्धमा विज्ञान तथा प्रविधि मन्त्री र सम्बन्धित अधिकारीहरूसँग छलफल हुनेछ। बिहान 11 नै बस्ने अर्थ समितिको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका काम कारवाही र वित्तीय संहिता कार्यान्वयनको अवस्थाबारे छलफल हुनेछ। यसका लागि आयोगका कार्यवाहक अध्यक्ष र सचिवलाई आमन्त्रण गरिएको छ। त्यस्तै राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विगतका कोप सम्मेलनमा भएका सम्झौताको कार्यान्वयन र आगामी कोप 31 तयारीबारे छलफल गरिँदैछ। यस छलफलमा कृषि, वन तथा पर्यावरण मन्त्री सहित अर्थ, परराष्ट्र र ऊर्जा मन्त्रालयका प्रतिनिधिहरू सहभागी हुँदैछन्। दिउँसो 1 सार्वजनिक लेखा समितिको बैठक बस्दैछ। यस समितिमा गृह मन्त्रालयसँग सम्बन्धित उजुरी उपर छलफल गर्ने महत्वपूर्ण कार्यसूची रहेको छ। उजुरीमाथिको छलफलका लागि समितिले गृह मन्त्री, गृह सचिव, प्रहरी महानिरीक्षक र सशस्त्र प्रहरी महानिरीक्षकलाई आमन्त्रण गरेको छ। प्रतिनिधि सभामा सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका 182 सांसद छन्। तर हिजो प्रतिनिधि सभा बैठक गणपूरक संख्या नपुगेर स्थगित भयो। खानी सम्बन्धी विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्ने कार्यसूची थियो। यो प्रस्ताव पेश गर्ने बेलामा प्रतिनिधि सभामा सांसदको गणपूरक संख्या नै पुगेन। नेपाली कंग्रेसका सांसद निष्कल राईले प्रतिनिधि सभा बैठकमा गणपूरक संख्यामाथि प्रश्न उठाउँदै गणना गर्न आग्रह गर्नुभएको थियो। गणपूरक संख्या नपुगेपछि सभामुख डोलप्रसाद अर्यालले बैठक नै स्थगित गर्नु पर्यो। सांसदहरू हाजिर गरेर टाप कस्ता यस्तो आएको हो। गएको फागुन 21 भएको चुनावबाट राष्ट्रपाले झण्डै 2/3 मत प्राप्त गरेपछि प्रतिनिधि सभामा गणपूरक संख्या नपुगेको हिजो पहिलो पटक हो। संविधानको धारा 94 अनुसार प्रतिनिधि सभामा गणपूरक संख्या पुग्न 69 सदस्य उपस्थित हुनुपर्छ। हिजो 61 सांसद मात्रै उपस्थित थिए, तर हिजो बैठकको शुरूआतमा 220 भन्दा धेरै सांसद उपस्थित थिए। प्रदेश सरकारबारे यसअघि भएको 3 सहमति कार्यान्वयन गर्न एमाले अध्यक्ष केपी ओली र नेकपाका संयोजक पुष्पकमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले 5 निर्देशन जारी गर्नुभएको छ। ओली र प्रचण्डले संयुक्त हस्ताक्षर गरेर सहमति अनुसार सरकार गठन गर्न निर्देशन गर्नुभएको छ। त्यस्तै मन्त्रालय बाँडफाँडको प्रस्तावित आधार तयार भएको छ। एमालेका अध्यक्ष ओली र नेकपाका संयोजक प्रचण्डद्वारा हस्ताक्षरित विज्ञप्तीमा प्रदेश सरकार गठन गर्दा सम्बन्धित प्रदेश सभामा सामान्यतया हरेक दलको सीट संख्यालाई मुख्य आधार मानिने उल्लेख छ। मन्त्रालय बाँडफाँड गर्दा भने सामान्यतया दलहरूको प्रदेशसभा सदस्य संख्याको अनुपातले आधार बनाइने प्रस्ताव गरिएको छ। मुख्यमन्त्री तथा सभामुखको जिम्मेवारीलाई समेत शक्ति सन्तुलनमा गणना गरिने उल्लेख छ। मन्त्रालय बाँडफाँडमा पालैपालो प्राथमिकता दिने व्यवस्था अप्नाइने प्रस्ताव छ, जस अनुसार पहिलो मन्त्रालय मुख्यमन्त्रीको जिम्मेवारी नलिने दलले छनौट गर्ने र दोस्रो मन्त्रालय मुख्यमन्त्री रहने दलले छनौट गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। त्यसपछि यही क्रम पालेपालो दोहोर्याउँदै सबै मन्त्रालयको बाँडफाँड गरिने दुई दलले जनाएका छन्। गएको साउन 9 गते दुई दलबीच प्रदेश सरकारको नेतृत्वका सम्बन्धमा शीर्ष तहमा सहमति भएको थियो। अब नेपालीहरूलाई फोर्चुगलका लागि भिसा प्रक्रिया सहज बन्ने भएको छ। नेपाल सरकारले फोर्चुगललाई काठमाण्डुमा काउन्सिलर कार्यालय खोल्न सहमति प्रदान गरेसँगै नेपालीहरूलाई फोर्चुगलको भिसा प्रक्रियामा सहज हुने भएको हो। मंगलबार बसेको मन्त्री परिषदको बैठकले पोर्चुगल सरकारलाई काठमाण्डुमा काउन्सिलर कार्यालय खोल्न सहमति दिने निर्णय गरेको छ। नेपालमा पोर्चुगलको दूतावास नहुँदा पोर्चुगल जान चाहने नेपालीले भिसाको लागि भारतको नयाँ दिल्ली स्थित पोर्चुगलको दूतावास थाउनुपर्ने बाध्यता रहँदै आएको छ। पोर्चुगलले काठमाण्डुमा काउन्सिलर कार्यालय खोलेपछि नेपालीहरू अब यो झन्झटबाट मुक्त हुनेछन्। पतञ्जलि योगपीठ तथा आयुर्वेदिक कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा नेकपाका सहसंयोजक माधव कुमार नेपाल सहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश भएको छ। विशेष अदालतका सदस्य द्वय नारायण प्रसाद पौडेल र उमेश कोइरालाको इजलासमा मंगलबार पतञ्जलि योगपीठ भ्रष्टाचार प्रकरणमा विशेष अदालतमा पेशी तोकिएको थियो। उक्त मुद्दामा सुनाएपछि इजलासले सरकारी साक्षी झिकाउने आदेश भएको विशेष अदालतका प्रवक्ता पार्वती हितालले जानकारी दिनुभएको छ। अख्तियार दुर्योग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा नेपाल 193 जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा जेठ 22 गते मुद्दा दायर गरेको थियो। नेपाल विरूद्ध अख्तियारले 18,58,50,000 रूपियाँ विगत जरिवाना र सजाय माग दावी गरेको छ। तत्कालीन प्रधानमन्त्रीको हैसियतमा नेपालले पदको दुरूपयोग गर्दै सरकारी सार्वजनिक सम्पत्ति व्यक्तिगत र संस्थागत स्वार्थमा हस्तान्तरण गराएको तथा भ्रष्टाचारजन्य कार्यमा संलग्न भएको आरोप अख्तियारले लगाएको छ। अख्तियार दुर्योग अनुसन्धान आयोगले इलामको चुलचुली गाउँपालिकामा कार्यरत इन्जिनियर र लेखा अधिकृत विरूद्ध 6,00,000 रूपियाँ घुस लिएको अभियोगमा हिजो विशेष अदालत काठमाण्डुमा आरोपपत्र दायर गरेको छ। पुलको डिजाइन स्वीकृत गर्ने र ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने वाहनामा सेवाग्राहीसँग घुस लिएको पाइएको भन्दै अख्तियारले उनीहरू विरूद्ध मुद्दा चलाएको हो। मुद्दा दायर गरिएकाहरूमा चुलचुली गाउँपालिकाका 6 तहका इन्जिनियर दिलीराज खड्का र 8 तहका लेखा अधिकृत मिलन कुमार भट्टराई रहेका छन्। यसअघि अख्तियारको टंगाल र इटहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले इन्जिनियर खड्कालाई सेवाग्राहीबाट 6,00,000 रूपियाँ घुस लिइसकेको अवस्थामा रंगेहात नियन्त्रणमा लिएको थियो। अख्तियारको अनुसन्धानका क्रममा पुलको डिजाइन थर्ड पार्टी भेरिफिकेशन तथा ठेक्काको बिल भुक्तानी प्रक्रिया सम्पन्न गराउन इन्जिनियर खड्का र लेखा अधिकृत भट्टराईले आपसी मिलमत्व गरेको खुलेको छ। उनीहरूले भुक्तानीमा सहजीकरण गरिदिए बापत सेवाग्राहीसँग मोटो रकम माग गरेको र सोही कार्यमा संलग्न रहेको प्रमाण फेला परेपछि आयोगले कार्यवाही अघि बढ़ाएको हो। आन्तरिक राजस्व विभाग करदाता सेवा शाखा लाजिमपाट काठमाडौँले गएको साउन 1-15 गतेसम्म करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी भएका मध्येबाट विजेताको नाम सार्वजनिक गरेको छ। यो कार्यक्रम अन्तर्गत बम्पर उपभोक्ता पुरस्कारतर्फ हेमराज जोशी विजेता बन्नुभएको छ। उहाँले 10,00,000 रूपियाँ पुरस्कार जित्नुभएको, यसै गरी 1,00,000 रूपियाँ विजेता उपभोक्ता पुरस्कारतर्फ अरू 13 जनामा अनिसा हौदार खनाल, अमित राई, नरेन्द्र बहादुर विके, हिमाल अरियाल, राजकुमार लामिछाने, अर्जुन कुमार नेउपाने, सपना नेउपाने खरेल, संजय श्रेष्ठ, मनोज सिंह, किरण सुनुवार, प्रवीण कणेल, एकता शर्मा श्रेष्ठ र सहारा गुरूङ हुनुहुन्छ। विजेता उपभोक्ता मध्ये 2 कुपनका विषयमा थप छानबिन गर्नुपर्ने भएकाले तत्काल समावेश नगरिएको विभागले जनाएको छ। छनौट भएका विजेता उपभोक्ताका सम्बन्धमा करदाता प्रोत्साहन उपहार कार्यक्रम चारण कार्यविधि 2083 दफा 9 बमोजिमको प्रक्रिया पूरा भएपछि मात्र पुरस्कार वितरण गरिने विभागले जनाएको छ। आज दुर्लभ खग्रास सूर्यग्रहण लाग्दैछ। यो खगोलीय घटना नेपालसहित एसियाका धेरैजसो भागबाट भने देखिने छैन। नासाका अनुसार यो सन् 1999 पछि मुख्य भूमि युरोपमा देखिने पहिलो पूर्ण सूर्यग्रहण हो। यसको पूर्ण स्वरूप ग्रीनल्याण्ड, आइसल्याण्ड, उत्तरी रूस, आन्ध्र महासागर, स्पेन तथा पोर्चुगलको सानो भूभागबाट देखिनेछ। पूर्ण खग्रास ग्रहणको मार्गमा झण्डै 1,50,00,000 मानिस पर्ने अनुमान छ। त्यस्तै उत्तरी गोलार्धका अन्य धेरै ठाउँबाट आंशिक ग्रहण देखिने भएकाले त्यस क्षेत्रका मानिसले सूर्यको केही भाग चन्द्रमाले ढाकेको दृश्य अवलोकन गर्न सक्नेछन्। पूर्ण ग्रहणको चन्द्रमामा चन्द्रमाले सूर्यको उज्यालो भागलाई पूर्ण रूपमा ढाक्नेछ। नासाका अनुसार उत्तरी अमेरिकामा ग्रहण बिहानदेखि दिउँसोसम्म देखिनेछ भने युरोप र अफ्रिकामा बेलुकातिर देखिनेछ। पूर्ण ग्रहण देखिने अवधि 2 मिनट भन्दा कम हुने नासाको अनुमान छ, तर केही ठाउँमा यो अवधि 2 मिनट भन्दा केही बढ़ी रहन सक्छ। आज धनुषाको जनकपुर धाम उपमहानगरपालिकाले शैक्षिक संस्थाहरूमा सुविधा दिएको छ। वरिष्ठ साहित्यकार भाषाविद एवं शिक्षाविद प्राध्यापक डाक्टर राजेन्द्र विमलको निधनमा आज धनुषाको जनकपुर उपमहानगरपालिकाले शैक्षिक संस्थाहरूमा सुविधा दिएको छ। जनकपुर उपमहानगरपालिकाले सार्वजनिक सूचना मार्फत आज एक दिन सुविधा दिएको जनाएको छ। अस्ति बेलुका घरमै स्वास्थ्यमा समस्या आएपछि राति अस्पताल लगिएका उनको उपचारको क्रममा पारदर्शिक अस्पताल जनकपुरमा निधन भएको थियो। तपाईँ यति बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रममा एकछिन विश्राम विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुने नै छौं। तपाईँ भने रेडियो सुन्न गर्नुहोला।
6: ए केटा, ल्याइस त भगवानको मूर्ति नछैकन अलग राखिदिए है के?
7: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र?
8: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
9: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
10: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
11: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
12: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
10: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
12: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
12: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
13: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
14: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
10: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
13: सम्पर्क नम्बर 0475904662 98692695998।
5: हजुरको रेडियो 102.1 MHz।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। रामेछापको माकुण्ड गाउँपालिका 4 च्यादलोमा अविरल वर्षासँगै आएको भेलबाडीले बगाउँदा एक बालकको ज्यान गएको छ। मंगलबार साँझ करिब 5 बजेको समयमा चण्डेश्वरी माध्यमिक विद्यालयमा अध्ययन गरी घर फर्कने क्रममा स्थानीय खोल्सामा आएको भेलबाडीले पाँच वर्षीय बालकलाई बगाएको हो। प्रहरीका अनुसार उमाकुण्ड गाउँपालिका चार तीर्थे घर भई हाल सोही स्थानको गौरी खर्कमा माओली घरमा बसेर अध्ययन गर्दै आएका विक्रम सुनुवारका छोरा सुशान्त सुनुवारलाई च्याखे धाराको खोल्सामा आएको भेलबाडीले बगाएको थियो। भेलबाडीले बगाएपछि खोजी गर्ने क्रममा बालक मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनाको जानकारी प्राप्त हुनसाथ प्रहरी टोली घटनास्थलमा खटिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सिन्धुलीको फिकल गाउँपालिकासहित देशका चार स्थानीय तहलाई भूमि बैंक स्थापना गर्न स्वीकृति दिएको छ। मन्त्रालयको निर्णयसँगै सम्बन्धित स्थानीय तहमा बाँझो तथा उपयोगविहीन निजी जग्गाको पहिचान अभिलेखीकरण र व्यवस्थापन गरी कृषि उत्पादनसँग जोड्ने प्रक्रिया अघि बढ़ने भएको छ। मन्त्रालयले सिन्धुलीको फिकल गाउँपालिका तनहुँको ब्यास नगरपालिका बैतडीको पञ्चेश्वर गाउँपालिका र बाजुराको बढ़ीमालिका नगरपालिकालाई भूमि ब्याङ्क स्थापना तथा सञ्चालनका लागि स्वीकृति प्रदान गरेको। भूमि ब्याङ्कको अवधारणा अन्तर्गत स्थानीय तहभित्र खेतीयोग्य भए पनि लामो समयदेखि प्रयोगमा नआएका निजी जग्गालाई व्यवस्थित रूपमा कृषि प्रयोजनमा ल्याउने लक्ष्य राखिएको छ। सिन्धुलीको मरिन गाउँपालिका छका विभिन्न बजारमा गरिएको बजार अनुगमनका क्रममा 33 पसल तथा व्यावसायिक प्रतिष्ठानको निरीक्षण गरिएको छ। मरिन गाउँपालिकाको उपभोक्ता हित संरक्षण समितिका संयोजक विमला माझीको संयोजकत्वमा धमिले बजार भुताहा र नयाँ बस्ती बजार लगायत क्षेत्रमा अनुगमन गरिएको हो। अनुगमनका क्रममा 3 पसलबाट रू 42,738 बराबरका म्याद गुज्रिएका खाद्य तथा उपभोग्य वस्तु जफत गरी नष्ट गरिएको पालिकाले जानकारी दिएको छ। पालिकाको अनुसार अनुगमन टोलीले किराना मासु हार्डवेयर कपड़ा मेडिकल सैलून सुनचाँदी चप्पल पसल तथा होटल लगायत विभिन्न व्यवसायको निरीक्षण गरेको थियो। व्यवसाय दर्ता तथा नवीकरण मूल्य सूची वस्तुको गुणस्तर र म्याद खाद्य वस्तुको लेबलिङ सरसफाई तथा उपभोक्ता हित सम्बन्धी प्रचलित कानूनको पालना भयो नभएको विषयमा अनुगमन गरिएको गाउँपालिकाले जनाएको छ। अनुगमनका क्रममा व्यवसाय सञ्चालनमा देखिएका कमी कमजोरी सुधार गर्न सम्बन्धित व्यवसायले आवश्यक निर्देशन तथा सुझाव दिएको थियो। म्याद नागेका खाद्य तथा उपभोग्य वस्तु बिक्रीका लागि राखिएको पाइएपछि 3 पसलबाट ती सामग्री जफत गरिएको थियो। जफत गरिएका सामानको मूल्य 42,738 रहेको र इलाका प्रहरी कार्यालय कपिलाकोटको रोहबरमा नष्ट गरिएको गाउँपालिकाले जनाएको छ।

गैराती बागमती र कर्णाली प्रदेशका केही ठाउँमा हल्का वर्षा भएको छ। हिजोदेखि मनसुन केही कमजोर भई धेरै जस्तो ठाउँमा पानी पर्न रोकिएको छ भने कतै कतै हल्का वर्षा मात्रै भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार गएको 12 घण्टामा सबैभन्दा धेरै सिन्धुपाल्चोकमा 22.8 मिलिमिटर वर्षा मापन भएको छ। आज मधेस, कोशी र बागमती प्रदेशका तराई भागका थोरै ठाउँ तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका एक दुई ठाउँमा मेघगर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। र समाचारको अन्त्यमा अन्तर्राष्ट्रिय समाचार। उत्तरी फ्रान्सको एक आणविक ऊर्जा केन्द्रमा जेलीफिसको झुण्ड प्रवेश गरेपछि 3 रिएक्टर बन्द गरिएको छ। ऊर्जा कम्पनी ईडीएफका अनुसार रिएक्टर चिस्याउन प्रयोग हुने पानी तान्ने पम्पमा जेलीफिसको झुण्ड अड्किएपछि ती रिएक्टर बन्द गरिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्। ईडीएफका अनुसार प्लान्टका 3 रिएक्टर बन्द गर्नुका साथै 4 रिएक्टरको उत्पादन क्षमता आधा घटाइएको छ। अर्को एक रिएक्टर भने नियमित मर्मत सम्भारका लागि यसअघि नै बन्द गरिएको थियो। अहिले एउटा रिएक्टर मात्र पूर्ण क्षमतामा सञ्चालनमा छ। ईडीएफले यस घटनाबाट प्लान्टको सुरक्षा, कर्मचारी तथा वातावरणमा कुनै असर नपरेको जनाएको छ। डनकर्क शहर नजिकै रहेको ग्राभलिन्स आणविक ऊर्जा केन्द्रमा 900 मेगावट क्षमताका 6 रिएक्टर छन्। यो पश्चिमी युरोपकै ठूलो आणविक ऊर्जा केन्द्र मध्ये एक हो। यसअघि पनि जेलीफिसको झुण्डका कारण यो केन्द्रमा समुद्री पानी तान्ने पम्प बन्द भएपछि रिएक्टरको सञ्चालन अस्थायी रूपमा रोकिएको थियो। समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। आज अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाका 7 संसदीय समितिको बैठक आज बस्दै रामेछापकुमा कुण्डमा भेलबाडीले बगाउँदा 5 वर्षीय बालकको मृत्यु। सिन्धुलीको मरिन गाउँपालिकामा बजार अनुगमन, 33 पसलबाट 42,000 भन्दा बढ़ीका म्याद गुज्रिएका सामान नष्ट। र जेलीफिसको झुण्डका कारण फ्रान्सली आणविक प्लान्टका रिएक्टर बन्द। हवस् त, बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलाखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-11-30 मा सम्पर्क गर्न सकिनेछ।
1: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
2: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भटी?
3: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
4: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
5: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9845-40682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9845-40892 र 048-45385, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: गोलन्जोर गाउँपालिका, वडा नम्बर 6 को कार्यालय, बासेश्वर, सिन्धुली। वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
6: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भइगयो, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845-85375, बिरगन्स फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछाप।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू,
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 7 को कार्यालय खुरकोट सिन्धुली। के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
7: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
0: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
7: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
0: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
7: सम्पर्क नम्बर 0845410043 98630423422।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू,
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। लिखु तामाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय धोबी बजार रामेछाप।
5: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
8: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
5: हुर्केकै गिरिराज चल्ला 150
8: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
9: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
8: विराज किसानको साथी,
9: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
8: प्रोप्राइटर जय मानन्दर, फोन 0848-540-239, 0848-540-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश। पानीको मुहान संरक्षण गरौ, भविष्य सुरक्षित बनाऊ।
7: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
0: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौं, मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं, वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं, पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
7: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
0: आउनुहोस् मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
7: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 2 को कार्यालय मन्थली रामेछाप।
10: हजुरको रेडियो

0: को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 MHz।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: मन्थली नगरपालिका वडा नम्बर 3 को कार्यालय कठजोड रामेछाप।
3: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
4: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
3: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
5: हजुर, रामेछाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफूल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
1: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
4: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 98 48। पसल पनि त हुनु पर्यो नि।
3: ए पिरले कि बुहारी, रामेछाप मिटसप एण्ड कोल स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
5: हजुर, रामेछाप मिटसप एण्ड

0: एन्ड कोली स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनारपानी, रामेछाप।
2: डेंगी एडिस दाँतको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
1: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
3: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
3: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
1: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 4 को कार्यालय हिमगंगा, रामेछाप।
2: डेंगी एडिस दाँतको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्ती

0: मा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोकौसलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्न सक्नुहुन्छ। आज पनि तपाईँसँग रहेर यो 1 घण्टाको समय सहयात्रा गर्छौं भने तपाईँ उगाली उराली लेख्दै गर्दै हुनुहुन्छ होला, साथै भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ, घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि भने अब प्रतीक्षाको घड़ी सकिसकेको छ, हामी आइसकेका छौं। कार्यक्रममा तपाईँले सहभागिता जनाउनु पर्ने हुन्छ 0848 40 00 26 को नम्बर तपाईँको लागि खुल्ला छ, आज बुधबारको बसाइरहेको छ। विभिन्न ठाउँमा बज्ने विभिन्न खालका लोकगीतहरू बज्छ, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बज्ने गीतहरू बज्छ भने तपाईँले आफ्ना आफन्त जनसाथी संगीलाई सम्झन पाउनुहुन्छ। फटाफट फोन गर्नुहोस्, साथै तपाईँले हामीलाई यो समय देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाटकै साथ सुन्दै हुनुहुन्छ। साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज डट कम हजुरको याप्तामा कोसेफिम 95 MHz पनि सुन्दै हुनुहुन्छ। फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर पनि गर्न सक्नुहुन्छ। तपाईँका कमेन्टहरूले पनि स्थान पाउँछ, सोटो मिठोमा कमेन्ट पनि पठाउन सक्नुहुन्छ भने यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ श्रीराज महतले भने कार्यक्रमको साथमा उपस्थित छु। म तपाईँकै साथी ललिता हाई भने आजको बसाई के गर्ने भन्ने कुरा तपाईँलाई थाहा भइसकेको छ। तपाईँले हरेक दिन कार्यक्रम सुन्ने क्रममा साताको सातै दिन के प्रस्तुतिहरू के कार्यक्रममा आउँछ भन्ने कुरा तपाईँलाई थाहा छ, मैले भनिराख्नु पनि पर्छ होला जस्तो लाग्दैन। आजको बसाई विशेष रहन्छ, फटाफट फोन गर्नुहोस्, सहभागिता जनाउनुहोस्। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा एकदमै मिठो अनि रमाइलो काठी गीत बज्छ, सुन जस्तो पितला भन्ने सरोज लामिछानी अनि सरिता रिजालको आवाजमा रहेको मिठो गीतबाट कार्यक्रम लोकौसलीको शुरूआत गर्छौं। त्यसपछि आउँछौं रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा हामीले राख्यौं एकदमै मिठो अनि रमाइलो गीत रहेको थियो। कार्यक्रमको शुरूआतमा विश्व काँचे गीत बजिसकेको छ, अब भने पालो तपाईँको रहेको छ। मात्र तपाईँले आज सहभागिता जनाउनुपर्छ र आफ्ना आफन्तजन साथी संगीलाई सम्झन पाउनुहुन्छ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो
1: हेलो हेलो नमस्ते नमस्कार
0: नमस्ते नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: हजुर म बोल्दैछु यता रोल्पाबाट।
0: हजुरको शुभ नाम पनि भन्नुहोस् न।
1: रोल्पाबाट मोहन मोहरा छेत्री।
0: मोहन मोहरा छेत्री
1: हजुर,
0: के छ हाम्रो मोहनजीको खबर?
1: मेरो एकदमै पनि ठिक छ भन्नुपर्छ, अनि तपाईँको के छ?
0: मेरो पनि एकदम ठिक ठाक छ। रोल्पातिर रहेर चाहिँ रेडियो कसरी सुन्दै हुनुहुन्छ?
1: म रोल्पातिर रहेर हाम्रो पात्रको माता सुन्दैछु भन्नुपर्छ।
0: ल, हाम्रो पात्रबाट सुन्नुभयो, यहाँले कार्यक्रम सुन्न थाल्नु भएको कति भयो?
1: कार्यक्रम आजबाट सुन्न थालेको, आज पहिलो दिन हो, पहिलो पटक नै फोन ट्राई गरेको, फोन पनि लाग्यो भन्नुपर्छ।
0: ल, यहाँले पहिलोचोटि सुन्नुभयो अनि पहिल्यै फोन लाग्यो आज चाहिँ, ल धेरै धेरै स्वागत छ यहाँलाई, भोलिका दिनमा पनि लाग्छ। कार्यक्रम चाहिँ हजुरको रेडियोमा कार्यक्रम आउँदैछ भनेर चाहिँ कसरी थाहा पाउनु भयो त?
1: एकजना साथीले जानकारी गराउनु भएको थियो अनि म रेडियो खोलेको अनि कार्यक्रम आएको रहेछ, फोन लाग्यो, फोन त।
0: ल ठिक छ, साथी मार्फत यहाँले जानकारी पाएर हामीलाई सुन्नुभयो, साथै फेसबुक लाइभमा पनि हामी जोडेका छौँ। नेपालीमा हजुरको रेडियो सर्च गर्नुपर्ने हुन्छ, यहाँले भेटाउन सक्नुहुन्छ है मोहनजी। हेलो मोहनजी, सम्पर्कमा मोहन मोहरा छोत्रेजी हुनुहुन्थ्यो रोल्पाबाट, उहाँसँग हामी कुरा गर्दै गर्दै उहाँको आवाज सुन्न सकेनौँ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। साथी मार्फत चाहिँ कार्यक्रममा पहिलेचोटि फोन गर्दैछु है पनि भन्दै हुनुहुन्थ्यो, धेरै साथीहरूले जानकारी पनि गराउँदै हुनुहुन्छ। कार्यक्रम आउँछ मात्र पनि होइन, कुन कुन माध्यमबाट सुन्न सकिन्छ भन्ने पनि तपाईँलाई साथीहरूलाई भन्नुभयो भने सहज हुन्छ। फेसबुक लाइभबाट सुन्ने साथीले कमेन्ट पठाउन पनि सक्नुहुन्छ। यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हेलो
2: हेलो दिदी नमस्ते नमस्कार, एक हप्ता पछि हुनुभयो है दिदी, हजुरलाई एकदम मिठो सम्झना छ गरिरहेको थियौँ, आज आइपुग्नु भयो, एकदम खुसी लाग्यो भन्नुभयो है त दिदी हजुर।
0: ल, एक हप्ता पछि भन्नुभयो यहाँले, यहाँलाई पनि मेरो तर्फबाट धेरै माया सम्झना नमस्कारको साथमा स्वागत गरे हाम्रो देवीलाई।
2: हजुर हजुर दिदी,
0: अनि के छ त तपाईँको खबर सुनाउनुहोस्, मैले तपाईँको खबर थाहा नपाएको धेरै दिन भइसकेको छ।
2: हजुर मेरो खबर एकदम सन्चै छु है, एकदम आराम कुशलै छु, एकदम कार्यक्रम सुन्न पाएको छु, मजाले बसिरहेको छु, यति बेला घाम चर्को लागिरहेको छ, खाना बाँकी नै छ, अब खाना एकछिनपछि खानेछु भन्नुपर्छ, अनि दिदीहरूलाई कति सम्झिरहेको छु, अनि सम्झना दिदीले नै कार्यक्रम चलाइराख्नु भएको थियो, उहाँको आवाजबाट नै कार्यक्रम सुन्नु पाउँदा एकदम खुसी लागेको थियो भन्नुपर्छ, अनि सम्झिरहेको थियौँ, अब केही दिनमा आउनुहुन्छ दिदी, काठमाडौँ जानुभएको छ भन्नुभएको थियो, खुसी लाग्यो आज आउनुभयो है दिदी हजुरको आवाजबाटै कार्यक्रम सुन्नु पाउँदा एकदम खुसी लागेको छ भन्नुभएको है त।
0: ल, पक्कै पनि खुसी हुनुपर्छ, मलाई पनि अब धेरै दिन भइसकेको थियो, साथीहरूले के भन्दै हुनुहुन्छ होला जस्तो लाग्दै थियो, अब विशेष गरी देवजीले मेरो याद आएको छ होइन सम्झेको थिएँ भन्नुभयो। कार्यक्रम चलाउँदा कार्यक्रम आइरहँदा कार्यक्रममा म आउनुको मुख्य उद्देश्य र यहाँले आउनु पर्थ्यो है भन्ने चाहिँ के कारणले आएको भए हुन्थ्यो होला है ललिता दिदी भन्ने चाहिँ लाग्छ त देवजीलाई।
2: हजुर अब कार्यक्रम एकदम राम्रोसँग चलाउनुहुन्छ, अनि दिदीहरू एक दिन आउँदाखेरि कस्तो कस्तो लाग्छ नि त, अनि अब आज आउनु भयो भने एकदम अनि रमाइलो हुन्छ, दिदीहरूको आवाजबाटै कार्यक्रम सुन्नु पाउँदा, त्यही भएर नि त दिदी हजुरलाई एकदम हाम्रो निर्मला सिंह बहिनीले चाहिँ काठमाडौँमा रहेर कार्यक्रम सुन्न पाउँदिन दाइ, मैले नि सम्झिरहेको छ दिदीहरूलाई भनिदिनु भन्दै थियो है बिहान भर्खर है, दिदी हजुरलाई सम्झिरहेको छ अरे बहिनी निर्मला सिंहले है।

0: ल मैले पनि धेरै सम्झेको छु भन्दैन होला। अब हिजो आजमा अलिकति व्यस्त रहेर होला सायद हामीलाई सुन्दा हामीसँग सम्पर्कमा आउन छोड्नु भएको छ। धेरै सम्झेको छ हामीले पनि भनिदिनु होला है देवजी।
1: हुन्छ, कमेन्ट पनि गर्न पाउँदिन, लाइक पनि हेर्न पाउँदिन, बिहान 8 बजेदेखि बिजी हुन्छ भन्दै
0: ल। ठिक छ देवजी, अब आउनुभयो, कुराकानी भयो धेरै दिनपछि। मैले पनि हाम्रो देवजीकै मिठो आवाज सुन्न पाए खुसी लाग्यो। अब त अब समग्रमा सब ठिकै छ। अब हिजो पानी पर्यो, आज बेसरी सरको घाम पनि लाग्दैछ।
1: हजुर हजुर,
0: ल ठिक छ। कहिले घाम कहिले पानी यस्तै हुन्छ मौसम, कतिखेर बदली हुन्छ थाहा नै हुँदैन होइन। ल अब चर्को चर्को घाममा मिठा मिठा गीतहरू बज्दैछ। फेरि पनि अर्को एकदमै मिठो एउटा गीत बज्छ भन्दै हुनुहुन्छ हाम्रो श्रीराजीले। यहाँले चाहिँ साथीहरूलाई सम्झाउनु पर्ने हुन्छ।
1: हुन्छ, सम्झाउनु पर्दा मिठो भएसमा कार्यक्रम सञ्चालन गर्नु हुने हाम्रो दिदी हजुरकै लागि धेरै दिन समयपछि आज दिदी हजुरसँग बोल्न पाएको छु। सर्वप्रथम दिदी हजुरलाई नै भन्न चाहन्छु, अनि प्राविधिकमा रमणि दाईको लागि, अनि दिदी सम्झना सरजीको लागि पनि सुनाउन चाहन्छु, र अनि सुन्दै बहिनी रमिला तामाङको लागि, अनि मेरो घर परिवारमा अनि छोरीहरू ममता स्मिताको लागि, भाउजूको लागि, छोरी पासाङ्गलमा तामाङको लागि, साथी ध्रुव पाण्डेको लागि, अनि निर्मला बहिनी निर्मला सिंहको लागि, र निर्मला क्याक्खी मगरको लागि, अनि निर्मला पौडेलको लागि, ध्रुव पाण्डे लगायत मलाई देवमाझीहरूले चिन्ने नचिन्ने अनि सम्पूर्णको लागि अब बस्ने गीत चाहन्छु। उर्मिला खाता मगरको लागि पनि भन्दै छुट्टिन चाहन्छु। नमस्ते, बाई।
0: हस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो देवजी, उहाँले आफ्नो साथीहरूलाई सम्झेर कार्यक्रमबाट छुटिसक्नु भएको छ। पालो तपाईँको रहेको छ, तपाईँले पनि सहभागिता जनाउन सक्नुहुन्छ। अबको पालोमा मिठो गीत बज्नेछ। देश तथा विदेशमा हुनुहुन्छ, विभिन्न ठाउँमा हुनुहुन्छ, चर्को घाम छ, उकाली उकालीले बेसी गर्दै हुनुहुन्छ। बिस्तारै भदौ महिना शुरूआत भइसकेको छ, असारमा रोपेको धान गोड्नको लागि पछि बिहानैदेखि बेलुकासम्म काम गर्दै हुनुहुन्छ होला। कतिपय काममा कोदो रोप्दै हुनुहुन्छ होला, विभिन्न काममा व्यस्त हुनुहुन्छ। उकाली उकाली भन्ज्याङ चौतारी गर्दै कतिपय यो समय खाना सँगसँगै घरमा बसिरहन पनि सुनिराख्नु भएको छ होला भन्ने पनि लाग्छ। यति बेला अर्को साथी फेरि पनि सम्पर्कमा, स्वागत गर्छु। हेलो
2: हेलो पानी, नमस्ते।
0: गुड मर्निङ, नमस्ते हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: काठमाडौँबाट भूमिका राई।
0: भूमिकाजी, के छ खबर?
2: मेरो ठिक छ, म दिदी बाजु र पनि तपाईँलाई सुन्दैछु भन्छु। रुमा चाहिँ सुन्नु पाएन, दुईजना साथीले कलहरू चाहिँ सुनिरहेको छु भन्नुहोस् है त।
0: ल, यति बेला चाहिँ हामीलाई सुन्दै हुनुहुन्छ, अनि खाना खानुभयो कि छैन त हाम्रो भूमिकाजीले?
2: मेरो खाना भइसक्यो, खाना भएन ड्युटीतिरै छु, हजुरको बाँकी नै होला।
0: मेरो पनि भइसकेको छ है त।
2: हजुर,
0: अनि काठमाडौँतिर के भन्दा नि अब यति बेला ड्युटीतिरै हुनुहुन्छ हाम्रो भूमिकाजी?
2: हजुर, म ड्युटीमा बारेमा चाहिँ मजाले घाम लागिरहेको छ बिहानदेखि नै भन्नुपर्छ है त।
0: ल, बिहानदेखि घाम लागेको छ, काम गर्दै हुनुहुन्छ, खानपिन भइसकेको छ भन्नुभयो है?
2: हजुर,
0: काठमाडौँतिर पानी परेको परेकै गर्छ, परिरहन्छ, हिलो मात्र भइरहन्छ
2: हो नि। पानी एकदमै पर्छ, अब आज चाहिँ परेको छैन, अहिले पर्छ, अब फेरि बिहान घाम लाग्छ, बेलुका भएपछि पानी पर्छ, यस्तै पानी पर्छ है।
0: ल, पानी पर्छ, पानी पर्दा काम गर्नुपर्छ, यस्तै छ है। कार्यक्रममा आउनुभयो भूमिकाजी, अरू केही नयाँ खबर सुनाउनु छ भने हामीलाई भन्नुहोस्।
2: नै त्यस्तो त केही नै छैन, त सबै एउटै हुन्छ, ड्युटी जाने आउने यस्तै गरी दिनहरू बिताइरहेको छु भनिरहेको छ।
0: ल, अब त्यसो भए साथीहरूलाई सम्झनुहोस्, एउटा मिठो गीत बज्छ।
2: हजुर, त फर्स्ट अफ अल त तपाईँको लागि नै दामी परिवारले है जन्मदिन मनाउने सिन्दल सङ्गीतले जन्मदिनको धेरै धेरै शुभकामना। साथी हुनुहुन्छ पुरुली आकाश भाइ, आर्थिक नाइन वर्ष, दिदी अल्का बान्तवा, लक्ष्मी छेत्री, प्रवीण मगर, निमा खेला, मिडिया प्रेमी निर्मला वर्णन, जनक रजाली मगर, कमला मुखिया, मुना मुखिया, सृजना मुखिया, अश्विनी छेपाङ, दिल्ली खिरिया, मनको साथी जीवन कार्की, कुमार पर्जा, पुर्जेली अन्जान आयुष, ग्रासर सिसारा रत्नबहादुर थापा गगन तेर्मी मन कुमार भुजेल लगायत सम्पूर्ण साथीहरूको सम्झना गर्दैछु. दिन्छु बाई बाई.
0: हवस् त नमस्ते. भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो भूमिका आज काठमाडौँबाट. उहाँले पनि आफ्नो साथीहरूलाई सम्झेर कार्यक्रमबाट छुटिसक्नु भएको छ. यति बेला भने चाहिँ हामी कार्यक्रममा मिठो गीततर्फ लाग्छौं. घर मेरो पश्चिम नेपाल भन्ने गीत छ. गीतमा आवाज रहेको छ दीर्घराज फुलारा, त्यसै गरी इफ्साल सुन्जालको आवाजमा रहेको गीत छ. यो गीत कार्यक्रममा बज्छ. त्यसपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ जान्छौं. विश्रामपछि फेरि आउँछौं. तपाईँ भने रेडियो सुन्दै गर्नुहोला.

0: हजुरको रेडियो 102.1 MHz।
1: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरप पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
2: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
3: 98 40 37 78 93। ओम कपास उद्योग, गोलन्दुर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
4: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
5: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र OCMC।
4: यहाँ हिंसा प्रभावित महिला, बाल बालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
5: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
4: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
5: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
4: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
5: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको OCMC-ले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
4: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल, रामेछाप। सम्पर्क नम्बर 97 65 20 33 84 वा 98 44 44 10 40। इमेल dhramechap@gmail.com।
5: हिंसा मुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र, रामेछाप अस्पताल, रामेछाप।
6: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
4: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
6: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
4: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
7: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
8: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
9: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने, उफ म त दिक्क भइसके।
7: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने ढेर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
9: ए हो र भन्या, अनि फाइदा होला र है?
7: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौं, पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली बीज बजारमै लोड गरे पनि भयो।
9: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दिए त,
7: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 98 5 40 40 239।
9: कति रे? 98540 अनि
7: 98540 40239 फोन नम्बर चाहिँ 048-540-239
9: 048-540-239
0: हेलो पिराज सप्लायर्स भन्नुहोस् न के सेवा गरौ
9: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 वटा गिर्रा चल्ला अर्डर गरिदिनुस् न है अनि रगनीबाट राम भाइले 10 बाक्सा अंडा पठाएको छ उसको पनि दाना बसमा हालिदिनुस् न है
0: हस् हुन्छ दाइ म दाना हालेपछि हजुरलाई फोन गर्नेछु हजुरको चल्ला पनि अर्डर टिपे चल्ला आउने दिन फोन गर्छु है
7: पोषक दाना कुखुराले पनि मज्जाले खाने अनि 36 एमए कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने अनि भएन त गजब
9: विराज किसानको साथी
10: कुखुरा बढो हल्लाकै आम्दानी बढो हल्लाकै
11: आम्मामा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है कहाँ बनाएर ल्याएको आफ्नो त पुरानै डिजाइनको भइसक्यो आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है
12: लौ के पिर गरिरहेको हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि
13: प्रोप्राइटर सुशील लोहार सम्पर्क नम्बर 98840087828 98-27-87-22 प्रशंसा सुशील सुनचाँदी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप
14: के तपाई कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ
15: के तपाईलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
14: यदि तपाई यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
15: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
14: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
15: सम्पर्क नम्बर 048-540-143 98-63-023-422
14: भूक्षय नियन्त्रण गरौं उर्वर भूमि जोगाउ
16: माटो हाम्रो जीवन र कृषिको आधार हो तर वन विनाश जथाभावी डाँडा कटान अव्यवस्थित सड़क निर्माण नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ
14: भूक्षयले उर्वर माटो बगाउँछ खेतीयोग्य जमिनको उत्पादन घटाउँछ पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन् यसको प्रत्यक्ष असर हाम्रो जीवन वातावरण भविष्यमा पर्छ त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ
16: खाली जमिनमा रुख तथा घाँस रोपौं भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ जथाभावी वन फडानी नगरौं नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं
14: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ
16: आउनुहोस् भूक्षय नियन्त्रण गरौं उर्वर माटो जोगाऊ सुरक्षित भविष्य निर्माण गरौं
14: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
17: के गर्नु सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला
4: ल हजुरबाले के चिन्ता गर्नुभएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भएको नि
13: रंजित कार इंटरप्राइजेस कमलामाई नगरपालिका एक नंबर बजार सिंधुली संपर्क नंबर 0447521158 9854001475 9841690669 9864147188
18: कृषि में यांत्रिकीकरण लागत में न्यूनीकरण
13: संपूर्ण कृषि मेसनरी औजार अब एउटै छानामुनि।
7: नमस्कार है दाजु भाउजू के को गन्थन मन्थन हो एका बिहानै
8: ए राम बाबु पो आउनु भएछ के हुनु नि बाबु दाई विदेश जाने रे खै नेपालमा केही भएन
9: त्यही त राम भाइ हेर न यो गाउँ घरमा बसेर आम्दानी केही भएन हेर न घर चलाउनै मुश्किल भइसक्यो भने उफ म त दिक्क भइसके
7: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त खै मलाई त नेपालमै भइराछ त मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न मैले अण्डा पार्ने ढेर्स पाले तपाईहरु ब्रोइलर पाल्नुस् फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि खातामा पैसा हालदिएपछि निकै सस्तोमा बसमा पनि दुई चार बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि
9: ए हो र भन्या अनि फाइदा होला र है
7: फाइदा हुन्छ नि हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौं पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको मन्थली बीज बजारमै लोड गरे पनि भयो
9: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु खै खै नम्बर दे त
7: एकैछिन है त म हेरिहाले ल टिप्नुहोस् त 9854040239
9: कति रे 9540 अनि
7: 9540 40239 फोन नम्बर चाहिँ 0485402390
9: 0485402390
0: हेलो विराज सप्लायर्स भन्नुहोस् न के सेवा गरौं
9: मलाई शनिबारलाई 200 बोइलर चल्ला र मंगलबारलाई 100 वटा गिर्रा चल्ला अर्डर गर्दिनुस् न है अनि रगनीबाट राम भाइले 10 बाक्स अण्डा पठाएको छ उसको पनि दाना बसमा हालिदिनुस् न है
0: हस् हुन्छ दाई म दाना हालेपछि हजुरलाई फोन गर्नेछु हजुरको चल्ला पनि अर्डर टिपे चल्ला आउने दिन फोन गर्छु है
7: पोषक दाना कुखुराले पनि मज्जाले खानी अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने अनि भएन त गजब
9: विराज किसानको साथी।

0: कार्यक्रम लोककौशली में राखी गीत गीत पति हम छोटो व्यवसायिक विश्राम तर्फ गये विश्राम पी फिर आई सौ आज को बसाई में विभिन्न ठाव में बजने विभिन्न खाल गीत संगीत बज् तहभागिता जनाऊन पर्ने शून्य 48 40 00 26 को नंबर तपाई को लागी खुला छ। यति बेला आज अर्क साथी संपर्क में हुनुहुन्छ, स्वागत गर्छु। हेलो, नमस्ते, गुड मर्निंग। हजुर निर्मला जी, सन्चै हुनुहुन्छ? मलाई पनि एकदम कुशल मंगल आरामै छु। म पनि के गर्दै हुनुहुन्छ सिन्धुलीतिर हिजो आज के गर्दै हुनुहुन्छ भने?
1: ए, हिजो खासै केही पनि छैन भन्दाखेरि यस्तै अब रोपाई गर्नलाई धमाधम भन्नुपर्छ।
0: धान गर्न धमाधम हुनुहुन्छ? ल ठिक छ, धान अब बेसरी फल्ने भयो त यो वर्ष। कति जति फल्छ हो निर्मला जी तपाईँको खेतमा धान चाहिँ हरेक वर्ष? तपाईँलाई वर्षभरि खान त पुग्छ है? त्यति भएपछि त भइगयो नि, धेरै किन चाहियो र? यसो उब्रिन्छ भने अलिअलि हामीलाई पनि पठाउनुहोस् यतातिर। साँच्चै मात्र होइन, पठाउनुहोस् नै भन्छु म चाहिँ। ल, खानपिन खानुभयो कि बाँकी छ? मेरो पनि भइसकेको छ, त्यही भएर अब निर्मलाजीसँग पनि बोल्न पाइन्छ कि आज भन्ने लागेको थियो। बोल्न पाइयो, खुसी लाग्यो। अरू त समग्रमा सबै ठिकै छ जस्तो लाग्यो कि कस? ल, कार्यक्रमतर्फै लाग्छौ हामी बेसी भयो। एउटा मिठो गीत बज्छ कार्यक्रममा, यहाँले आफ्नो साथीहरूलाई सम्झनुहोस् न।
1: हुन्छ, विशेष गरेर धेरै दिन पछि फोन लाग्छ दिदीहरूलाई भन्न चाहन्छु। उहाँको हुनुहुन्छ दिदी दाई बुझाउनुको लागि, हजुरको अलिक खानुको लागि, मेरो घर परिवार सम्पूर्णको लागि, मेरो प्यारी छोरी प्रतीक्षा बरुणलाई भन्न चाहन्छु, मेरो लाल सत्रमा माइती परिवार सम्पूर्णको लागि भन्न चाहन्छु, मेरो बहिनी अफिदागिरी सरकागिरी गाई धेर पानीलाई पनि सम्झिरहेको छु दादा भन्न चाहन्छु, अनि साथी देश बाजुलाई विश्वासलाई अफिमा राख्न नाको लागि, अनि उर्मिला मगरको लागि, अनि रमिला तामाङलाई पनि सम्झिरहेको छु बहिनी भन्न चाहन्छु, अनि साथीहरू धेरै नमस्कार हुन्छ मलाई निर्मल भनेर चिन्नुहुने सम्पूर्णको लागि र सीमा अधिकारको लागि भन्दै बिदा हुन्छ। नमस्ते।
0: हुस् त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो निर्मला पौडेलजी, सेन्डलीबाट हुनुहुन्थ्यो। उहाँले आफ्नो साथी संगीलाई सम्झेर कार्यक्रमबाट छुटिसक्नु भएको छ। पालो तपाईँको रहेको छ, 10:40 गइसकेको छ। अब हामीसँग केही समय मात्र बाँकी छ, त्यही भएर तपाईँले फटाफट सहभागिता जनाउनु होला र आफ्नो साथी संगीलाई सम्झनु होला। यति बेला फेसबुक लाइभ मार्फत लेख्नुहुन्छ कमिकमा हिराबहादुर लकाईजी, नमस्ते है, सुन्दैछु यता बुटोलबाट पनि हुनुहुन्छ। मनोज सुन्दासले भने दिदी नमस्ते, के छ खबर? म पनि कार्यक्रम सुनिरहेको छु है, सिन्धुलीको जाँगाझोली रातमाटा बजारबाट, सबैलाई सम्झेको छु, कोही कसैलाई पनि बिर्सेको छैन है भन्दै हुनुहुन्छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु। त्यसै गरी जनक रजाली मगरजीले पनि लेख्नु भएको छ, नमस्कार दिदी, अब बज्ने गीत सबैको लागि समर्पण गर्न चाहन्छु है भन्दै हुनुहुन्छ। त्यसै गरी दीपिका पूर्व छाने मगरजी पनि लेख्नुहुन्छ, नमस्ते दिदी, म काठमाडौँबाट दीपिका पूर्व छाने मगर हो, सुन्दैछु कार्यक्रम, अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। पौडेल संगीता कार्कीजीले पनि नमस्कार साई दिदी, म पनि कार्यक्रम सुन्दैछु यता सिन्धुली गढीबाट, अब बज्ने गीत मलाई संगीता भनेर चिन्ने नचिन्ने सबै सबैको लागि है भन्दै हुनुहुन्छ। त्यसै गरी अर्को साथी हुनुहुन्छ यति बेला टेकु छेत्रीजी, उहाँ पनि लेख्नुहुन्छ, नमस्कार सर हजुर, सन्चै आरामको कामनाको साथमा कार्यक्रम सुन्दैछु म यता तनहुँबाट, अब बज्ने मिठो भाका हजुर लगायत सम्पूर्ण साथीलाई भन्दै छुटिन्छु भन्दै हुनुहुन्छ। टेकुजीलाई पनि धन्यवाद व्यक्त गरे। सन्देश घिसिङजीले पनि नमस्कार सर हजुर भन्दै हुनुहुन्छ। त्यसै गरी धर्मराजजी पनि लेख्नुहुन्छ, नमस्ते, म ढोकाल धर्मराज बिर्तामोड झापा घर भए हाजी दुबीबाट कार्यक्रम सुन्दैछु। आज यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नु पर्दा आज साउन 27 गते जन्मदिन मनाउने झापा राजगढ घर भई हाल चाहिँ धादिङमा हुने बहिनी ग्रेशमा थापालाई जन्मदिनको लाखौं लाख शुभकामना भन्दै मेरा आफन्तजन घर परिवार लगायत मलाई चिन्ने नचिन्ने सम्पूर्णमा चाहिँ शुभदिनको कामना भन्दै छुटिन्छु भन्दै हुनुहुन्छ। जन्मदिन मनाउने सबै साथीलाई हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौ। त्यसै गरी शान्ति बिसीजी पनि लेख्नुहुन्छ, नमस्कार दिदी, म पनि कार्यक्रम सुन्दैछु यता रोल्पाबाट भन्दै हुनुहुन्छ। राजन तामाङ पाखरिनजीले पनि सबैलाई सम्झेको छु है, कही कसैलाई पनि बिर्सेको छैन भन्दै हुनुहुन्छ। अभियान श्रेष्ठजीले पनि हेलो दिदी नमस्ते है, म कार्यक्रम सुन्दैछु यता दोलखाको सुनखानीबाट, अभियान श्रेष्ठ हो, अब बज्न गीत सबैको लागि भन्दै हुनुहुन्छ। सिर्जना मुखियाजीले पनि नमस्ते है दिदी, कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गरे। त्यसै गरी अमिनाजी पनि लेख्नुहुन्छ, नमस्ते दिदी, के छ खबर, म कार्यक्रम सुन्दैछु है यता दोलखाबाट भन्दै हुनुहुन्छ। अब बज्ने गीत मार्फत सम्झनु पर्दा साथीहरूमा सुशीला विश्वकर्मा, दाईबाज करी मगर, विवश कुलुङ पृथक, त्यसै गरी तिलक विष्ट, घायल बिरमान सुनवार, कुमार प्रजा, रत्नबहादुर थापा, माया कविता घतानी, अलिसा लिम्बू, त्यसै गरी सरस्वता पोखरेल, धनु गजमेर, किराती अञ्जना, हरपल रोशनी लगायत सबैको लागि अब भोजने मिठो गीत समर्पण गर्न चाहन्छु भन्दै हुनुहुन्छ। अमिनाजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु। यति बेला कोही साथी सम्पर्कमा हुनुहुन्छ जस्तो लाग्दैथ्यो, छैन हुनुहुन्न है भन्दै हुनुहुन्छ सञ्जनाजीले। त्यसै गरी यमुना वाइदाजी पनि लेख्नुहुन्छ, दिदी नमस्ते, सन्चै हुनुहुन्छ, म कार्यक्रम सुन्दैछु है यमुना भन्दै हुनुहुन्छ। पाँच थरबाट ल भन्नुभएको छ, कार्यक्रम मार्फत सम्झनु पर्दा किरण तामाङ, सन्तोष, त्यसै गरी सिर्जना राज वाइबा, कृष्ण राज वाइबा, त्यसै गरी अर्जुन तामाङ, लभली पूर्ण कालेको लागि भन्दै सबैको लागि समर्पण गर्दै छुट्टिन्छु भन्दै हुनुहुन्छ। यमुनाजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु। विष्णु आचार्यजीले पनि नमस्ते हजुर सुन्दैछु कार्यक्रम भन्नुभएको छ। निशा ठोकरजीले पनि सुन्दैछु भन्दै हुनुहुन्छ। त्यसै गरी यति बेला हामीलाई अर्को साथीको कमेन्ट प्राप्त भएको छ। यति बेलाको बसाईमा हुनुहुन्छ साथी बुधवीर तामाङ, उहाँ पनि लेख्नुहुन्छ, दिदी दर्शन नमस्ते, नमस्कार छ है, म उही त हुने बुधवीर तामाङ, काभ्रे पलाञ्चोको घर भइहाल चाहिँ काठमाडौँबाट भन्नुभएको छ। अब भजन गीत मार्फत सम्झनु पर्दा साथीहरूमा सुमिला शेर्पा, भूमिका राई, फुजी संस्कृति लामा, टिकाराम सुनवार, रामलाल सुमन लगायत मलाई चिने नचिने सबैको लागि अब बज्ने मिचो गीत भन्दै हुनुहुन्छ। त्यसै गरी अर्को साथी हुनुहुन्छ यति बेला मिलन घायल मोटोजी, उहाँ पनि लेख्नुहुन्छ, नमस्कार दिदी, म पनि कार्यक्रम सुनिरहेको छु है यता दोहा कतारबाट, अब बज्ने गीत मलाई चिन्ने नचिन्ने सबैको लागि भन्दै हुनुहुन्छ। अञ्जन थुलुङजी पनि लेख्नुहुन्छ, नमस्ते, म अञ्जन थुलुङ युएबाट कार्यक्रम सुन्दैछु, सबैमा धेरै माया सम्झना भन्दै हुनुहुन्छ। साथीहरूलाई सम्झनु भएको छ उहाँले, म गर्नेको लागि हेर्छु चामलिङ राई, पवित्र राई, योजना कुलुङ राई, छोरी चामलिङ ने अम्बिका राई, त्यसै गरी सिम्पल सिर्जनाको लागि, त्यसै गरी अभागी निकिता शिवाहाङको लागि, अनिता नखुकको लागि, यशोदा गधालको लागि, त्यसै गरी कल्पना साङपाङ, सुशीला विश्वकर्मा, जुनिता चामलिङ राईको लागि, सपना चोम्बाङको लागि, जुनिता चामलिङ राई, रोमिला लोबाती लगायत मलाई चिन्ने नचिन्ने भनेर सबैको लागि समर्पण गर्नुभएको छ कमेन्ट मार्फत उहाँले। अञ्जनजीलाई पनि विशेष धन्यवाद व्यक्त गरे। सुमित्रा लिम्बुजीले पनि सबैलाई सम्झेको छु है भन्दै हुनुहुन्छ। त्यसै गरी सबु तामाङजी पनि लेख्नुहुन्छ, नमस्कार हजुर, म पनि आए है भन्दै हुनुहुन्छ। सप्तरी बाजा भन्दै हुनुहुन्छ, सबिना तामाङ हो, सम्झना सन्देश राख्नु पर्दा फर्स्ट अफ अल हजुरको लागि, त्यसै गरी रेडियो होल परिवारको लागि र मलाई चिन्ने नचिन्ने सबैको लागि समर्पण गर्छु भन्नुभएको छ। यति बेला सम्पर्कमा अर्को साथी हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु, हेलो, नमस्ते हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? सिन्धुलीको बिपिजोरबाट भन्नुभयो हजुरको नाम चाहिँ के बस्नेत भन्नुभयो? सुशील बस्नेत भन्नुभयो, के छ त हाम्रो सुशीलजीको खबर? ठिकै छ भन्दै हुनुहुन्छ। सिन्धुलीको कुन ठाउँदेखि भन्नुभयो हाम्रो सुशीलजीले? ल बेटीजोरतिरको खबर के छ हिजो आज सुनाउनुहोस् न. अनि सुशीलजीसँग मैले पहिलोचोटि हो कुरा गरेको. रेडियो त सुनिन्छ कि सुनिँदैन त्यतातिर? हजुरको रेडियो बज्छ, हजुरको रेडियो बिटिजोरतिर बज्छ होइन? तर धेरै अब थुप्रै वर्ष भइसक्यो बजेको, तर म पनि धेरै भइसक्यो यहाँ बोलेको. तर सुशीलजीले किन पहिलोचोटि मात्रै आज फोन गर्नुभयो त? समय नमिलेर हो? आज त बुधबार छ, फेरि कलेजबाट आइसक्नु भयो कि कलेजै जानु भएन त? आज जानु भएन. नजानुको कारण केही छ भन्नु मिल्छ? मिल्दैन.

अब यहाँले हरेक दिन कार्यक्रम सुन्दा केही कार्यक्रम लोककोशीलीको विषयमा कुनै प्रतिक्रियाहरू छन् भने भन्नुहोस् है त सुशीलजी। छैन ल, त्यसो भए हामी कार्यक्रमतर्फै लाग्छौँ। साथीहरूलाई सम्झनुहोस् न त, एउटा मिठो गीत बज्छ। सुशीलजी सुन्दै हुनुहुन्छ, साथीहरूलाई सम्झनुहोस् भने। सकिसक्नुभयो भन्दै थियो, सघाइसक्नुभयो, उहाँको आवाज नै भित्रभित्र हराइरहेको थियो ठिकैसँग। उहाँले जति पनि साथीले चाहिँ बितिजहरूको सुशील बस्नेत भनेर चिन्नुहुन्छ, उहाँहरू सबैको लागि उहाँले समर्पण गर्नुभएको छ अहिले भन्दै, यति बेला फेरि पनि म तपाईँको कमेन्टतर्फ नै लाग्न चाहन्छु। यति बेला हामीलाई अर्को कमेन्ट प्राप्त भएको छ, सुजन भुजेल खोटाङे भाई भन्ने आइडी छ, उहाँ लेख्नुहुन्छ, गुड मर्निङ दर्शन, नमस्कार है दाई भन्दै हुनुहुन्छ, है दाई भनेर उहाँले सम्बोधन गर्नुभएको छ। ठिकै छ, कार्यक्रममा सहभागिता हुनुभयो तर कार्यक्रम सुन्नुहोला है, कार्यक्रममा चाहिँ को आउनु भएको छ, कार्यक्रम कसले चलाउनु भएको छ भन्ने कुरा पनि यहाँहरूलाई थाहा पाउनुपर्ने हुन्छ र यहाँलाई थाहा हुनुपर्छ भन्ने लाग्छ मलाई चाहिँ। सुन्दैछु कार्यक्रम खोटाङको रावावेसी गाउँपालिका खार्पा घर भई हाल चाहिँ भोजपुरबाट भन्नुभएको छ, कार्यक्रम साह्रै राम्रो लाग्छ भन्नुभएको छ। सुन्नु भएको भए त राम्रो लाग्छ तर यहाँले अगाडि नै दाई भनेर सम्बोधन गर्दा कार्यक्रम सुन्नु भएन कि जस्तो लाग्छ। अब भोज्ने गीत मार्फत चाहिँ उहाँ लेख्नुहुन्छ, सर्वप्रथम हजुरको लागि र मेरो साथीहरूमा चाहिँ सम्झनु पर्दा दिदी प्रमिषा चाम्लिङ, त्यसै गरी सबेन तामाङको लागि, केवल भोजेलको लागि, किशल भोजेल, त्यसै गरी विपिन भोजेल, भोजेल भुवन, त्यसै गरी दाई कुशल भोजेल भोजपुरदेखि हलेसी हुँदै काठमाडौँसम्मको यात्रामा हुनुहुन्छ, दाईलाई चाहिँ शुभयात्रा भन्छु र मेरो खारबामा हुने घर परिवार सबैमा मिठो माया सम्झना भन्दै सबैलाई नमस्ते भन्दै छुटिए भन्दै हुनुहुन्छ। सुजनजीलाई पनि विशेष धन्यवाद व्यक्त गरे। त्यसै गरी सत्यकोला इसाहाराजी पनि लेख्नुहुन्छ, नमस्कार साई दिदी, म पनि कार्यक्रम सुन्दैछु, अब भोज्ने गीत सबैको लागि भन्नुभएको छ। सुडिम राईले पनि सुन्दैछु कार्यक्रम भन्नुभएको छ। सिम्पल सरिनाजीले पनि लेख्नुभएको छ, हेलो नमस्ते गुड मर्निङ है भन्दै हुनुहुन्छ, मसित मोरङ कनी पोखरीबाट भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहे। त्यसै गरी संगीता लामा संगीताजीले पनि गुड मर्निङ नमस्कार दिदी, म कार्यक्रम सुन्दैछु ल भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गरे। त्यसै गरी यति बेला अर्को साथीको कमेन्ट प्राप्त छ, मीडिया प्रेमी निर्मला उनेमजी पनि लेख्नुहुन्छ, नमस्कार दिदी, शिवार भाइ के छ हजुरको खबर, सन्चै हुनुहुन्छ भन्दै हुनुहुन्छ, म एकदम सन्चै आरामै छु। हाम्रो निर्मलाजीलाई पनि सन्चै होला भन्ने आशा गरे। म चाहिँ यता ताप्लेजुङबाट अब बस्ने गीत मार्फत सम्झनु पर्दा साथीहरूमा इन्दिरा चामलिङ राई, कमला ओडेम लिम्बो, त्यसै गरी जीवन सुब्बा खड्ग योङहाङको लागि, सन्देश गुरूङ, रामलाल सुमन, लक्ष्मण मगर, त्यसै गरी कमला मुखिया, डियर लक्ष्मी छेत्री, सरू ओडेम लिम्बुको लागि, त्यसै गरी दाई रत्न बहादुर थापा, गणेश गुरूङ, मामा लिबङ ललितको लागि, आशिष नयन बस्ने, त्यसै गरी मिसिङ ब्रिवत, मुना मुखिया, विपिन बुमदाली राई, कुमार प्रजा, त्यसै गरी मीडिया प्रेमी शर्मिला पोया, प्यारी लक्ष्मी राई, हजारमन राई, पूर्वेली आकाश राई, दिदी भूमिका राईको लागि, हरफल रोशनी दाईहरूमा चाहिँ भनेर उहाँले लेख्नु भएको छ। कमल श्रेष्ठ, बसन्त श्रेष्ठ, अरूण भण्डारी, अरूण राई, त्यसै गरी बुनु सुमिना शेर्पाको लागि, निशा भान्तवा राई, त्यसै गरी सन्दीप केसीको लागि भन्दै हुनुहुन्छ, दिलो सानो एम्फो, छत्र एम्फो, सानो सरू छेत्री, त्यसै गरी ऋतु सुब्बा, त्यसै गरी शीतल लाना लगायत, धनकुमार खाती लगायत, सबै सबैलाई भन्दै हुनुहुन्छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी सपना तामाङजी पनि लेख्नुहुन्छ, नमस्ते नमस्कार है नाना, कार्यक्रम सुन्दैछु, यता सिन्धुलीबाट सपना तामाङ हो, कार्यक्रम राम्रो लाग्दैछ है भन्दै हुनुहुन्छ, सपनाजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु। त्यसै गरी उहाँ लेख्नुहुन्छ, खाना खानुभयो होला हजुरले भन्दै हुनुहुन्छ, मेरो खाना भइसकेको सायद यहाँको पनि भयो होला अनि सन्चै हुनुहुन्छ होला भन्ने आशा गरेको छु भन्नुभएको छ। अब बज्ने गीत मार्फत सम्झनु पर्दा सबैको लागि मिठो सम्झना र मलाई चाहिँ मिल्छ भने

पठाइदेऊ भन्ने गीत बजाइदिनु न है भन्दै हुनुहुन्छ। सम्भवत हामी कार्यक्रमको अन्त्यमा छौं। आगो पठाइदेऊ भन्ने बोलको गीत हामी राख्ने प्रयत्न गर्छौं भन्दै लगभग अब चाहिँ कार्यक्रमको समय पनि सकिसकेको छ। साथसाथै तपाईँका यतिन्जेलसम्म प्राप्त भएका कमेन्टहरूलाई पनि मैले वाचन गरेर सघाइसकेको छु भन्दै अब चाहिँ विदा माग्नै पर्छ। हामीले आजको कार्यक्रममा सहभागी हुने साथी मोहन मोहरा छेत्रीजी हुनुहुन्थ्यो, रोल्पाबाट त्यसै गरी देवमाझे, भूमिका राई, निर्मला पौडेल, सुशील बस्नेतजी हुनुहुन्थ्यो। उहाँहरू सबैलाई धेरै भन्दा नि धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु कार्यक्रममा सहभागिता हुनुभएकोमा। साथै तपाईँले हामीलाई तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्दै कमेन्ट पठाउने, कार्यक्रम शेयर गर्ने सबै साथीलाई मनैदेखि एकमुष्ट रूपमा विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु भन्दै कार्यक्रममा सम्भवत हामी सपनाजीले रोज्नुभएको गीत राख्छौं। यदि भएन भने पनि कार्यक्रममा अर्को मिठो गीत छोड्दै कार्यक्रम लोकुशैली अवधिभर बजेका मीठा लोकगीत संगीतका सर्जक अनि श्रष्टप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु भन्दै प्रविधि संयोजनमा रहेर यतिन्जेलसम्म मलाई साथ दिनुभयो श्रीराज महतो साथ यति बेला हुनुहुन्छ सम्झनाजी, उहाँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा एउटा मिठो गीत छोड्दै आजको लागि भने कार्यक्रम लोकुशैलीको बसाईबाट म तपाईँकै साथी ललिता हामी पनि विदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गे। यो खबर सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.nb का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको सीएफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। अब खबरहरू विस्तारमा। निजामती सेवाको विशिष्ट श्रेष्ठीको पद सचिवबाट दुई सचिवले राजीनामा दिएका छन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा अतिरिक्त समूहमा रहेका सचिव बाबुराम अधिकारी र सूचना तथा संचार मन्त्रालयका सचिव डाक्टर कमल प्रसाद पोखरेलले राजीनामा दिएका प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रवक्ता सहसचिव हेमराज आर्यले जानकारी दिनुभएको छ। दुई सचिवले राजीनामा दिनुभएको छ। मन्त्री परिषदबाट स्वीकृत भइसकेको छ। प्रवक्ता आर्यले जानकारी दिनुभयो भने यही साउन 13 गते मात्रै संचार मन्त्रालय सरुवा भएका पोखरेलले दुई सातामै सचिव पदबाटै राजीनामा दिएका हुन्। पोखरेल राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारीबाट संचार मन्त्रालयका सरुवा गरिएकोमा असन्तुष्ट रहनुभएको थियो। अधिकारी आगामी भदौ 4 गते अनिवार्य अवकाशमा जाँदै थिए। उहाँले डाक्टर पोखरेलको सचिवको कार्यालय 2084 भदौ 23 गतेसम्मको थियो। त्रिकुटी मण्डपमा हिजोदेखि शुरू भएको नाइमा मोबिलिटी एक्सपो 2026 एकै दिन 29,000 जना भन्दा धेरैले अवलोकन गरेका छन्। हिजो बिहान 11 बजे शुरू भई दिउँसो 1 बजेसम्म सर्वसाधारणका लागि खुल्ला गरिएको प्रदर्शनीमा हिजो पहिलो दिन 29,000 भन्दा धेरैले अवलोकन गरेका नेपाल अटोमोबाइल इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चरर्सले एसोसिएसन नाइलमा जनाएको छ। एक्सपोमा 53 स्टलमा विभिन्न ब्राण्डका 50 भन्दा धेरै नयाँ मोडलहरू राखिएका छन्। एक्सपोमा केही नयाँ मोडलहरू आज सार्वजनिक गर्ने नाइमाले जनाएको छ। एक्सपोमा 2 फाङ्ग्रे 4 फाङ्ग्रे कमर्सियल भेहिकल विद्युतीय तथा हाइब्रिड मोबिलिटी सोल्युसन प्रविधि सेवा तथा मोबिलिटी सम्बन्धी अरू उत्पादनहरू समेटिएका छन्। एक्सपो यही साउन 31 गतेसम्म चल्नेछ। पहिलोका वर्षहरूमा एउटा मात्र नाडा अटो सो हुने गरेकामा गएको वर्षदेखि 2 वटा अटो सो हुन थालेको छ। यो वर्ष पनि अटो व्यवसायीहरूका 2 वटा ठूला छाता संस्थाहरू नेपाल अटोमोबाइल एक्सपोर्ट्स एण्ड म्यानुफ्याक्चरर्समा एसोसिएसन नाइमा र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल नाडाले छुट्टा छुट्टै अटो सो आयोजना गरेका हुन। भदौ 9 गतेदेखि 14 गतेसम्म नाडाको आयोजनामा नाडा अटो सो 2026 सञ्चालन हुनेछ। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सर्लाहीको हरिवनमा बुधबार आज बिहान युवा दौड़ प्रतियोगिता आयोजना गरिएको छ। सर्लाही युथ फोरमको आयोजनामा भएको प्रतियोगितामा 100 भन्दा बढ़ी युवा सहभागी भएका थिए। लागू औषध विरूद्धको हाम्रो दौड़ नारा सहित नयाँ रोडदेखि हरिवनसम्म दौड़ आयोजना गरिएको हो। प्रतियोगितामा अशोक कुमार शाह प्रथम, विक्रम यादव दोस्रो र आकाश मुखिया तेस्रो भएका छन्। विजेतालाई प्रमाणपत्र सहित क्रमशः 7,000, 5,000 र 3,000 रूपियाँ पुरस्कार प्रदान गरेको आयोजकले जनाएको छ। बागमती प्रदेश सरकारले स्वरोजगार व्यवसायले कर्जा ब्याज अनुदान दिने तयारी गरेको छ। प्रदेश सरकारले सहुलियतपूर्ण व्यवसाय कर्जामा लाग्ने ब्याजमा अनुदान दिने गरी प्रक्रिया अगाडि बढ़ाएको हो। प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेशभर उद्यमशीलता विकास र रोजगारी सृजनाका लागि सहुलियतपूर्ण कर्जामा लाग्ने ब्याजमा अनुदान प्रदान गर्ने भएको हो। प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा हेटौडामा आयोजित स्वरोजगार व्यवसाय कर्जा ब्याज अनुदान कार्यविधिको बारेमा सरकारवाला निकायहरूसँगको अन्तर्क्रिया कार्यक्रममा उद्यमशीलता विकास र रोजगारी सृजनाका लागि सहुलियतपूर्ण कर्जामा लाग्ने ब्याजमा अनुदान प्रदान गर्ने जानकारी गराएको थियो। कार्यक्रमका लागि चालू आर्थिक वर्ष 2083-84 सहुलियतपूर्ण कर्जामा लाग्ने ब्याजमा अनुदान प्रदान गर्न 20 करोड़ रूपियाँ विनियोजन गरिएको छ।
उपत्यकामा हिजो मंगलबार यसै वर्षकै सबैभन्दा उच्च गर्मी भएको छ। काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम वैशाख यतै उच्च विन्दुमा पुगेको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो उपत्यकाको अधिकतम तापक्रम 32.3 डिग्री सेल्सियस मापन भएको थियो। महाशाखाका मौसमविद डेभिड ढकालका अनुसार यसअघि असार 13 काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 31.7 डिग्री सेल्सियससम्म पुगेको थियो। हिजो तापक्रम यसभन्दा 0.6 डिग्री सेल्सियसले धेरै रहेको छ। काठमाडौँमा सबैभन्दा धेरै गर्मी प्री मनसून अवधिमा हुने गरे पनि यो वर्ष मनसून अवधिमा अपेक्षाकृत कम बादल र वर्षा भएकोले तापक्रम बढ़ेको मौसमविद ढकालले बताउनु भएको छ। यस वर्षको प्री मनसून अवधिमा जेठ 9 गते काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 30.7 डिग्री सेल्सियस पुगेको थियो। हिजोको 32.3 डिग्री सेल्सियस तापक्रम पनि जेठ 9 को तुलनामा 1.6 डिग्री सेल्सियसले धेरै रहेको छ। यसैबीच आज केही ठाउँमा हल्का वर्षाको सम्भावना छ, साथै गर्मी पनि बढ़ने अनुमान छ। हिजोदेखि देशका धेरै ठाउँमा पानी पर्न रोकिएसँगै गर्मी बढ़ेको काठमाडौँ उपत्यका लगायत तराईका केही भागमा गर्मी र आज पनि बढ़ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद ढकालले जानकारी दिनुभएको छ। साथै आज ठूलो पानी पर्ने सम्भावना नरहे पनि भोलिदेखि पानी पर्ने क्रम केही ठाउँमा बढ़ने र बादल पनि लाग्ने भएकोले तुलनात्मक रूपमा गर्मी भने कम हुँदै जाने अनुमान छ। मनसून केही कमजोर भई धेरै जस्तो ठाउँमा पानी पर्न सक्ने पानी रोकिएको जनाएको छ। खबरको क्रममा अन्तर्राष्ट्रिय खबर, शक्तिशाली भूकम्पपछि कोलम्बियामा भग्नावशेष मुनि च्यापिएका जीवित मानिसहरूको खोजी तथा उद्धारका लागि उद्धारकर्मीहरू रात दिन खटिएका छन्। सोमबार आएको विनाशकारी भूकम्पका कारण हालसम्म 180 भन्दा बढ़ी मानिसको मृत्यु भइसकेको पुष्टि भइसकेको छ। मृत्यु हुनेमा धेरैजसो कालेर परेरा शहरका बासिन्दा रहेका छन्। स्थानीय समय अनुसार सोमबार बिहान 7:34 बजे गएको 7.4 म्याग्निच्युडको भूकम्पको धक्का देशको पश्चिमी भेगमा 100 माइल टाढासम्म महसुस गरिएको थियो। मंगलबार पनि नयाँ पराकम्पहरू आउने क्रम रोकिएको थिएन। आधिकारिक रूपमा मृत्यु हुनेको संख्या 181 भने पनि स्थानीय अधिकारीहरूले संलग्न गरेको एकीकृत तथ्याङ्कले यो संख्या 240 भन्दा बढ़ी पुग्न सक्ने देखिएको छ। संकटको यो घड़ीमा राष्ट्रपति अभिलार्डो दे ला एस्प्रिएलाले देशमा आपतकालीन अवस्थाको घोषणा गरेका छन्। सबैभन्दा बढ़ी प्रभावित शहरमध्ये एक पेरेराबाट मंगलबार स्थितिबारे जानकारी गराउँदै राष्ट्रपति एस्प्रिएलाले मृतकका साथै करिब 2600 जना घाइते भएको र झण्डै 200 जना अझै बेपत्ता रहेको बताउनु भएको छ। उहाँले 1100 भन्दा बढ़ी घरहरू पूर्ण रूपमा नष्ट भएको र 8000 भन्दा बढ़ी घरहरूमा क्षति पुगेको जानकारी दिनुभएको छ। बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। यतिन्जेलसम्म खबर सही साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै यस खबरबाट म सम्झना खड्की पनि विदा हुन्छु। हवस् त, नमस्कार।

0: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845484117, 9845555562, 048445562, 049-4211-30 सम्पर्क गर्न सकिनेछ।
1: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 2 को कार्यालय मन्थली रामेछाप।
2: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बाटी?
3: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
4: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
5: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9845404682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9845404892 र 048-543-385, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: मन्थली नगरपालिका वडा नम्बर 3 को कार्यालय कठजोर रामेछाप।
6: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्, आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
0: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
7: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
0: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनारपानी रामेछाप।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।

नमस्ते नमस्ते नमस्ते नमस्कार अनि स्वागत गर्न चाहन्छु तपाईँ तमाम तमाम आदरणीय श्रोता मनहरूलाई कार्यक्रम टपअप विपदमा। म कार्यक्रम प्रस्तुत श्रीराज महतो उपस्थित भइसकेको छु तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि यसलाई आज विशेष विशेष बनाउनको लागि। कहाँ हुनुहुन्छ, के गर्दिनुहुन्छ, जहाँ जसरी जस्तो अवस्थामा रहेर जुन जुन माध्यमबाट यति बेला सुनेर साथ दिँदै हुनुहुन्छ, सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। नेपाली पप गीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम टपअप दिपअप। हामी हप्ताको छ दिन आउँछौँ, आइतबारदेखि शुक्रबारसम्म बिहान 11 बजेको हजुरको खबर, पछि लगभग 12 बजेसम्म तपाईँको माझमा रहने गर्दछौँ। तपाईँले पठाउनुभएका म्यासेजहरू वाचन गर्छौँ भने तपाईँसँग प्रत्यक्ष रूपमा कुराकानी गर्दै गर्दै अगाडि बढ्नेछौँ। सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। प्राविधिक बाटोमा रहेर यति बेला साथ दिइराख्नु भएको छ मलाई ललिताजी हुनुहुन्छ भने साथमा तपाईँ हुनुहुन्छ, यति बेला व्यस्त तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ। सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। प्रत्यक्ष रूपमा कुराकानी गर्न मन छ, नम्बर 0440 40 0026 रहेको छ, 0440 40 0026 माध्यम भएर आउन सक्नुहुन्छ पनि भन्न चाहे, साथसाथै म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ। हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ, तपाईँले पठाउनुभएका म्यासेजहरू पनि वाचन हुनेछन् पनि भन्न चाहन्छु। अनि अर्को कुरा भन्नु पर्दाखेरिमा चाहिँ हामी तामाको सेफएम 95 मेगाहर्ज अनि अनलाइनका माध्यमबाट छौँ, सुनेर साथ दिनुहोला भने, अरू त अब के भन्नु र कार्यक्रम सुन्दै हुनुहुन्छ भने सुनेर साथ दिनुहोस्। धेरै त अब सुन्दै जाँदाखेरि थाहा भइहाल्छ कार्यक्रमको बारेमा, होइन र हो जस्तो लाग्छ मलाई। ओके, त्यसो भइसकेपछि अब कार्यक्रमको सुरुवात गरिहालौँ तपाईँको माझमा सिमसिमे पानीमा। हो हो, के पनि यो गीत रेखा शाहको आवाजमा गीत तपाईँको माझमा राखेर कार्यक्रमको सुरुवात गर्छ, त्यसपछि आउँछौँ। रेडियो सुन्दै गर्नुहोला, फोन म्यासेज गर्दै गर्नुहोला है त।

0: सिमे पानीमा जन्लेबे मन गर्सके जिन्दगानीमा यो तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेका छौँ। आवाजमा श्रुराज म छु, प्राविधिक बाटोमा ललिता हाई उहाँको साथ रहेको छ भने साथमा तपाईँ हुनुहुन्छ भनेर बोल्दाखेरि कस्तो हुन्छ? राम्रै हुन्छ। ओके, कार्यक्रम टपर दिपा पनि अरू भइराखेको छ। आवाजमा म श्रुराज म छु, कहिलेकाहीँ आवाज अर्को गर्दाखेरि के हुन्छ भनेर मैले यसो चेक गरेको, अर्कै हुन्छ हुँदैन होला मेरो त खै के हो क्या। ओके, कोही हुनुहुन्छ भन्नुहुन्छ, कहाँबाट को हुनुहुन्छ? हजुर नमस्कार।
1: नमस्कार, जय गीत जय संगीत, एकदम राम्रो छ गीत। तपाईँको जुन यो बोल्ने शैली अलिकति परिवर्तन गर्नुभयो, मलाई एकदम बेस्ट लाग्यो।
0: बेस्ट छ भने सकेपछि
1: सल्लाह सल्लाह बग्यो भने त भइहाल्यो नि सर। कि नदोरिने भनौँ, नदोरिने शब्दहरू नदोरिने, नअकुचिने भनेर स्वरमा काम नै भयो भने त भइहाल्छ, काम चलिहाल्छ आर्यलाई।
0: हुन त हो भन्छन्, खै मलाई फेरि अब भोइस चेन्ज गरौँ कसरी चेन्ज गरौँ गरौँ भन्ने जस्तो हुन्छ।
1: अन्त सर आफ्नो मौलिक भोइस यही हुन्छ, यही भइहाल्छ नि, आफ्नो पनको आवाज होइन सर।
0: त्यो पनि
1: सरको आफ्नो पनको आवाज त्यही हो सर, हामी सम्पूर्ण श्रोता साथीहरूको लागि
0: ठिक छ। हजुरहरूले
1: आवाज सुकेपछि हामीले ठ्याक्क चिनिहाल्छौँ, एउटा पहिचान हो नि हजुरको।
0: पक्कै पनि हो, त्यो त हो, आफ्नो आवाज भनेको आवाज नै त पहिचान हो नि। आवाज छैन, अब आवाज नै नभइसकेपछि त के रहेन
1: सर? त्यो के त आज मैले रोजेँ, रोजेमा हाम्रो सम्राट हुनुहुन्छ नि कुमार बस्नेतको आमा भन्दा छोरी तरुनी पौडेलले भन्ने गीत।
0: यो गीत अब 4 बजे बज्छ होला सर, यो लोकगीत होइन र पुरानो
1: सर? लोकमान त्यो पनि लोकगीत अन्तर्गतै पर्छ नि सर।
0: कुन चाहिँ यहाँ
1: अन्य भएको
0: यो यसलाई लोक पप? ओके,
1: दिउँला यो जो पनि तिमीलाई दिउँला भने त्यो पनि अन्तर्गतै पर्छ, त्यही नै त्यही बजाइदिनु
0: ठिक छ। हामी रिमिक्समा हान्न सक्छौँ बरु, होइन त्यसलाई रिमिक्स आएको हुनसक्छ बरु, छोरी भन्दा आमा तरुनी, आमा भन्दा छोरी तरुनी।
1: कुमार बस्नेत आवाजमै उहाँको जयनन्द लगाउने छ नि, राखिदिनु न।
0: जयनन्द लामाले चाहिँ लोक पपमा उहाँहरूको चाहिँ मैले सुनिराखेको हुन्छु, कुमार बस्नेत एक्ज्याक्ट मलाई थाहा छैन। त्यो भइसकेपछि म आफै कन्फ्युज भइसकेपछि राखौँ कि नराखौँ भन्ने हुन्छ कि सर, त्यो भएर पनि
1: ललिता म्यामलाई कुन चाहिँ
0: ठिक छ। म्यामहरू चिल हुनुहुन्छ कुन चाहिँ राखौँ राखौँ भन्दै हुनुहुन्छ, हजुरले नै चोइस।
1: सम्झना म्याम आउनुभयो कि भएन?
0: उहाँ मुसु मुसु मुस्काएर के तपाईँको आवाज सुन्ने बित्तिकै उहाँहरू पनि तपाईँको आवाज सुन्ने बित्तिकै मसक्क मुस्कुराइदिई हाल्नुहुन्छ।
1: म त सबैको फ्यान, हजुर पनि फ्यान है, हाम्रो लागि सेलिब्रिटी हुनुहुन्छ नि हजुर पनि, सम्झना पनि ललिता।
0: हाम्रो लागि तपाईँको लागि हामी छौँ, हाम्रो लागि तपाईँ हुनुहुन्छ, यसरी नै संसार चलेको छैन र ठिक छ। खाना भयो, कता हुनुहुन्छ, के गर्दैनुहुन्छ?
1: खाना भयो सर, त्यतिकै बसिरहेको हजुर प्रोग्राम आउँछ, यसो यसो ट्युन गरे भन्नु न, भनिहाल्नु ट्युन गरे है, हजुरको आवाज सुनिहाले, त्यसै यसो ड्याल गरे लागिहाल्यो, यसो बात गर्न मलाई बात गरिहाल्यो, म चाहन्छु आजको दिन मेरो खुसी साथ बित्ने छ है। ल सर, यता राम्रो गीत यो बजाइदिनु होला, यो गीत स्पेसली सिजारजीको लागि,
0: अनि
1: प्रोभिजन साइड गर्ने हाम्रो ललिताजीको लागि, सम्झना म्यामको लागि, हाम्रो सन्तोषजीको लागि पनि है, अनि जति पनि रेडियो हजुर हजुरको रेडियो पढाउने सम्पूर्ण मित्रहरूको लागि आजको दिन शुभ रहोस्, मङ्गल
0: होस्। धन्यवाद बुद्ध हजुर सर, काठमाडौँबाट हुनुहुन्थ्यो, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु होइन। हजुर सब कभर भर्जन राख्न सक्छौँ कुनै मन चाहे, हुन लोकगीत हो पुरानो गीत हो, तर कभर भर्जनमा चाहिँ राख्न सक्छौँ कि भन्ने चाहिँ हो है, मन पराइदिनुहुन्छ, मन पराइसकेपछि राखौँ नराखौँ, अथवा रिमिक्समा भयो भने ठिकै छ राख्ने कोसिस गर्छौँ, नभए पनि कभर भर्जनहरू हुनसक्छ त्यसमा चाहिँ म राख्न सक्छु भन्न चाहे, अब नत्र त लोकगीतमा 4 बजेको लोकगीतमा बज्छ है। अब आमा भन्दा छोरी तरुनी भन्ने होइन, छोरी भन्दा आमा पो तरुनी हो क्या, कस्तो लिपस्टिक पाउडरले हुन त हो है, यहाँ ठिकै गर्छ लिपस्टिक पाउडरले, भर्खर कि नभनौ न हजुरआमालाई भर्खरको बनाएर पठाउँछन्, अब यस्तो ठाउँ रहेछ के गर्नु, नभुल्यौँ त्यही भएर मैले भन्ने गरेको छु है, रूपमा नभुल्नुहोस्, बानी व्यवहार हुनु पर्यो मान्छेको होइन, चाहे केटा होस् चाहे केटी होस्, बानी व्यवहार ठिक हो, रूपतिर जानुहुन्न, रूपले के छ र मान्छे एकैछिनमालाई भर्खर रूपको भन्दा पनि हजुरआमा हजुर बुवाहरूलाई त भर्खरको बनाउन मिल्छ अरे भन्छन्, खै के हो कोही हुनुहुन्छ भने कुराकानी गरौँ, होइन नभए पनि ठिकै छ, अब रमाइलो रमाइलो गीतहरू राखिहाल्छौँ, कुराकानी भइहाल्छ होइन, अगाडि बढौँला कुराकानी, यस्तै त हो जीवन, के के भन्दै थियो कि नभए पनि गीत राखौँ, कभर भर्जनमा राख्न चाहन्छु तपाईँको माझमा यति बेलाको समयमा छोरी भन्दा आमा तरुनी, यो गीत राख्छौँ, त्यसपछि आउँछौँ है त।

0: डेंगी एडिस दातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
0: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
2: आइया, हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन।
3: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न। दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
2: ए हो र?
3: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मिर्गौला सबै जाँच हुन्छ नि।
4: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
5: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम 20 सडक मन्थली रामेछाप।
1: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलाखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
1: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 98548117, 98545562, 048445562, 049-4211-30 सम्पर्क गर्न सकिनेछ।
0: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
0: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 4 को कार्यालय हिमगंगा रामेछाप। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
0: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू,
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनारपानी रामेछाप। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
0: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू,
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
0: रामेछाप नगरपालिका वडा नम्बर 8 को वडा कार्यालय रामेछाप बजार रामेछाप।
1: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको सूचना।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
1: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-11-30 मा सम्पर्क गर्न सकिनेछ।
0: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
0: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू,
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
0: रामेछाप नगरपालिका वडा नम्बर 9 को कार्यालय ल्याङल्याङ रामेछाप।

0: यो सर्टन सेटका मार्सल ब्रेक पछि पुनः स्वागत गर्न चाहन्छु म कार्यक्रम टुकल दिपकमा आवाजमा मिस्टर राज हुनुहुन्छ प्राविधिक पाटोमा ललिताजी हुनुहुन्छ उहाँको साथ रहेको छ साथमा तपाईँ हुनुहुन्छ देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ यति बेला कोही हुनुहुन्छ कहाँबाट हुनुहुन्छ उहाँसँग सर्ट एन्ड स्विटमा कुराकानी गरिहाल्छु हजुर नमस्कार
1: हेलो नमस्ते
0: नमस्कार हजुर शुभ नाम के तामाङ
1: भन्नुभयो
0: अध्ययनजी के छ खबर
1: अब अहिलेसम्म खबर ठिक छ मौसममा कुरा गर्नु पर्दा उग्र रूपमा गर्मी छ होइन अरू सबै यस्तै छ
0: हजुर एक दुई दिन भयो गर्मी बढिराखेको छ ठिक छ ख्याल गर्नुहोला पानी प्रशस्त मात्रामा पिउनु होला भन्न साय रेडियो सुन्नुहुन्छ कि नै
1: रेडियो सुन्न पाएको छैन म अलिक रेडियो
0: ल ठिक छ खाना त भयो होला
1: हजुर खाना भइसकेको छ
0: ओके ल ठिक छ खाना खायो अरे हामीलाई सम्झिदिनु भयो होइन सम्झिदिनु भएको विशेष रूपमा धन्यवाद दिन चाहन्छु ओर तल माथि भइराखेको छ अरे त जिन्दगी राम्रोसँग चल्दैछ
1: एकदम ठिक छ एकदमै होइन त्यो अहिलेको तलमाथि भइहाल्छ किनभने यो मौ यस्तो छ बोल्न पनि औँसी लाग्दो छ होइन मलाई
0: ठिक छ
1: तपाईँको यसो नि त फेरि तपाईँकोतिर त त्यस्तो नहोला किनकि तपाईँको ठाउँतिर चाहिँ मजाले अब त्यहाँ चिसो चिसो सिरेटो चल्छ
0: घाम पनि छ तर हावा पनि छ दुवै छ भाइब मिक्स भाइब छ यति बेला ठिक छ जो सम्झिदिनु भयो खुसी लाग्यो कार्यक्रममा आइदिनु भयो केही भन्न मन छ भने यसो भन्नुहोस् नभए पनि साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न
1: अब भन्नुपर्ने खासै केही पनि छैन होइन
0: हजुर
1: अब त्यस्तो गर्नै पर्ने भन्नै पर्ने भन्ने त होइन ठिक छ अब कार्यक्रम एकदम राम्रो छ सबैभरि अब कहिले काहीँ नियमित भइराखेको छैन नियमित भए राम्रो यो चार बजीको कार्यक्रम जहाँसम्म लाग्छ तिन चार दिन भइसक्यो नियमित भइरहेको छैन होइन किन थाहा भने नियमित भएको राम्रो हुन्छ अनि गएर तपाईँको समग्रमा भन्नुपर्दाखेरि सबै कुरा ठिक छ अब अरू साथी केही पनि छैन बाँकी कुरा यस्तै छ बिस्तारै अन्य केही रहेछ भने म जानकारी गराउँ
0: हुन्छ साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न त
1: हुन्छ साथीभाइहरू सम्झिनु पर्दाखेरि समग्रमा चाहिँ मलाई अध्ययन भनेर चिनिनु यो सम्पूर्ण सुनाउँदै म छु नमस्ते
0: हस् धन्यवाद अध्ययन तामाङ हुनुहुन्थ्यो उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्नु चाहे भालु तपाईँको 4840-4026 माध्यममा आउन सक्नुहुन्छ 4840-4026 रहेको छ सरसल्लाह सुझाव दिन सक्नुहुन्छ डक्टरसँग दिनुहोला सरसल्लाह सुझाव भन्न चाहे मनमा लागेका कुराहरू त्यस्तो केही छन् भने पनि भन्न सक्नुहुन्छ होइन सरसल्लाह सुझाव फेरि भन्ने होइन र मनमा लागेको कुराहरूलाई भन्नु सुनाउनु हो जस्तो लाग्छ साथमा म्यासेजहरू पनि प्राप्त भइरहेका छन् म्यासेजहरू
1: समग्रमा चाहिँ मलाई अध्ययन भनेर चिनिनु यो सम्पूर्ण सुनाउँदै म छु नमस्ते
0: हस् धन्यवाद अध्ययन तामाङ हुनुहुन्थ्यो उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे भालु तपाईँको 4840

0: भन्न चाहे म्यासेजहरू पठाउन सक्नुहुन्छ भन्न चाहन्छु। कोही हुनुहुन्छ कुराकानी गरिहालौँ, नभए पनि म म्यासेजतर्फ लाग्छु। म्यासेज हुनुहुन्छ यति बेला सुस्मिता लिम्बु हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ, बुद्ध बज्रसार हुनुहुन्छ, दर्शन सर भन्नुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ, मिना सेन्चुरी हुनुहुन्छ होइन सम्झना सबैमा भन्नुहुन्छ, शान्ति विशी हुनुहुन्छ सम्झना सबैमा, मिसिवाल भन्नुहुन्छ, मिना भन्दा पनि सरी मिनु लम्तरी मगर हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। यति बेला कोही हुनुहुन्छ, कहाँबाट को हुनुहुन्छ? हजुर नमस्कार, हस् धन्यवाद उहाँलाई पनि। गुड मर्निङ दर्शन, नमस्कार भाइ, म पनि सुन्दैछु। खोटाङको रावावेसी गाउँपालिका खार्पा घर भई हाल भोजपुरबाट कार्यक्रम साह्रै राम्रो लाग्छ भन्नुहुन्छ। गीत मार्फत सम्झिनु पर्दा फर्स्टमा हजुरको लागि, रेडियो होल परिवारलाई र घर परिवार होइन प्यारी मान्छेको लागि पनि, अनि सम्झन होइन प्यारी मान्छेलाई पनि सम्झिन चाहन्छु भन्नुहुन्छ। प्यारी मान्छे मकै हुनुहुन्छ होला फेरि। सुजन भुजेल खोटाङ्गे भाइले मलाई सम्झिदिनु भयो भनेर मुसुक्क मुस्कुराउनु भएको छ कि। अनि खार्पामा हुने घर परिवार साथीभाइ सबैमा सम्झना छ होइन भन्दै उहाँ छुट्टिन्छु है दाई भन्नुहुन्छ। उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। निशा ठक्कर हुनुहुन्छ, सम्झना सबै हुनुहुन्छ, कोही हुनुहुन्छ उहाँसँग म छोटो मिठोमा कुराकानी गरिहाल्छु। हजुर नमस्कार, नमस्कार हजुर, फर्काइदिया रमिलाजी, के छ खबर?
1: ठिकै छ, मेरो त
0: ठिकै छ।
1: हजुर तपाईँ सन्चै हुनुहुन्छ?
0: ठिक छ, राम्रो छ, रमाइलो छ। खाना भयो?
1: अँ भइसक्यो।
0: ओके, कस्तो सन्चो नभए जसरी बोल्दै हुनुहुन्छ कि? अल्छी नलगाउनुहोस् न, मसँग बोल्दाखेरि न त्यस्तो अल्छी लागेर बोल्नु पर्दैन क्या, त्यसरी अल्छी मानि मानि कसरी बोलेको त, अल्छी लाग्यो अनि बोलेको भन्नुहुन्छ। होइन, म श्रीराजसँग बोल्दैछु, रमाइलोसँग बोल्नुपर्छ हो के भनेर अल्छीलाई ऊ पर राख्नुहोस् त एकैछिन। हजुर
1: रमाइलोसँग बोल्यो भने धेरै कुरा हुन्छ,
0: के हुँदो रहेछ धेरै कुरा के हुन्छ भन्नुहोस् त। होइन मुस्कुक्क मुस्कुराएर आउनुहुन्छ, खुसी लाग्छ, यति मिठो आवाज सुन्न पाइन्छ, मजा आउँछ, तर पनि खै आवाजमा आज जोस जाँगर छैन है रमिला, जोस जाँगर छैन। गर्मी छ कि क्या हो?
1: गर्मी त भन्नै नपर्ने,
0: ए त्यसले पनि हुनसक्छ। खाना पनि कम भयो कि क्या हो?
1: खाना त मैले दुई चम्चालाई भेर खाँदिनँ, सानो त्यो खाने चम्चा नि फेरि पसिने चम्चा भनौँ।
0: त्यो कुखुरालाई चारो दिए जस्तो कुखुराले पनि भेर खान्छ बरु होइन, त्यति खाएर अगाउनुहुन्छ
1: क्या? मलाई दुई हप्ता जति होइन, कति भने 9-10 दिन त भइसक्यो मैले त्यसरी खाएको।
0: ए त भाइ, भनेपछि यो पाराले चल्दैन रमिला, यो पाराले चल्दैन, कुखुरालाई चारो खुवाउने जसरी होइन त्यति खाएर कसरी चल्छ जिन्दगी? गममा गममा खानुपर्छ, उमेर हुँदा खाने रे के?
1: उमेर गइसक्यो भने त्यही भएर
0: गइसक्यो
1: भन्ने 80-90 वर्ष भइसक्यो त्यही भएर
0: के भएको त हजुरआमा? ठिक छ, जस कार्यक्रममा सहभागी भइदिनु भयो, नातिलाई माया गर्दै राख्नुहोस्, यसो आशीर्वाद रहिरहोस् है आमाको हजुरआमाको। ठिक छ, होइन मान्छेको आफ्नो खुबी हुन्छ, पत्याउन नपत्याउन हामी एक्ज्याक्टमा जे छौँ त्यहाँ हामीसँगै छ पो होइन, कुराकानी तलमाथि हुन सक्छ, कुराकानी भनेको त रमाइलोको लागि पनि हुन्छ कहिले काहीँ, कहिले काहीँ ठिक छ एकछिन कोही हाँस्नुहुन्छ भने गरिदिउँ न त भन्ने खालको पनि हुनसक्छ। ठिक छ, खुसी लाग्यो सम्झिदिनु भएकोमा, साथीको आफन्तलाई छोटो मिठोमा सम्झिदिनुहोस् न।
1: पहिला प्रथम दाई तपाईँको लागि, प्राविधिक दिदी, एफएम अल युनिट अनि सम्पूर्ण मम्मीलाई पनि सम्झिरहेको
0: छु। हस् धन्यवाद, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। सुजन भुजेल हुनुहुन्छ, सरी वर्ड फम्बल भइरहेको छ, सुजन भुजेल खोटाङ्गे भाइ हुनुहुन्छ। आज चाहिँ कमेन्ट नपर्ने हो कि क्या हो दाई? हजुर टाइम थिएन, टाइम निकालेर कमेन्ट छाडेको छु दाइ, यसो वाचन गर्दिन न, उहाँ प्यारी मान्छे, उहाँ मुटुको टुक्रा, उहाँ मुटुको ढुकढुकी रिसाउनु भएको छ, धेरै रिसाउनु हुँदैन ल, सानी भन्छु भन्दै हुनुहुन्छ, उहाँ फकाउने कोसिस गर्दै हुनुहुन्छ, होइन मैले म्यासेज वाचन गर्दाखेरि फकिनुहुन्छ होला र हुन्न हौ कति यसरी हुन्छ भनेको, फकाउनुहोस् न सानी, किन रिसाएको, नरिसाऊ।

म छुनी भनेर फकाउनुहोस् न हो खोटाङलाई होइन सुजन भुजेलजी म्यासेज वाचन गरेको छु पक्कै पनि नरिसाउनुहोस् माया गर्ने मान्छे भेटाउनु भएको छ यसरी माया गर्नुहुन्छ सुजनजीले है अस्तानी नरिसाउनुहोस् भन्नुभएको छ फेरि मलाई मायालु पाराले चाहिँ अलिकति बोल्न आउँदैन बोली यस्तो छ मायालु पाराले बोलेर केही भन न भन्नुभयो भने पनि यस्तै हो बोली होइन रिसाएर बोल्नुहोस् न भन्दा पनि यस्तै हुन्छ बोली होइन अब रोएर बोल्नुहोस् न भन्दाखेरि चाहिँ अलिकति ए त्यो त अर्कै भाउन्ड रहेछ त्यो पनि त्यस्तै हुन्छ बोल हिराबहादुर लकाई हुनुहुन्छ बुटलबाट सुन्दैछ सम्झना सबै भन्नुहुन्छ त्यस्तै गरेर यति बेला हाफिज युनिस बब्बार हुनुहुन्छ पाकिस्तानबाट भन्नुहुन्छ गुड मर्निङ पाकिस्तान भन्नुहुन्छ दादु सिन्त भन्दैनुहुन्छ गुड मर्निङ एन्ड वेलकम टु द सो हेरे कि धन्यवाद दिन चाहन्छु उहाँलाई पनि सत्यकालाई सारा हुनुहुन्छ सम्झना सबै भन्नुहुन्छ मिस प्यारी रिमा थामी एन्ड ह्याभ अ नाइस डे अल माई फ्रेन्ड्स भन्नुहुन्छ कमला उनेम लिम्बू हुनुहुन्छ सुन्दैछु भन्नुहुन्छ तापुजुङ घर भइहाल्छ कुवेतबाट विशेष गरी प्यारी आमालाई धेरै माया र सम्झना छ आत्मीय साथीहरू डियर सन्देश गुरुङ मिडिया प्रेम निर्मला उनेम खुसी यमुना विष्ट सचिनी वाहाङ राई अतीत अञ्जन राई नम्रता शेर्पाक्षम निर्दोष रत्नबहादुर थापा सुरज राई तुम्छ युद्धप्रसाद श्रेष्ठ वसन्त श्रेष्ठ लक्ष्मी राई त्यस्तै लक्ष्मी छेत्री कुमार प्रजा ढकाल धर्मराज अरूण भण्डारी मुना मुखिया पूर्वली आकाश राई लगायत सबैमा सम्झना छ भन्नुहुन्छ भने रूपसना योगीले पनि सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु भने अब छुट्टिनुपर्छ तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो मनैदेखि धन्यवाद दिन चाहन्छु कार्यक्रम के कस्तो लाग्यो सरसल्लाह सुझाव दिनुहोला चाहन्छु त्यस्तै गरेर म्यासेज मार्फत पनि सरसल्लाह सुझाव दिन सक्नुहुन्छ प्राविधिक पाटोमा रहेर साथ दिनुभयो सम्झनाजीलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु साथसाथै ललिताजी हुनुहुन्छ होइन ललिताजी बसिराख्नु भएको छ प्राविधिक पाटोमा उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहन् फोन गरेर साथ दिनुभयो म्यासेज गरेर साथ दिनुभयो विशेष रूपमा धन्यवाद दिन चाहे अनि सरसल्लाह सुझाव चाहिँ दिनुहोला पानी उमालेर पिउने बानी बसाल्नु होला कतै यात्रामा निस्कनु अगाडि बाटोको बारेमा मौसमको बारेमा जानकारी दिएर मात्र यात्रामा निस्कनु होला भन्दै तपाईँको माझमा एउटा मिठो गीत राख्दै राख्दै आजको बसाईबाट म कार्यक्रम प्रस्तुता श्रीराज मह चाहिँ छुटिन चाहन्छु अन्तिममा तपाईँको माझमा राख्न चाहन्छु एउटा गीत छ रमाइलो गीत छ सिन्डिकेट विपुल छेत्रीको त्यो गीत तपाईँको माझमा राख्दै राख्दै आजको बसाईबाट छुटे हवस् त नमस्कार

0: अहिले 12 बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: सबैभन्दा पहिले मुख्य खबर युवाहरूको अधिकार सुनिश्चित गर्न राष्ट्रिय मानवाधिकार आयोगको आग्रह विभिन्न घटनाको निष्पक्ष अनुसन्धान गरी पीड़ितलाई संरक्षण र न्याय उपलब्ध गराउन सरकारलाई निर्देशन नेपालको शिक्षा स्वास्थ्य र कृषिमा भारतले 80 करोड़ 30 लाख रूपियाँ उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर नुहाउने क्रममा लाल बकैया नदीमा डुबेका दुईजना बाल बालिकाको शव भेटियो एक बालिकाको खोजी चल्दै कोलम्बियामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या 188 पुग्यो भूकम्प अति प्रभावित क्षेत्रमा लुटपाटको जोखिम रोक्न कर्फ्यू र राखेप बोर्डमा पहिलो पटक खेलाड़ीको वर्चस्व नेपाल खबरमा अब पूरा खबर राष्ट्रिय मानवाधिकार आयोगले युवाहरूको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले निकालेको विज्ञप्तिमा सार्वजनिक नीति निर्माणमा युवाको अर्थपूर्ण सहभागिता कमजोर हुँदा अन्तर्पुस्तागत ज्ञान र सिपको हस्तान्तरण प्रभावकारी हुन नसक्ने उल्लेख छ युवाका लागि पर्याप्त र मर्यादित रोजगारीका अवसर सृजना हुन नसक्नु तथा देशको समग्र विकासमा उनीहरूको ज्ञान सिप र ऊर्जाको प्रभावकारी परिचालन नहुनु चिन्ताको विषय रहेको आयोगले जनाएको छ युवाको विचार सुन्ने उनीहरूलाई निर्णय प्रक्रियामा सहभागी गराउने तथा सामाजिक आर्थिक र राजनीतिक क्षेत्रमा अवसर सुनिश्चित गर्न राज्यको दायित्व रहेको विज्ञप्तिमा उल्लेख छ साथै आयोगले युवाले सामाजिक सञ्जाल तथा सार्वजनिक ठाउँमा विचार व्यक्त गर्दा धम्की दुर्व्यवहार घृणात्मक अभिव्यक्ति अनलाइन हिंसा अनावश्यक निगरानी वा अनुचित कानूनी कार्यवाहीको जोखिम सामना गर्नु परेको गुनासो प्राप्त भएको जनाएको छ युवा विरूद्ध हुने अनलाइन तथा प्रत्यक्ष धम्की हिंसा भेदभाव र दमनका घटनाको निष्पक्ष अनुसन्धान गरी पीड़ितलाई प्रभावकारी संरक्षण र न्याय उपलब्ध गराउन आयोगले सरकारलाई निर्देशन दिएको छ आयोगले तीन तहका सरकार सुरक्षा निकाय राजनीतिक दल शैक्षिक संस्था र विभिन्न निकायमा युवाको सुरक्षित सम्मान र अर्थपूर्ण सहभागिताको वातावरण सुनिश्चित गर्न गराउन पनि आग्रह गरेको छ कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सरकारले कृषि वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सृजना गर्ने विषय मूल प्राथमिकतामा राखेको बताउनु भएको छ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा एक सन्देश मार्फत उहाँले युवाको सहभागिता विस्तार मार्फत नवीन सोच ऊर्जा र केही गरौं भन्ने भावनालाई राष्ट्रको समृद्धिमा उपयोग गर्नुपर्ने धारणा राख्नु भएको छ मन्त्री चौधरीले युवा वर्गले कृषि क्षेत्रको विकासमा नवीन दृष्टिकोण वन तथा वातावरण गर्नका लागि महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्नुभएको छ देश विकासमा बलियो जनशक्ति युवा भएको बताउँदै उहाँले युवा सशक्तिकरणलाई प्रभावकारी बनाउन ग्रामीण क्षेत्रलाई प्रविधिसँग जोड्नु पर्नेमा जोड़ दिनुभएको छ अन्तर्राष्ट्रिय युवा दिवसको यस वर्षको मूल नारा भिन्न परिवेश साझा आकांक्षा रहेको छ संयुक्त राष्ट्र संघको आह्वानमा सन् 2000 अगस्त 12 यो दिवस मनाइँदै आएको छ नेपालको शिक्षा स्वास्थ्य र कृषि क्षेत्रमा भारत सरकारले 80 करोड़ 30 लाख रूपियाँ बराबरको सहयोग उपलब्ध गराउने भएको छ परियोजना सञ्चालन सम्बन्धी समझदारी पत्रमा नेपाल सरकारका सम्बन्धित निकाय र नेपालको भारतीय राजदूतावासका अधिकारीले हस्ताक्षर गरेका छन् सम्झौता अनुसार धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिजिटलाइजेशन भोजपुरको टेम्के मयुङ गाउँपालिका 9 कृषि उत्पादन संकलन तथा बिक्री केन्द्र निर्माण हुनेछ यसै गरी मोरङको बेलबारी नगरपालिका 3 बेलबारी बहुमुखी क्याम्पसको भवन निर्माण र सुनसरीको बर्जु गाउँपालिकामा 1500 अस्पताल भवन निर्माण गरिनेछ यसै गरी धादिङको ज्वालामुखी गाउँपालिका 6 नगदे कृषि तथा पशुपन्छी केन्द्र भवन दैलेखको डुंगेश्वर गाउँपालिका 5 10 अस्पताल निर्माण हुनेछ साथै हुम्लाको सर्केगाड गाउँपालिका 4 कृषि प्रवर्धन केन्द्र र स्याङ्जाको कालीगण्डकी गाउँपालिका 4 कोल्ड स्टोर निर्माण गरिनेछ यी परियोजना नेपाल सरकारका स्थानीय निकाय तथा संस्था मार्फत कार्यान्वयन गरिनेछ रौतहटको लाल बकैया नदीमा नुहाउने क्रममा डुबेका तीनजना बाल बालिका मध्ये दुईजनाको शव भेटिएको छ। हिजो दिउँसो नुहाउन गएका एक बालक र दुई बालिका लाल बकैया नदीमा डुबेर हराएका थिए। देवाही गोनाही नगरपालिका दुई लक्ष्मीनियाका 10 वर्षीय मोहम्मद रहम तुल्लाहर र 10 वर्षीय सबनम खातुनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। अर्की एक बालिका रोशन खातुनको अवस्था अझै थाहा हुन सकेको छैन। तीनजना बाल बालिका नदीमा डुबेर हराएको सूचना लगत्तै इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रहरी निरीक्षक तेज प्रसाद भट्टराईको नेतृत्वमा 7 जना प्रहरी र सशस्त्र प्रहरी बलका 14 जनाको टोली खोजीमा जुटेको थियो। खातुनको खोजी भइरहेको प्रहरीले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा नाइमा मोबिलिटी एक्सपोमा आज केही नयाँ मोडलहरू सार्वजनिक गर्ने तयारी, आज सुन चाँदीको भाव घट्यो लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज यतिन्जेल हामीले युवाहरूको अधिकार सुनिश्चित गर्न राष्ट्रिय मानवाधिकार आयोगको आग्रह नेपालको शिक्षा स्वास्थ्य र कृषिमा भारतले 80 करोड़ 30 लाख रूपियाँ उपलब्ध गराउने लगायतका खबरहरू प्रस्तुत गर्यो। नेपाल खबरमा अब थप खबरहरू। काठमाडौँको ब्रिकुटी मण्डपमा आज दोस्रो दिन पनि नाइमा मोबिलिटी एक्सपो चलिरहेको छ। यो एक्सपोका 53 स्टलमा विभिन्न ब्राण्डका 50 भन्दा धेरै नयाँ मोडलहरू राखिएका छन्। एक्सपोमा केही नयाँ मोडलहरू आज सार्वजनिक गर्ने नाइमाले जनाएको छ। एक्सपोमा 2 पाङ्ग्रे 4 पाङ्ग्रे कमर्सियल भेहिकल विद्युतीय तथा हाइब्रिड मोबिलिटी सोल्युशन प्रविधि सेवा तथा मोबिलिटी सम्बन्धी अरू उत्पादनहरू समेटिएका छन्। हिजोदेखि शुरू भएको एक्सपो आउने 31 गतेसम्म चल्नेछ। हिजो एकै दिन 29,000 जना भन्दा धेरैले अवलोकन गरेका आयोजकले जनाएको छ। आज सुन चाँदीको भाव घटेको छ। हिजो एकै दिन तोलामा 6,400 रूपियाँले बढ़ेको सुनको भाव आज तोलामा 1,200 रूपियाँले घटेको छ। भाव घटेर सुन आज तोलाको 3,06,700 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसकै हिजो सुन तोलाको 3,07,900 रूपियाँमा कारोबार भएको थियो। यसैगरी आज चाँदी तोलामा 35 रूपियाँले घटेको छ। आज चाँदीको भाव तोलाको 4,745 रूपियाँ रहेको छ। यसकै हिजो चाँदी तोलामा 110 रूपियाँले बढ़ेर तोलाको 4,780 रूपियाँ पुगेको थियो। अब विदेशको खबर। कोलम्बियाको पश्चिमी क्षेत्रमा अस्ति सोमबार गएको 7.4 म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परि ज्यान गुमाउनेको संख्या 188 पुगेको छ। कोलम्बियन एसोसिएशन अफ क्यापिटल सिटीजले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार भूकम्पबाट 1,677 जना घाइते भएका छन्। सबैभन्दा धेरै क्याली शहरमा 95 त्यसै गरी परेरामा 79 जनाको ज्यान गएको तथ्याङ्क छ। प्रभावित क्षेत्रमा भग्नावशेष र भवनमा फँसेकाहरूको खोजी तथा उद्धार र क्षतिको मूल्याङ्कन गर्ने कार्य निरन्तर भइरहेको छ। 1,100 भन्दा धेरै घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने 8,000 भन्दा धेरै घरमा क्षति पुगेको छ। पेरेरा र क्याली जस्ता शहरमा धेरै मानिस घर बाहिरै रात बिताउन बाध्य छन् अनि प्रशासनले लुटपाटको सम्भावित जोखिमलाई रोक्न त्यस क्षेत्रमा अहिले कर्फ्यू समेत लगाएको बीबीसीले जनाएको छ। अब खेल खबर। राष्ट्रिय खेलकुद परिषद राकेपको बोर्डमा पहिलो पटक खेलाड़ीको वर्चस्व भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पछिल्लो पटक धनीराम चौधरी र ललिता नाथलाई मनोनयन गरेपछि बोर्डमा खेलाड़ीको उपस्थिति बढ़ेको हो। राष्ट्रिय खेलकुद विकास ऐन बमोजिम रिक्त सदस्य पदमा मन्त्री पोखरेलले मन्त्रीस्तरीय निर्णयबाट 2 जनालाई मनोनयन गर्नुभएको हो। अहिले प्रशिक्षकका रूपमा कार्यरत धनीराम पूर्व राष्ट्रिय धावक हुनुहुन्छ। उहाँले 400 र 800 मिटरको दूरीमा कीर्तिमान कायम गर्नुभएको थियो। ललिता नाथ पूर्व राष्ट्रिय भलिबल खेलाड़ी हुनुहुन्छ। उहाँ पछिल्लो समय कर्णाली यशविस टोलीमा आबद्ध हुनुहुन्छ। राकेपको उपाध्यक्षमा विशाल श्रेष्ठ हुनुहुन्छ। उहाँ पूर्व फुटबल खेलाड़ी गोलकिपर हुनुहुन्छ। बोर्ड सदस्य सिक्का सुबाल श्रेष्ठ पनि पूर्व टेबल टेनिस खेलाड़ी हुनुहुन्छ। उहाँ विश्व महिला टेबल टेनिस वरियतामा 510 स्थानसम्म पुग्नु भएको थियो। बोर्ड सदस्यमा शक्ति गौचन हुनुहुन्छ। गौचन पूर्व क्रिकेटर हुनुहुन्छ। बोर्ड सदस्य मोनालिसा खम्बु पनि पूर्व खेलाड़ी हुनुहुन्छ। पूर्व फुटबल खेलाड़ी पवन शाही पनि अहिले परिषदको बोर्ड सदस्यमा हुनुहुन्छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। युवाहरूको अधिकार सुनिश्चित गर्न राष्ट्रिय मानवाधिकार आयोगको आग्रह। विभिन्न घटनाको निष्पक्ष अनुसन्धान गरी पीड़ितलाई संरक्षण र न्याय उपलब्ध गराउन सरकारलाई निर्देशन। नेपालको शिक्षा स्वास्थ्य र कृषिमा भारतले 80 करोड़ 30 लाख रूपियाँ उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर। नुहाउने क्रममा लाल बकैया नदीमा डुबेका 2 जना बाल बालिकाको शव भेटियो। एक बालिकाको खोजी चल्दै कोलम्बियामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या 188 पुग्यो। भूकम्प अति प्रभावित क्षेत्रमा लुटपाटको जोखिम रोक्न कर्फ्यू र राखेप बोर्डमा पहिलो पटक खेलाड़ीको वर्चस्व। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 1 को कार्यालय गोठगाउँ रामेछाप।
4: लो आयो है क्वालिटीमा नम्बर 1 दाममा सबैभन्दा कम।
5: ओ प्रकाश कपूर।

0: सस्तो मै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जये मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
4: रामेछाप नगरपालिका वडा नम्बर 8 को वडा कार्यालय रामेछाप बजार रामेछाप।
5: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
6: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
5: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
6: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
5: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
6: सम्पर्क नम्बर 0845410043 9863024422।
7: तन्नै पैसो कमाइएला भनेर 100 एकडा 36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
8: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छ त्यहाँ हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भने हो नि, त्यो बेला सुनेर पनि उडाइयो। अब अहिले यो दुःख
7: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ त।
9: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
3: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
4: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली। सम्पर्क नम्बर 0845403998 0845403998।
3: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
4: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाणपत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
4: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
10: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
6: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
10: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
6: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
10: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
6: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
10: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
6: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
10: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
6: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू,
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाणपत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
4: रामेछाप नगरपालिका वडा नम्बर 9 को कार्यालय ल्याङल्याङ रामेछाप। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
4: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
4: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दछु कार्यक्रम सुने सौगातमा। कार्यक्रमको साथमा उपस्थित छु म सम्झना खड्गे। प्रविधि संयोजनबाट साथ दिनु भएको छ ललिता हायु। साथमा तपाईँ हुनुहुन्छ विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्र नेपाली पात्र फेसबुक पेज र तामाकोसी एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँ नियमित कार्यक्रम सुन्नुहुन्छ, कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ र आजको व्यवसायमा के गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई पनि थाहा नै छ। आज बुधबारको व्यवसाय आजको व्यवसायमा तपाईँले चाहिँ आफूलाई मनपर्ने प्रस्तुति तपाईँले प्रस्तुत गर्न सक्नुहुनेछ। तपाईँलाई गीत गाउन आउँछ भने चलचित्र गीत गाउनु पर्ने हुन्छ, मुक्त कथा कविता शायरी तपाईँलाई चाहिँ जुन आउँछ क्यारिकेचर गर्न आउँछ भने क्यारिकेचर पनि गरेर सुनाउन सक्नुहुनेछ। तपाईँलाई जुन सहज लाग्छ त्यो चाहिँ सुनाउनु पर्ने हुन्छ। कार्यक्रममा सहभागिता जनाउनको लागि 0840 40 0026 फोन गरेर सहभागिता जनाउन सक्नुहुनेछ भने यति बेला कार्यक्रमको शुरूआत गर्न चाहन्छु एउटा मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

तिम्रो घरको वरिपरि एकदमै मिठो गीत रहेको थियो, आवाजमा सुनम रहेको थियो भने म्युजिकमा रहेको छ।

म्युजिकमा रहेको छ, रिथम खटेल रहेको छ, सङ्गीत हामीले कार्यक्रममा राखिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ 48 40 40 26 तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ। कार्यक्रम अवधि परि चाहिँ मिठा रमाइला चलचित्र गीतहरू हामी कार्यक्रममा अवधि परिराख्नेछौँ र तपाईँले पनि आफूलाई मन परेको प्रस्तुति प्रस्तुत गर्न सक्नुहुनेछ। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर रहेको छ 48 40 40 26 फोन गरेर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ भन्न चाहन्छु। र सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि तपाईँले आफ्ना आफन्तजन साथीसँगलाई सम्झना सन्देश पठाउन सक्नुहुनेछ। तपाईँले पठाउनुभएका सन्देशहरूलाई पनि कार्यक्रम समय अवधिभरि वाचन गर्ने प्रयास गर्नेछौ भन्न चाहन्छु। र भन्दै यति बेला फेरि हामी अर्को मिठो गीततर्फ लाग्नेछौ। गीतपछि हामी फेरि आउनेछौ। तपाईँ उनी रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रम एकदमै मिठो गीत राख्यौ दिलबाट आउँछ आवाज बढेको सन्जय बन्द प्रशान्त शिवकोटी लय म्युजिकमा रहेको छ अर्जुन सापकोटा एकदमै मिठो गीत हामीले कार्यक्रममा राखिसकेका छौँ यस्तै मिठा गीत संगीतहरू आजको बसाइमा बस्नेछ र तपाईँलाई मनपर्ने प्रस्तुति पनि तपाईँले सुनाउन सक्नुहुन्छ आजको बसाइमा यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार
1: जिन्दगीमा कहिले स्थिर हुनुपर्छ सगरमाथा सधैँ स्थिर हुनुपर्छ जिन्दगीमा कहिले काहीँ स्थिर हुनपर्छ उच्च सगरमाथा सधैँ स्थिर हुनपर्छ कति राम्रो देश मेरो अरू हेरिकन हिमाल पहाड तराई अटल स्थिर हुनपर्छ हिमाल पहाड तराई अटल स्थिर हुनुपर्छ
0: नमस्कार अध्ययनजी आरामै हुनुहुन्छ
1: आराम समयदेखि अब गर्मी बढेको छ निकै होइन अब घाम लागिराखेको छ यो समयमा घाम त मतलब लाग्छ तर अब चाहिँ गर्मी झन्झन झन्झन अब लगभग जाडोको मौसम सुरु हुन लागेको हुनसक्छ गर्मी अझै बढिराखेको छ भनौँ
0: यता पनि लगभग आज र हिजो चाहिँ अलिक गर्मी हो कि जस्तो भएको थियो तर हिजो चाहिँ दिउँसो लगभग चार साढे चारतिरबाट चाहिँ पानी परेको थियो एकदम ठुलो पानी परेको थियो हाम्रो रामछापतिर अहिले चाहिँ मजाले घाम लागेको छ यस्तो चर्को घाम लागेको छ भन्नुपर्छ यताको मौसमको कुरा गर्नुपर्दा यस्तै छ समग्रमा छोटो बेठोमा भन्नुपर्दाखेरि अरू हाम्रो पनि एकदम ठिकै छ भन्नुपर्छ घरमा भनेपछि आज चाहिँ हजुरको घर कता सिन्धुलीतिरै हुनुहुन्छ कि सिन्धुलीतिरै हुनुहुन्छ है अनि अरू सुनाउनुहोस् खबर त्यसो भए कार्यक्रम सुन्नु भएको छ कि छैन त
1: कार्यक्रम त सुनेको छैन तर तपाईँले भर्खरै भने अनुसार त केही प्रस्तुति पनि राख्नुपर्छ भन्ने कुरा के के हो खासमा
0: आज चाहिँ तपाईँलाई जस्तो आउँछ होइन अब क्यारिकेचर गर्न आउँछ हिरो हिरोइनको होइन नभए तपाईँले गीत चलचित्रको गीत गाउनु आउँछ भने गीत गाउनु पर्ने हुन्थ्यो तर हजुरले चाहिँ अब कथा कविता मुक्तक शायरी भन्नुपर्ने हुन्छ आफूलाई चाहिँ जुन सजिलो लाग्छ त्यो प्रस्तुति तपाईँले सुनाउनु पर्ने हुन्थ्यो सुरुवातमै तपाईँले एकदमै मिठो होइन मुक्तक भनिसक्नु भएको छ योभन्दा बाहेक फेरि पनि सुनाउन चाहनुहुन्छ भने तपाईँले सुनाउन सक्नुहुनेछ है त
1: प्रेरक सन्देश भन्छ होला म त्यो सुनाउँछु
0: होइन
1: एक दिन चारजना विद्यार्थीहरू पिकनिक खान गएका रहेछन् पिकनिक खान जाने क्रममा ती विद्यार्थीहरू भोलिपल्ट इक्जाम छ भन्ने कुरा उनीहरूले बिर्सेछ तिनीहरूले त्यो कुरा बिर्सिसकेपछि जब इक्जाम हलमा पुग्छ अनि विद्यालय पुग्ने बित्तिकै परिषदमा शिक्षकलाई भेट्दछ त्यसपछि शिक्षकसँग कुराकानी गरी उनीहरू प्रधान अध्यापक समक्ष जान्छ प्रधान अध्यापकलाई उनीहरूले भन्दछ सर मेरो चाहिँ हाम्रो गाडीको टायर पम्चर भएको कारणले गर्दाखेरि यसरी हातभरि ग्रिज लागेको छ बनाउनु पर्ने सर सरसफाई पनि त्यो कारणले गर्दा पढ्न पाएनौँ भनेछ अनि त्यसपछि शिक्षकले पनि सहजैसँग प्रधान अध्यापकले पनि ठिक छ त्यसो भए कति समय चाहिन्छ भन्दाखेरि उनीहरूले तिन दिन समय मागेछन् तिन दिन समय माग्दै गर्दा ल तिन दिनपछि मलाई भेट्न आऊ भनेर विद्यार्थीहरूलाई भन्नु जब विद्यार्थीहरू मजाले पढे त्यो तिन दिनसम्म उनीहरू सफल भइसकेपछि हामीले झुट बोलेका थियौँ भन्ने झुट बोल्न पायौँ भनेमा सफल थिए त्यसपछि तिन दिनपछि जब इक्जाम हलमा जान्छ त्यसपछि विद्यार्थीहरू प्रश्न पत्र हेर्ने बित्तिकै पक्क पर्छन् किनकि त्यहाँ प्रश्न के सोधिएको थियो भने उनीहरूले पढेको पाठबाट सोधिएको थिएन त्यहाँ के भयो सोधिएको थियो तपाईँको कुन गाडीको टायर पङ्चर भएको थियो त्यो त्यो गाडीको नम्बर सहितको नाम गर्नुहोस् 99 नम्बर अनि तपाईँको नाम के हो लेख्नुहोस् त्यहाँ एक नम्बर भने 100 नम्बरको पूर्णाङ्क क्वेसनमा त्यस्तो थियो अनि 99 नम्बरको क्वेसनमा चाहिँ उनीहरूले कुन गाडी अब त्यहाँ टायर पङ्चर भएको पनि थिएन केही पनि थिएन अन्त झुट बोलेका थिए नि त त्यो उनीहरूले लेख्न पाएन
0: क्या यति नै हो ठिक छ झुट चाहिँ काहीँ पनि टिक्दैन भन्ने कुरा सन्देश पाइयो होइन
1: प्रेरक सन्देशहरू चाहिँ लगभग केही विद्वानहरूले भनेका कुराहरू मैले अध्ययन गरेका थिएँ
0: ठिक छ सन्देशमूलक हजुरले सुनाउनु भएको छ यो हजुरलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु कार्यक्रममा आउँदै गर्नुहोस् पनि भन्न चाहन्छु अब कार्य व्यस्ततामा हुनुहुन्छ होइन कहिले कहाँ पुगिराख्नु भएको छ तर हामीलाई कार्यक्रममा उपस्थित हुँदा पनि एकदमै मिठो भक्तको साहित्य साथसाथै उपस्थित हुनुहुन्छ, एकदमै खुसी छौ हामी पनि भन्न चाहन्छौ भन्दै अहिलेको बसाइबाट हामी छुटौँ है त। हवस् त, नमस्कार। आउनुहुन्थ्यो अध्ययन तामाङजी हुनुहुन्थ्यो। सुरुमा एकदमै मिठो सुनिरहन मन लाग्ने खालको मुक्तक पनि हामीलाई सुनाउनु भयो र प्रेरणादायक के सन्देश पनि उहाँले पछिको समयमा चाहिँ सुनाएर छुटिसक्नु भएको छ। उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। तपाईँको पनि केही होइन यस्तो सन्देशहरू भन्दा पनि केही छ भने, प्रेरणादायक केही सन्देशहरू छ भने तपाईँले पनि सुनाउन सक्नुहुनेछ। कथा, कविता, शायरी होइन मुक्तक जे आउँछ तपाईँले आजको बसाइमा सुनाउनु पर्ने हुन्छ पनि भन्न चाहन्छु। र सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि धेरै साथीले सम्झना सन्देश पठाउनु भएको छ। यति बेला भने तपाईँले पठाउनु भएको सन्देश तर्फै लाग्नेछु म। हुनुहुन्छ हाम्रो सोना कन्दुङबाजी हुनुहुन्छ। सेवारो नमस्कार, आज सम्झना शेष हजुर, म सोना कन्दुङमा पूर्वाञ्चलबाट कार्यक्रम सुन्दैछु हेर्दैछु। यो बेला मिठो माया सम्झना छ। टिकाराम सुनवार, लेखक पान्तवराई, सुस्तानी बुजेलामा, दिनेश देवान, सुनिता भण्डारी, भीम भण्डारी, अप्सरा खड्का, अप्सरा बस्नेत, अप्सरा थापा, तारा श्रेष्ठ, राधिका कार्की, लक्ष्मी वर्मा, तनुगजमेर, सरस्वती खत्री, हिरा बहादुर लगाई, लीलाराज कम्बाङ, अन्जान थुलुङ, पवित्र तामाङ, अनिता आर्यल, सम्झना सुनवार, विनिता गिरी, विनिता राई, मनिषा छेत्री, सनिषा लामा, बिना मगर, सिजला सापकोटा, सुनिता बेगा, सृजना युङहाङ, दिया लिम्बू, दिया राई, सुचन थामी, श्रीराज महत, दीपक तामाङ, मनसुन तामाङ, रूपा चौधरी, सुविता थारू, रिमा साई, सम्झना नेवा खड्गी, उर्मिला दियाली, लालमाया थापा, मेनुका श्रेष्ठ, लक्ष्मी आले मगर, रञ्जु मगर, केशव सेन्चुरी, सन्तोष नियम, मेन छेत्री, कृष्ण पुङ्गाना, हिम्मत खड्गी, युक्त प्रसाद श्रेष्ठ, देवेन्द्र दहाल, खायल अभिरमान, देवेन किशोर, रञ्जन समीर, स्वर्गीय किरात, आर्जे जीवन चामलिङ राई, बेलिया स्वामी, मिनाकी सिंह, रत्न शमशेर थापा, सुनिता कुलुङ, सबै सबैलाई भन्नुभएको छ। सोनाजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी अन्जु मगरजी हुनुहुन्छ, सुन्दैछु दिदीज्यू, काठमाडौँबाट सबैमा मिठो माया सम्झना छ है भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी शर्मिला हायुजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, हेलो सिस, गुड आफ्टरनुन, म पनि सुन्दैछु प्रोग्राम, सिन्धुलीबाट मिस यु अल फ्रेन्ड भन्नुभएको छ। जनक रजाली मगर्जी हुनुहुन्छ, गुड आफ्टरनुन सिस, अपकमिङ सङ डेडिकेट अल फ्रेन्डको लागि भन्दै हुनुहुन्छ, अब भजन गीत मार्फत चाहिँ सम्पूर्ण साथीलाई सम्झना छ भन्दै हुनुहुन्छ। र त्यसै गरी बुद्ध बज्रसारीजी हुनुहुन्छ, म्याम नमस्ते, सुन्दैछु है, रमाउँदैछु भन्दै हुनुहुन्छ, थ्याङ्क यू सो मच हजुरलाई। मनकुमारी कान्छी कुलुङजी हुनुहुन्छ, मिस यु अल, शङ्कर सभाबाट चाहिँ कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। श्रीधरजीले पनि लेख्नु भएको छ, नमस्ते दी, म पनि कार्यक्रम सुन्दैछु इन्डिया नेपालगंज अर्घ खाँचीबाट चाहिँ, मिस यु अल भन्नुभएको छ। मनोज सुन्दासी हुनुहुन्छ, उहाँले पनि हेलो सिस नमस्ते, के छ खबर हजुर, म पनि सुनिरहेको छु सिन्धुलीको जाकाजोली रातमाटा बजारबाट, सबैलाई मिठो माया सम्झना छ भन्दै हुनुहुन्छ। र त्यसै गरी सत्यकला ईसाराजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, मिस यु प्यारी रिमा थामी एण्ड नाइस रे अल माई फ्रेन्ड भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। सपना तामाङजी हुनुहुन्छ, हजुर नमस्ते नाना, सुन्दैछु है, सिन्धुलीबाट सपना तामाङ हो, कार्यक्रम राम्रो लाग्छ है, मिस यु अल फ्रेन्ड भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी यति बेला भने हामी तपाईँले पठाउनुभएका सन्देशहरू वाचन गरिराखेका छौँ, अझै पनि बाँकी नै छ। यति बेला तपाईँको माझमा फेरि पनि हामी अर्को एउटा मिठो गीततर्फ लाग्छौँ, गीतपछि हामी फेरि आउनेछौँ, तपाईँ भन्ने रेडियो सुन्दै गर्नुहोला।

कार्यक्रममा एकदमै मिठो गीत प्रणालको आगो संसदर गीत रहेको थियो, दुःख सुख जिन्दगानी आवाजमा रहेको थियो, प्रकाश सपोत अनि शान्ति श्री परियार रहेको छ भने लय संगीतमा रहेको छ प्रकाश सपोत रहेको छ, त्यसै गरी आरेन्जमा रहेको छ सुदीप सागर रहेको छ। संगीत हामीले कार्यक्रममा राखिसकेका छौ, त्यसै मिठा गीत संगीतहरू आजको समयमा बसिराखेको छ। यति बेला कोही साथी हुनुहुन्छ जस्तो लागेको थियो, बाहिरिनु भइसकेको छ, ठिकै छ। अब चाहिँ हामी कार्यक्रमको अन्तिम क्षणमा पनि आइसकेका छौ, तपाईँसँग हामी पनि बिदा लिने समय भइसकेको छ। कार्यक्रममा हामी अर्को एउटा मिठो गीत पनि राख्नेछौ र साथसाथै तपाईँले पठाउनुभएका सन्देशलाई पनि वाचन गर्नेछौ। यति बेला हामीलाई कमेन्ट प्राप्त भएको छ, साथी हुनुहुन्छ यति बेला हामीले कमेन्ट पठाउनु भएको छ, हुनुहुन्छ साथी मिलन घायल मोटोजी हुनुहुन्छ, उहाँले लेख्नु भएको छ, गुड आफ्टरनुन सिस्टर, अपकमिङ सङ डेडिकेट अर फ्रेन्डको लागि दुहा कतारबाट भनिदिनुहोस् न, हिराबहादुर लगाइजी हुनुहुन्छ, नमस्ते सी सुन्दैछु है बुटोलबाट भनिदिनुहुन्छ, र त्यसै गरी हुनुहुन्छ अन्जान थुलुङजी हुनुहुन्छ, नमस्ते म अन्जान थुलुङ युएबाट चाहिँ सबैमा धेरै माया सम्झना छ, सदा माया गर्ने साथी हुनुहुन्छ डियर विष्टु, म गर्ने हिर्सु चामलिङ राई, त्यसै गरी पवित्र राई, अल्सना कुलुङ राई छोरी चामलिङ ने अम्बिका राई हुनुहुन्छ, सिम्पल सरिना करिश्मा राई, सुस्मिता लिम्बु, त्यसै गरी हुनुहुन्छ अनिता नखोग, यशोदा गोदाल, रामदम निकिता भन्नुभएको छ, मगर हुनुहुन्छ, कल्पना साम्पाङ, सुशीला विश्वकर्मा, चुनिता चामलिङ राई, सपना चेन्जो, चुनिता चामलिङ राई, रोमिल लवातीजी हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र हुनुहुन्छ यति बेला अर्को साथी धनु रेवतजी हुनुहुन्छ, रावतजी हुनुहुन्छ, नमस्कार है, सुन्दैछु म सुर्खेतबाट सम्झना अल नेपालमा भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ नमस्कार म पनि हाजिर भए है चितवनबाट भन्दैछ रामजी घिमिरेजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। लगभग तपाईँले पठाउनुभएका सन्देशहरू पनि वाचन भइसकेको छ, अब चाहिँ हामी पनि छुटिनुपर्ने हुन्छ। आजको व्यवसायमा हामीले धेरै साथीहरूसँग कुराकानी गर्न सफल भएनौँ, उहाँको आवाजमा मिठो प्रस्तुति पनि हामीले सुन्न पाएनौँ, ठिकै छ तपाईँको प्रसिद्ध भएको बेलामा अन्य व्यवसायमा पनि सहभागिता जनाउन सक्नुहुनेछ। र अध्ययन तामाङजीलाई चाहिँ धेरैभन्दा धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु, र उहाँले चाहिँ कार्यक्रममा उपस्थित हुनुभयो र साथै शुरूवातीमा एकदमै मिठो मुक्तक भन्नुभयो भने उहाँले कार्यक्रममा फेरि पनि एउटा प्रेरणादायक सन्देश चाहिँ उहाँले भन्नुभएको थियो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। जो जतिले जहाँबाट जुन जुन माध्यमबाट कार्यक्रम सुनेर साथ दिनुभयो, कार्यक्रम सुनेर साथ दिनु र कार्यक्रममा सहभागिता जनाउन प्रयास गर्ने साथी सम्पूर्णलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र सामाजिक सञ्जाल फेसबुक पेज र साथै इन्टरनेट अनलाइन हाम्रो पात्र नेपाली पात्रबाट पनि कार्यक्रम सुन्नुहुने सम्पूर्ण साथीहरूलाई अनि फेसबुक पेजमा आफन्तजन साथी सङ्गीलाई सम्झना सन्देश पठाउनुहुने साथीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु। र कार्यक्रम अवधिभर बजेका मिठा रमाइला चलचित्र गीतका सर्जक स्रष्टालाई पनि मनदेखि धन्यवाद व्यक्त गर्दछु। र प्रविधि समिसनबाट यति दिनसम्म मलाई साथ सपोर्ट दिनुभयो ललिता हाईलाई पनि मनदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रममा अर्को एउटा मिठो चलचित्र गीत छोड्दै आजको साहित्य सौगातबाट म कार्यक्रम प्रस्तुता सम्झना खड्गी पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, हवस् त नमस्कार।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: रामेछाप नगरपालिका, वडा नम्बर 8 को वडा कार्यालय, रामेछाप बजार, रामेछाप।
2: अहिले दिउँसोको 1 बजे
3: हजुरको रेडियो 102.1 मेगा हर्ज।
4: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
5: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
4: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845-8573-65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1 कटर बोर्ड, रामेछाप। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
5: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
4: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
5: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765-72-69-36, 9817-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
6: के तपाई कब्जियत, पाइल्स, फिस्टर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
7: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
6: यदि तपाई यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
7: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
0: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
7: सम्पर्क नम्बर 0845 143 98 63 023 422।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
0: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
0: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
0: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
0: आवश्यक कागजातहरू
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
0: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रामेछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420055, 0845401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू,
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र,
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: सुनापति गाउँपालिका वडा नम्बर 1 को कार्यालय गुन्सी रामेछाप।

0: सबै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। सुनापति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय हिलेदेवी रामेछाप। पानी संरक्षण गरौ, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
4: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
2: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
4: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
2: आउनुहोस्, पानी संरक्षण गरौ, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 7 को कार्यालय सुकाजोर रामेछाप। कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको सूचना।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलाखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरूसहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
2: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845484117 9845555562 048545562 049-4211-30 सम्पर्क गर्न सकिनेछ।
3: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।

हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 मेगाहर्ट्ज।

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 MHz।
1: होइन ये बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि फाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
2: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्रेक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
3: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 1 को कार्यालय गोठगाउँ रामेछाप।
6: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
7: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदै छ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
8: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0 47 5 21 158, 98 54 0 41 5 75, 98 41 96 0 669, 98 64 14 17 88।
7: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
8: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
5: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
9: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्, आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
10: ल के को टेन्सन,
7: हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एण्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दूध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यहीँ गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
10: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
7: चिरञ्जीवी डेरी एण्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
7: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
7: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
7: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
7: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
7: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
7: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
5: रामेछाप नगरपालिका वडा नम्बर 9 को कार्यालय ल्याङल्याङ रामेछाप।
11: Watch my biggest blockbusters online anytime anywhere on erosnow.com.
12: Salman Khan ki comedy, romance aur action movies enjoy kijiye. Apne phone ya iPad se isi waqt sign up kijiye aur free mein dekhiye sirf erosnow par.

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: रामेछाप नगरपालिका, वडा नम्बर 8 को वडा कार्यालय, रामेछाप बजार, रामेछाप।
2: तपाईँले त हुर्केकै गिरिराज चल्लाको ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
3: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
2: हुर्केकै गिरिराज चल्ला 150 मा?
3: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
4: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
3: विराज किसानको साथी,
4: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
3: प्रोप्राइटर जय मानन्दर, फोन 0485402039, 0485402533 र 98540042039। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: मन्थली, रामेछाप।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी

0: प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 4 को कार्यालय हिमगंगा रामेछाप।

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता हायो। तपाईँले यो खबर हजुरको रेडियो वेक्स 2 थुप्लेकी मेगाहर्ज, साथीतामाको सीएफएम 95 मेगाहर्ज, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.mp साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। अब खबरहरू विस्तारमा, सरकारले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत उपलब्ध गराउँदै आएका औषधिको सूची परिमार्जन गरेको छ। स्वास्थ्य बीमा बोर्डले नयाँ सुविधा थैली लागू गर्दै बीमा मार्फत उपलब्ध हुने औषधिको संख्या घटाएको हो। यसैसँगै अब स्वास्थ्य बीमा कार्यक्रमबाट 1102 प्रकारका औषधि उपलब्ध हुनेछन्। बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार यसअघि बीमा कार्यक्रम अन्तर्गत 1289 प्रकारका औषधि उपलब्ध हुँदै आएका थिए। नयाँ सूची अनुसार 187 प्रकारका औषधि हटाइएपछि औषधिको संख्या 1102 झरेको हो। मल्लका अनुसार औषधिको संख्या घटाउनुको मुख्य कारण एउटै प्राकृतिक उपचारमा प्रयोग हुने औषधिको दोहोरोपन घटाउन सरकारले आधारभूत स्वास्थ्य सेवा अन्तर्गत निशुल्क उपलब्ध गराउने औषधि अलग गर्नु र नेपालमा प्रयोगमा नरहेका वा नियामक निकायबाट हटाउन सिफारिश भएका औषधिलाई सूचीबाट हटाइएको हो। आधारभूत स्वास्थ्य सेवा अन्तर्गत सरकारले स्वास्थ्य संस्थाबाट निशुल्क उपलब्ध गराउँदै आएका केही औषधि पनि बीमा कार्यक्रमको सूचीमा समावेश भएका थिए। एउटै औषधि सरकारले निशुल्क उपलब्ध गराउने र स्वास्थ्य बीमाबाट समेत भुक्तानी हुने अवस्था रहेकाले त्यस्तो दोहोरो व्यवस्था हटाइएको हो। बोर्डले नयाँ सुविधा थैली 30 असारको बोर्डको बैठकबाट सूचीकृत गरेको थियो। स्वीकृत नयाँ व्यवस्था 5 साउनदेखि कार्यान्वयनमा आइसकेको छ। औषधिको संख्या घटाइएको भए पनि यसले बीमित नागरिकले पाउने उपचार सुविधामा ठूलो असर नपर्ने बोर्डको दावी छ। औषधि घटाउँदैन, बीमित नागरिकलाई उपचारबाट वञ्चित हुँदैन, प्रयोगमा नआएका वा एउटै प्रकृतिमा काम गर्ने औषधिको दोहोरोपन हटाइएको हो। सर्वोच्च अदालतले सरकारका 3 महत्वपूर्ण निर्णयको औचित्यमाथि प्रश्न उठाए दायर भएका रिट निवेदनहरूमाथि सुनवाई गर्दैछ। अध्यादेशबाट पदाधिकारीहरूको पदमुक्ति, ट्रेड युनियन अधिकार र सार्वजनिक खरिद ऐन संशोधनको निर्णय विरूद्ध परेका निवेदनमाथि संवैधानिक अदालतले सुनवाई गर्न लागेको हो। प्रधान न्यायाधीश डाक्टर मनोज शर्माले न्यायाधीशहरू विनोद शर्मा, सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान र महेश शर्मा पौडेलको इजालस गठन गरेका हुन्। उनीहरू क्रमशः 6, 7, 8, र 9 वरियताका न्यायाधीशहरू रहनु भएको हो। संवैधानिक इजालस गठनका क्रममा वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल सहित न्यायाधीशहरू कुमार बेग्ने, हरि फुयाल र डाक्टर नहकुल सुवेदी छोड्नु भएको हो। सुवेदी पछिका न्यायाधीश तिलप्रसाद श्रेष्ठ भने उपचारको क्रममा विधामा रहनु भएको छ। सर्वोच्चले आज 12 रिट निवेदनमाथि सुनवाई गर्दैछ। निवर्तमान प्रमुख सूचना आयुक्त सुरेश आचार्य लगायतको अध्यादेशबाट आफूहरूलाई पदमुक्त गर्ने सरकारको निर्णय गैर संवैधानिक भएको जिकिर सहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो। राष्ट्रपतिको कार्यालय, शीतल निवास सहित प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय, संचार तथा सूचना प्रविधि मन्त्रालय, कानून मन्त्रालयलाई विपक्षी बनाइएको निवेदनमाथि आज सुनवाई हुँदैछ। संवैधानिक अदालतले नेपाल ट्रेड युनियन महासंघले दायर गरेको अर्को रिट निवेदनमाथि समेत सुनवाई गर्दैछ। रिफन्डले ट्रेड युनियन खारेज गर्ने अध्यादेश विरूद्ध सर्वोच्चमा रिट दायर गरेको हो। सार्वजनिक खरिद ऐनको संशोधनको विरोधमा समेत सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। डिजायर ल फर्मका तर्फबाट अधिवक्ता अनन्तराज लुइटेलले ऐन संशोधन संविधान सम्मत नभएको जिकिर गर्नुभएको छ। राष्ट्रिय मानव अधिकार आयोगले युवाहरूको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले निकालेको विज्ञप्तिमा सार्वजनिक नीति निर्माणमा युवाको अर्थपूर्ण सहभागिता कमजोर हुँदा
अन्तर्पुस्तागत ज्ञान र सिपको हस्तान्तरण प्रभावकारी हुन नसकेको उल्लेख गर्नुभएको छ। युवाका लागि पर्याप्त र मर्यादित रोजगारीको अवसर सृजना हुन नसक्नु तथा देशको समग्र विकासमा उनीहरूको ज्ञान सिप र ऊर्जाको प्रभावकारी परिचालन नहुनु चिन्ताको विषय भएको आयोगले जनाएको छ। युवाको विचार सुन्ने, उनीहरूलाई निर्णय प्रक्रियामा सहभागी गराउने तथा सामाजिक, आर्थिक र राजनैतिक क्षेत्रमा अवसर सुनिश्चित गर्नु राज्यको दायित्व रहेको विज्ञप्तिमा उल्लेख छ। साथै आयोगले युवाले सामाजिक सञ्जाल तथा सार्वजनिक ठाउँमा विचार व्यक्त गर्दा धम्की, दुर्व्यवहार, घृणात्मक अभिव्यक्ति, अनलाइन हिंसा, अनावश्यक निगरानी वा अनुचित कानूनी कार्यवाहीको जोखिम सामना गर्नु परेको गुनासो प्राप्त भएको जनाइएको छ। युवा विरूद्ध हुने अनलाइन तथा प्रत्यक्ष धम्की, हिंसा, भेदभाव र दमनका घटनाको निष्पक्ष अनुसन्धान गरी पीड़ितलाई प्रभावकारी संरक्षण र न्याय उपलब्ध गराउन आयोगले सरकारलाई निर्देशन दिएको छ। आयोगले तीन तहका सरकार, सुरक्षा निकाय, राजनैतिक दल, शैक्षिक संस्था र विभिन्न निकायमा युवाको सुरक्षित सम्मान र अर्थपूर्ण सहभागिताको वातावरण सुनिश्चित गर्न र गराउन पनि आग्रह गरेको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण अर्यालले एक भदौमा प्रदेश सभाबाट विश्वासको मत लिने तयारी भएको छ। नेपाली कांग्रेसले 12 साउनमा प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री आचार्यले त्यस दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार विश्वासको मत लिन लाग्नु भएको हो। मुख्यमन्त्री आचार्यले विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार र मन्त्रालय बाँडफाँड टुंग्याउन तयारी गरिएको छ। एमाले र नेकपा बीच भएको सहमति अनुसार लुम्बिनी प्रदेश सरकारले नेतृत्व एमाले गर्ने र आचार्यलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने निर्णय भइरहेको छ। नयाँ सत्ता समीकरण अनुसार नेपाललाई मन्त्रालय दिने विषयमा अन्तिम सहमति जुट्न बाँकी रहेको छ। नेकपाका प्रदेश संसदीय दलका नेता इन्द्रजीत थारूले मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्रै आफ्नो दलबाट मन्त्री पठाउने तयारी भएको बताउनु भएको छ। लुम्बिनी प्रदेशमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित 9 मन्त्रालय रहेका छन्। हाल मुख्यमन्त्री सहित एमालेका 5 र जनता समाजवादी पार्टी नेकपालाई 2 मन्त्री सरकारमा रहेका हुन्। आज सुन चाँदीको भाव घटेको छ। हिजो एकै दिन तोलामा 6,400 रूपियाँले बढ़ेको सुनको भाव आज तोलामा 1,200 रूपियाँले घटेको हो। भाव घटेर सुन आज तोलाको 3,06,700 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसअघि हिजो सुन तोलाको 3,07,900 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदी तोलामा 35 रूपियाँले घटेको छ। आज चाँदीको भाव तोलाको 4,745 रूपियाँ रहेको छ। यसअघि हिजो चाँदी तोलामा 110 रूपियाँले बढ़ेर तोलाको 4,780 रूपियाँ पुगेको थियो। खबरको क्रममा अन्तर्राष्ट्रिय खबर। कोलम्बियाको पश्चिमी क्षेत्रमा अस्ति सोमबार गएको 7.4 म्याग्नेच्युडको शक्तिशाली भूकम्पमा परिज्यान गुमाउनेको संख्या 188 पुगेको कोलम्बियन एसोसिएशन अफ क्यापिटल सिटीले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार भूकम्पबाट 1,677 जना घाइते भएका छन्। सबैभन्दा धेरै क्याली शहरमा 95 अनि परिरामा 79 जनाको ज्यान गएको तथ्याङ्क रहेको छ। प्रभावित क्षेत्रमा भग्नावशेष र भवनमा फँसेकाहरूको खोजी तथा उद्धार र क्षतिको मूल्यांकन गर्ने कार्य निरन्तर भइरहेको छ। 1,100 भन्दा धेरै घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने 8,000 भन्दा धेरै घरमा क्षति पुगेको छ। परिरा र क्याली जस्ता शहरमा धेरै मानिस घर बाहिरै रात बिताउन बाध्य भएका छन् अनि प्रशासनले लुटपाटको सम्भावित जोखिमलाई रोक्न तेस्रो क्षेत्रमा कर्फ्यू समेत लगाएको बीबीसीले जनाएको छ। र खबर कन्तेमा खेल खबर। राष्ट्रिय खेलकुद परिषद राखेको बोर्डमा पहिलो पटक खेलाड़ीको वर्चस्व भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पछिल्लो पटक धनी रामा चौधरी र ललिता नाथलाई मनोनयन गरेपछि बोर्डमा खेलाड़ीको उपस्थिति बढ़ेको हो। राष्ट्रिय खेलकुद विकास ऐन बमोजिम वित्त सदस्य पदमा
मन्त्री खरेले मन्त्री स्तरीय निर्णयबाट दुईजनालाई मनोनयन गर्नुभएको हो। अहिले प्रशिक्षकका रूपमा कार्यरत धनीराम पूर्व राष्ट्रिय धावक रहनु भएको छ। उहाँले 400 र 800 मिटरको दूरीमा कीर्तिमान कायम गर्नु भएको छ। ललिता नाथ पूर्व राष्ट्रिय भलिबल खेलाड़ी हुनुहुन्छ। उहाँ पछिल्लो समय कर्णाली एसिवस टोलीमा आबद्ध रहनु भएको छ। राखेपको उपाध्यक्षमा विशाल श्रेष्ठ रहनु भएको छ। उहाँ पूर्व फुटबल खेलाड़ी र गोलकिपर पनि रहनु भएको छ। बोर्ड सदस्य सिक्का सुवाल श्रेष्ठ पनि पूर्व टेबल टेनिस खेलाड़ी रहनु भएको छ। हवस् त अहिलेलाई दिउँसो 2 बजेको हजुरको खबर यति नै। हाम्रो भेट अपरान्ह 4 बजेको रामेछाप खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हाई पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

0: डेंगी एडिस दाँतको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौ।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौ।
0: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट पाइन्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट पाइन्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट पाइन्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
0: डेंगी एडिस दाँतको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
3: जनहितको लागि लिखु तानाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
0: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू.
3: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ. पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ.
4: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो. मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ. तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्. त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो.
3: अनावश्यक रूपमा धारा खुल्ला नराखौ. चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं. वर्षाको पानी संकलन गर्ने बानी बसालौं. पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं. वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ.
4: पानीको प्रत्येक थपा बहुमूल्य छ. आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ.
3: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं.
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश.

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम रुचाई तपाईँको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता सम्झना खड्गी भने प्रविधि संयोजनबाट साथ दिनुभएको छ। ललिता हायु भने साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर हामीलाई एकै साथ सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौ। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hazurgoradio.org.nb का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोस्ट एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ। हामी फरकबार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि श्रीक्रम जारी रहेको छ। आजको बसाईमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउँछु। आज चाहिँ बुधबारको बसाई। आजको बसाईमा तपाईँले चाहिँ लोकदोरी बाहेक अन्य जुनसुकै गीत तपाईँलाई सुन्न मन छ, आधुनिक गीत, पप गीत, चलचित्रको गीत, सेलोहरू, तपाईँले कुनै गीत सुन्न मन छ भने आजको बसाईमा रोचाईमा पार्न सक्नुहुनेछ। रोचाईको गीत मार्फत तपाईँले छोटो मिठोमा आफ्नो साथी संगीतलाई पनि सम्झना सन्देश पठाउन सक्नु तपाईँलाई कार्यक्रम सुनिराख्नु भएको छ। कार्यक्रम के कस्तो लागिरहेको छ सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ भन्दै यति बेला हामी कार्यक्रमको शुरूआती तर्फ लाग्छौ। एउटा मिठो गीत रहेको छ, ए माया रहेको छ, आवाजमा प्रमोद खरेल, म्युजिक लिरिक्समा रहेको छ सुनिल बेसी। सो गीत हामी कार्यक्रममा राख्नेछौ। त्यसपछि हामी तपाईँको रोजाईको गीत लिएर आउने नै छौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा इमाया प्रमोद खरेलको आवाजमा रहेको संगीत हामीले कार्यक्रममा राखिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ 0440 40 0026 आएर तपाईँले मनपर्ने आधुनिक गीत तथा अरू लोकदोरी बाहेक अन्य जुनसुकै गीत पनि तपाईँको रोजाइको बज्नेछ। तपाईँले फोन गरेर आउनुपर्ने हुन्छ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: नमस्कार दिदी हजुर, गुड आफ्टरनुन।
0: नमस्कार, गुड आफ्टरनुन देवजी, आराम हुनुहुन्छ?
1: हजुर एकदम आराम छु भन्नुपर्छ है त।
0: ल, त्यताको मौसम के कस्तो छ देवजी?
1: अहिले भर्खरैबाट चाहिँ धुम्म भइरहेको छ, अनि गाडाङ गुरुङ गर्दैछ भन्नुपर्छ है, पानी पर्ला पर्ला जस्तो भयो भन्नुपर्छ।
0: ल, यता पनि मौसमको कुरा गर्नुपर्दा त्यस्तै छ भन्नुपर्छ है देवजी। मैले पनि जानकारी गराए, कार्यक्रम त सुन्दै हुनुहुन्छ होला जस्तो लाग्यो।
1: हजुर, कार्यक्रम त नसुन्ने कुरै हुँदैन होइन, कार्यक्रम सुरुदेखि नै सुनेको छु र अनि फोन पनि लागेको छ, एकदम खुसी पनि भएको छु भन्नुपर्छ है त।
0: हामीलाई खुसी हुनुपर्छ। ठिक छ, आजको विषयवस्तुमा हजुरलाई जानकारी नै छ, अरू अन्य नयाँ नौलो खबर केही भन्नु मन छ भने हजुरले भन्नुहोस् है त।
1: नयाँ नौलो त खासै केही पनि छैन है दिदी, सबै कुरा नै भन्नुपर्छ है। अब खाजा भन्नुपर्दा अब हाम्रो सँगसँगै हुन्छ दिदी, र हाम्रो अब होइन अब कार्यक्रम सकेपछि 3:30 त्यस्तैतिर हुन्छ खा भन्नुपर्दा। अब नयाँ नौलताहरू अहिलेसम्म केही पनि छैन, पुरानै हो भन्नुपर्छ है त।
0: ठिक छ, त्यसो भए आज कुन गीत सुन्नु मन छ दिदी?
1: आज शिव परिवारको भोकलमा रहेको मखमली चोरीली आउँछु आउँला भन्ने होइन, त्यस्तै त्यस्तै गीत बजाइदिनु न।
0: तिम्रो निम्ति मखमली चोली साथी सिंहलाई सम्झनुहोस् है त।
1: हुन्छ, विशेष गरी दिदी हजुरको लागि प्राविधिकमा रनुनी दाई तथा दिदीको हुनुहुन्छ उहाँको लागि पनि भन्न चाहन्छु, हजुरको रेडियो होली मिनटको लागि भन्न चाहन्छु, र अनि साथी ध्रुव पाण्डेको लागि भन्न चाहन्छु, अनि निर्मला बहिनी निर्मला लामा, निर्मला मगर, निर्मला पौडेलको लागि भन्न चाहन्छु, बहिनी रमिला तामाङको लागि, छोरीहरू आत्मा तामाङ ममता अनि अस्मिताको लागि पनि भन्न चाहन्छु, र अनि सविता मगरको लागि, सविता मगरको लागि, उर्मिला थापा मगरको लागि, लगायत मलाई देवमाझी भनेर चिनि नचिनी सबै सबैको लागि एकदम सम्झिरहेको छु है भन्दैछु। त्यस ल, नमस्ते दबाई।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो देवमाझी हुनुहुन्थ्यो, उहाँले पनि आफूलाई मनपर्ने गीत रोजाइमा पार्नुभयो। यस्तै गीत मार्फत हामी अर्को एकजना साथीले पनि समर्थन जनाउनेछौ र उहाँको रोजाइको गीत बज्नेछ। र अन्जान थुलुङजीले पनि नमस्ते है, म पनि युएबाट कार्यक्रम सुन्दैछु, सम्पूर्ण साथीलाई धेरै माया सम्झना छ, डियर विशु मगर्ने हिर्सु चामलिङ राई, त्यसै गरी पवित्रा राई, अल्सना कुलुङ राई, चामलिङले अम्बिका राई, सिम्पल सरिना करिश्मा, सबिना सबिन तामाङ, त्यसै गरी अनिता नकैसुदा गदाल, त्यसै गरी निकिता मगर, कल्पना साम्पाङ, सुशीला विश्वकर्मा, सुनिता चामलिङ राई, सपना चिमजोङ चुङजुबाङ भन्नुभएको छ, रवि पहरी, रोमिल लवाती हुनुहुन्छ, उहाँलाई पनि सम्झना गर्नुभएको छ। अन्जानजीलाई पनि विशेष धन्यवाद। बेलिया स्वामीजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, मिस यु अल भन्नुभएको छ, नमस्ते हजुर भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी रूपासना योगीजी हुनुहुन्छ, नमस्कार प्यारे दिदी, म पनि सुन्दैछु है, सिन्धुलीबाट सिन्धुली ढुङ्ग्रीवासबाट मिस यु अल भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार भन्दै थियो, उहाँ छुटिसक्नु भएको छ, साथी हुनुहुन्छ, विशेष धन्यवाद, फेरि पनि फोन लाग्छ भने आउनुहोला। त्यसै गरी धर्मराजी हुनुहुन्छ, नमस्ते, म ढकाल धर्मराज बिर्ता मोर्छापा घर भइहाल्छ, दुबईबाट कार्यक्रम सुन्दैछु, मलाई चाहिँ आज चलचित्रको गौथलीबाट आँखा भरि आँसु बोलको गीत बजाइदिनुहोस् न भनिदिनुहुन्छ। आज साथीले प्रत्यक्ष रूपमा चाहिँ रोजाइमा पार्नु भएको छ, सो गीत कार्यक्रममा बस्नेछ। र आज कार्यक्रमबाट सम्झना सन्देश राख्नु पर्दा चाहिँ आज साउन 27 गते जन्मदिन मनाउने झापा राजगढ घर भए, हाल चाहिँ तादिङमा हुने बहिनी रेशमा थापालाई जन्मदिनको लाखौं लाख शुभकामना भन्दै, मेरा आफन्तजन घर परिवार लगायत सम्पूर्ण मलाई चिन्ने नचिन्ने साथीहरूलाई पनि हार्दिक शुभकामना व्यक्त गर्दै छुटिन्छु भन्नुभएको छ। उहाँलाई विशेष धन्यवाद। त्यति बेला कोही साथी हुनुहुन्छ त्यति हुनुहुन्न भन्दै हुनुहुन्छ, ठिकै छ, आउने क्रम जारी रहेको छ, आउनुहुन पनि भन्न चाहन्छु। र त्यसै गरी हुनुहुन्छ अर्को साथी सागर गिरीजी हुनुहुन्छ, हेलो, गुड इभिनिङ भन्नुभएको छ है, गुड आफ्टरनुन भएको छ है। त्यसै गरी म पनि सुन्दैछु है भनिदिनु छ, सुन्दै हुनुहुन्छ, ठिकै छ। त्यसै गरी फेसबुक लाइभबाट सुन्दैछु भनिदिनु छ अर्जुन धारा थापाबाट चाहिँ, सागर गिरी हो साथीहरूमा चाहिँ सम्झनु पर्दा, स्मिता भान्तवर राई, त्यसै गरी शर्मिला सुङहाङ भन्नुभएको छ, सीता भण्डारी, अस्मि सुताङ, कला लिम्बु लगायत सबै साथीहरूलाई भन्दै छुटिन्छु भन्नुभएको छ। उहाँलाई विशेष धन्यवाद। त्यति बेला भने देवजीले रोजाइमा पार्नु भएको मिठो गीत रहेको छ, तिम्रै निम्ति मखमली चोली भने शिव परिवारको आवाजमा रहेको स्वगीत हामी कार्यक्रममा राख्छौ। त्यसपछि हामी फेरि आउनेछौ, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: के भन्ने नवीन गौतमको त प्रीति हालेको भएर
1: अर्को बोयफ्रेन्ड छ कि छैन भन नढाटे भने नवीन गौतम अनि प्रीति आले ठिक छ, हामी कार्यक्रममा राख्ने प्रयास गर्छौ साथीसँगलाई सम्झनु सहित
0: मिठो भएसमा कार्यक्रमको लगाउनुहुन्छ दिदीहरूको लागि राम्ररी प्यार प्यार बाबाको लागि र घर फ्यामिलीको लागि र साथीहरू सम्झिँदाखेरि इन्दिरालाई चिकित्सै बिरामी छ छिटै निको होस् भनेर जीवनको शुभकामना दिन चाहन्छु र मेरो भेनाजीलाई नि यहाँबाट यात्रा गरी हुनुहुन्छ यात्राको शुभकामना भन्न चाहन्छु र मलाई के त भनेर चिन्ने नचिन्ने या माया गर्ने घिमा गर्ने यो कार्यक्रमलाई धेरै धेरै माया गर्ने सबैलाई भन्दैछु चिन्छु
1: हस् नमस्कार हुनुहुन्थ्यो गीता गदालजी हुनुहुन्थ्यो उहाँले पनि एकदम मिठो गीत रोसाइमा पार्नुभएको छ जस्तो गीत हामी कार्यक्रममा पनि राख्नेछौँ उहाँलेको भएको रहेछ फटाफट फोन गर्नुहोला पनि भन्न चाहन्छु। यति बेला हुनुहुन्छ अमिनाजी हुनुहुन्छ मिस यु अल भन्नुभएको छ, सुस्मिता लिम्बुजीले पनि मिस यु अल भन्नुभएको छ, यति बेला कोही साथी हुनुहुन्छ भन्दै नै हुनुहुन्न भन्दै हुनुहुन्छ साथीहरू आउने जाने क्रम जारी रहेको छ। सोना कन्दमाजी हुनुहुन्छ सेवा नमस्कार आज सम्झना आशिष हजुर म सोना कन्दमा पूर्वाञ्चलबाट कार्यक्रम सुन्दैछु हेर्दैछु यो बेला मिठो माया सम्झना छ भन्दै हुनुहुन्छ। टिकाराम सुनवार लेखक पान्तावर राई स्वस्थानी भुजेल लामा दिनेश चौहान सुनिता भण्डारी भीम भण्डारी अप्सरा खड्का अप्सरा बस्नेत अप्सरा थापा तारा श्रेष्ठ राधिका कार्की लक्ष्मी बर्मा तहन गजमेर सरस्वती खत्री हिरा बहादुर लकाई लीलाराज गम्बा गन्जान थोलुङ पवित्र तामाङ अनिता आडल सम्झना सुनवार विनिता गिरी विनिता राई मनिषा छेत्री सनिषा लामा बिना मगर सिलसिला सापकोटा सुनिता बेगा सृजना युङहाङ दिया लिम्बू दिया राई सुसन थामी श्रीराज मह दीपक तामाङ मनसुन तामाङ रूपा चौधरी सुविता थारू रेमा साई सम्झना नेवाकर गिउ रिमिला दियाली लालमाया थापा मेनुका श्रेष्ठ लक्ष्मी आले मगर रन्जु मगर केशव सेन्चुरी सन्तोष यमिन छेत्री

0: नमस्कार दिदी, म पनि सुन्दैछु है प्रोग्राममा। राम्रो लाग्छ, म पनि दोलखाबाट हो, मिस यु अल भन्दै हुनुहुन्छ। मलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु भन्दै यति बेला हामी फेरि पनि अर्को मिठो गीत रोजाइमा पार्नुभएको छ गीता गोतालजीले, सो गीत कार्यक्रममा बस्छ। त्यसपछि हामी फेरि आउनेछौ, तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।
1: त्यसो त अनि यत्रो टाइम पछि
2: तिमी फेसबुकको रिप्लाई दिँदैनौ, मेसेज गर्दैनौ, न कल गर्छौ, के हो यार, कहाँ हो हरा तिमी?
1: अनि आफूले फोन गर्नु पर्दैन, जेट पाएर हावा कुरा गर्छ।
3: ओइ करण, त्यो जी अब खोइ त तिम्रो रिलेसनमा छ कि ब्रेकअप भइसक्यो?
1: के कुरा गरेको यार, ए
3: ब्रेकअप भइसक्यो होला नि, स्कुलमा त उनीहरू जहिले झड भइरहन्थ्यो हो नि।
4: म जान्छु ल, बाई
5: बाई।

हामीले राखिसकेको छ, एकदमै रमाइलो पनि रहेको थियो। अब भने हामी कार्यक्रमको अन्तिम क्षणमा पनि आइसकेका छौँ। यस्तो मिठा गीत सङ्गीत तपाईँले पनि रुचाइमा फाल्न सक्नुहुनेछ। यति बेला कुनै साथी हुनुहुन्छ भन्दै थिए, ठिकै छ साथीहरूको

0: रोकामगर हो। प्रोग्राम त धेरै राम्रो छ, सम्झना सन्देश राख्नु पर्दा हुन्छ रेडियोको होल युनिटलाई र सम्झना समर्पण छ भन्दै हुनुहुन्छ। अनि मेरो जीवन संगिनी हाल रेडियो सूर्यमुखी एफएममा कार्यरत हुनुहुन्छ छाया गिरीलाई पनि मिठो सम्झना भन्दै छुटिन्छु। के बाबाई शुभ दिन भन्नुभएको छ। निशान्त जीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी हुनुहुन्छ कमला होनेम लिम्बुजी हुनुहुन्छ, हेलो सेवाडो नमस्ते। म चाहिँ सयपत्री मिडिया ग्रुपको मेम्बर कमला होनेम लिम्बु ताप्लेजुङ घर भइहाल्छ कुवेतबाट। विशेष गरी प्यारी आमालाई धेरै धेरै माया र सम्झना छ र मेरो आत्मीय साथीहरूलाई सम्झनु पर्दा देवर सन्देश गुरूङ मिडिया प्रेमी निर्मला होनेम खुसै मुनाविष्ट तितन्जान राई नम्रता शेर्पा सेन निर्दोष रत्न बहादुर थापा युक्त प्रसाद श्रेष्ठ वसन्त श्रेष्ठ लक्ष्मी राई लक्ष्मी छेत्री कुमार प्रजा ढकाल धर्मराज सुरज राई तुम्सा अरूण भण्डारी मुना मुखिया पूर्वेली आकाश राई रमेश साम्पाङ तिलक साम्पाङ हर्पल रोशनी विष्णु खनाल दीपराज वालिङ पूर्वेली देवान दिवान हजारमन राई घायल अभिमान सुनवार टेक बहादुर पुमा मिलन कार्की अन्तिममा प्रोग्राम सुनेर बस्नुहुने सम्पूर्णलाई मिठो माया सम्झना छ भन्दै छुटिन्छु भन्नुभएको छ कमलाजीलाई पनि विशेष धन्यवाद। यति बेला कोही साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ, को हुनुहुन्छ स्वागत गर्छु। नमस्कार।
1: हेलो नमस्ते।
0: नमस्ते हजुर, अदेनजी बोल्नुभयो। खाजा लिनुभयो अदेनजी?
1: खाजा मेरो बाँकी छ केही भन्दा, आज मैले खासै केही पनि सुनाइन किन कार्यक्रमको अब यो समय पनि सकिने लागेको रहेछ
0: होइन। हजुर ल ठिक छ, अन्तिममा छौँ, के छैन अझै बाँकी नै छ। हामी चार पाँच भनेपछि 14-15 हामी कुराकानी गर्न सक्छौ, त्यसपछि गीत राख्नुपर्ने हुन्छ। ठिकै छ, मौसम कस्तो छ सुनाउनुहोस् न अहिले। त्यता
1: पानी पर्न लागेको छ, एकदमै गडाङ गुडुङ गरिराखेको छ, बाँकी अब यस्तै
0: ल ठिकै छ। त्यसो भए हामी कार्यक्रमतर्फ लागौँ त। आज कुनै गीत सुन्न भन्छ हजुरलाई?
1: आज मैले रोज्नु पर्दाखेरि चाहिँ एकदमै मिठो गीत छ यो, म बिना कसै कसैलाई मुस्किल छ पोखरामा, हाम्रो प्रमुख प्रवीणले गाउनु भएको छ। त्यही गीत चाहिँ सुनौ भन्ने लागेको
0: छ। ठिक छ, सुन्नुहोस्, हामी सो गीत पनि राख्नेछौ, साथीलाई सम्झनुहोस् न त।
1: समर्पण गर्नु पर्दाखेरि मलाई अध्ययन भनेर चिनिदिनु सबैलाई सुनाउँदैन।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो अध्ययन तामाङजी हुनुहुन्थ्यो सिन्धुलीबाट, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौ होला जस्तो पनि लागिसकेको छ, समय कम छ। एकदमै मिठो गीत रोजाइमा पार्नु भएको छ, प्रमोद खरेलको आवाज बढ़ रहेको छ, म बिना कसै कसैलाई मुस्किल छ पोखरामा भने सङ्गीत हामी कार्यक्रममा राख्नेछौ। कार्यक्रमको समय पनि सकिन लागिसकेको छ। र त्यसै गरी हुनुहुन्छ अर्को साथी, यति बेला हामीलाई कमेन्ट पठाउनु भएको थियो बेलिया छमीजीले पनि, नमस्ते हजुर भन्नुभएको छ। नमस्ते नमस्कार। त्यसै गरी शेर विष्ण केसीजी हुनुहुन्छ, गुड आफ्टरनुन दिदी भन्नुभएको छ। गुड आफ्टरनुन हजुरलाई पनि भन्न चाहन्छु भन्दै लगभग तपाईँले पठाउनुभएको सन्देश हामीले वाचन गरिसकेका छौं। अब चाहिँ हामी छुटिनुपर्ने हुन्छ। आजको समयमा कार्यक्रममा सहभागिता जनाउनु भएको थियो देवमाझी गीता कदाल अध्ययन सामाङजी हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र उहाँको रोजाईको गीत पनि बजेको छ, के साथीको गीत रोजाईमा पार्नुभएको गीत हामी एक किसिमका पछि राख्नेछौ भन्न चाहन्छु। र यति दिनसम्म तपाईँले देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट कार्यक्रम सुनेर साथ दिनुभयो, कार्यक्रममा सहभागिता जनाउने प्रयास गर्नुभयो, सहभागिता जनाउनुभयो र फोन मार्फत पनि साथीजीलाई छोटो मिठोमा भए पनि सम्झना सन्देश राख्नुभयो। र साथै तपाईँले फेसबुक पेजबाट पनि आफ्ना आफन्तजन साथीजीलाई सम्झना सन्देश राख्नुभयो। सम्पूर्ण साथीहरूलाई एकदम श्रद्धा धन्यवाद व्यक्त गर्दछु। र कार्यक्रममा अवधिभर बजेका मिठा रमाइला गीत संगीतका सर्जक श्रष्टालाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु। र प्रविधि समितिबाट यति दिनसम्म मलाई साथ सपोर्ट दिनुभयो श्रीराज महत लगायत ललिता हाईलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै अन्तिममा हाम्रो अध्ययनजीले रोजाइमा पार्नुभएको गीत छ, म बिना कसै कसैलाई मुस्किल छ पोखरामा भन्ने प्रमोद खरेलको आवाजमा रहेको यो मिठो गीत छोड्दै आजको बसाइ रोजाई तपाईँकोबाट म सम्झना खड्गी पनि बिदा हुन चाहन्छु। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्कार।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। देशभरका सरकारी कार्यालयमा निवेदनको ढाँचा एकै किसिमको बनाउन मार्गदर्शन जारी। सेवाग्राहीको झन्झट घट्ने र अनधिकृत सेवा सहजीकरण बन्द हुने विश्वास। खाना पकाउने ग्यासको अभाव कायमै, एक हप्तामै सहज हुने निगमको दावी। पारदर्शी वितरणका लागि अनलाइन ट्र्याकिङ प्रणाली बनाउन शुरू। लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ 1 मा विश्वासको मत लिन कार्यक्रम तय। भागभण्डा नमिल्दा कर्णाली प्रदेशको मन्त्री परिषदमा 16 दिनदेखि मुख्यमन्त्री एक्लै। इरानको सम्भावित आक्रमणको डरले ट्रकमा लुकेर विमान परिवर्तन गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको स्वीकार। सेनाको सल्लाह मानेको भनाई। र भारतले आउँदो सेप्टेम्बरमा अफगानिस्तानसँग T20 श्रृंखला खेल्ने। नेपाल खबरमा अब पूरा खबर। सरकारले देशभरका सरकारी कार्यालयहरूमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन नयाँ मार्गदर्शन जारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा त्यसको कार्यान्वयन निर्देशिका 2083 स्वीकृत गरी देशभरका सरकारी निकायहरूमा प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो। यो मार्गदर्शन लागू भएसँगै सेवा प्राप्त गर्नका लागि पेश गरिने निवेदन देशभर एउटै र निश्चित ढाँचाको हुनेछ। यसअघि सरकारी कार्यालयपछि फरक फरक तरिकाले निवेदन लेख्नुपर्ने विविधता र अन्यलाई हटाउँदै सार्वजनिक सेवा प्रवाहलाई सरल, सहज, प्रभावकारी र नागरिक मैत्री बनाउने लक्ष्य राखिएको छ। साथै परम्परागत कागजमा आधारित निवेदन प्रक्रियालाई क्रमशः प्रविधि मैत्री बनाइनेछ। आवेदनहरू डिजिटल ढाँचामा समेत उपलब्ध हुने भएकाले भविष्यमा सरकारी सेवाहरू अनलाइन वा मोबाइल एप मार्फत सजिलै लिन सकिने बाटो खुलेको छ। यस व्यवस्थाले निवेदन भर्न सेवाग्राहीले हुने झन्झट अन्त्य गर्नेछ भने कार्यालय परिसरमा पैसा कमाउने उद्देश्यले हुने अनधिकृत सेवा सहजीकरण अर्थात बिचौलिया कार्यलाई निरुत्साहित गर्नेछ। मार्गदर्शनको प्रभावकारी कार्यान्वयनको मुख्य जिम्मेवारी सम्बन्धित कार्यालय प्रमुखलाई नै तोकिएको छ। सरकारले 9 वटा पहाड़ी तथा हिमाली जिल्लाको प्रमुख जिल्ला अधिकारी सीडीओमा उपसचिव खटाउने निर्णय गर्दै 9 जना सहसचिवको दरबन्दी कटौती गरेको छ। गृह मन्त्रालयको नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण अनुसार यसअघि सहसचिव प्रमुख जिल्ला अधिकारी रहने भोजपुर, खोटाङ, सल्यान, जाजरकोट, जुम्ला, रोल्पा, बैतडी, डडेलधुरा र अछाममा अब उपसचिवलाई नै पठाइनेछ। यो सँगै अब 77 मध्ये 52 जिल्लामा मात्रै सहसचिव सीडीओ रहनेछन्। साथै सहसचिवको दरबन्दी रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उपसचिव खटाइने भएको छ। मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार कटौती भएका सहसचिवको दरबन्दीलाई सदुपयोग गर्दै मन्त्रालय अन्तर्गत नयाँ लागू औषध नियन्त्रण विभाग गठन गरिनेछ। यसको नेतृत्व सहसचिवले गर्नेछन्। यसबाहेक वालिङ र बर्दिवास जिल्लाका प्रशासन तथा झापा, मोरङ, कास्की र बाँके कारागारमा उपसचिवको दरबन्दी थप गरिएको छ। नयाँ व्यवस्था अनुसार 6 जना उपसचिव र 46 जना शाखा अधिकृतको दरबन्दी थप भएको मन्त्रालयले जनाएको छ। काठमाडौँ उपत्यका सहित देशभर 3 हप्ता अघि शुरू भएको खाना पकाउने ग्यासको अभाव आज पनि कायमै छ। आपूर्ति केही सहज हुन थाले पनि डिपोहरूमा सर्वसाधारणले सहजै ग्यास पाएका छैनन्। डिपोमा नाम दर्ता गराएर पालो पर्खिएका उपभोक्ताले ग्यास पाउन अझै 3 देखि 7 दिनसम्म कुर्नुपर्ने बाध्यता छ। अभावका बीच नेपाल आयल निगमले काठमाडौँको टेकुबाट आफै दैनिक 1000 भन्दा बढी सिलिण्डर बिक्री गरिरहेको छ। तर एउटै व्यक्ति पटक पटक लाइनमा बस्दा वास्तविक उपभोक्ता मर्कामा परेका छन्। यस्तै दिउँसो सटर बन्द गरेर राति महँगोमा ग्यास बेच्ने कालोबजारी बढ़ेको गुनासो आएपछि प्रहरी खटाएर कार्यवाही प्रक्रिया अघि बढ़ाएको निगमले जनाएको छ। अहिले भारतबाट दैनिक 100 भन्दा बढी ग्यास बुलेट नेपाल भित्रिरहेका छन्। आयात बढ़े पनि विगतको अभावका कारण खाली भएका सबै सिलिण्डर भरिने र बजार पूर्ण रूपमा सामान्य हुन अझै झण्डै 1 महिना लाग्ने नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान बहादुर चन्द्रले बताउनुभयो। यद्यपि आयल निगमका प्रबन्धक निर्देशक नागेन्द्र शाहले भने 1 हप्ताभित्रै आपूर्ति सहज हुने दावी गर्नुभएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आउँदो भदौ 1 गते प्रदेशसभाबाट विश्वासको मत लिने हुनुभएको छ। नेपाली कांग्रेसले साउन 12 गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार उहाँले विश्वासको मत लिन लाग्नु भएको हो। एमाले र नेकपा बीच लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमाले नै गर्ने र आचार्यलाई निरन्तरता दिने सहमति भइसकेको छ। 83 सदस्यीय लुम्बिनी प्रदेशसभामा बहुमतका लागि 42 सांसद आवश्यक पर्छन्। अहिले एमालेका 29 र नेकपाका 12 जना निर्णायक सांसद रहेका छन्। सरकारलाई बहुमत पुर्याउन 5 सांसद रहेको जसपा नेपाल सहभागी हुने भएको छ। विश्वासको मत लिए लगत्तै नेकपा र जसपालाई सहभागी गराएर मन्त्री परिषद विस्तार गर्ने मुख्यमन्त्री आचार्यको तयारी छ। उता कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर साईको मन्त्री परिषद बितेको 2 हप्तादेखि मन्त्रीविहीन अवस्थामा छ। गएको साउन 12 गते एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएका नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता शाहीलाई मन्त्रालय भागवण्डा मिलाउन सकस बढ़िरहेको छ। मुख्यमन्त्री बाहेकका 6 मन्त्रालय मध्ये एमाले 4 दावी गरेको छ भने सरकारको नेतृत्व गरिरहेको नेकपाले दुवै दललाई बराबरी मन्त्रालय हुनुपर्ने अडान राखेको छ। 2 हप्ता बितिसक्दा पनि बिना विभागीय मन्त्रीसम्म नियुक्त गर्न नसक्दा प्रदेश सरकारको कार्य सम्पादन समेत प्रभावित बनेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-72-540-89
3: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
6: फोन 056-494-333-493-555
0: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बढीमालीका मन्दिरमा यस वर्षको मेला तथा पूजा भदौ 1 गतेदेखि शुरू हुँदैछ। दर्शनार्थीको बढ़दो चापलाई ध्यान दिँदै यस वर्ष मुख्य पूजाको दिन अघि नै त्यहाँ मेला शुरू हुने निर्णय भएको हो। सर्वपक्षीय बैठकले एकै दिन अत्यधिक भीड़ हुने भएकाले भदौ 1 गतेदेखि नै पूजा शुरू गर्ने निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकायले जानकारी दिनुभयो। मन्दिरका पुजारी नेत्र उपाध्यायका अनुसार बढीमालिकामा हरेक वर्ष जनै पूर्णिमाको अघिल्लो दिन अर्थात साउन शुक्ल चतुर्दशीका दिन मुख्य पूजा हुँदै आएको छ। यस वर्ष भदौ 12 गते जनै पूर्णिमा परेकाले त्यसको अघिल्लो दिन बढीमालिकामा पूजा मुख्य पूजा हुनेछ। गएको वर्ष मन्दिरमा 45,000 जना भन्दा धेरै भक्तजनले दर्शन गरेका थिए। हरेक वर्ष त्यसका विभिन्न जिल्लाका साथै छिमेकी देश भारतबाट समेत त्यहाँ दर्शनार्थी पुग्ने गरेका छन्। बाजुरा, डोटी र जुम्लाबाट पूजा सामग्री सहित सरकारी टोली समेत त्यहाँ जाने परम्परा छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको महिना टर्कीमा भएको नेटो शिखर सम्मेलनबाट फर्किने क्रममा आफूले गोप्य रूपमा विमान परिवर्तन गरेको पुष्टि गर्नुभएको छ। यसअघि सीबीएस न्यूजले ट्रम्प अंकाराबाट फर्कने क्रममा इरानी आक्रमणको डरले ट्रकमा लुकेर अर्को विमानमा चढ्नुभएको उल्लेख गरेको थियो। सीबीएस न्यूजका अनुसार त्यसबेला ट्रम्पलाई निशाना बनाउँदै इरानबाट क्षेप्यास्त्र प्रहार हुन सक्ने विश्वसनीय सूचना थियो। यही विषयमा संचारकर्मीसँग कुरा गर्दै ट्रम्पले आफ्नो सुरक्षा टोली र सेनाको सुझाव अनुसार आफू अर्को विमानमा सरेको बताउनु भएको छ। वाशिङटन पोस्टका अनुसार एयरफोर्स वनमा सवार पत्रकार तथा व्हाइट हाउसका कर्मचारीलाई समेत उहाँ अर्को विमानमा गइसक्नु भएको खबर थिएन। बेलायतमा पुगेपछि मात्र ट्रम्प एयर फोर्स वानमा चढ्नु भएको थियो। अमेरिका र इरान बीचको वार्ता भंग भई अमेरिकी सैन्य आक्रमण शुरू भएको भोलिपल्टै यो घटना भएको हो। अब खेल खबर। भारतले आउँदो सेप्टेम्बर महिनामा अफगानिस्तानसँग तीन खेलको टी20 अन्तर्राष्ट्रिय श्रृंखला खेल्ने भएको छ। भारतीय क्रिकेट बोर्ड बीसीसीआई र अफगानिस्तान क्रिकेट बोर्ड एसीबीले संयुक्त विज्ञप्ति निकालेर श्रृंखला घोषणा गरेका छन्। टी20 श्रृंखलाको तीनवटै खेल दिल्लीको अरूण जेटली रंगशालामा हुनेछ। पहिलो टी20 सेप्टेम्बर 13, दोस्रो टी20 सेप्टेम्बर 15 र तेस्रो टी20 सेप्टेम्बर 17 हुनेछ। सन् 2024 जनवरी यता भारत र अफगानिस्तान बीच पहिलो पटक टी20 श्रृंखला हुन लागेको हो। अफगानिस्तानले आफ्नो फ्यूचर टूर प्रोग्राम अन्तर्गत दिल्लीमा टी20 श्रृंखला आयोजना गर्न लागेको हो। अफगानिस्तानले पछिल्ला वर्षहरूमा आफ्ना घरेलु मैदानका खेलहरू भारतमै आयोजना गर्दै आएको छ। भारत र अफगानिस्तान बीचको क्रिकेट सम्बन्ध पनि निरन्तर सुदृढ हुँदै गएको छ। यी दुई टोलीले यही वर्षको जून महिनामा तीन खेलको एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखला खेलेका थिए। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। देशभरका सरकारी कार्यालयमा निवेदनको ढाँचा एकै किसिमको बनाउन मार्गदर्शन जारी। सेवाग्राहीको झन्झट घट्ने, अनधिकृत सेवा सहजीकरण बन्द हुने विश्वास। खाना पकाउने ग्यासको अभाव कायमै एक हप्तामै सहज हुने निगमको दावी। पारदर्शी वितरणका लागि अनलाइन ट्र्याकिङ प्रणाली बनाउन शुरू। लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ 1 विश्वासको मत लिन कार्यक्रम तय। भागवण्डा नबिल्दा कर्णाली प्रदेशको मन्त्री परिषदमा 16 दिनदेखि मुख्यमन्त्री एक्लै। इरानको सम्भावित आक्रमणको डरले ट्रकमा लुगेर विमान परिवर्तन गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको स्वीकार। सेनाको सल्लाह मानेको भनाई। र भारतले आउँदो सेप्टेम्बरमा अफगानिस्तानसँग टी20 श्रृंखला खेल्ने।
6: हजुरको रेडियो 102.1 मेगाहर्ज।
7: तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
8: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
7: यहाँ हिंसा प्रभावित महिला, बाल बालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
8: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
7: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
8: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
7: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
8: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
7: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल। रामेछाप सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
8: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ। एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
9: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
10: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।

0: रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
0: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
2: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
3: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
4: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
5: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892 र 0848403585, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
6: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
1: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
6: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845853765, बिरगन्स फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक कटरबोट, रामेछाप।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: मन्थली नगरपालिका वडा नम्बर 3 को कार्यालय कठजोर रामेछाप।
2: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
3: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदै छ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
1: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841906669, 9864417188।
3: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
1: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 7 को कार्यालय सुकाजोर रामेछाप। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 2 को कार्यालय मन्थली रामेछाप।
4: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
0: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
4: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
0: त्यसो भए ध्यान दिएर सुन्ने।
5: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा। सुन्नु भए त?
4: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछाप तिर कुदे।
0: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-40-114, पैसा नलाग्ने टोल फ्री नम्बर 16-60-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: रामेछाप नगरपालिका, वडा नम्बर 8 को वडा कार्यालय, रामेछाप बजार, रामेछाप।

0: आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
1: ल के को टेन्सन, हाम्रै रामेसा बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
2: यसको उत्पादन रामेछा बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
1: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछा, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 5 को कार्यालय रामपुर रामेछाप।
4: ए बुहारी, साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
5: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
4: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
6: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
1: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
5: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
7: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी, आफन्त, साथीभाइबाट घरमा बस्न, हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
8: लेखेर, बोलेर, इसारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
7: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
8: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
1: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848-45-398, 0848-45-398।
1: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे
3: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
9: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
0: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
9: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
0: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
9: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
0: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
9: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
9: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
9: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।

Yeah.

0: हजुरको रेडियो 102.1 MHz।
1: तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ
2: के? तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
2: सम्पर्क नम्बर 048-545-143, 98-63-23-422।
1: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
2: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौ। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौ। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
2: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
3: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।

0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
1: आवश्यक कागजातहरू,
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9854342555, 0484541106, इमेल sfinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
0: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू,
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र,
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। सुनापति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय हिलेदेवी रामेछाप।

नमस्कार, अपरान्ह 4 बजेको रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सिंगालो रामेछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको एफएम 95 MHz पनि सुनिरहनु भएको छ। सूचना र प्रविधिको आधुनिक युगमा पनि रामेछापका दर्जनौं स्थानका बासिन्दा संचार सम्पर्कबाट विमुख हुनु परेको छ। वर्षौं अघिदेखि टेलिफोन सेवा नपुगेका स्थानमा सेवा विस्तारका लागि स्थानीय नागरिक र जनप्रतिनिधिहरूले पटक पटक आग्रह गर्दा समेत नेपाल टेलिकमले कुनै सुनवाई गरेको छैन। रामेछापका सबै 8 पालिकाका विभिन्न गाउँ बस्तीहरू अझै पनि नेपाल टेलिकमको टेलिफोन तथा इन्टरनेट सेवाबाट वञ्चित छन्। टाढा रहेका रिपिटर टावरबाट आउने संकेतका भरमा घाम लागेको समय मुस्किलले फोन टिपिए पनि बिहान बेलुका र मौसम खराब हुँदा यी क्षेत्रका नागरिक पूर्ण रूपमा संचारविहीन बन्ने गरेका छन्। विशेष गरी मन्थली नगरपालिकाको भलुवाजोर स्थित मसानटार क्षेत्र, उमाकुण्ड गाउँपालिकाको बान्ती, कुबुकास्थली र गुम्देल, रामेछाप नगरपालिकाको देउराली, सांगुटार, रामपुर र हिमगंगाका केही क्षेत्रमा टेलिफोन सेवा चल्दैन। त्यसै गरी लिखुतामोको सिकाउपालिकाको दुरागाउँ र गोकुलगंगा गाउँपालिकाका केही बस्तीहरूमा पनि संचार सम्पर्कको गम्भीर समस्या रहेको छ। रामेछापका धेरै गाउँमा छिमेकी जिल्लामा रहेका रिपिटर स्टेशनको भरमा टेलिफोन चलाउनु पर्ने बाध्यता छ, तर ती रिपिटर स्टेशनमा समस्या आउने बित्तिकै हप्तासम्म सम्पर्क विच्छेद हुने गर्दछ। उमाकुण्ड एक गुम्देलकी स्थानीय अम्बिका बस्नेतका अनुसार सो क्षेत्रमा लिखुपिकामा रहेको टावरबाट सम्पर्क हुने गरे पनि बादल लाग्ने बित्तिकै फोन सेवा ठप्प हुने गरेको छ। निर्वाचनका समयमा भोट माग्न पुगेका जनप्रतिनिधिहरूलाई स्थानीयले यो समस्या सुनाएका थिए। नागरिकहरूको सोही गुनासोलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सांसद डाक्टर कृष्ण रिबुडाथोकीले सदनमा समेत यसबारे जोरदार आवाज उठाउनु भएको थियो, तर सरकारवाला निकायले व्यवस्था गर्दा समस्या जस्ताको तस्तै रहेको छ। पछिल्लो समय टेलिफोन मात्र नभई इमेल, इन्टरनेट र सामाजिक सञ्जाल चलाउन समेत समस्या भएपछि स्थानीयवासी थप आक्रान्त बनेका छन्। वैदेशिक रोजगारीमा रहेका र देशकै अन्य शहरमा रहेका आफन्तसँग सम्पर्क गर्न नपाउँदा समस्या भोग्न बाध्य भएका स्थानीयहरूले यथाशीघ्र टेलिफोन टावर निर्माण गरी संचार सुविधा पुर्याउन तीव्र दबाव दिइरहेका छन्। यस विषयमा नेपाल टेलिकम मन्थली कार्यालयका प्रमुख अर्जुन कुमार पोखरेलले संचार सम्पर्क नहुने स्थानहरूमा सेवा पुर्याउन रिपिटर टावरहरू थप्नुपर्ने भए पनि त्यो जिल्ला स्तरबाट सम्भव नभएको बताउनु भएको छ। उहाँका अनुसार केन्द्रबाटै देशभरका लागि एकैपटक ठेक्का प्रक्रिया मार्फत टावर निर्माण हुने भएकाले रामेछापको काम पनि सोही प्रक्रियाबाट मात्र अघि बढ्नेछ। तत्कालै जिल्लाबाट बेग्लै टावर बनाउन सक्ने अवस्था नरहेको स्पष्ट पार्दै प्रमुख पोखरेलले रामेछापमा टावर आवश्यक परेका स्थानहरूको विस्तृत जानकारी माथिल्लो निकायमा पठाइसकिएको जानकारी दिनुभएको छ। सवारी दुर्घटना न्यूनीकरण तथा सड़क सुरक्षा कायम गर्ने उद्देश्यले रामेछाप प्रहरीले सञ्चालन गरेको लागू पदार्थ सेवन परीक्षणका क्रममा 2 चालक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रामेछाप, जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछाप र मन्थली अस्पतालको संयुक्त आयोजनामा मंगलबार बिहान 9 बजेदेखि दिउँसो 12 बजेसम्म मन्थली नगरपालिका 1 रामनारायण चोक स्थित सड़कमा सार्वजनिक सवारी साधनका चालकहरूको लापसे परीक्षण गरिएको थियो। परीक्षणका क्रममा लागू पदार्थ सेवन गरी सवारी साधन चलाएको पाइएपछि 2 चालकलाई प्रहरीले नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। पक्राउ परेका चालकहरूलाई प्रचलित कानून बमोजिम कार्यवाही गरी रामेछाप जिल्ला अदालतबाट थप अनुसन्धानका लागि म्याद थप गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा दोलखा जिल्लाको तामाकोशी गाउँपालिका 2 डाँडा गाउँ बस्ने 37 वर्षीय सञ्जु कार्की रहेका छन्। उनी प्रदेश 301/004-95-07 नम्बरको बसका चालक हुन्। त्यस्तै सिन्धुलीको कमलामाई नगरपालिका 11 ठूलो तेस्रो बस्ने 22 वर्षीय सुरेश मोक्तान पनि पक्राउ परेका छन्। उनी प्रदेश 3001 1938 नम्बरको ट्राक्टरका चालक रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार लागू पदार्थ सेवन गरी सवारी चलाउँदा दुर्घटनाको जोखिम बढ्नुका साथै चालक तथा यात्रुको ज्यान समेत जोखिममा पर्ने भएकाले लापस्य परीक्षणलाई निरन्तरता दिइनेछ। रामेछापको माकुण्ड गाउँपालिका 4 च्यादलोमा अविरल वर्षासँग आएको भेलबारीले बगाउँदा एक बालकको ज्यान गएको छ। मंगलबार साँझ करिब 5 बजेको समयमा चण्डेश्वरी माध्यमिक विद्यालयमा अध्ययन गरी घर फर्कने क्रममा स्थानीय खोल्सामा आएको भेलबारीले 5 वर्षीय बालकलाई बगाएको हो। प्रहरीका अनुसार माकुण्ड गाउँपालिका 4 तीर्थीय घर भई हाल सोही स्थानको गौरी खर्कमा माओली घरमा बसेर अध्ययन गर्दै आएका विक्रम सुनवारका छोरा सुशान्त सुनवारलाई च्याखे धाराको खोल्सामा आएको भेलबारीले बगाएको थियो।
तेलबारीले बगाएपछि खोजी गर्ने क्रममा बालक मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सिन्धुलीको फिकल गाउँपालिका सहित देशका चार स्थानीय तहलाई भूमि बैंक स्थापना गर्न स्वीकृति दिएको छ। मन्त्रालयको निर्णयसँगै सम्बन्धित स्थानीय तहमा बाँझो तथा उपयोगविहीन निजी जग्गाको पहिचान, अभिलेखीकरण र व्यवस्थापन गरी कृषि उत्पादनसँग जोड्ने प्रक्रिया अघि बढ़ने भएको छ। मन्त्रालयले सिन्धुलीको फिकल गाउँपालिका, तनहुँको ब्यास नगरपालिका, बैतडीको पञ्चेश्वर गाउँपालिका र बाजुराको बढ़ीमालिका नगरपालिकालाई भूमि बैंक स्थापना तथा सञ्चालनका लागि स्वीकृति प्रदान गरेको, भूमि बैंकको अवधारणा अन्तर्गत स्थानीय तहभित्र खेतीयोग्य भए पनि लामो समयदेखि प्रयोगमा नआएका निजी जग्गालाई व्यवस्थित रूपमा कृषि प्रयोजनमा ल्याउने लक्ष्य राखिएको छ। सिन्धुलीको मरेन गाउँपालिका छका विभिन्न बजारमा गरिएको बजार अनुगमनका क्रममा 33 पसल तथा व्यावसायिक प्रतिष्ठानको निरीक्षण गरिएको छ। मरेन गाउँपालिकाको उपभोक्ता हित संरक्षण समितिका संयोजक विमला माझीको संयोजकत्वमा धमिले बजार, भूतार, नयाँ बस्ती बजार लगायत क्षेत्रमा अनुगमन गरिएको अनुगमनका क्रममा 3 पसलबाट ₹42,738 बराबरका म्याद गुज्रिएका खाद्य तथा उपभोग्य वस्तु जफत गरी नष्ट गरिएको पालिकाले जानकारी दिएको छ। पालिकाको अनुसार अनुगमन टोलीले किराना, मासु, हार्डवेयर, कपड़ा, मेडिकल, सैलून, सुनसानी, चप्पल पसल तथा होटल लगायत विभिन्न व्यवसायको निरीक्षण गरेको थियो। व्यवसाय दर्ता तथा नवीकरण मूल्य सूची, वस्तुको गुणस्तर र म्याद, खाद्य वस्तुको लेबलिङ, सरसफाई तथा उपभोक्ता हित सम्बन्धी प्रचलित कानूनको पालना भए नभएको विषयमा अनुगमन गरिएको गाउँपालिकाले जनाएको छ। अनुगमनका क्रममा व्यवसाय सञ्चालनमा देखिएका कमी कमजोरी सुधार गर्न सम्बन्धित व्यवसायलाई आवश्यक निर्देशन तथा सुझाव दिएको थियो। म्याद नागेका खाद्य तथा उपभोग्य वस्तु बिक्रीका लागि राखिएको पाइएपछि 3 पसलबाट ती सामग्री जफत गरिएको हो। जफत गरिएका सामानको मूल्य ₹42,738 रहेको र इलाका प्रहरी कार्यालय कपिलाकोटको रोहबरमा नष्ट गरिएको गाउँपालिकाले जनाएको छ। र खाना पकाउने ग्यासको अभाव देखाएर कालोबजारी हुन सक्ने भन्दै ग्यास डिलर तथा बिक्री केन्द्रको अनुगमन तीव्र पारिएको छ। केही उपभोक्ताबाट ग्यास सहज रूपमा नपाएको तथा किराना र खुद्रा पसलबाट महँगो मूल्यमा खरिद गर्नु परेको गुनासो आउन थालेपछि जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले सदरमुकाम र मानेभञ्जाङ क्षेत्रका ग्यास डिलर तथा बिक्री केन्द्रको अनुगमन गरेको प्रमुख जिल्लाधिकारी टुबराज पोखरेलको नेतृत्वमा गरिएको अनुगमनका क्रममा सदरमुकामको जीबी टोल र माइलो डाँडा, मिलनचोक तथा माने भन्ज्याङको केतुके र माने भन्ज्याङ बजारमा रहेका 9 डिलर तथा बिक्री केन्द्रको निरीक्षण गरिएको थियो। अनुगमनका क्रममा जिल्लामा ग्यासको आपूर्ति नियमित रहेको र हाल हाहाकारको अवस्था नरहेको पाइएको प्रमुख जिल्लाधिकारी पोखरेलले बताउनु भएको छ। केही डिलरमा तुलनात्मक रूपमा कम ग्यास आए पनि माग अनुसार आपूर्ति भइरहेको उहाँको भनाइ छ। हवस् त, अपरान्ह 4 रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबरसँग आलो रामेछाप खबर सकियो। हाम्रो भेट साँझ 6 हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि यस खबरबाट बिदा हुन्छु। नमस्कार।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 4 को कार्यालय हिमगंगा रामेछाप।
1: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
3: दुध दही भनेपछि छोरा छोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
4: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
5: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
4: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98-41-82-96-10।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: रामेछाप नगरपालिका वडा नम्बर 8 को वडा कार्यालय रामेछाप बजार रामेछाप।
6: क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
7: ओ, प्रकाश कपूर।

0: सस्तोमई पोषक दाना पाउन रामी छापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आज सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
4: रामेछाप नगरपालिका वडा नम्बर 9 को कार्यालय ल्याङल्याङ रामेछाप।
3: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
5: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
3: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
5: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
3: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम उकाली उरालीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई अपरान्ह 4 बजेको रामेछाप खबरपछि करिब 5 बजेसम्म सुन्न सक्नुहुन्छ। यो कार्यक्रम मात्रै तपाईँले हप्ताको 6 दिन मात्रै सुन्न सक्नुहुन्छ, आइतबारदेखि शुक्रबारसम्म। आज बुधबारको बसाइ रहेको छ। आजको बसाइमा हामीले 1 नम्बरदेखि 7 नम्बरसम्म गीत लिएर आएका छौं। तपाईँलाई कति नम्बरको गीत सुन्न मनपर्छ तपाईँले नम्बर रोज्नुपर्ने हुन्छ र सोही नम्बरको गीत कार्यक्रममा बज्छ। 048-40-40-00-26 नम्बर तपाईँको लागि खुल्ला रहेको छ भने तपाईँ यो समय उकाली उराली लेख्दै गर्दै हुनुहुन्छ, साथै भन्ज्याङ चौतारी गरिराख्नु भएको छ होला। घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि भने अब प्रतीक्षाको घडी सकिसकेको छ। कार्यक्रममा मिठा र माइला मञ्चनी लोकबाकाहरूको साथसाथै हामी करिब 5 बजेसम्म तपाईँसँग सहयात्रा गर्छौं। हामीलाई सुन्नुहोला, साथ दिनुहोला। हामीलाई तपाईँले हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज डटकम हजुरको याप्तामा कोसेफएम 95 MHz सुन्दै हुनुहुन्छ। फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर पनि गर्नुहोस्, कमेन्ट पठाउनुहोस्। हामी तपाईँका कमेन्टहरूलाई पनि वाचन गर्नेछौं। विशेष गरी आजको बसाइ चाहिँ के गर्ने भन्ने कुरा तपाईँलाई थाहा भइसकेको छ। मिठा मनसुने भाकाहरूको साथसाथै सहयात्रा गर्नेछौ भने यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ सम्झना खड्गीले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता आयो। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा राख्न चाहन्छौ एकदमै मिठा अनि रमाइलो गीत रहेको छ। त्यस्तै गरेलीले राजु गुरुङ मोना थापाको आवाजमा रहेको यो मिठो भाका बज्छ। त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नु होला।

0: कार्यक्रमको शुरूआतमा राखेमा हामीले धेरै मिठो अनि रमाइलो गीत रहेको थियो। तिते करेलीले भने बोलको गीत राखेर कार्यक्रमको शुरूआत गरिसकेका छौ। राज गुरूङ मुना थापाको आवाजमा रहेको गीत छ भने संगीत रामजी खाँको रहेको छ र लय पनि रमेश विजयको रहेको छ। यो मिठो गीत राखेर कार्यक्रमको शुरूआत गरिसकेका छौ। अब भने पालो तपाईँको रहेको छु। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो हेलो
1: हेलो दिदी, नमस्ते नमस्कार।
0: नमस्ते नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म ओखलढुङ्गाको लिखुबाट बिन्दास लाक्पा शेर्पा है दिदी।
0: बिन्दास लाक्पा शेर्पा
1: हजुर दिदी,
0: के छ खबर?
1: खबर एकदम ठिकठाक छ दिदी।
0: ठिकठाक छ भनेपछि अनि खाजा खानुभयो कि छैन?
1: खाजा खाएर चाहिँ एकछिन आराम गरेका थियो दिदी, अनि यसो मौसमले चाहिँ तपाईँको यति बेला हरी घोप्ते वर्षा भयो, अनि चाहिँ रेडियोको छेउमा आएर रेडियो सुनेर बसिरहेको थिएँ।
0: ल भनेपछि यो समय बिस्तरी पानी पर्दैछ?
1: अहिले चाहिँ अलिक कम भइरहेको छ दिदी, अघि 3 बजेभन्दा पछाडि चाहिँ त्यो ठुलो हाँसी नै वर्षा भएको थियो।
0: ल यता पनि त्यस्तै होला जस्तो थियो, सायद अन्य जिल्लामा पानी परिरहेको छ तर यहाँ पनि पानी पर्ला जस्तो चाहिँ एकदमै ठुलो पानी पर्ला जस्तो थियो तर पानी पर्न सकेन, फेरि घाम लागेको छ। ठिकै छ, अब तपाईँको वस्तुतिर भनेपछि अब बिस्तारी बाढी नै जाने गरी पानी पर्यो?
1: हजुर हजुर दिदी।
0: ल अब यति बेलाको समयमा आफ्नो परिवारहरू त सबै सुरक्षित घरतिरै हुनुहुन्छ होला नि त? ल सुरक्षित रहनु होला पक्कै पनि। कति बेला पानी आउँछ, मौसम कति बेला बदली हुन्छ, के हुन्छ भन्ने कुरा थाहा हुँदैन। कहिलेकाहीँ हामी जस्तो कि छाता नलिकन हिँड्दाखेरि पनि हिँड्दा हिँड्दै काम कहिले सकिँदैन, त्यसै क्रममा चाहिँ अकस्मात पानी आउँछ, हामीलाई भिजाउँछ नि, होइन र? त्यही भएर अब हामीले यो बर्खायामको समय छ, पानीबाट छेक्न अनि घामबाट छेकिन पनि छाता पनि लिएर हिँड्नु पर्यो, आफ्नो लागि आफैले चाहिँ के गर्ने भन्ने कुरा गर्नु पर्यो। अब पानी पर्छ भनेपछि अब हामी खुला पारी छौँ भने आफ्नो घर पारी अथवा बारी कता छ, त्यो पानी पर्न थालेपछि चाहिँ बरु हामी पहिल्यै त्यो बाटो गटौँ भन्ने चाहिँ हो। अब के छ कस्तो छ, अब बस्ती छाउँ हेरेर पनि होला होइन, अब फुलहरू भएको ठाउँहरूमा त हामीलाई जति पानी परे पनि सहजै हुन्छ होइन, अब खुला नै तर्नुपर्ने, फुल छैन भने त फेरि समस्या हुन्छ खुला तर्न।
1: हजुर दिदी हो नि, तर अब तर अहिले त अब त्यस्तो अवस्था छैन दिदी, हाम्रोतिर चाहिँ खासै अब बाढी आइहाल्दा पनि अब ठुलै लामो ठुल्ठुलै पुलहरू छ अरे, अब त्यसले गर्दाखेरि बाढीबाट बच्न चाहिँ खासै समस्या छैन भनौँ न दिदी।
0: ल ठिक छ, पक्कै पनि अब बस्नुपर्छ, अब सुरक्षित त अब सबै ठाउँमा हुनै पर्यो नि होइन, अब जहाँ मानिसको बसोबास हुन्छ त्यहाँ त सुरक्षित भएन भने त बस्नुको पनि अर्थ छैन नि फेरि।
1: त्यही त दिदी।
0: ल ठिक छ, बिन्दासजीसँग मेरो पहिलोचोटि कुराकानी हो अथवा योभन्दा अगाडि पनि भइसक्यो?
1: धेरै अगाडि भएको होला दिदी, अब म अलिक बिन्दास पाराको छु, कहिले फोन लाग्दैन, कहिले फोन गर्ने
0: ल त्यसो भए बिन्दास पाराले हिँड्नुहुन्छ, अब बिन्दास पारामा हिँड्दा हिँड्दै कहिले हामीलाई सम्झनुहुन्छ, हाम्रो याद आउँछ फोन गर्नुहुन्छ, कहिले कहीँ याद आउँदैन गर्नुहुन्न?
1: त्यो चाहिँ भन्न सकिएन दिदी, त्यस्तो चाहिँ भन्दिनँ पनि र गर्दिनँ पनि।
0: मैले चाहिँ त्यसरी बुझेँ कि बिन्दास,
1: हजुर
0: मैले चाहिँ त्यसरी बुझेँ है।
1: होइन नि दिदी, त्यसरी बुझ्नु भएन।
0: ठिक छ, अब कहिलेकाहीँ त्यसरी पनि बुझ्न पाइएला, किनकि अब योभन्दा धेरै अगाडि मात्रै यहाँलाई कुरा गरेको, यो बिचतिर चाहिँ म हराएँ आएन भन्नुभयो नि त, बिन्दास ताराले हिँड्छु भन्नुभयो, त्यही प्रसङ्गमा चाहिँ मैले यो कुरा जोडेको है बिन्दास, फेरि त्यस्तो अरू चाहिँ होइन नि फेरि।
1: ठिक छ दिदी, तर त्यो चाहिँ अलिक अन्याय नै हो कि जस्तो लाग्छ कि।
0: ल ठिक छ, त्यसो भए मैले बिन्दासजीलाई अन्याय गरेँ, म न्याय दिन्छु, केही छैन त्यसको लागि, मैले म आफैले माफी मागेँ हाम्रो बिन्दासजी। ल ठिक छ, अब रमाइलो मिठो कुराकानी सधैँ भोलिका दिन पनि यहाँको फोन लाग्छ, आउनुहोला बिन्दास हुँदै हामीले यसै गरी सम्झँदै आज चाहिँ हामी कार्यक्रमतर्फ लाग्छौँ। रोजाइको गीत बज्छ, कति नम्बरको गीत रोज्नुहुन्छ? 1 नम्बरदेखि 7 नम्बरसम्म छ गीतहरू।
1: म चाहिँ अलिक पाराको अनि फेरि लक्की 7 मात्रै खोज्ने छु दिदी, त्यही भएर 7 नम्बरको चाहिँ गीत बजाउँ सुनौ कि भनेको।
0: ल 7 नम्बरको गीत रोज्नु भएको छ, 7 नम्बरमा परेको छ गीत, आफ्नै मन घाइते गराउँछु, यो गीत बज्छ, साथीहरूलाई सम्झनुहोस्। बिन्दासी हेलो सम्पर्कमा बिन्दास लाक्पा शेर्पा हजुर हुनुहुन्थ्यो. उहाँले सात नम्बरको गीत रोज्नु भएको छ. उहाँले साथीहरू चाहिँ सम्झन पाउनु भएन, पानी पनि परिरहेको छ, एकदमै ठूलो आरी घोप्टे वर्षा भइरहेको छ पनि भन्दै हुनुहुन्थ्यो. पक्कै पनि पानी परिरहेको कारणले गर्दाखेरि पनि अलिकति नेटवर्कहरूमा समस्या छ. त्यो भएर हामीले प्रत्यक्ष धेरै साथीहरूसँग कुरा गर्ने प्रयत्न चाहिँ हामीले गरिराखेका छौं. सकेसम्म तपाईँको आवाज हामीले सुन्न सक्छौं भने तपाईँसँग कुरा गर्छौं. बिन्दास लाक्पा शेर्पा भनेर जति साथीहरूले यो समय रेडियो सुन्दै हुनुहुन्छ उहाँहरू सबैको लागि चाहिँ उहाँले सात नम्बरको गीत समर्पण गर्न चाहनु भएको छ. सो गीतलाई समर्थन जनाउन अर्को साथी आउनु भएको छ कि जस्तो लाग्छ, नभए हामी कार्यक्रममा मिठो गीततर्फ पनि लाग्न चाहन्छौं. कोही साथी यति बेला हामी गीततर्फै लागौँ भन्दै हुनुहुन्छ. यति बेलाको वर्षाईमा आफ्नै मन घाइते गराउँछु. विष्णु माझी अनि युवराज आचार्यका आवाजमा रहेको गीत बज्छ, त्यसपछि फेरि आउनेछौ.

0: कार्यक्रममा हाम्रो बिन्दास लाग्छ हजुरले सात नम्बरको गीत रोज्नु भएको थियो, आफ्नै मन गाइते गराउँछु, मेरो गीत बजिसकेको छ। त्यति बेला अर्को साथी सम्पर्कमा आएको हुनुहुन्छ, स्वागत गर्छु। हेलो हेलो हेलो, कोही साथी सम्पर्कमा हुनुहुन्थ्यो, उहाँसँग हामीले कुरा गर्न सकेनौँ। जो साथी हुनुहुन्छ फेरि पनि तपाईँको फोन लाग्छ, हामीले मात्रै आवाज सुन्न नसकेको हो कि जस्तो लाग्दैछ। तपाईँले पनि सहभागिता जनाउनुहोला, तपाईँलाई कति नम्बरको गीत सुन्न मन लागेको छ, तपाईँले आफूलाई मनपर्ने र आफ्नो लक्की नम्बर हाम्रो लाग्छ आजको जस्तै तपाईँको पनि लक्की नम्बर होला। सात नम्बरको गीत बजिसकेको छ, अब एकदेखि छ नम्बरसम्म गीत रहेका छन्। तपाईँले सहभागिता जनाउँदै गीत रोज्नु पर्ने हुन्छ। यति बेला अर्को साथी फेरि पनि सम्पर्कमा हुनुहुन्छ जस्तो लाग्दैछ, को हुनुहुन्छ, स्वागत गर्छु। हरियो, नमस्कार देवजी, के छ सन्चै? आरामै हुनुहुन्छ?
1: हजुर, एकदम आरामै छु भन्नुपर्छ है त।
0: अनि खाजा खानुभयो त?
1: खाजा बाँकी छ, अब खानुपर्छ एकछिनमा, दिदीहरूले खानुभयो होला है?
0: मैले खाइसकेको छु, अब यहाँ आएको छ, ठिक छ। कार्यक्रम सुन्दै हुनुहुन्छ अथवा छैन?
1: सुन्दैछु भन्नुपर्छ।
0: सुन्दै हुनुहुन्छ, दिउँसो त मजाले घाम चर्किरहेको थियो नि, होइन?
1: हजुर हजुर,
0: ल चर्को चर्को घाममा चिसो चिसो खाँदै बस्नुभयो होला, गर्मी गर्मी पनि थियो।
1: हजुर, यसो चिसो कागती पानी यसो खाइयो, अब भन्नुपर्छ अहिलेसम्म नि घाम लागिरहेछ।
0: पक्कै घाम लाग्दैछ त्यतातिर, अब अन्यत्र ठाउँमा पानी परिरहेको छ भन्दै हुनुहुन्छ, होइन?
1: हजुर हजुर,
0: ल ठिक छ। हाम्रोतिर चाहिँ पालो सकिया जस्तो छ पानी पर्ने देवजी।
1: हजुर हजुर,
0: अरू त खास केही छैन होला, बिहानदेखि अहिलेसम्म त्यस्तै छ उस्तै छ, खास परिवर्तन केही छैन?
1: केही छैन, एकदम ठिकै छ। अब पछि भयो भने भनौँला, अहिले सबै कुरा हो भन्नुभएको छ, नयाँ नौलो त्यस्तो केही पनि छैन भन्नुभएको
0: छ। ल ठिक छ, त्यसो भए अब नयाँ नौलो भएछ भने हामी सुन्छौँ, यति बेला कार्यक्रम तिरी लागौँ। त्यसो भए कति नम्बरको गीत रोज्नुहुन्छ?
1: हजुर, तिन नम्बरको बजाइदिनुहोस् न।
0: ल तिन नम्बरमा कुन गीत पर्यो भने चरे भए आउँथे उडेर भने बोलको गीत रहेको छ, यो गीत बच्चुलाई साथीहरूलाई सम्झिहाल्नुहोस्।
1: हुन्छ, विशेष दिदी हजुरको लागि अनि प्राविधिकमा रहनुहुने दिदीको लागि, हजुरको रेडी होल्ड युनिटको लागि, अनि रमिला तामाङको लागि, अनि साथी ध्रुव पाण्डे, अनि त्यस गरी निर्मला मगर, निर्मला लामा, निर्मला पौडेल, उर्मिला थापा मगर, अनि सविता मगर लगायत सबै सबैको लागि भन्दैछु कि नमस्ते बाबाई।
0: नमस्ते नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो देवजी, उहाँले तिन नम्बरको गीत रोज्नु भएको छ, चरी भए आउँथे उडेर गीतमा आवाज रहेको छ। सूर्यजना बिराई थापा, त्यसै गरी राजु परियार, चन्द्र शर्मा, त्यसै गरी लक्ष्मी देवपानीको आवाजमा रहेको यो मिठो गीत छ। यो गीत कार्यक्रममा बज्छ, त्यसपछि हामी फेरि आउनेछौँ।

0: क्यारेक्टर माइकले मिसर गीत बजिसकेको छ। देवजीले रोज्नु भएको थियो तीन नम्बरको गीत, चरी भाइ आउँथे उडेर भन्ने बोलको गीत, अनि भने पालो तपाईँको रहेको छ। तपाईँले पनि यस्तै मिठा रमाइला गीत रोज्न सक्नुहुन्छ र आफ्ना आफन्त जुन साथी संगीलाई पनि तपाईँले सम्झन पाउनुहुन्छ। फटाफट फोन गर्नुहोस्, 0840400026 नम्बर तपाईँको लागि खुल्ला रहेको छ। यति बेला म तपाईँको फेसबुक कमेन्टहरूलाई पनि वाचन गर्नेतर्फ लाग्छु। पहिलो कमेन्ट हामीलाई प्राप्त भएको छ दीपिका पूर्व छाने मगरजीको। उहाँ लेख्नुहुन्छ, नमस्कार दिदी, म काठमाडौँबाट दीपिका पूर्व छाने मगर सुन्दैछु है। कार्यक्रम अब बस्ने गीत सबैको लागि समर्पण गर्छु है भन्दै हुनुहुन्छ। त्यसै गरी मेनु लम्तडी मगरजीले पनि नमस्ते छ, कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। सुमित यादव सुनार किरातजीले पनि लेख्नुहुन्छ, नमस्ते हजुर, खाजा खानुभयो त, सन्चै हुनुहुन्छ। म रामेसाब देउराली, हाल चाहिँ काठमाडौँबाट सुमित यादव सुनवार किरात कार्यक्रम सुन्दैछु है। धेरै मनपर्छ अब बस्ने गीत हजुरको लागि, रेडियो परिवारको लागि, साथै मेरो घर परिवार सबैको लागि पनि अब बस्ने मिठो गीत चाहिँ समर्पण गर्न चाहन्छु भनेर उहाँले लेख्नु भएको छ भने सुमितजीलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी अर्को साथीको कमेन्ट हामीले यति बेला प्राप्त भएको छ। टिकाराम सुनवारजी उहाँ लेख्नुहुन्छ, दर्शन नमस्कार, म टिकाराम सुनवार तिनजुरी मीडिया ग्रुपको मेम्बर रामेसाब गोरवई, हाल चाहिँ काठमाडौँबाट कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ। उहाँले अब बस्ने गीत मार्फत सम्झनु पर्दा साथीहरूमा सुना कन्दमा मीडिया प्रेमी निर्मला उनेम, कमल श्रेष्ठ, देवबास कोटा, राज घले मगर, पलपल अपेक्षा सेन, भूमिका राई, टिका आइडो, त्यसै गरी घायल बिरमान सुनवार, रामलाल साङपाङ राई, रामलाल सुमन, कमला मुखिया, सुनिता सुनवार, त्यसै गरी बुधवीर तामाङ, सुनिता सुनवार, दिलदुखी बिया, रमा सुनवार उदयपुर, त्यसै गरी सजना माझे, शर्मिला सरू मगर, त्यसै गरी जमिनदार बाबुको इमान्दार छोरो कोपिला चामलिङ राई, मनको साथी जीवन कार्की लगायत मलाई टिकाराम सुनवार भनेर चिन्ने नचिन्ने सबैको लागि अब बज्ने मिठो गीत समर्पण गर्छु है भन्दै हुनुहुन्छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गरे। त्यसै गरी अञ्जन थुलुङजी पनि लेख्नुहुन्छ कमेन्ट मार्फत, दर्शन नमस्ते, म अञ्जन थुलुङ युएबाट, सबैमा मिठो सम्झना अनि माया साथीहरूलाई सम्झनु पर्दा मगर्ने हिर्सु चामलिङ राई, पवित्रा राई, अल्सना कुलुङ राई, त्यसै गरी चामलिङनी अम्बिका राईको लागि सिम्पल सरिना करिश्मा राई, अञ्जन बिहाङ्ने राईको लागि, त्यसै गरी अनिता नखोकको लागि, यशोदा गदाल, कल्पना साङपाङ, सुशीला विश्वकर्मा, जनिता चामलिङ राई, सपना चोङबाङ लगायत सबैको लागि भन्दै हुनुहुन्छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्छु। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु। हेलो,
1: नमस्कार दिदी।
0: नमस्कार हजुर, रमिला जी बोल्दै हुनुहुन्छ?
1: हजुर।
0: के छ रमिला आजको खबर, सुनाउनुहोस् न तानी।
1: मेरो ठिकै छ, तपाईँ सन्चै हुनुहुन्छ?
0: म एकदम सन्चै आरामै छु है त अहिलेसम्म।
1: हजुर हजुर।
0: खाजा चाहिँ खानु भएको छैन हाम्रो रमिलाजीले?
1: मेरो तपाईँ खानु भएको छ?
0: मैले पनि खाइसकेको छु। कार्यक्रम कतिको सुन्दै हुनुहुन्छ कि सुन्नु भएको छैन कि भन्नुहोस् न।
1: सुनिरहेको
0: छु। सुन्दै हुनुहुन्छ?
1: हजुर।
0: ल ठिक छ त्यसो भाइ, अनि के छ अरू नयाँ खबर त्यतातिरको भन्नुहोस् न।
1: केही छैन दिदी, पानी पर्छ कहिले काहीँ, कहिले घाम मारिरहेको छ, त्यस्तै हो।
0: त्यस्तै हो। अहिले चाहिँ के छ त मौसम?
1: अहिले सिमसिम पानी परेको छ।
0: सिमसिम पानी भने फुलको गीत राख्नु पर्ने भयो यति बेला त?
1: हुन त हो, तैपनि आज त तपाईँहरूले एक नम्बरदेखि सात नम्बरसम्मको ल्याउनु हुन्छ, हामीले चाहिँ हो नि त
0: है, त्यही भएर त ल ठिकै छ रमिलाजी। अब यहाँले चाहिँ अब गीत चाहिँ रोज्नु पर्ने हुन्छ, कति नम्बरको रोज्नुहुन्छ त नि?
1: कस्तो सुन्न त सुन्यो दिदी, सात नम्बर र कति नम्बर गयो?
0: सात नम्बर र तिन नम्बरको गयो, अरू त सबै नै बाँकी छ।
1: ए मलाई चार नम्बरको राखिदिनु न।
0: चार नम्बरको गीत सुन्न मन छ।
1: हजुर
0: ल, चार नम्बरमा के रहेछ त गीत? झम्के फुल भन्ने गीत रहेछ है त? ठिकै छ, अब यहाँले भन्नुभएको गीत हामी बज्छ राख्छौ है। यो गीत कार्यक्रममा बज्छ, यहाँले आफ्नो साथीहरूलाई सम्झनुहोस् न। रमिलाजी हुनुहुन्थ्यो, उहाँले 4 नम्बरको गीत रोज्नु भएको छ। मैले उहाँलाई गीतको बोल चाहिँ अर्कै भनेको छु, गीतको बोल चाहिँ झर्ने फूल रहेछ भन्ने रहेको छ है। 3 नम्बरमा रमिलाजी, मैले अलिकति यहाँलाई 3 नम्बरको गीतको नाम चाहिँ मिस्टेक भनेको छु, त्यसको लागि मैले सरी भन्दै, झर्ने फूल रहेछ विमल राज छेत्री, त्यसै गरी विष्णु बाजीको आवाजमा रहेको गीत हाम्रो रमिलाजीले रोज्नु भएको छ। अब लगभग म पनि कार्यक्रमको अन्त्यतिर छु, अन्त्यतिर हुँदाखेरि म तपाईँका कमेन्टहरू वाचन गर्दै बिदा हुनुपर्ने हुन्छ। गीत बजाइ राख्दाखेरि फेरि साथीहरूको बाँकी कमेन्ट चाहिँ हाम्रो चाहिँ वाचनै भएन भन्ने गुनासो गर्नुहुन्छ, त्यही भएर तपाईँको टेलिफोनलाई हामी भोलिको दिनमा स्थान दिन्छौँ। आज यतिन्जेलसम्म प्राप्त भएका तपाईँको कमेन्टलाई पनि हामीले स्थान पकाइदिनुपर्ने हुन्छ भन्दै, यति बेला म कार्यक्रमको अन्त्यतिर साथीहरूको धेरै कमेन्टहरू अझै पनि बाँकी छ, त्यही भएर कमेन्टलाई वाचन गर्नेतर्फ नै लाग्न चाहन्छु। हुनुहुन्छ यति बेला अर्को साथी, उहाँ लेख्नुहुन्छ पेम शेर्पाजी हुनुहुन्छ। दिदी नमस्ते हजुर, म कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ उहाँले। रामेछाप जिल्लाको सुन्दर बस्ती उमाकुण्ड 2 बामती भण्डार, हाल चाहिँ काठमाडौँबाट कार्यक्रम सुन्दै अनि हिँड्दै पनि छु है भन्दै हुनुहुन्छ। उहाँले काठमाडौँको 6 माइल हिमालयन ब्याङ्कको अगाडिबाट चाहिँ कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। अब बज्ने गीत मार्फत चाहिँ हजुरको लागि एउटा चिठी लेख्न मन लागेको छ भन्ने गीत बजाइदिनुहोस् भन्ने हुनुहुन्छ। आज हामीले चाहिँ 1 नम्बरदेखि 7 नम्बर गीत ल्याएका थियौं पेमजी, र तपाईँले भन्नुभएको गीत आज हामीले बजाउन सकेनौं, एउटा चिठी लेख्न मन लाग्छ भन्ने बोलको गीत चाहिँ हामी भोलि कार्यक्रममा राख्नेछौं, किनकि आज हाम्रो रमिलाजीले 4 नम्बरको गीत चाहिँ झर्ने फूल रहेछ भन्ने गीत रोजिसक्नु भएको छ, रोज्नु भएको छ भन्दा नि उहाँले रोज्नु भएको 4 नम्बरको गीत रहेको छ, यो गीत बज्छ। त्यसै गरी हिराबहादुर लकाजीले पनि नमस्ते दिदी कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। फुजी क्विन्जीले पनि लेख्नुहुन्छ नमस्ते नमस्कार दिदी, म कार्यक्रम सुन्दैछु, सन्चै हुनुहुन्छ, खाजा खानुभयो भन्नुभएको छ। मेरो भइसकेको छ है त अनुजी, हाम्रो अनुजीको भयो कि बाँकी छ, म कार्यक्रम सुन्दैछु दोलखाबाट अनुलुङ्गेले मगर। अब बज्ने गीत चाहिँ भानु गजमेर भावना मगर, त्यसै गरी मगर निधारूलाई पनि समर्पण गर्छु है भन्नुभएको छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गरे। मिलन घाइले मुटुजीले पनि गुड आफ्टरनुन है हजुर, म पनि कार्यक्रम सुन्दैछु दुहा कतारबाट, अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। पुरी अमृताजीले पनि लेख्नु भएको छ गुड आफ्टरनुन दिदी, म यता मन्थली नौ पुराना गाउँ सिम्रे घर भइहाल्थेँ दुबईबाट कार्यक्रम सुन्दैछु है, अब बज्ने गीत दिदी हजुरको लागि, त्यसै गरी मम्मी बाबाको लागि, बरु अन्जिता पुरीको लागि पनि भन्छु भन्दै हुनुहुन्छ। जन्मदिन परेको छ बहिनीलाई चाहिँ जन्मदिनको धेरै धेरै शुभकामना भन्छु भन्दै हुनुहुन्छ। त्यसै गरी छोरी दीक्षामा पनि कार्यक्रम सुन्दैछु दुहा कतारबाट, अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। पुरी अमृताजीले पनि लेख्नु भएको छ गुड आफ्टरनुन दिदी, म यता मन्थली नौ पुराना गाउँ सिम्रे घर भइहाल्थे दुबईबाट।

इच्छा पूरी को लागि र मलाई चिनी नचिनी सबैको लागि अब बज्ने मिठो गीत समर्पण गर्छु भन्नुभएको छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु। त्यसै गरी संगीता लामा संगीताजीले पनि नमस्ते नमस्कार दिदी, म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। धनु गजमेरजीले नमस्कार साई दिदी भन्दै हुनुहुन्छ, तपाईँलाई पनि मेरो तर्फबाट नमस्कार भने। त्यसै गरी श्रभु तामाङजी पनि लेख्नुहुन्छ, दर्शन है नाना, म यता सप्तरीबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। अब बज्ने गीत देविका काप्चकी मगरको लागि विशेष सम्झना भन्दै छुट्टी भन्नुभएको छ। निशा ठुकुरजीले पनि सुन्दैछु है कार्यक्रम भन्नुभएको छ। सुजन भुजेल खुटाङी भाई भन्ने आइडी छ, उहाँ पनि लेख्नुहुन्छ, गुड आफ्टरनुन है दर्शन नमस्कार दिदी हजुर, म पनि कार्यक्रम सुन्दैछु। खोटाङको राभा बेसी गाउँपालिका पार्खा घर भइहाल्छे दिक्तेल बजारबाट कार्यक्रम साह्रै राम्रो लाग्छ भन्दै हुनुहुन्छ। अब बज्ने गीत मार्फत सम्झनु पर्दा हजुरको लागि रेडियो फुल परिवारको लागि मेरो साथीहरूमा चाहिँ भनेर उहाँले धेरै साथीको नाम पठाउनु भएको छ। प्रमिसा चामलिङ, सबिना तामाङ, केवल भुजेल, केशल भुजेल, भुवन भुजेल, विपिन भुजेल, मेरो प्यारी मान्छेको लागि दाई कुशल भुजेल काठमाडौँदेखि खोटाङ अलिसे दिक्तेलसम्मको यात्रामा हुनुहुन्छ दाई, उहाँलाई पनि राम्रोसँग आउनुहोला, शुभयात्रा भन्छु भन्दै हुनुहुन्छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु, साथै यात्रा गर्ने साथीलाई पनि यात्रा सफलताको शुभकामना भने। त्यसै गरी बाबुराम मगरजी पनि लेख्नुहुन्छ, दिदी नमस्ते नमस्कार, म बाबुराम मगर ओखलढुङ्गा पोखरी घर भई हाल चाहिँ साउदी अरबको रियादबाट कार्यक्रम सुन्दैछु। अब बज्ने गीत मेरो घर परिवार लगायत जति साथीले मलाई बाबुराम मगर भनेर चिन्नुहुन्छ उहाँहरू सबैको लागि समर्पण गर्न चाहन्छु भन्नुभएको छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ लगभग कार्यक्रमको समय पनि सकिसकेको छ, साथसाथै तपाईँका तिनीहरूसम्म प्राप्त भएका कमेन्टलाई पनि मैले भाषण गरेर सकाइसकेको छु भन्दै तपाईँले हामीलाई यति जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्दै कमेन्ट पठाउने, कार्यक्रम शेयर गर्ने सबै साथीलाई धेरै भन्दा धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। साथसाथै कार्यक्रम उकाली उराली अभरिभर बजेका मैठा लोकगीत संगीतका सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो सन्दना कर्गी, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै हाम्रो रमिराजीले चार नम्बरको गीत रोज्नु भएको छ, झर्ने फूल रहेछ, विमल राज छेत्री अनि विष्णु माझीको आवाजमा रहेको गीत छ, संगीत राम निरज भण्डारीको रहेको छ भने लय पनि उहाँकै रहेको छ। यो मिठो गीत छोड्दै आजको लागि कार्यक्रम उकाली उरालीको बसाईबाट म तपाईँकी साथी ललिता हाई पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, हवस् त नमस्ते।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी
1: अहिले साँझको 5 बजे
2: हजुरको रेडियो 100

0: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
1: गाडी भाडा पताको अब जम्मा फाइदा भनेको 2 रुपियाँ अब कहाँ फेरि हदाम बसे त्यति बस्ने
2: त्यसको भाउ छ त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो यो बिचौलियाले अलिकति गरेको
3: सुनफलाउने माटो र कृषि कर्मको बाटोका कुरा कृषि र किसानका पातोका कुरा
4: आलु धेरै हुन्छ मकै धेरै हुन्छ कोदो धेरै हुन्छ
5: गत वर्षको त्यो तरकारी खाने आलु 3 करोडको बिक्री भएको छ एउटा कालो गोदारे आलुको बिउ भनिन्छ 6 करोडको आलु बिक्री भएको थियो
0: किसानका सिधा प्रश्न विज्ञ र सरकारको जवाब
1: टमाटर साग सब्जी ल्याएर बजारमा बेच्ने जुनदेखि चामलसँग ल्याएर भजन गर्ने मेरो काम त के किसानले शुद्ध ल्याउनु पर्दैन देख्ने किसान उसले नलागुले देख्नुको लाग्दैन
6: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ म मन्त्री हुँदावस् नहुँदावस् किसानको पक्ष मन्त्री गीत तब अगाडि बढ्छु
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
7: कार्यक्रम कृषि सवाल
8: नमस्कार कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ म हुँ असीम सापकोटा कार्यक्रम कृषि सवाल नेपाल नेटवर्कले उत्पादन गर्ने गर्दछ साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 MHz काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 MHz सुनसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 MHz संखुवा सभा रेडियो गुराज 105.2 MHz धनकुटा रेडियो खबरपालिका 88.7 MHz धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.4 MHz खोटाङ रेडियो एभरेज 96.8 MHz सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 MHz दोलखा रेडियो बैतेश्वर 94.5 MHz मैना पोखरी दोलखा रेडियो हिमाली 101.7 MHz दोलखा रेडियो रामेछाप 95.8 MHz रामेछाप हजुरको रेडियो 102.1 MHz रामेछाप रेडियो मेलम 107.2 MHz सिन्धुपाल्चोक रेडियो जुगल 98.1 MHz सिलढुङ्गा सिन्धुपाल्चोक रेडियो क्रान्ति 90.4 MHz कोसीपारी काभ्रे रेडियो रसुवा 102.1 MHz धुन्चे रसुवा नीलकण्ठ एफएम 98.5 MHz धादिङ बेसी धादिङ रेडियो राजमार्ग 92.1 MHz धादिङ रेडियो चिम्टेश्वर 90.9 MHz बिजोर नुवाकोट रेडियो बागमती 107.4 MHz ककनी नुवाकोट रेडियो कास्की 90.6 MHz पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 MHz गलिङ सेङ्जा रेडियो पाल्पा 97.1 MHz रामपुर पाल्पा रेडियो सामर्थ्य 92.1 MHz कावसते नवलपुर रेडियो कावसते 102.6 MHz कावसते नवलपुर दाउन्ने एफएम 103.4 MHz बर्दघाट नवलपरासी सामुदायिक रेडियो अर्घाखाँची 105.8 MHz अर्घाखाँची भेरी एफएम 105.4 MHz नेपालगंज बाँके रेडियो डोटी 98.5 MHz डोटी रेडियो रामारसन 92 MHz अछाम रेडियो नयाँ नेपाल 104.5 MHz दार्चुला रेडियो प्रभु 102.6 MHz कञ्चनपुर रेडियो बुङ्गल 98.3 MHz बझाङ सौगात एफएम 103.6 MHz बैतडी सामुदायिक रेडियो मेलौली एफएम 101.2 MHz मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 MHzबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ आजको श्रृङ्खलामा हामीले नेपाली बजारमा एउटा यस्तो प्रोडक्ट आउँदैछ जसले साँच्चीकै नेपाली उपभोक्ताहरूको घरमा सबैको भान्सामा चाहिँ नयाँ उत्पादन पुर्याएर चाहिँ एउटा स्वस्थकर उत्पादन पुर्याएर चाहिँ सबैको स्वास्थ्यप्रति सजगता जगाउँदै विशेष गरी यस्ता प्रोडक्टहरू चाहिँ हाम्रा सबैका भान्सामा पुग्यो भने चाहिँ हाम्रा बालबालिकाको स्वास्थ्य स्थिति अथवा हामी सबैको स्वास्थ्य स्थिति सुधार गर्ने कुरा त छँदै नै छ यस्ता विषयमा काम गर्नको लागि विभिन्न सङ्घ संस्थाहरू अवेरनेसका कार्यक्रमहरू पनि चलेका छन् यसै मध्येमा चाहिँ पछिल्लो समयमा चाहिँ कोदाली भेन्चर्स प्रणालीले आफ्नो उत्पादनहरू नेपाली बजारमा ल्याइराखेको छ करिब 1.5-2 वर्षको चाहिँ रिसर्च पछाडि नेपाली उपजहरूलाई चाहिँ प्रयोग गरेर पछिल्लो समयमा ल्याउँदै गरेका उत्पादनहरू चाहिँ आज हामीले नेपाली बजारमा किन आवश्यक छ र साँच्चीकै उहाँहरूका उत्पादनहरू उपभोक्ताले प्रयोग किन गर्ने त कसरी गर्न सकिन्छ, के उत्पादनहरू रहेका छन् भन्ने खालको आज अलिकति ब्रोड कभरेज नेपाली मार्केट वाचमा चाहिँ उहाँहरूको यो विषयलाई आज हामीले जोड्ने प्रयास गरेका छौँ। आज हामीसँग यसरी भेन्चर्स कोदाली भेन्चर्स प्राविधिक प्रबन्ध निर्देशक तथा महाप्रबन्धक नै भन्नुपर्छ लक्ष्मी पखेल हामीसँग स्टुडियोमा आइसक्नु भएको छ, उहाँको उपस्थित भइ पनि सकेको छ। उहाँले स्वागत गर्नुभन्दा अगाडि हामीले आजको हाम्रो खानपान र साँच्चीकै भान्सा नै औषधलाई भनेर हामीले भन्दै गर्दा चाहिँ आजको स्वास्थ्य स्थिति अवस्था कस्तो छ र नेपाली बजारमा कस्ता उपजले चाहिँ वर्चस्व कायम गरेका छन् र बाल बालिकालाई हामीले सिकाउनु पर्ने कुराहरू के छन् भन्ने लगायतका विषयमा एउटा छोटो रिपोर्ट पनि तयार पारेका छौँ। पहिला रिपोर्ट राख्छौँ, रिपोर्टभन्दा पछाडि हामीले उद्घोष गरेका विषय र उद्घोष गरेका अतिथिसँग विशेष संवाद गर्नेछौँ। हामी सबै
9: रैथाने बालीहरूको उत्पादन खाद्यान्न तरकारी जडीबुटी र फलफूलहरू मानव स्वास्थ्यको लागि उत्कृष्ट मानिन्छ। प्राङ्गारिक कृषि मिशनलाई एकीकृत कृषि नमूनाको रूपमा 8,000 प्रकारका खानेकुराहरूको पहिचान र प्रयोग गरी व्यवसायीकरण गर्न आवश्यक रहेको जानकारहरू बताउँछन्। प्राङ्गारिक उत्पादन मानव स्वास्थ्यको लागि महत्वपूर्ण रहेको भन्दै विभिन्न ठाउँमा किसानहरूले रैथाने बालीहरूको उत्पादन जागरणमा समेत लागिरहेका छन्। भान्सा नै औषधालयका अभियन्ता रुमलाल गिरी भन्छन्, खानेकुरा भनेका तीनवटा कुरा मात्रै हुन् अर्थात् सास पानी र घाँस, अर्थात् प्रकृतिमा रहेका जैविक तरिकाले निर्मित जडीबुटी बोट वृक्ष नै खाना हुन्। जब हामीहरूले यी चीजहरूलाई पहिचान गरी संरक्षण र परिचालन गर्न सक्छौ, भान्सामा ल्याउन सक्छौ, तब नेपालमा बाँच्नको लागि कसैको सहयोग आवश्यक पर्दैन। पशुले खाने हरियो खाना मानव स्वास्थ्यका पनि खानेकुरा हुन्। सबै जीवहरूको सास र गाँसको स्रोत बिरुवा हो, बिरुवा नै औषधि र बिरुवा नै खाना हो। आयुर्वेद औषधिको महत्व र घरमै उपलब्ध स्रोत साधनको सही प्रयोग गर्न सके अस्पताल धाउन आवश्यक नहुने भन्दै गृहिणीहरूले घरका सदस्यहरूको स्वास्थ्य सुधार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सके स्वस्थ समाज निर्माणमा टेवा पुग्ने आयुर्वेद कर्मीहरूको सुझाव छ। साथै खराब खानपानका कारण नसर्ने रोगमा वृद्धि भइरहेकोमा समेत उनीहरूको चिन्ता छ। खाना मानव जीवनसँग प्रत्यक्ष सम्बन्धित छ। खाना खानु जीवनको महत्वपूर्ण क्रिया भए तापनि खानामा हुने रुचि र शरीरको आवश्यकताको समन्वय हुनु भने आवश्यक छ। आजभोलिको बालबालिकाको उचित किसिमको खाना खाने बानी बसाल्नु अभिभावकको लागि चुनौती बनेको छ। विशेषतः पारिवारिक संरचनामा आएका बालबालिकाको शारीरिक सञ्चालनमा कमी, अभिभावकको कार्यव्यस्तता, मोबाइल फोनको प्रयोग, प्राकृतिक स्वादमा आयातित तथा बनावटी स्वादको प्रभाव आदि कारणले गर्दा हाल बालबालिकाको खाने बारीमा चुनौती देखा परेको छ। बालबालिकालाई निश्चित उमेरसम्म मात्र तयारी तथा बजारिया खानासँग टाढा राख्न सकिन्छ, तर उनीहरू बाल विकास केन्द्र तथा पूर्व प्राथमिक विद्यालय जाने उमेर वा बाहिरी वातावरणको अनुकूल पाएपछि तयारी खानाप्रति जिज्ञासु हुनु र खाना खोज्नु स्वाभाविक पनि हुन सक्छ। बालबालिकालाई प्राकृतिक स्वाद जस्तै घिउ, मह, दूध तथा स्थानीय क्षेत्रमा पाइने खानाहरूको स्वाद दैनिक खानामा समावेश गरी बानी बसाउनुपर्छ। दैनिक खाने खानाहरू तरकारी दालहरू परिवर्तन गरिरहने, यसै गरी बालबालिकालाई पनि थोरै पिरो र अमिलो हालेर अचार बनाइदिने गर्नुपर्छ। यसले विभिन्न प्रकारको स्वाद बस्छ र खाना खाने रहर अभिवृद्धि हुन सक्छ। हालको पछिल्लो अवस्था अनुसार विस्तारै रैथाने बालीको विकास र प्रबन्धनका लागि विभिन्न प्रयासहरू भएका छन्। यसलाई हामी सबैले अवलम्बन गरौं। पछिल्लो समयमा खाद्यान्नमा बढ्दै गएको परिवर्तन सँगै स्थानीय कृषि उत्पादनको कारण समग्र खाद्य पोषण सुरक्षामा समेत चुनौती थपिएको छ। यो चुनौतीको सामना गर्न स्थानीय तथा रैथाने बाली र अन्य बालीहरूको उत्पादनलाई प्रोत्साहन गर्न र प्रबन्धन गर्नु चाहिँ अत्यावश्यक छ। तर हाइब्रिडको नाममा सबै खालका बिउहरूलाई परीक्षण गरे जस्तो गरी बढी उत्पादन हुने रहेछ भन्ने भान गराएर हाम्रा चीजलाई मास्ने काम कसैले पनि नगरौं। अर्कोतर्फ यस्ता बालीहरूको अनुसन्धान र विकासको साथै उत्पादन प्रशोधन परिकारमा विविधीकरण र बजारीकरणलाई सघाउ पुर्याउने गरी कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको मौलिक हक हो। 2054 बनेको उपभोक्ता संरक्षण ऐनलाई 2075 झनै सुधार गरेर उपभोक्ताको हक सुनिश्चित गरियो। संघ प्रदेश र स्थानीय तह समन्वय तथा अन्तर सम्बन्ध ऐन 2077 पनि उपभोक्ता अधिकार प्रतिवन्धीको व्यवस्था गरेको छ। उपभोक्ताका अधिकारसँग गाँसिएका व्यवस्था अरू आधा दर्जन कानूनमा पनि छन्, तर उपभोक्ताको हित संरक्षणका मुद्दा भने झनझन कमजोर हुँदै गएका छन्। संरक्षणका लागि काम गर्नुपर्ने सरकारी संयन्त्र प्रभावहीन भएकाले उपभोक्ता अधिकार कानूनमा सीमित बन्न पुगेको जस्तो देखिन्छ। कहिलेकाहीँ चाडपर्वको बेला मात्र हुने बजार अनुगमनले यस्ता खाद्य क्षेत्रमा भएका विकृत र अत्याधिक प्रयोग भइरहेका अखाद्य रसायनलाई छुनै सकेको छैन। त्यसैले अब हामी सबै भान्साबाट नै जाग्ने प्रयास गरौं।
8: हजुर, कार्यक्रममा पुनः स्वागत छ। हामीले अगाडि भनिसकेका छौँ हामीसँग लक्ष्मी पोखेल हुनुहुन्छ, हामी उहाँसँग विदा नगरी स्वागत गरिरहेका छौँ। नमस्कार, यहाँ स्वागत छ, आराम हुनुहुन्छ? यहाँलाई बधाई पनि छ है, शुभकामना पनि छ। कोदाली भ्यान्चर्स प्रालीले आफ्ना केही उत्पादनहरू नेपाली बजारमा ल्याउने प्रयास गरेका छ। सायद 2081 सुरुवातसँगै वैशाखतिरबाट सुरुवात गर्नुभएको थियो, यो कसरी जन्मने यो भ्यान्चर र कस्ता कस्ता उत्पादनहरू बजारमा ल्याउने प्रयास गर्नुभएको छ?
10: हाम्रो चाहिँ कोदाली भन्छ नामै तापेन, कोदाली भनेर सुनाएको है। हामीले हाम्रो कोदाली भन्छ नेपालको कृषि उपजहरूसँग रिलेटेड छ. नेपालमा त जुन कोदो फापर जहाँ जुन हाम्रो अन्नबालीहरू छ त्यही अन्नबालीहरूबाट चाहिँ हामीले खाना जे ज्याउँछौँ नयाँ प्रविधि नयाँ ढङ्गको खानेकुराहरू कोदो फापर जौ हामी यस्तो यस्तो खानेकुराहरू खानुपर्छ हामी सबैलाई थाहा छ. खाने तरिकामा चाहिँ त्यसो भने हाम्रो कोदोको खाउँ ढिलो खाउँ कोदो खाउँ रोटी खाउँ त्यो भन्दा हामीसँग अप्सन छैन. फापर खाउँ फापर केमा युज हुन्छ त रोटी नै युज हुन्छ र ढिलो नै युज हुन्छ त्यो भन्दा पनि हामीसँग अप्सन छैन. सो हामीले चाहिँ गएको विगत एक वर्ष डेढ वर्षदेखि हामीले कसरी चाहिँ यो कोदो फापर जौ जस्ता अन्नबाली जुन पौष्टिक तत्त्वले भनेको अन्नबालीहरू हुन्छ त्यो खानेकुराहरूलाई चाहिँ कसरी सजिलै हामीले खान सक्छौँ हाम्रो बालबच्चादेखि लिएर बुढाबुढीसम्मको लागि हामीले कसरी चाहिँ पौष्टिक त्यो प्रोडक्टमा त्यो कोदो फापरमा भएको पौष्टिक तत्त्वलाई चाहिँ कसरी हामीले आफ्नो बच्चाहरूलाई चाहिँ खुवाउन सक्छौँ भनेर हामीले लामो समयको रिसर्च पछाडि यो प्रोडक्टहरू तयार पारेको छौँ.
8: निकै चुनौतीपूर्ण पनि छ बजारमा ठुला ठुला ब्रान्डेड कम्पनीहरूले कुनै पनि ब्रान्ड लिन नाम लिन चाहिँ भने नेपाली बजारमा यसरी वर्चस्व कायम गरेको अवस्था छ कि हाम्रा मार्टहरूमा सुपर मार्केटहरूमा जाँदै गर्दा चाहिँ नेपाली बजारमा यस्ता खालका प्रडक्टहरू आएका छन् यति धेरै प्रडक्ट आएका छन् त्यहाँ गयो भने चाहिँ एउटा किन्न गयो अर्कोतिर लोभ्याउने खालको अवस्था रहँदै गर्दा चाहिँ साँच्चीकै नेपाली उत्पादनलाई प्रयोग गरेर साँच्चीकै भिड्छु भनेर यहाँहरू आउनु भएको छ. हामीले सुरुवातमा यहाँहरूलाई कभरेज किनकि हामीले सबैलाई आग्रह गरेका छौँ सबै उपभोक्तालाई बेला बेला भन्ने गर्छौँ स्वदेशी उत्पादनलाई प्रोत्साहन गरौँ राष्ट्रको आर्थिक उन्नतिमा टेवा पुर्याउँ भनेर भन्दै गर्दा चाहिँ यो अहिलेको कान्छो प्रडक्ट बजारमा आउँदै गर्दा चाहिँ कसरी भिड्न खोज्दैछ अलिकति यो हामीले अगाडि पनि राखेका छौँ है यो विशेष गरी चुनौतीपूर्ण नै छ मैले अहिले भन्दैछु तर पनि यहाँहरू साँच्चीकै भिड्न सकिन्छ र सफल बन्न सकिन्छ भनेर लाग्ने भए चाहिँ अलिकति यो ब्रान्ड र यहाँहरूको के प्रडक्ट छन् यो पनि बताउनुहोस् न.
10: यस्तो छ सर हामीले सबभन्दा पहिला चाहिँ फापरकै कुरा गरौँ होइन फापरलाई हामीले खानलाई कसरी योग्य हुन्छ फापर भनेको अहिले भर्खरको रिसेन्ट रिसर्च क्यानाडाको एउटा रिसर्चले फापरलाई चाहिँ सुगरको एक औषधिकै रूपमा पनि उहाँहरूले रिसर्च होइन फापर यस्तो चिज हो जुन हामीले खानुपर्छ सधैँ हाम्रो भान्सामा पाइन्छ. सो हामीले चाहिँ के गर्यो भनेदेखि हाम्रो लामो टाइमको रिसर्चले चाहिँ फापरलाई पहिला सुरुमा उमार्यौँ उमारिसके त्यसमा भयो त्यसलाई चाहिँ हामीले यो हामीले फापर पेस्ट तयार गरेको छौँ कोदाली भन्छौँ मुख्य प्रोडक्ट भनेको यो चाहिँ हामीले टुसा उमारेर अनि यसलाई चाहिँ हाम्रो एउटा मेसिन तयार गरेको छ. हाम्रो फापर पेस्ट बनाउने मेसिन अहिलेसम्म भएको छैन सो हामीले मेसिनमा पनि रिसर्च आरएनडी गर्नु परेको छ होइन अनि एउटा मसिन हामीले चाहिँ तयार गरेको छौँ यसलाई चाहिँ रोल प्रेस ह्यामर गरेर यसको प्लेट तयार गरेको छ. यसलाई चाहिँ हाम्रो भान्साहरूमा सजिलै उपयोग गर्न सक्नुहुन्छ जस्तो चुरमा दुईमै पकाएर पनि खान सक्नुभयो यसलाई दहीमा पनि डाइरेक्ट खान सक्नुभयो किनकि यसलाई चाहिँ हामीले कुनै पनि घिउहरू त्यसमा उमारिसकेपछि त्यो खानु निस्किन्छ होइन
8: जस्तो अलिकति मेसिनको कुरा गर्नुभयो जस्तो अहिले हामीले भन्दै गर्दा डिजिटल मेसिन अथवा मिलहरूको प्रयोग गर्नुभएको छ कि अथवा फरक भन्नुभयो भने अलिकति मैले यो बुझिनु छ.
10: यो त यस्तो छ सर हामीले यो फापर प्लेट गर्दै गर्दाखेरि हामीलाई चाहिँ यसलाई चाहिँ चिउरा जस्तो बनाउनु पऱ्यो चिउरा ठ्याक्कै चिउरै बनाएर पनि भएन होइन यसलाई चाहिँ अब फापर डल्लो डल्लो खालको हुन्छ त्यसलाई चाहिँ ठ्याक्कै थिचेर कसरी गर्ने भनेर हामीले चाहिँ हामीसँग अब हाम्रो टिममा हुनुहुन्छ एकजना सर हुनुहुन्छ जसले चाहिँ मेसिनहरूमा हेल्प गरिराख्नु भएको छ अर्को सर हुनुहुन्छ चाहिँ जसले चाहिँ खाद्यान्न यो उठ्यो अन्नबालीहरू चाहिँ हामीलाई यो कर्णालीतिर गेमलाईतिरको फापरको फापरहरू जस्तो चाहिँ हामीले युज गर्दाखेरि लाग्छ हामी किन्नको लागि उहाँ सरले सरहरूले नै चाहिँ त्यो मेसिनको डिजाइन गरिदिनुभयो. हामीले चाहिँ हाम्रो कन्सेप्ट दियो त्यस्तो बनाउन हामीले खोजिरहेको छौँ होइन तर हामीलाई चाहिँ कसरी बनाउने त मेसिनहरूलाई कस्तो खालको चाहिन्छ भन्ने कुरामा चाहिँ हाम्रो उहाँ सरहरूले गरिदिनु भएको छ. त्यो चाहिँ एउटा रोलरबाट हामीले रोलर छ अनि त्यस्तो बिक्री जस्तो यस्तो खुच्ने छ त्यसमा होइन हो त्यो त्यो
8: मेसिन अहिलेसम्म नेपालमा चाहिँ प्रयोग भएको थिएन यस्तै खालको जस्तो आवश्यक भयो त्यस्तै चाहिँ डिजाइन गरेर ल्याउनु भयो.
10: त्यो भइरहेको मेसिनहरूलाई मोडिफाई गरेर अनि हामीलाई कस्तो खालको चाहिन्छ त्यो तयार गरेको छौँ.
8: जस्तो फापरको कुराकानी गर्दा अहिले नेपाली उत्पादनहरूलाई नै फोकस गर्नुहोस् नेपाली उत्पादनलाई नै बजारमा पुर्याउनुहोस् अथवा चाहिँ सही चिजहरूलाई पुर्याउनुहोस् नै भनेर हामी आग्रह पनि गर्दै गर्दा नेपालको उत्पादन नै भन्नुभएको छ यो एकदम पोजिटिभ पछि हुन्छ र अहिले विशेषतः धेरै किसानहरूको एउटा बजारसँग लिङ्केज गर्ने कुराहरूमा
11: यहाँहरूसँग पनि भूमिका दिनुभयो सहकारी हुन सक्ने कुरामा दुई मात्र होइन है यहाँले ब्याकग्राउन्डमा भन्नुभएको छ स्वदेशको अन्न पोषणले भरिपूर्ण भनेर भन्नुभएको छ है
12: हजुर हो त यो हामीले चाहिँ विशेष गरेर अहिले चाहिँ हामीले एउटा भक्तपूर्ण रसिलो भनेर भन्नुहुन्छ होइन त्यहाँ उहाँले हामीलाई उहाँहरूले पनि सबै स्वदेशी उत्पादनहरूलाई नै लिएर हुन्छ उहाँहरूसँग कोदो फापर जाउँ हामी उहाँहरूसँगै दिइरहेको छौँ अनि अर्को चाहिँ अहिले पनि भनिहाले हाम्रो एकजना सर हुनुहुन्छ जसले चाहिँ जसले पनि उहाँ सुर्खेत गरेर आउनु भएको छ यो हामी चाहिँ सकेसम्म होइन कि 75% हाम्रो लोकल इन्ग्रिडियन्स नै हुन्छ त्यसो हुँदाखेरि नेपालकै कृषि क्षेत्रलाई नै हामीले प्रवर्धन गर्न खोज्छौँ
11: यसमा त पक्कै पनि दुई मात्र होइन अब नेपाली उत्पादनले पुगेन भने मात्रै भोलिका दिनहरूमा हुन त कोदो फापर पनि अहिले आयात भइरहेको छ यो दर बढ्दो पनि छ कागुरोहरू पनि आयात हुन्छ यो दर पनि बढ्दो छ यो भन्दै गर्दा नेपालका उत्पादन हुन सक्ने सम्भावित बालीहरूलाई चाहिँ अलिक फोकस गर्नु पर्यो यसरी चाहिँ बजारमा आएका छन् है भन्ने खालको सन्देश पनि हामी दिइराखेका छौँ अब एउटा मात्रै प्रडक्ट छ कि अरू सब फापरको
12: छ हामीसँग अर्को पनि
11: यो पनि फापरकै हो
12: हजुर यसमा चाहिँ मिश्रण छ यसमा यो चाहिँ ठ्याक्कै फापर मात्रै भयो यसमा अरू केही पनि हामी फिचरहरू पनि एड गर्दैनौँ आर्टिफिसियल कलरहरू पनि एड गर्दैनौँ शुद्ध फापर मात्रै हो अनि यो चाहिँ भने यो भनेको चाहिँ हाम्रो कोदो फापर सनफ्लावर सिड र स्विटनेसको लागि हामीले ज्यागेको पाउँदा पनि सफरको धुलो राखेर बनाएको एकदम हेल्दी इन्स्टान्ट ड्रिङ्क पाउडर
11: बनाएको छ
12: हजुर चक्लेटको लागि चाहिँ हामीले कोका पाउडर हजुर अब यसलाई के छ भने हाम्रो बच्चाहरूलाई कोदो फापर खाने तपाईँलाई थाहा छ है तर बच्चाहरूलाई रोटी बनाएर खानु चाहिँ खाइदिँदैन ढिलो बनाएर खान चाहिँ खाइदिँदैनन् हामीले कसरी खुवाउने त कि त अब बजारमा गएर हामी जङ्कु खुवाउनु पर्यो नभएदेखि चाहिँ हामी एउटा सानो एउटा यो चाहिँ अप्सनको लागि बच्चाहरूलाई खुवाउनको लागि भनेर इन्स्ट्यान्ट ड्रिङ्क पाउडर रेडी गरेको छौँ यसलाई चाहिँ हजुरले दुधमा घोलेर पनि खाना दिन सक्नु पर्यो अनि त्यस पछाडि पानीमा पनि खाना दिन सक्नु जस्तो गर्मी महिना पनि तपाईँले चिसो आइस हालेर पनि उसलाई छोडेर खानु कमसेकम एक गिलास दुध अथवा एक गिलास पानी खाएर थोरै भए पनि कोदेर फापर त खाइदिनु बच्चाले त्यसले त बच्चाको स्वास्थ्यमा पनि सुधार गर्दै गयो प्लस बच्चालाई मात्रै भनेको चाहिँ बच्चादेखि बुढासम्मलाई पनि भयो
11: सिधै यसको प्रयोग विधि चाहिँ दुधमा घोलेर मात्रै
12: अनि दुधमा मात्रै होइन यसलाई पानीमा पनि घोलेर खान सक्छौँ किनकि यसमा हामीले स्विटनेसको लागि वाइट सुगर नभएर ज्यागेरी पाउडर हालेको छौँ होइन अनि कोका पाउडर हालेको छौँ जुन कोका पाउडर चाहिँ बच्चाहरूलाई पनि चक्लेटको स्वाद दिने भयो यसलाई चाहिँ हामीले एकदम सानो बच्चा चाहिँ दुई वर्षको बच्चालाई चाहिँ रिकमेन्ड गर्दैन किनभनेदेखि तिन वर्षभन्दा मुनिको बच्चालाई चक्लेट नखुवाउनु नै भन्नु सकिन्छ त्यसो भए हामीले पनि तिन वर्षभन्दा स्कुल गोइङ स्टुडेन्ट्सहरूबाट चाहिँ स्टार्ट गर्नु
11: यसको नाम चाहिँ के भन्नुभएको छ
12: यसको माइटेस भन्नुहोस् अब जस्तै हाम्रो मैले आफैले पनि भोगिराखेको समस्या कस्तो छ भनेदेखि मेरो बच्चालाई स्कुल जाने बेला भयो के खाएर पठाउँछ ब्रेकफास्ट त केही न केही खाएर पठाउनु अहिले त मन्टिजरहरूमा खानाहरू सबै स्कुलले नै प्रोभाइड गरिदिइरहेको हुन्छ तर ब्रेकफास्ट त के खाएर पठाउँ कि त मैले गएर अब व्हाइट ब्रेडहरू किनेर ल्याएर दिनु पऱ्यो होइन अनि अब त्योहरू पनि नखाइदिनु सबै त्यो एउटा प्रडक्ट पनि खाइदिनु केही न केही अनि सादा दुध पनि नखाइदिनु मेरो बच्चाले त्यसो हुँदाखेरि म अब यो प्रडक्ट अहिलेदेखि हामीसँग रेडी भयो मेरो बच्चाले सधैँ खाइराखेको हुन्छ बिहानमा ठ्याक्कै एक गिलास मैले दुधमा राखेर खुवाउँछु उसलाई सबै कुरो पठाउँछु यसले मलाई ठुलो सहयोग पनि गरेको छ
11: अनि यसको पनि कुराकानी गरौँ अलिकति यसको बारेमा भनिदिनुहोस् अनि त्योभन्दा पछाडि अब यो ब्रान्डिङ बजारमा कसरी जानुपर्छ कसरी जाँदै हुन्छ अलिकति यो टेक्निकल कुरा पनि हामी पनि गरौँ र यहाँलाई थोरै आइडिया पनि हामी सेयर गरौँ यसको बारेमा पनि
12: भन्नुहोस् यो चाहिँ भेगन प्रो भनेर छ कम्प्लिट प्लान्ट बेस्ड प्रोटिन पाउडर हो यो हामीले यसलाई चाहिँ मुङ दाल र तिलको कम्बिनेसनबाट बनाएको छौँ मुङ दाललाई पनि हामीले स्प्राउटेड नै गर्छौँ हामीसँग जति पनि ग्रेन्स हामी युज गर्छौँ जस्तो कोदो फापर जौ मुङ दालहरू भयो सबैलाई चाहिँ हामी टुसा उमारेकै हुन्छौँ अनि अर्को कुरा चाहिँ जुन तिल युज गरेको छ तिललाई पनि हामीले कम्तीमा पनि छदेखि आठ घन्टा भिजाएर भिजाइसकेर बल्लै युज गरेको हुन्छौँ किनकि भिजा हामीले कुनै पनि गेडागुडीहरू किनेर डाइरेक्ट खाँदै अब यही मार्फतबाट म अर्को कुरा मैले जानेको कुरा होइन जस्तो गेडागुडीहरू हजुरले किनेर डाइरेक्ट नखानुहोस् त्यसलाई चाहिँ कम्तीमा पनि रातभर भिजाएर खानुभयो भनेदेखि यसमा भएको एन्टी के भन्छ
11: यो कभरमा हुने अथवा बोक्रामा चाहिँ विशेष गरी त्यो खालको त्यो हटाउनै पर्छ ठिक छ यो टेक्निकल वर्ड भयो यद्यपि यो चाहिँ भिजाएर प्रयोग गर्दा चाहिँ स्वस्थकर पनि हुन्छ अनि त्योभन्दा पछाडिको प्रोसेस हुन्छ
12: अनि त्यो गराएको छ अनि त्यो मुङदिन र सिस्मी सेटको तिलको कम्बिनेसनबाट फ्लावर तयार गर्यो अनि त्यसपछि त्यसले त्यसमा चाहिँ होल प्रोटिन हाल्यो होइन होल प्रोटिन अब त्यो होल प्रोटिनलाई अब डाइजेस्ट गर्नको लागि चाहिँ फेरि हामी एउटा डाइजेस्ट हर्सहरू राखेर डाइजेस्टिभ इन्जाइम पनि बनाउँछौँ जस्तै हर्सहरू भन्दाखेरि सो
11: निकै महत्त्वपूर्ण विषय. अहिले यो तिनवटा प्रोडक्ट हामी कुराकानी गरौँ, यति मात्र छ कि अरू पनि छन् प्रोडक्ट चाहिँ?
3: हामीले चाहिँ लगभग अहिलेसम्म 9 प्रोडक्टहरू रिसर्च गरिराखेको छौँ, तर बजारमा चाहिँ अहिले स्टार्टिङमा 3 मात्रै लिइराखेको
11: छ. अब अलिकति बजारकै कसरी जाँदै हुन्छ, एउटा मार्केटमा एउटा जाँदै गर्दा स्थापित ब्रान्डहरूलाई चाहिँ अथवा विशेष गरी विदेशी ब्रान्डहरू बढी देखिन्छ कि, यस्तै खालका चिजहरू चाहिँ अब विज्ञापनको क्षेत्रमा प्रसारका कुराहरूमा पनि अत्यधिक मात्रामा लगानी गरेको देखिन्छ. यहाँहरू यो हिसाबले जाँदै गर्दा अहिले कसरी मार्केटको व्यवस्थापन कसरी गर्दै हुन्छ र एउटा प्लानिङ कसरी गराउनु भएको छ नि?
3: हाम्रो चाहिँ स्टार्टिङमा चाहिँ हामीले धेरै डिस्ट्रिब्युटरजनासँग पनि कुरा गऱ्यौँ होइन, अनि हामी आफ्नै टिममा पनि बसेर डिस्कस गर्यौँ कसरी अब प्रोडक्ट त रेडी भयो अनि
11: धेरै नै उत्पादन गर्नुभएको
3: छ हजुर. हामीले बजारलाई चाहिँ अब ठ्याक्कै भर्खर चाहिँ हामी तिहारदेखि यतातिर चाहिँ यताबाट हाम्रो सामानहरू चाहिँ बजारमा जान थालेको छ. स्टार्टिङमा चाहिँ हामीले डिजिटल प्लेटफर्मलाई नै रोजेको छौँ. अहिले गरियो टाइम भनेको चाहिँ डिजिटल प्लेटफर्म नै हो, एकदम सुटेबल हो जस्तो लाग्यो. र यो डिजिटल प्लेटफर्म रोज्नुको मुख्य उद्देश्य भनेको डाइरेक्ट कस्टमरसँग हामी आफै लिङ्क हुन सक्छौँ. अहिले कस्टमरहरूलाई कस्तो खालको खानेकुरा चाहिएको छ होइन, जस्तै हजुरले एक्जाम्पल मानिलिउँ, मैले फिजिकल स्टोरहरू राखेँ होइन, फिजिकल स्टोरहरूमा सबै यो प्रोडक्टहरू दिँदै जाँदाखेरि उहाँहरूलाई त थाहा छैन नि त यो प्रोडक्ट के हो कस्तो भन्ने कुरा थाहा छैन. हामीले चाहिँ यो प्रोडक्टको बारेमा मार्केटिङ गर्नुहुन्छ किन हुन्छ, त्यसो हुँदा मैले डिजिटल प्लेटफर्म गर्छु र कस्टमरहरूसँग हामी आफै नै कुरा गर्छौँ. उहाँहरूलाई अनलाइनबाट हामी वाट्सएप नम्बर दिएको छौँ, टिकटकमा छौँ हामी, इन्स्टामा छौँ, फेसबुक पेजमा छौँ, सबैमा छौँ. त्यहाँबाट उहाँहरूले हामीलाई बातचित गर्नुहुन्छ र हामीले इन्स्टान्टली उहाँहरूलाई रिप्लाई गरिराखेको छौँ. अनि उहाँहरूले चाहिँ यो प्रोडक्ट कसरी खाने, फापर त खानुपर्ने चिज हो, मैले सधैँ ढिलो रोटी मात्रै खाइरहेको थिएँ, हजुरले चाहिँ प्लेट भन्नुभएको छ कसरी खाने, मलाई पनि एउटा चाहियो खाने तरिका भनिदिनुहोस्, त्यस्तो खालको क्वेसनहरू आउँदाखेरि चाहिँ हामीले आफैले हाम्रो आफ्नो कस्टमरहरूलाई चाहिँ यो खाने विधिदेखि लिएर यो यसरी बनाएको छ भनेर भन्न पाउँछौँ. र कस्टमरहरूलाई चाहिँ हामीले हाम्रै फ्याक्ट्रीमा पनि वेलकम गरिराखेको छौँ, फ्याक्ट्री भिजिट पनि गरेर लान सक्नुहुन्छ. हामीले कसरी पखाल्छौँ, कति घन्टा सुकाउँछौँ, हाम्रो क्लिनिङ प्रोसेस कस्तो छ होइन, मसिनहरू हामीले कसरी सफा गरेर राखिराखेको छौँ, त्यो सबै कुराहरू चाहिँ हामी फ्याक्ट्रीमा पनि आएर भिजिट गरेर पनि लान सक्नुहुन्छ.
11: भनेपछि एउटा ग्राहकलाई उपभोक्ताले चाहिँ जे छ प्रोसेस पनि हेर्न चाह्यो भने पनि त्यो एउटा प्लस्टर रूपमा नै खुल्ला देखाउनु भएको छ, यसले राम्रो प्रतिक्रिया पाएको छ है त्यसपछि?
3: एकदमै राम्रो. अब अहिले त कस्टमर
11: अहिले धेरै जस्तो सुरुवात नै हुँदैछ, हामी त सुरुवातमै छौँ अहिले, धेरै उपभोक्ता अथवा ग्राहकहरू सन्तुष्ट भइसक्नु भयो भन्ने कुरा भन्दा पनि अब चाहिँ यहाँबाट ठ्याक्कै के गर्दै हुनुहुन्छ भन्ने कुरा पनि बढी फोकस गर्दा चाहिँ साँच्चै यो चाहिँ एउटा रेस्पोन्सिबल पनि भयो र यसले चाहिँ दिगो अथवा चाहिँ जोडिएका ग्राहकहरू चाहिँ साँच्चैकै सन्तुष्ट हुन सक्ने अथवा चाहिँ जोडिएकाहरू चाहिँ एकपटक जोडिएपछि सधैँभरि जोडिन सक्ने सम्भावना देखियो है?
3: हजुर, एकदमै देखिरहेको छ. हामीले यही क्वालिटी चाहिँ यही नै दिन सक्नु पऱ्यो हाम्रो उपभोक्ताहरूलाई.
12: बरु मैले उपभोक्ताहरूलाई आफ्नो प्रोडक्टहरू दिँदै गर्दा मैले फिजिकल स्टोरमा राख्न सक्नसक्छु होला होइन, तर मैले जति पनि अनलाइनबाट दिइरहेको छु मैले आफ्नो उपभोक्तालाई आफैले कुरा गरेर उहाँहरूको फिडब्याकहरू पनि लिएर मैले यो
11: प्रोडक्ट काठमाडौँ उपत्यका भरि चाहिँ पुऱ्याउनु भएको छ,
12: नेपाल झालीभन्दा बाहिर पनि हामीले
11: हामीलाई
12: लजिस्टिक पार्टनर राखेको छ, हामीलाई धेरै सजिलो
11: उहाँहरूले क्यास अन डेलिभरी गर्ने संस्थाहरू पनि छ, त्यसले गर्दा सजिलो
12: एकदमै धेरै सजिलो भएको छ। भ्यालीभन्दा बाहिरको उपभोक्ताहरूलाई चाहिँ 3-4 दिनको
11: यो राम्रो प्रतिक्रिया पाइरहनु भएको छ। स्टोर त भक्तपुर भन्नुभयो
12: हजुर, हामी भक्तपुर होइन, यो चाहिँ काँडा
11: अब हामी अन्तिम अन्तिम खण्डमा पनि छौँ। विशेष गरी यहाँका प्रोडक्टलाई चाहिँ एउटा बजारमा जाँदै गर्दा नेपाली उत्पादनलाई नै प्रयोग गरेर सकेसम्म चाहिँ जैविक पद्धतिबाट खेती गरिएका उत्पादनहरूलाई बढी लिने पनि प्रयास गर्नुभएको छ, सम्भव भएसम्म भ्याएसम्म चाहिँ एउटा सकेसम्म हाइजेनिक कुराहरू मेन्टेन गर्न पर्नु भएको छ, यहाँको एउटा थिम त्यो देखिन्छ कि
12: हजुर। हाम्रो चाहिँ मेन भनेको चाहिँ अब हामीले प्याकेजिङ त गर्नै पर्यो, प्याकेजिङ गर्ने भनेको कि त प्लास्टिक प्याकेजिङ
11: छ, एकदम राम्रो
12: बोतल प्याकेजिङ
11: गरेर
12: अनि बोतल प्याकेजिङ भन्न त के छ भने मान्छेहरूमा यो चाहिँ प्रोसेस फुड होला, यसमा प्रिजर्भेटिभ एड गरेको होला होइन, आफ्नो कलरहरू युज गरेको होला भन्ने एकदम हामीसँग त्यो भइरहेको छ,
11: जिज्ञासा
12: पनि छ। तर यही बाटोबाट म के भन्न चाहन्छु भने हामी चाहिँ एकदम पार्टी आर्टिफिसियल कलरहरू पनि हामी युज गर्दैनौँ, हामी प्रिजर्भेटिभहरू पनि युज गर्दैनौँ, त्यसो हुँदाखेरि यसको सेल्फ लाइफ पनि हामीले 1-1.5 वर्षको राखेको छ, मात्र 6 महिना
11: सेल्फ
12: लाइफ राखेको छ यो प्रिजर्भेटिभ एडमा भनेको कारण।
11: भनेपछि बजारमा ठिकै ठिकै पुर्याउने अर्डर अनुसार उत्पादनलाई जोड दिने त्यो खालको प्रयास गर्नु। अब अलिकति मूल्यको पनि कुराकानी गरौँ, हामी अन्तिम अन्तिम खण्डमा पनि छौँ, यहाँहरूका कुराहरूलाई यहाँहरूका प्रोडक्टलाई कुनै दिन भिजुलाइजेसन गरेर फेरि हाम्रा श्रोता दर्शकहरूलाई देखाउँदा पनि मूल्य कस्तो के छ नि अलिकति सठिकमा है, यो औषध मूल्य भन्दै हुन्छ ठ्याक्कै यसको मूल्य नै चाहिँदैन, यहाँहरूको एउटा औषध मूल्य भएको
12: अहिले रिसेन्टली चाहिँ हामीले अनलाइनबाट पनि लन्च अफर भनेर हाम्रो परेको दाम अलिकति डिस्काउन्ट यसको मूल्य हजुरहरूले 500 भन्दा अनि यो हेल्दी ग्रिन कलर चाहिँ अहिले 480 नै पाउनुहुन्छ हजुरहरूले, यो चाहिँ 450 ग्रामको बट्टा छ, यो चाहिँ 500 ग्रामको बट्टा छ, यसलाई 480
11: औषध बजारमा चाहिँ अरू कुनै प्रडक्टहरू अथवा विदेशी प्रडक्टहरू यस्तै यस्तै उत्पादनहरूको मूल्य कस्तो छ नि त्यो कम्पेयर गर्दा
12: हाम्रो
11: छ हजुर,
12: हाम्रो चाहिँ त्यो अब औषधहरूको भन्दा विदेशी प्रडक्टहरूलाई पनि हामी हेर्छौँ परिहाल्यो होइन, उसको उस्तै नै रेन्जमा छ।
11: हामी अन्तिम खण्डमा पनि छौँ, यहाँका कुराकानीमा हामीले अलिकति फरक तरिकाले किसानसँग जोड्न सकिन्छ भनेका दिनहरूमा भनेर पनि, र विशेष गरी यहाँहरूका प्रोडक्ट जाँदै गर्दा चाहिँ हाम्रा उपभोक्ता हाम्रा दर्शकहरूलाई अथवा हाम्रा जनमानसमा चाहिँ यो कुरा पुगोस् भनेर पनि त्यो प्रयास पनि गरेका छौँ। अब भावी योजना त एउटा स्टेप लिइसक्नु भएको छ, एउटा स्टेप अब गइसके पछाडि यसकै उत्पादनलाई एकदमै बढीभन्दा बढी र सबै नेपालीहरूको घरमा पुर्याउने प्रयास पनि सायद लागेको छ
12: हजुर। यो प्रोडक्टहरू चाहिँ एकदमै मेन मोटिभ भनेको चाहिँ हाम्रो नेपाली जनताहरूले हाम्रै देशमा उत्पादन भएको कृषि उत्पादनहरू बनेर खानेकुराहरू खान
11: पाउनुहुन्छ। हुन्छ, निकै महत्त्वपूर्ण विषयमा सन्दर्भ जोड दिनुभयो, यहाँहरूका प्रोडक्टलाई हामीले अलिकति भयो भने लोड गर्ने प्रयास पनि गऱ्यौँ, हाम्रो कुराकानीमा जुट्नुभयो, यहाँलाई फेरि पनि आभार भन्दै यहाँको टिमलाई फेरि पनि धन्यवाद, शुभकामना निरन्तरताको लागि यहाँहरूलाई फेरि पनि अझै ऊर्जा मिलोस् र यहाँहरू निरन्तर रूपमा अगाडि आइदिनुहोला, नेपाली बजारमा नेपाली किसान र नेपाली उपभोक्ता सँगसँगै जोड्ने प्रयासमा रहिदिनु होला भन्दै फेरि पनि कृतज्ञ गर्न चाहन्छु। थ्याङ्क यू सो मच
12: हजुरहरूलाई पनि हामीलाई यो मौका दिनुभएकोमा,
11: अहिले बिदा गर्छौँ हजुर। हामीले हाम्रा अधिकार व्यक्त गरिसकेका छौँ, आज हामीले नेपाली प्रोडक्ट आएको छ विशेष गरी कोदाली ब्रान्डमा कोदाली भेन्चर प्रालीले चाहिँ आफ्ना उत्पादनहरू नेपाली बजारमा ल्याउँदै गर्दा चाहिँ साँच्चैकै नेपाली उपजहरूलाई नेपाली कृषि उपजहरूलाई प्रयोग गरेर चाहिँ उत्पादन ल्याउन सकिन्छ र हामी पनि अब्बल छौँ सबल छौँ, हाम्रा उत्पादनहरू चाहिँ एकदमै गुणस्तरीय उत्पादनहरूलाई हामीले विदेशी ब्रान्डसँग हामी टक्कर दिन सक्छौँ भन्ने खालको प्रयास पनि भइरहेको विषयलाई आज हामीले उच्च महत्त्व दिएर उठाउने प्रयास पनि गरेका थियौँ, यो आवश्यक पनि छ, हामीले यस्ता विषयलाई पटक पटक जोड्छौँ र उच्च महत्त्व दिएर हाम्रा हामी सम्बद्ध संचार माध्यमबाट उच्च महत्व दिएर चाहिँ हामी यसलाई श्रेय दिन्छौँ नै भन्दै आजको श्रृङ्खलाको समय सकिने सकेको छ। यहाँहरूका कुनै पनि समस्या जिज्ञासा गुनासा भए भने हामी सम्बन्धित विज्ञसम्म पुर्याइदिने काममा अथवा चाहिँ गुनासाहरूलाई चाहिँ टिपोट गर्दै सम्बन्धित निकाय र विज्ञसम्म पुर्याएर चाहिँ सोल्युसन खोजिने काममा पनि जुटिनै रहेका छौँ भ्याएसम्म सकेसम्म। जसको लागि हटलाइन नम्बर 98 95 97 192 98 95 97 192 टेलिफोन गर्न सक्नुहुन्छ। यहाँको कन्ट्याक्ट नम्बर पनि सेयर गर्न चाहे मैले दिनु
12: 9768422407 9768422407 407।
11: हुन्छ, हामीलाई समय दिनुभयो, फेरि पनि यहाँलाई विदा गरेपछि पनि यो आवश्यक रहला कोही जोडिन सिधा जोडिन पाउनुहुन्छ भनेर पनि म नम्बर पनि सेयर गर्ने चेष्टा गरेँ भन्दै फेरि पनि यहाँलाई नमस्कार भने भन्दै असीम सापरेको माझबाट विदा लिएर रेसमै रहनु।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप। मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना:
3: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थरी रामेछाप।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 1 को कार्यालय गोठगाउँ रामेछाप।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू.
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना.
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ.
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि.
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ. रामेछाप नगरपालिका वडा नम्बर 2 को कार्यालय देउराली रामेछाप.
3: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
4: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी.
3: यहाँ हिंसा प्रभावित महिला बाल बालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ.
4: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
3: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
3: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय.
4: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ. रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसी ले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ.
3: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप. सम्पर्क नम्बर 97652033 वा 98444410/40. इमेल dhramechap@gmail.com.
4: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप.
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना.
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ.
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि.
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ. रामेछाप नगरपालिका वडा नम्बर 3 को कार्यालय सागुटार रामेछाप.
5: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
6: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदै छ नि. त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि.
7: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली,
2: सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841690669, 9864141788।
6: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
2: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 5 को कार्यालय रामपुर रामेछाप। विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
4: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
4: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
4: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
4: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एक पटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 6 को कार्यालय च्यास्कु रामेछाप।

0: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
1: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
0: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9851345701 र 9851345702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
1: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
2: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998 0485403998।
2: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
3: रामेछाप जिल्लाको 8 स्थानीय तहहरूको संयुक्त पहल।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 7 को कार्यालय सुकाजोर रामेछाप।
4: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
5: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
6: हजुर, विश्वास लिनु र भरपर्दो, ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
4: प्रोपाइटर ओम बहादुर पुलानी मगर, मनिका पुलानी मगर, सम्पर्क नम्बर 9869-22-45-44
6: 9840-37-78-93 ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर
2: सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभ

0: नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। सुनापति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय हिलेदेवी रामेछाप।
2: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्रै पो देख्छु त, कसरी
3: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
2: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
2: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475946 98692599998।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: सुनापति गाउँपालिका वडा नम्बर 1 को कार्यालय गुन्सी रामेछाप।
0: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 98548117, 98545552, 048545552

how high before you get caught.

0: नमस्कार, हजुरको रेडियो 102.1 MHz साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz, तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। बागमती प्रदेशमा आन्तरिक किचलोमा एमाले, दलका नेता थपलियालाई हटाउन अविश्वास प्रस्ताव दर्ता। कोशी प्रदेशमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, नेकपालाई सरकार गठनको लागि बाटो खुला। कामेछाप बजारमा नेपाली सेनाद्वारा विपद प्रतिकार सम्बन्धी नमूना प्रदर्शन तथा तालिम सम्पन्न। लागू पदार्थ सेवन गरी सवारी चलाउने 2 जना चालक मन्थरीमा पक्राउ। कोलम्बियामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या 188 पुग्यो र एसीसी प्रिमियर कपमा नेपालले पहिलो खेल बहराइनसँग खेल्ने।
1: भगवानको मूर्ति नछैकन अलग राखिदिए है के?
2: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र?
3: एक पटक सोच्नुहोस् त कि यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
5: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
6: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त टाढै निकाले जस्तो भयो चटक्कै।
7: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
7: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
8: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
7: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
9: सम्पर्क नम्बर 0475904662 98692695998।
3: हजुरको रेडियो 102.1 MHz।
0: अब पूरा समाचार। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रसभा सभापति रवि लामिछानेले राष्ट्रसभाको परिणाम दिन नसके अर्को भदौ 23 आउन सक्ने चेतावनी दिनुभएको छ। राष्ट्रसभाले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनताले दिएको जिम्मेवारी पूरा नगरे युवाहरूबाट राजनैतिक सम्भव नहुने रहेछ भन्ने भाष्य सिर्जना हुने बताउनु भएको छ। उहाँले जिम्मेवारी पूरा गर्न नसके केही वर्षभित्रै युवाबाट रहर गरेर नहुने रहेछ भन्ने भाष्य भन्ने बताउनु भएको छ। सभापति लामिछानेले युवाको नेतृत्व ल्याउन सफल भयौं भनेर सफलताको गीत गाउने नभएर यसलाई परिणाममा बदलेर गर्व गर्नुपर्ने बताउनुभयो। परिपक्व अनुभव उमेर नै चाहिने रहेछ भन्ने भाष्य बन्यो भने त्यो भाष्यका लागि घातक हुने लामिछानेको भनाइ छ। राज्यसभा सभापति रवि लामिछानेले आफ्नो पार्टीको जग कमजोर र संरचना ठूलो भएको स्वीकार गर्नुभएको छ। अब यसलाई सुरक्षित राख्न र बलियो बनाउन टेको दिने र अड्याउने जिम्मेवारी आफूहरूको काँधमा रहेको उहाँले बताउनुभयो। लामिछानेले राज्यसभा अब वैकल्पिक शक्ति मात्र रहेर नपुग्ने भन्दै यसलाई देशको निर्विकल्प शक्ति बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेता जगन्नाथ जेएन थपलियालाई हटाउन अविश्वासको प्रस्ताव दर्ता भएको छ। थपलिया विरूद्ध आज एमाले प्रदेश संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता भएको छ। 18 जनाको हस्ताक्षरसहित दलको नेता परिवर्तनको लागि अविश्वास प्रस्ताव दर्ता भएको प्रदेश सांसद किरण थापाले जानकारी दिनुभएको छ। पार्टीको निर्देशन बमोजिम बागमतीमा दलको नेता फेर्ने प्रक्रिया अगाडि बढ़ाइएको छ। थापाको पक्षबाट पूर्व मन्त्री कृष्ण प्रसाद सिलवाल, ज्ञानबहादुर तामाङ र हरि सापकोटाले एमाले संसदीय दलको कार्यालयमा अविश्वास प्रस्ताव दर्ता गराएका छन्। एमाले दल नेताको विषयमा केही समय अघिदेखि विवाद हुँदै आएको थियो। उक्त विषयमा पटक पटक एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा छलफल भएको थियो। थपलियालाई हटाएर पूर्व स्वास्थ्य मन्त्री किरण थापालाई संसदीय दलको नेता बनाउने तयारी गरिएको छ। त्यसका लागि एमालेका प्रदेशसभा सदस्यहरूको बहुमतको हस्ताक्षर समेत संकलन भइसकेको बताइएको छ। बागमती सरकारबाट समर्थन फिर्ता लिएपछि प्रदेशको सत्ता समीकरण थप जटिल बनेको बेला एमाले आफ्नै संसदीय दलको नेतृत्व परिवर्तनको प्रक्रिया अघि बढ़ाइएको छ। कोशी प्रदेश सरकारबाट नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएका छन्। आज बसेको मन्त्री परिषदको बैठकपछि कोशी प्रदेश सरकारमा सहभागी 4 मन्त्री र 1 राज्यमन्त्रीले राजीनामा दिएका छन्। एमाले नेकपा बीचको 3 बुँदे सहमतिपछि गठबन्धन फेरिएसँगै कांग्रेस बाहिरिएको हो। राजीनामा दिने कांग्रेसका मन्त्रीहरूमा भौतिक पूर्वाधार विकास मन्त्री प्रदीप कुमार सुनवार, पर्यटन वन तथा वातावरण मन्त्री भीम पराजुली, उद्योग कृषि तथा सहकारी मन्त्री साहिल मंसूर, स्वास्थ्य मन्त्री मानबहादुर लिम्बू र भौतिक पूर्वाधार विकास मन्त्रालयकी राज्यमन्त्री शोभा चेम्जोङ रहेका छन्। केन्द्रमा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच गठबन्धन गर्ने साउन 2 हप्तामा 3 बुँदे सहमति भएपछि कांग्रेस प्रदेश सरकारबाट बाहिरिएको छ। अब नेकपालाई सरकारमा सहभागी हुने बाटो खुलेको छ। सरकारले 9 वटा पहाड़ी तथा हिमाली जिल्लाका प्रमुख जिल्ला अधिकारी सीडीओमा उपसचिव खटाउने निर्णय गर्दै 9 जना सहसचिवहरूको दरबन्दी कटौती गरेको छ। गृह मन्त्रालयको नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण अनुसार यसअघि सहसचिव प्रमुख जिल्ला अधिकारी रहने भोजपुर, खोटाङ, सल्यान, जाँदरकोट, जुम्ला, रोल्पा, बैतडी, डडेलधुरा र अछाममा अब उपसचिवलाई नै पठाइनेछ। यससँगै अब 77 मध्ये 52 जिल्लामा मात्रै सहसचिव सीडीओ रहनेछन्। साथै सहसचिवको दरबन्दी रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उपसचिव खटाइने भएको छ। मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार कटौती भएका सहसचिवको दरबन्दीलाई सदुपयोग गर्दै मन्त्रालय अन्तर्गत नयाँ लागू औषध नियन्त्रण विभाग गठन गरिनेछ, जसको नेतृत्व सहसचिवले गर्नेछन्। यसबाहेक वालिङ र बर्दिवास इलाका प्रशासन तथा झापा, मोरङ, कास्की र बाँके कारागारमा उपसचिवको दरबन्दी थप गरिएको छ। नयाँ व्यवस्था अनुसार 6 जना उपसचिव र 46 जना शाखा अधिकृतहरूको दरबन्दी थप भएको मन्त्रालयले जनाएको छ। रामेछापमा नेपाली सेनाले बाढ़ी पहिरो, आगलागी लगायतका विपदबाट हुन सक्ने जोखिम न्यूनीकरण तथा विपद प्रतिकार सम्बन्धी जनचेतना अभिवृद्धिका लागि 1 दिने तालिम तथा नमूना प्रदर्शन गरेको छ। रामेछापको रामेछाप नगरपालिका 8 स्थित माथिल्लो बजारमा नेपाली सेना श्री खड्गदलगढ रामेछाप ब्यारेकको आयोजना तथा रामेछाप नगरपालिका 8 को समन्वय र सहकार्यमा नागरिक संघ नेपाली सेना भन्ने मूल नाराका साथ तालिम सञ्चालन गरिएको छ। खड्गदलगढका सहसेनानी चन्द्रबहादुर बुढाको कमाण्डमा खटेको 14 जनाको टोलीले बाढ़ी, पहिरो, आगलागी लगायत विभिन्न विपदको समयमा अप्नाउनु पर्ने प्रतिकारको नमूना प्रस्तुत गरेको थियो। टोलीले विपदको समयमा स्थानीय स्तरमा उपलब्ध सामग्रीको प्रयोग गर्ने तरिका, उद्धार तथा प्रतिकारमा आधारभूत विधि र आवश्यक सावधानीको विषयमा स्थानीयवासीहरूलाई जानकारी गराएको थियो। तालिमको क्रममा विपदको बेला तत्काल अप्नाउनु पर्ने उपाय तथा उपलब्ध स्थानीय स्रोत साधनको प्रयोगबाट गर्न सकिने प्राथमिक प्रतिकारका विधिहरू समेत प्रयोगत्मक रूपमा सिकाइएको थियो। नेपाली सेनाले चालू आर्थिक वर्षमा रामेछापका करिब 15,000 स्थानीयवासीलाई प्रत्येक महिनाको 15 गते यस्ता विपद प्रतिकार सम्बन्धी तालिम तथा सचेतना प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ। माथिल्लो बजारमा आयोजित पहिलो चरणको कार्यक्रममा करिब 60-70 जना स्थानीयवासीहरूको सहभागिता रहेको थियो। स्थानीय स्तरमै विपदको समयमा प्रारम्भिक प्रतिकार्य गर्न सक्ने क्षमता विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिम प्रभावकारी भएको सहभागीहरूले बताएका छन्। विपदका घटना बढ़दै गइरहेको अवस्थामा समुदाय स्तरमै विपद प्रतिकार्य सम्बन्धी ज्ञान र सिप अभिवृद्धि गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ। रामेसापका दर्जनौं स्थानमा नेपाल टेलिकमको टेलिफोन टिप्दैन। वर्षौंदेखिको टेलिफोन सेवा नपुगेका स्थानमा सेवा विस्तार गर्न आग्रह गरे पनि नेपाल टेलिकमले टेरेको छैन। स्थानीय नागरिक र जनप्रतिनिधिहरूको आग्रहलाई टेलिकमले बेवास्ता गर्दै आएको छ। रामेसापको सबै 8 पालिकामा कहीँ न कहीँ सेवाबाट वञ्चित रहेका नागरिकहरू छन्। टाढाको रिपिटर टावरसँगको सम्बन्ध घाम लागेको बेला टिपिहाले पनि बिहान बेलुका त्यस्ता गाउँ बस्तीहरूमा संचार सम्पर्कबाट विमुख हुनु परेको छ। मन्थली नगरपालिकाको भलुवाजोरको मसानटार क्षेत्र, उमाकुण्डको बामती, कुबुगास्थली र गुन्देलको क्षेत्र, रामेसाप नगरपालिकाको देउराली, सांगुटा, रामपुर र हिमगंगाको केही क्षेत्र, लिखुतामाको सिकु, दुरागाउँको केही क्षेत्र र गोकुलगंगाको केही क्षेत्रमा संचार सम्पर्क हुँदैन। रामेसापका धेरै गाउँमा अर्को जिल्लामा रहेको रिपिटर स्टेशनसँगको सम्पर्कमा टेलिफोन सेवा चलाइएको छ। तर रिपिटर स्टेशनमा समस्या हुँदा त्यस्तो क्षेत्रमा रामेसापको टेलिकम पुग्दैन, हप्तौंसम्म सम्पर्क हुँदैन। गुन्देलकी अम्बिका थापाले सो गुनासो गर्नुभएको छ। लिखु पिगेको टावरबाट सम्पर्क हुने उहाँको भनाइ छ। तपाईँ बेला साँझ 6 हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्राम पछि हामी बाँकी समाचारको साथमा हुने नै छौं। तपाईँ रेडियो सुन्दै रहनुहोला।
11: विषादी युक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
12: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
11: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ? हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए। उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाखो बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
12: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौ। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
11: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
12: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
11: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
12: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
11: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
0: रामेछाप नगरपालिकाको अनुरोध।
13: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।
14: हजुरको रेडियो 102.1 मेगाहर्ज।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। सवारी दुर्घटना न्यूनीकरण तथा सड़क सुरक्षा कायम गर्ने उद्देश्यले रामेछाप प्रहरीले सञ्चालन गरेको लागू पदार्थ सेवन लापस्य परीक्षणको क्रममा दुईजना चालक पक्रु परेका छन्। जिल्ला प्रहरी कार्यालय रामेछाप, जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछाप र मन्थली अस्पतालको संयुक्त आयोजनामा हिजो बिहान 9 बजेदेखि बिहान दिउँसो 12 बजेसम्म मन्थली नगरपालिका 1 रामनारायण चोक स्थित सड़कमा सार्वजनिक सवारी साधनको चालकहरूको महापस्य परीक्षण गरिएको थियो। परीक्षणको क्रममा लागू पदार्थ सेवन गरी सवारी साधन चलाएको पाइएपछि दुईजना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ। पक्राउ परेका चालकहरूलाई प्रचलित कानून बमोजिम कार्यवाही गरी रामेछाप जिल्ला अदालतबाट थप अनुसन्धानका लागि न्यापथप गरिएको प्रहरीले जानकारी दिएको छ। पक्राउ पर्नेमा दोलखा जिल्लाको तामाकोशी गाउँपालिका दुई डाँडा गाउँ बस्ने 37 वर्षीय सम्झु कार्की रहेका छन्। उनी प्रदेश 301004-95057 नम्बरको बसका चालक हुन्। त्यस्तै सिन्धुलीको कमलामाई नगरपालिका 11 ठूलो तेस्रो बस्ने 22 वर्षीय सुरेश मोक्तान पनि पक्राउ परेका छन्। उनी मधेस प्रदेश 03001-9938 नम्बरको ट्र्याक्टरका चालक रहेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार लागू पदार्थ सेवन गरी सवारी चलाउँदा दुर्घटनाको जोखिम बढ़नुका साथै चालक तथा यात्रुको ज्यान समेत जोखिममा पर्ने भएकोले लापसी परीक्षणलाई निरन्तरता दिइनेछ। जिल्ला प्रहरी कार्यालय रामेछापले सवारी चालकहरूलाई मादक तथा लागू पदार्थ सेवन गरी सवारी नचलाउन समेत आग्रह गरेको छ। सिन्धुली जिल्ला तथा आसपासको क्षेत्रमा पछिल्लो केही सातादेखि बढ़ेको अत्याधिक गर्मी र तातो हावाको प्रभाव स्वास्थ्य क्षेत्रमा देखिन थालेको छ। गर्मीसँगै सम्बन्धित विभिन्न स्वास्थ्य समस्या लिएर उपचारको लागि अस्पताल पुग्ने बिरामीहरूको संख्या उल्लेखनीय रूपमा बढ़ेको सिन्धुली अस्पतालले जनाएको छ। अस्पताल प्रशासनका अनुसार पछिल्ला केही दिन यता दैनिक 400-500 जनासम्म बिरामी उपचारको लागि अस्पताल पुगिरहेका छन्। सामान्य समयमा आउने बिरामीको तुलनामा यो संख्या दोब्बरभन्दा बढ़िरहेको अस्पतालले जनाएको छ। सिन्धुलीको सुनकोशी गाउँपालिकामा शिक्षकको आन्तरिक सरूवा विषयगत शिक्षकको अभाव र शिक्षा समितिको निर्णयलाई लिएर विवाद चर्किएको छ। विद्यार्थी संख्या र विषयगत आवश्यकता अनुसार शिक्षक व्यवस्थापन हुनुपर्नेमा राजनैतिक पहुँच र प्रशासनिक निर्णय हावी भएको आरोपपछि स्थानीय शिक्षा व्यवस्थापनमाथि प्रश्न उठेको छ। विवादको केन्द्रमा सुनकोशी गाउँपालिका साथ मजुवा स्थित गणेश माध्यमिक विद्यालय छ। विषयगत शिक्षकको दरबन्दी नमिलेको कारण देखाउँदै सरूवा भएर पुगेका शिक्षक राजन बास्तोलालाई विद्यालयले हाजिर नगराएको बताइएको छ। बास्तोला यसअघि सुनकोशी गाउँपालिका सखाल्टे स्थित श्री दीर्घ प्रदीप माध्यमिक विद्यालयमा राहत शिक्षकको रूपमा कार्यरत हुनुहुन्थ्यो। शिक्षा समितिले 2083 जेठमा उहाँलाई गणेश माध्यमिक विद्यालयमा सरूवा गर्ने निर्णय गरेको थियो। विद्यालयले हाजिर नगराएपछि 2083 साउन 21 गतेको कार्यपालिका तथा शिक्षा समिति बैठकले बास्तोलालाई गाउँपालिका उपाध्यक्षको कानूनी सल्लाहकारको जिम्मेवारी दिएको र साउन 25 गतेदेखि गाउँपालिकामा हाजिर गराइएको विवरण सार्वजनिक भएको छ। यही निर्णयपछि जनप्रतिनिधि र शिक्षा समिति बीच आरोप प्रत्यारोप बढ़ेको छ। ओखलढुङ्गामा खाना पकाउने ग्यासको अभाव देखाएर कालोबजारी हुन सक्ने भन्दै ग्यास डिलर तथा बिक्री केन्द्रको अनुगमन तीव्र पारिएको छ। केही उपभोक्ताबाट ग्यास सहज रूपमा नपाएको तथा किनार र किराना र खुद्रा पसलबाट महँगो मूल्यमा खरिद गर्नु परेको गुनासो आउन थालेपछि जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले सदरमुकाम र मानेभन्ज्याङ क्षेत्रका ग्यास डिलर तथा बिक्री केन्द्रको अनुगमन गरेको छ। प्रमुख जिल्ला अधिकारी टुपराज पोखरेलको नेतृत्वमा गरिएको अनुगमनको क्रममा सदरमुकामको जीविस टोल, रमाइलो डाँडा, मिलनचोक तथा मानेभन्ज्याङको केतुके र मानेभन्ज्याङ बजारमा रहेका 9 डिलर तथा बिक्री केन्द्रको निरीक्षण गरिएको थियो। अनुगमनको क्रममा त्यहाँ ग्यासको आपूर्ति नियमित रहेको र हाल हाहाकारको अवस्था नरहेको पाइएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनु भएको छ। दोलखामा भएको दुईवटा छुट्टा छुट्टै घटनामा दुईजना घाइते भएका छन्। करेन्ट लागेर र बाँदरको आक्रमणबाट दुईजना घाइते भएका हुन्। निर्माणाधीन अपर तामाकोशी 5 जलविद्युत आयोजनामा कार्यरत एक युवक करेन्ट लागेर गम्भीर घाइते भएका छन्। करेन्ट लागेर दोलखाको मेलुङ गाउँपालिका 4 घर भएर तामाकोशी 5 जलविद्युत आयोजनामा कार्यरत 35 वर्षीय गोपाल थामी घाइते भएका हुन्। उनलाई सोही आयोजनाको फलामको रड लगायत सामानहरू गौरीशंकर गाउँपालिका आठस्थित टुनिटार लैजाने क्रममा रडले बिजुलीको तारमा छुँदा करेन्ट लागेको दोलखा प्रहरीले जनाएको छ। यस्तै दोलखाको बैदेश्वर गाउँपालिका 6 बाँदरको आक्रमणबाट स्थानीय परशुराम घिमिरे घाइते भएका छन्। बारीमा मकै खान आएको बाँदर धपाउने क्रममा बाँदरले आक्रमण गर्दा उनी घाइते भएको स्थानीयले बताएका छन्। बाँदरको आक्रमणबाट घाइते भएका घिमिरेको मैना पोखरी स्थित दाहाल मेडिकलमा उपचार भइरहेको छ। पछिल्लो समय नेपाल गाँजा तस्करीको ट्रान्जिट बन्न थालेको छ। विभिन्न मुलुकबाट गाँजा लिएर आएका मानिसहरू धमाधम नेपालमा पक्राउ पर्न थालेका छन्। पछिल्लो पटक थाइल्याण्डबाट 18 किलो गाँजा लिएर आएका दुईजना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा 36 वर्षीय संजीव कुमार र 26 वर्षीय रवि कुमार रहेका छन्। क्याथे प्यासिफिकको उडान मार्फत बैंकबाट बैंककबाट हङकङ हुँदै काठमाडौँ आएका उनीहरूलाई नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोको टोलीले पक्राउ गरेको छ। पक्राउबाट बच्न उनीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार एरियामा लगेज छाड्ने र केही दिनपछि नेपाली ट्रान्जिट मार्फत केही दिनपछि नेपाली एजेन्ट मार्फत रिसिभ गर्ने योजना बनाएको पाइएको ब्यूरोका एसपी तथा प्रवक्ता दुर्गा राज रेग्मीले बताउनु भएको छ। तर उनीहरूको योजना सफल नभएको प्रहरी नभइकन प्रहरीले नियन्त्रणमा लिएको छ। कोलम्बियाको पश्चिमी क्षेत्रमा अस्ति सोमबार गएको 7.4 म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या 188 पुगेको छ। कोलम्बियन एसोसिएशन अफ क्यापिटल सिटिजले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार भूकम्पबाट 1377 जना घाइते भएका छन्। सबैभन्दा धेरै क्याली शहरमा 95 अनि परेरामा 79 जनाको ज्यान गएको तथ्याङ्क छ। प्रभावित क्षेत्रमा भग्नावशेष र भवनमा फँसेकाहरूको खोजी तथा उद्धार र क्षतिको मूल्याङ्कन गर्ने कार्य निरन्तर भइरहेको बताइएको छ। यही अगस्त महिनाको 30 तारीकदेखि मलेसियामा हुने एसएससी प्रिमियर कपको खेल तालिका परिमार्जन भएको छ। एसियाली क्रिकेट परिषदले आज परिमार्जित तालिका सार्वजनिक गरेको छ। तालिका अनुसार नेपालले समूह चरणको पहिलो खेलमा अगस्त 30 बहराइनसँग खेल्नेछ। यसअघि नेपालले सेप्टेम्बर 1 साउदी अरेबियासँग खेल्ने तय भएको थियो। प्रतियोगिताको समूह एमा नेपालसहित बहराइन, साउदी अरेबिया, हङकङ र मलेसिया रहेका छन्। यस्तै समूह बीमा यूएई, ओमन, कुवेत, कतार र सिंगापुर रहेका छन्। समूह चरणबाट शीर्ष दुई टोली सेमी फाइनलमा प्रवेश गर्नेछन्। फाइनल खेल सेप्टेम्बर 12 हुनेछ। एक दिवसीय फर्म्याटमा हुने प्रतियोगिताको विजेता आउँदो वर्ष हुने एसिया कपमा छनौट हुनेछ। एसएससी प्रिमियर कपका लागि नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेको कप्तानीमा 14 सदस्यीय टोली घोषणा पनि गरेको छ। यिनै समाचारसँगै हामी साँझ 6 हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य शीर्षकहरू फेरि एकपटक। बागमती प्रदेशमा आन्तरिक किचलोमा एमाले, दलका नेता थपलियालाई हटाउन अविश्वास प्रस्ताव दर्ता। कोशी प्रदेशमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, नेकपालाई सरकार गठनको बाटो खुला। रामेछाप बजारमा नेपाली सेनाद्वारा विपद प्रतिकार सम्बन्धी नमूना प्रदर्शन तथा तालिम सम्पन्न। लागू पदार्थ सेवन गरी सवारी चलाउने दुईजना चालक मन्थलीमा पक्राउ। कोलम्बियामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या 188 पुग्यो र एसएससी प्रिमियर कपमा नेपालले पहिलो खेल बहराइनसँग खेल्ने। हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाको सीएफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको साँझ 6 हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलाखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 98548117, 98545562, 048445562, 049-4211-30 मा सम्पर्क गर्न सकिनेछ।
1: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखुतानाको श्री गाउँपालिकाद्वारा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 2 को कार्यालय मन्थली रामेछाप। भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
0: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढ़ीको जोखिम बढ़ाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाऊ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौ। भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ। जथाभावी वन फडानी नगरौं। नदी, खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं। सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
0: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: प्रसिद्ध उद्यमी सुखी सुनापति कृषि पर्यटन र शिक्षा हाम्रो सम्पत्ति। नमस्कार, रेडियो कार्यक्रम हाम्रो सुनापतिमा तपाईलाई हार्दिक स्वागत छ। म तुलसी श्रेष्ठ
1: अनि म प्रशान्त हायो।
0: रेडियो कार्यक्रम हाम्रो सुनापति सुनापति गाउँपालिका संघको सहकार्यमा तयार पारिएको रेडियो कार्यक्रम हो। रेडियो तीफदी 99.1 MHz साप्ताहिक रूपमा उत्पादन गर्ने यो कार्यक्रम प्रत्येक हप्ताको बुधबार साँझ 6:30 बजेदेखि 7 बजेसम्म अर्थात यसै समयमा तपाईँले सुन्न सक्नुहुन्छ। साथै रामेछाप जिल्लाबाट सञ्चालित रेडियोहरू हजुरको रेडियो 101.1 MHz, रेडियो रामेछाप 95.8 MHz, रेडियो झंकार 97.5 MHz र रेडियो इनर्जी 106.2 MHz पनि यसै समयमा एकैसाथ सुन्न सक्नुहुन्छ। यो कार्यक्रम रेडियो तीफदीबाट पुनः प्रसारण बिहिबार दिउँसो 2:30 बजेदेखि अपराह्न 3 बजेसम्म सुन्न सक्नुहुनेछ।
1: यो कार्यक्रममा हामी सुनापति गाउँपालिकाले सञ्चालन गरिरहेको विभिन्न विकास निर्माणको कामहरूको बारेमा चर्चा परिचर्चा गर्नेछौ। गाउँपालिकामा स्वास्थ्य, शिक्षा, यातायात, कृषि, खानेपानी लगायत नागरिकहरूको जनजीविकासँग प्रत्यक्ष जोडिएका सवालहरूमा जिम्मेवारी बनाउनु यस कार्यक्रमको मुख्य उद्देश्य हो। गाउँपालिकाबाट विनियोजित बजेटको सही प्रयोगमा जोड़ दिनु र तपाईँ नागरिकलाई पनि चनाखो बन्न खबरदारी गर्नु यस कार्यक्रमको अर्को उद्देश्य हो। पालिकाभित्रको सुशासन र पारदर्शितामा यस कार्यक्रमले जोड़ दिन्छ। साथै गाउँपालिकावासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई पनि यस कार्यक्रममा समेट्नेछौ।
0: जनताका सवाल, स्थानीय सरकारका काम, सेवा प्रवाह, विकास निर्माण र नागरिकका गुनासालाई एउटै मञ्चमा जोड्ने हाम्रो सुनापति रेडियो कार्यक्रमको आजको अंकमा हामी सुनापति गाउँपालिकामा सम्पन्न सार्वजनिक सुनाईमा उठेका महत्वपूर्ण प्रश्न र प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठको जवाफ बारे चर्चा गर्नेछौ। सुनापति गाउँपालिकाको अन्तिम चौमासिक सार्वजनिक सुनाईमा वडा कार्यालयमा वडा सचिवको नियमित उपस्थिति सम्बन्धी प्रश्न उठेको थियो। जवाफमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले सबै ओडामा ओडा सचिवलाई ओडा कार्यालयको प्रमुखका रूपमा जिम्मेवारी दिएको बताउनु भएको छ। ओडा नम्बर एकका सचिव केही समय अघि आमाको शल्यक्रियाका कारण 15 दिन विदामा काठमाडौँ गएको र त्यसका कारण सेवा प्रवाहमा केही ढिलाइ भएको हुन सक्ने उहाँको भनाइ रहेको थियो। हाल सचिव कार्यालयमा उपस्थित रहेको जानकारी दिँदै उहाँले नियमित रूपमा ओडामा हाजिर भएर सेवा प्रवाह गर्न निर्देशन दिएको पनि बताउनुभयो। यस्तै सार्वजनिक सुनाईमा विद्यालय व्यवस्थापन समितिले पञ्चकन्या आधारभूत विद्यालयका अस्थायी करारका शिक्षकलाई प्रधान अध्यापकको जिम्मेवारीबाट हटाएर स्थायी शिक्षकलाई प्रधान अध्यापक बनाउने निर्णय गरे पनि गाउँपालिकाबाट कार्यान्वयन नभएको गुनासो उठेको थियो। सो गुनासोको जवाफ दिनुहुँदै प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले हालका प्रधान अध्यापकले आफूले जिम्मेवारी सम्हाल्दाका सम्पत्ति तथा अन्य जिम्मेवारी लिनुपर्ने अवस्था रहेको बताउनुभयो। 2080 साल अघिदेखिको 3 आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन नबुझाएको तथा चालू आर्थिक वर्षको सामाजिक लेखा परीक्षण प्रतिवेदन समेत प्राप्त नभएकोले तत्काल निर्णय कार्यान्वयन नगरी केही समय रोकिएको उहाँले स्पष्ट पार्नु भएको छ। सम्पूर्ण जिम्मेवारी पूरा भएपछि विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार प्रक्रिया अगाडि बढाइने उहाँको भनाइ रहेको छ। त्यसै गरी आर्थिक हिनामिनाको आरोप बारे आवश्यक छानबिन गरी लेखा परीक्षण प्रतिवेदनको आधारमा गाउँपालिकाले प्रक्रिया अगाडि बढाउने उहाँले प्रतिबद्धता व्यक्त गर्नु भएको छ। प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले साउने केौरानीका बाढ़ी पहिरो पीड़ितहरूको बारेमा जानकारी दिनुहुँदै गाउँपालिकाको प्रारम्भिक तथ्याङ्क अनुसार करिब 77 घरधुरीलाई सुरक्षित स्थानमा स्थानान्तर गर्नुपर्ने अवस्था रहेको जानकारी दिनुभयो। स्थानीय विपद व्यवस्थापन समितिको निर्णयपछि प्रतिवेदन जिल्ला विपद व्यवस्थापन समिति मार्फत विपद प्राधिकरणसम्म पठाइसकिएको उहाँको भनाइ रहेको छ। भौगर्भिक अध्ययनका लागि विशेषज्ञ टोलीले स्थलगत अध्ययन समेत गरिसकेको र अध्ययनपछि उक्त बस्ती स्थानान्तर गर्नुपर्ने देखिएको जानकारी प्राप्त भएको उहाँले बताउनुभयो। गाउँपालिकाले स्थानान्तरका लागि उपलब्ध विकल्पहरूबारे जानकारी समेत सम्बन्धित निकायमा पठाइसकेको छ। वर्षा एममा जोखिम बढ्न सक्ने भन्दै स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ। सुरक्षा कर्मी मार्फत जोखिम क्षेत्रका बस्तीमा माइकिङ समेत गरिएको र केही नागरिक सुरक्षित स्थानमा सारिसकिएको जानकारी गाउँपालिकाले दिएको छ। गाउँपालिकाको टोलीले समेत प्रभावित नागरिकसँग प्रत्यक्ष छलफल गरी वर्षायाममा जोखिमयुक्त क्षेत्रमा नबस्न आग्रह गर्ने तयारी गरेको छ। यस्तै प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले विपद व्यवस्थापनलाई प्रभावकारी बनाउने मंगसिर मशान्तभित्र बाल मैत्री स्थानीय शासन घोषणा गर्ने, पोषण मैत्री स्थानीय शासन प्रवर्तन गर्ने, अनिवार्य तथा निशुल्क शिक्षा कार्यक्रम कार्यान्वयन गर्ने, पर्यटन महोत्सव आयोजना गरी सुनापति पर्यटन वर्ष 2027 घोषणा गर्ने, चौथो त्रैमासिक तथा वार्षिक स्वत प्रकाशन साउन भित्र गर्ने, वार्षिक प्रगति प्रतिवेदन सम्बन्धित निकायमा समयमै पठाउने, डिजिटल सेवा प्रवर्धन गरी रियल टाइम सेवा कार्यान्वयन गर्ने, नागरिकका नियमित जनगुनासा सम्बोधन गर्ने, वार्षिक कार्य योजना तथा वार्षिक खरिद योजना साउन भित्र तयार गरी कार्यान्वयन गर्ने, जनप्रतिनिधि र कर्मचारी बीच नियमित समन्वय तथा अन्तर्क्रिया गर्ने, कर्मचारी तथा जनप्रतिनिधिको क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने, डिजिटल अभिलेख व्यवस्थापन प्रणाली विकास गर्ने, आवधिक योजनाको मध्यावधि मूल्याङ्कन गरी परिमार्जन सहित प्रकाशन गर्ने र कार्यालयको नियमित काम कारवाहीलाई अझ प्रभावकारी बनाउने सुनापति गाउँपालिकाले आगामी दिनमा अघि बढाउने प्रमुख योजनाहरू रहेको छ। सुनौ सार्वजनिक सुनाईमा उठेका महत्वपूर्ण प्रश्न र जवाफ बारे प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठले प्रस्तुत गर्नु भएको छोटो अंश।
2: फिज र रकमान्तरको कुरो उठेको छ एक नम्बरबाट। अब एक नम्बरको एउटा यो प्रदेश अन्तर्गतको खाने पानीको सशक्त बजेट थियो 25 लाख, त्यो बजेट फ्रिज भएको छ। त्यसको कारण वडा नम्बर 1 को अध्यक्षज्यूले दिइसक्नु भएको छ, त्यहाँ चाहिँ उपभोक्ता समितिलाई अख्तियारमा मुद्दा परेको रहेछ र त्यो मुद्दाको छिनोफानो नहुँदासम्म हामीले त्यो योजना कार्यान्वयन गर्न नसक्ने अवस्था भएको हुनाले त्यो बजेट फ्रिज भएको छ। र हाम्रो प्रमुख राजनीतिक दलको तर्फबाट उपस्थित हुनुभएका शैलेन्द्र पाण्डेज्यूले पनि यो रकम फिर्ताको कुरा मैले अलिक प्रतिवेदनमा राखेको थिएँ, त्यो रकम फिर्ता कसरी भयो भन्ने कुरा त्यसको स्पष्ट पारदिनु भन्ने कुरा उहाँले भन्नुभएको थियो, त्यसको पनि र यो फ्रिजको सम्बन्धमा एकमुष्ट जवाफ दिन चाहन्छु। हामीसँग संघ र प्रदेशबाट चार प्रकारका अनुदानहरू आउँछ, यहाँहरू सबैलाई थाहा छ। एउटा समानीकरण अनुदान, अर्को समपूरक अनुदान, विशेष अनुदान र राजस्व बाँडफाँड। चार प्रकारको स्रोतबाट बजेट प्राप्त हुन्छ। समानीकरण अनुदान र राजस्व बाँडफाँडको पैसा चाहिँ पालिकामा योजना बनाइयो र योजना बनाउँदाखेरि कार्यान्वयन भएन भने त्यो बजेट फिर्ता जाँदैन, पालिकामै रहन्छ। तर विशेष अनुदान र समपूरक अनुदानको बजेट चाहिँ योजना कार्यान्वयन भएनन् र कार्यान्वयन भए कम खर्च भयो भने बाँकी बजेट चाहिँ फिर्ता जान्छ। त्यही सिलसिलामा हाम्रो चालु आर्थिक वर्ष 82-83 प्रदेश समपूरक र संघीय समपूरकका बजेटहरू हामीले टेन्डर विधिबाट ती योजनाहरू कार्यान्वयन गर्यौं र टेन्डर विधिमा घटाघटमा टेन्डर हाल्ने हाम्रो कानुनी व्यवस्था छ र घटेर बाँकी भएको पैसा फिर्ता गएको हो र विशेष अनुदानको पनि त्यही अनुसार नै कार्यान्वयन भएकोले बाँकी पैसा फिर्ता गएका हुन् र केही सानातिना शिक्षा तर्फका स्वास्थ्य तर्फका सशक्त कार्यक्रमहरू कार्यान्वयन भएका तर बजेट कम खर्च भएका र बाँकी पैसा फिर्ता गरिएको हो। त्यसरी हामीले लगभग 3 करोड भन्दा अलि बढी, करिब 4 करोड भनौँ न, 4 करोड पैसा चाहिँ हामीलाई संघ र प्रदेशलाई गरेर एकमुष्ट फिर्ता गरिएको हो। अब यो घटना दर्ताका केसहरू कर्मचारी बिदामा बस्दाखेरि सचिवको कारण ढिला भएको भन्ने कुरा यो एक नम्बरको गुनासो हो। अब हामीले सबै वडामा वडा सचिव चाहिँ वडाको कार्यालय प्रमुख हुने गरी हामीले व्यवस्था गरेका छौँ, कानुनी प्रावधान पनि त्यही छ। र वडा नम्बर 1 को सचिवज्यूको सिलसिलामा चाहिँ यो केही महिना अगाडि, 1 महिना अगाडि जति लाग्छ, उहाँको आमाको अपरेसनको कारणले गर्दाखेरि बिदा मागेर 15-16 दिनको बिदा दिएर काठमाडौँमा जानुभएको थियो, सायद त्यही कारणले ढिला भएको समयमा पर्यो होला। अहिले उहाँ उपस्थित हुनुहुन्छ र म उहाँलाई नियमित रूपमा वडामा हाजिर हुन र सेवा प्रवाह गर्न पनि अनुरोध गर्दछु र वडा अध्यक्षज्यू यहीँ हुनुहुन्छ, उहाँले पनि त्यही अनुसारको समन्वय गरिदिनु हुन म अनुरोध गर्दछु। र यो पञ्चकन्या आदिको सिलसिलामा यो म धेरै जानकार त होइन, यसमा बढी त म भन्दा बढी त शिक्षा शाखा प्रमुख नै जानकारी हुनुहुन्छ होइन, तैपनि उहाँको तर्फबाट मलाई जानकारी भएसम्म उहाँ चाहिँ अस्थायी करारको शिक्षक हुनुहुन्छ, उहाँ प्रको जिम्मेवारीमा हुनुहुन्छ र विद्यालय व्यवस्थापन समितिले निर्णय गरेर उहाँलाई हटाउने र स्थायी शिक्षकलाई प्र बनाउने निर्णय गरेर यहाँ पत्र प्राप्त भएको छ। गाउँपालिकाबाट कार्यान्वयन भएन भन्ने गुनासो हो। त्यो कार्यान्वयन गर्नलाई पहिलाको प्रलाई जिम्मेवारीबाट हटाउनु भन्दा अगाडि उहाँले चाहिँ आफू पदमा रहँदा खर्च गरेका अथवा भोगचलन गरेका होइन त्यहाँको सम्पूर्ण सम्पत्ति चाहिँ जिम्मेवारी दिनुपर्ने हुन्छ, फिर्ता गर्नुपर्ने हुन्छ, बरबुजारत गर्नुपर्ने हुन्छ। र बरबुजारत गर्ने क्रममा चाहिँ 79-80 अडिट नभएको पाएपछि त्यो 79-80 तीन आर्थिक वर्षको अडिट रिपोर्ट नबुझाएसम्म र यो चालू आर्थिक वर्षको चाहिँ सोसल अडिटको रिपोर्ट नआएसम्म उहाँलाई त्यही पदमा राख्ने र विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार कार्यान्वयन गर्ने भनेर हामीले गाउँपालिकाबाट अध्यक्ष, वडाध्यक्ष र शिक्षा शाखासँग समन्वय गरेर होलमा राखेको हो। त्यो छिटै नै उहाँले आफ्नो जिम्मेवारी पूरा गरेपछि त्यो कार्यान्वयन हुनेछ। अब यो आर्थिक हिनामिनाको कुरा चाहिँ अब त्यसको हामीले छानबिन गर्न बाँकी छ। साँच्चीकै आर्थिक हिनामिना गरेको हो भनेर त्यो अडिट रिपोर्ट हेरेर त्यही अनुसारको हामी छानबिन पनि गाउँपालिकाले गर्नेछ भन्ने म यहाँहरूलाई आश्वस्त पार्न चाहन्छु। अर्को यो साउने केवरिनी बाढी पहिरो पीडितको कुरा छ, यो राष्ट्रिय समाचार बनिरहेको छ। हाम्रो यो साउने केवरिनीको पहिरो करिब करिब हाम्रो डाटा संकलन अनुसार 77 घरडोरीलाई चाहिँ अन्यत्र सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्ने छ र हामीले गाउँपालिकाको स्थानीय विपद व्यवस्थापन समितिको बैठकले निर्णय गरेर त्यही अनुसारको प्रतिवेदन हामीले जिल्ला विपद व्यवस्थापन समितिमा पठाएर जिल्ला विपद व्यवस्थापन समितिबाट गृह मन्त्रालय अन्तर्गतको विपद प्राधिकरणमा पनि त्यो प्रतिवेदन पुगिसकेको छ र त्यही प्रतिवेदन अनुसार साउने केवरिनीको स्थलगत अध्ययनको लागि भूगर्भविदको टोली आएर अध्ययन गरेर गइसक्नु भएको छ र त्यसको प्रतिवेदन आइसकेको भन्ने कुरा चाहिँ जिल्ला प्रशासन कार्यालयबाट थाहा भएको छ। तर हामीलाई पालिकामा प्रतिवेदन आएको छैन र हिजो अस्ति भर्खर अर्को पत्र के आएको छ भने त्यो ठाउँलाई चाहिँ भौगोलिक अध्ययन गर्दाखेरि सार्नै पर्ने देखियो र सार्नको लागि गाउँपालिकाले छुट्याएको विकल्पहरू के छन् त्यसको जानकारी पठाइदिनु भन्ने आशयको पत्र हामीलाई प्राप्त भएकोले हामीले हिजो अस्ति भर्खरै त्यो पत्र पनि हामीले प्राधिकरणमा पठाइसकेको अवस्था छ र हामीले आफ्नो तर्फबाट गर्नुपर्ने स्थानीय विपद व्यवस्थापन समितिले गर्नुपर्ने जिम्मेवारीहरू गाउँपालिकाले पूरा गरेको छ र त्यहाँका नागरिकहरूलाई हिजो अस्ति पानी पर्यो, अलि ठूलो पानी पर्ने सम्भावना भएपछि मैले चाहिँ हाम्रो यहाँ सुरक्षाकर्मी असै साहब लगायतलाई फोन गरेर अब त्यहाँ केही सूचना दिएनन् भन्ने कुरा होला, तपाईँहरूसँग माइक छ भने त्यो तलतिर गाउँमा टोलमा गएर पानी परेको अवस्थामा गएर यसो माइकिङ गरिदिनु न भन्ने हिसाबले उहाँहरूले माइकिङ पनि गरिदिनु भयो र त्यहाँका केही नागरिकहरू चाहिँ सुरक्षित स्थानमा सरिसकेको भन्ने पनि हामीले सूचना पाएका छौँ र त्यहाँ भएका नागरिकहरूलाई पनि अझ सुरक्षित ठाउँमा बस्दै गर्न हुन अथवा सरकारी निकायहरूबाट उहाँहरूलाई स्थानान्तरण नगरेसम्मको लागि अस्थायी रूपमै भए पनि सुरक्षित ठाउँमा गएर बस्दिन हुन भनेर हामीले वडा अध्यक्षज्यू लगायत पालिकाको टिमै त्यहाँ गएर सम्झाउने बुझाउने भन्ने हाम्रो कार्यक्रम पनि रहेको छ। हामीले यो त्यो कार्यक्रम चाहिँ 24 गर्ने भनेका थियौँ तर हाम्रो यो गाउँपालिकाको अन्तिम भुक्तानीको समय योजना भुक्तानीको लागि पेश भइरहेको हुनाले हामीले त्यो मितिमा 24 चाहिँ त्यहाँ जान पाएनौँ। हामी छिटै नै त्यहाँ गएर त्यहाँका बासिन्दाहरूसँग छलफल गरेर यो वर्षायाममा चाहिँ त्यहाँ नबस्दिन भनेर हामी सम्झाउने बुझाउने काम गर्नेछौँ र प्रतिवेदनका कुराहरू चाहिँ गाउँपालिकाले जिल्ला जिल्ला हुँदै केन्द्रसम्म चाहिँ पुगिसकेको छ र त्यसको थप समन्वय आगामी दिनमा अझ हामी गर्नेछौँ र गाउँपालिकाले त्यो विपद व्यवस्थापनको लागि के गर्नुपर्ने हो आफ्नो क्षमताले भ्याएसम्म अध्यक्षज्यू पनि यसमा लागि पर्नु भएको छ। हामी सबै कर्मचारी जनप्रतिनिधि सरकारवाला सबैसँग समन्वय गरेर हामी अगाडि बढ्नेछौँ भन्ने कुरा म आश्वस्त पार्न चाहन्छु। यो गुठी र रैतान जग्गाको बारेमा कुरा उठेको छ, हाम्रो यो जहाँ गाडीहरू पार्किङ भएको छ यो अहिले मञ्च राखेका छौँ हामीले, यो पनि आधी जग्गा चाहिँ गुठीको पर्दो रहेछ, यो पालिकाको नाममा आएको छैन होइन। हामीले यसलाई चाहिँ अब पालिकामा हक हस्तान्तरण गर्नु पर्यो, गुठीको जग्गा चाहिँ नाममा नामसारी नहुँदो रहेछ, त्यो चाहिँ गुठीको त्यो कसको नाममा छ त्यो नाम मात्रै परिवर्तन हुँदो रहेछ। त्यसको लागि हामीले प्रक्रिया गर्न जाँदाखेरि गुठी संस्थानमा म पुगेँ, गुठी संस्थानमा पुग्दाखेरि चाहिँ उहाँले के भन्नुभयो भने अब त्यो गुठीकै नाममा छ भने पालिकाको हक हामी दिलाइदिन्छौँ, अब त्यो पहिल्यै कसैले भोक्चलन गरिराखेको छ भने पनि त्यो चाहिँ मालपोत कार्यालय हुँदै गुठी संस्थानले त्यसको व्यवस्था गर्नेछ भनेर जानकारी प्राप्त भएको हुनाले हामीले निर्णय गरेर गुठी संस्थानलाई पत्र चाहिँ पठाइसकेका छौँ मालपोत कार्यालयलाई समेत, अब त्यसको प्रक्रिया अगाडि बढेको छ। अर्को कुरा यो तिरोको सम्बन्धमा चाहिँ हाम्रो आर्थिक ऐन यो विगतको आर्थिक ऐनहरूमा चाहिँ समग्रमा आएछ, यो 83-84 आर्थिक ऐनमा चाहिँ हाम्रो यो न्यूनतम मूल्याङ्कनहरू गर्दाखेरि गुठीको जग्गा बाहेकको भनेर हामीले त्यहाँ व्यवस्था गरेका छौँ, त्यसले गर्दाखेरि सायद तिरोमा अलिक सस्तो पर्छ होला भन्ने मलाई लाग्छ। जुन त्यो मूल्याङ्कन मुख्य सडकले छोएको दायाँ बायाँ 50 मिटरभित्र यति लाख हुने प्रतिरोपनी अन्यको यति हुने भनेर छ, त्यसमा चाहिँ हामीले गुठीको जग्गा बाहेकको भनेर व्यवस्था गरिएको छ यसपालि, त्यसले अलिकता सहुलियत पुग्छ भन्ने कुरा लाग्छ। र अर्को यो विवरण संकलन गरेर त्यसलाई व्यवस्थित गर्ने कुरामा हामीलाई अब केन्द्रीय सरकारबाट त्यस्तो किसिमको पत्रचार भयो, आदेश भयो अथवा कार्यान्वयन गर्नु भन्ने खालको कुरा आयो भने हामी त्यो पनि हामी गर्न तयार छौँ। यो प्रावि र स्त्री शिक्षकको तलब नपाएको भन्ने कुरा छ। यसमा चाहिँ स्त्रीका शिक्षकहरूलाई पालिकाले थप 7,000 मासिक तलबमा थपेर दिने गरेको थियो र हाम्रो चाहिँ त्यो पैसा उहाँलाई दिने तलब चाहिँ थप पैसा चाहिँ यो अन्तिम त्रैमासिकको होला। त्यो चाहिँ आन्तरिक स्रोतको पैसा भएको हुनाले पैसा खर्च भइसक्यो, उहाँहरूलाई दिने थप पैसा पुगेन। नपुगेपछि उहाँलाई के सन्देश गएछ भने अब चाहिँ त्यो पैसा नदिने रे, माथिको सरकारले क्यान्सल गरिसक्यो रे भन्ने कुरा उहाँहरूमा पुगे। त्यो चाहिँ गलत सूचना पुग्यो होइन। यो कुरा त हाम्रो शिक्षा शाखा प्रमुखलाई थाहा छ, सम्बन्धित प्रहरीहरूलाई पनि थाहा छ। उहाँहरूलाई तोकेको तलबहरू घटाउन मिल्दैन होइन। त्यसलाई नियमित गर्ने एउटा कुरा के सिद्धान्त छ भने कर्मचारीलाई शिक्षकलाई दिएको सुविधा त्यतिकै यथावत राख्न पाइन्छ, तर घटाउन चाहिँ पाइँदैन भन्ने कुरा सिद्धान्त त त्यो स्थापित छ। त्यही भएर उहाँलाई जुन सुविधा दिने भनेर हामीले पहिलादेखि दिएका छौँ त्यो बाँकी सुविधा पनि हामी यो आउने आर्थिक वर्षमा साउनमा अथवा भदौमा हामी त्यो अगाडिको सही हिसाब गरेर उहाँहरूको तलब सुविधा दिनेछौँ। यसमा चाहिँ नदिने भन्ने हुँदैन, बजेट नपुगेको हुनाले मात्रै पालिकाको आन्तरिक स्रोतको बजेट सकिएको हुनाले त्यो होल्डमा राखिएको भन्ने कुरा म जानकारी गराउँछु। अब यो पशु चौपाएको स्वास्थ्य चेक जाँच नगरपालिका के अरे गरेर मात्रै पालिका भित्राउने भन्ने कुरा यो राम्रो विषय हो। अब यसलाई कार्यान्वयन गर्नको लागि हामीले पहल गर्नुपर्छ र वडा नम्बर 5 विद्युतको पोलको बारेमा यो अस्ति पनि यो दोस्रो त्रैमासिकमा पनि यो प्रश्न उठेको थियो। यसमा अध्यक्षज्यूले प्रश्न पार्नु भएको थियो, फेरि पनि प्रश्न पार्नुहुनेछ। र यो सिमल बोर्डबाट मैले जाने बाटोको बजेट भन्ने कुरा यो चाहिँ अध्यक्षज्यूलाई बढी थाहा भएको हुनाले उहाँबाटै स्पष्ट आउनेछ भन्ने मैले जानकारी गराएँ। फिर्ता भएको बजेटको स्पष्टीकरण मैले दिइसके जस्तो लाग्यो। जग्गा वर्गीकरणको सम्बन्धमा के छ भने यो जग्गा वर्गीकरणमा चाहिँ यो उहाँहरूले यो जुन आवासलाई कृषिलाई व्यवसायिक जुन बनाउन चाहनुहुन्छ त्यो चाहिँ चाहेर पनि नहुँदो रहेछ। त्यो न पालिकाको कानुनले रोकेका छ न हाम्रो वर्गीकरणले रोकेका छ। त्यो चाहिँ खासै त्यो मुख्य गरी त्यो हाम्रो संघीय ऐन छ, ऐन र नियमावली 2079 त्यसमा प्रष्ट व्यवस्था छ, यति भित्रको यति रोपनी मात्रै वर्गीकरणमा परिवर्तन हुन सक्ने नभए हुन नसक्ने भनेको छ। त्यही अनुसारको हाम्रो सुनपाती गाउँपालिकाको जग्गा वर्गीकरण मापदण्ड 2079 बनेको छ कि त्यही मापदण्डलाई फेरबदल गर्नु पर्यो। अब त्यो मापदण्ड पनि त्यही संघीय ऐन अनुसार बनेको छ, संघीय ऐनै परिवर्तन नहुँदासम्म त्यो मापदण्ड परिवर्तन हुँदैन। अब संघीय ऐनसँग बाजिने गरी हामीले मापदण्ड बनाउन पनि मिलेन। त्यही भएर हामीले जग्गा वर्गीकरण गरेर अहिले कित्तागत विवरण ओडागत ढड्डा हामीले खडा गरेर ओडावडामा पुर्याइसकेका छौँ र त्यही कार्यान्वयनको लागि भनेर हामीले नापी कार्यालयलाई मार्फतमा पनि पुर्याइसकेका छौँ। र यहाँ चाहिँ समस्या के भएको छ भन्दाखेरि अब यो सडकबाट 200 मिटर भित्र चाहिँ कृषि जग्गा छ, कृषिमा परेको जग्गा उहाँले 2-4 आना जग्गा कसैलाई बेच्नुभयो। अब त्यो कित्ता काट्ने भएन, बेचबिखन्ने भएन, उहाँको नामसारी पनि लालपुर जानमा आएपछि समस्या चाहिँ आउँदछ। किन रोक्यो भन्दाखेरि मापदण्डले दिएन। अब यस्तो समस्याहरू चाहिँ छन्, यसलाई चाहिँ अब नापी कार्यालयबाटै मार्फत कार्यालयबाटै त्यो समस्या समाधान हुन सक्छ भन्ने लाग्छ। र हामीले गर्नुपर्ने यो स्थानीय जग्गा वर्गीकरण भू उपयोग परिषद छ, उहाँहरूले गर्दा हुने निर्णयहरू हामीले गरिसकेका छौँ र आवश्यक पर्यो भने फेरि स्थानीय भू उपयोग परिषदको बैठक बसेर त्यो मापदण्डलाई परिवर्तन गर्ने र समय सामयिक बनाउने कुरामा हामी अगाडि बढ्नेछौँ। र यो जग्गा वर्गीकरणले चाहिँ हामीलाई धेरै समस्यामा नै पारेको थियो। यो कित्तागत विवरण आएपछि अहिले लगभग 80-90% समस्या समाधान भएको छ, बाँकी 10%लाई अझ समस्या समाधान गर्न सकिन्छ कि भनेर हामी लागि परेका छौँ। यसमा अब वडा जुगदेखि हामी सबै कार्यपालिका सदस्य, वडा सदस्यहरू र कर्मचारीहरू, सम्बन्धित कर्मचारीहरू हामी यसमा लागि पर्नेछौँ। अब लगभग धेरै कुराहरू सम्बोधन भइसकेको छ वडा जुगहरूबाट पनि र यो कर्मचारीहरूको कुरा पनि उठेको छ, कर्मचारी व्यवस्थापनको कुराहरू, सेवाको कुराहरू सबै कर्मचारी साथीहरूले सुन्नु पनि भएको छ, मैले दिएको जवाफ पनि यहाँले सुन्नु भएको छ र आगामी दिनमा प्रश्न नआउने गरी हामी जनताको सेवक हौ, साँच्चीकै जनताको सेवक भएर काम गरौं र हामी कोही पनि ठालु बन्न चाहिँ आएका होइनौ भन्ने कुरा हामी बुझ्नुपर्छ। हामीसँग क्षमता नहुन सक्छ, क्षमता छैन भने हामीसँग सिक्ने अवसर छ, त्यो अवसरको पनि सदुपयोग गरौं भन्ने यहाँहरूलाई आग्रह गर्दछु। र अन्तिममा मैले बेरुजुको बारेमा कुरा त राखेँ होइन, यो अघि प्रतिवेदनमा यो पेज छुटेछ, प्रिन्ट हुन मलाई विनोदजीले जस्तो लाग्छ लेखेर त दिनुभयो। यसमा प्रत्येक आर्थिक वर्ष समाप्त भएपछि हाम्रो मलेपबाट अन्तिम लेखा परीक्षण हुन्छ, यो हामी सबैलाई थाहा छ। र 2081-82 हाम्रो बेरुजु चाहिँ 14,98,79,000 7,700 कायम भएको छ र आर्थिक वर्ष 81-82 को बेरोजगारी चाहिँ शून्य बनाइएको छ। यसमा हामीले असुल वा उपर गर्नुपर्ने असुल गर्यौं, त्यसकी फर्सद गर्नुपर्नेलाई त्यसकी फर्सद गर्यौं, प्रमाण कागजात नपुगेलाई प्रमाण कागजात पेश गरेर शून्य बनाइएको छ र नियमित गर्नुपर्ने बेरोजगारी सभाले लेखा समिति हुँदै सभाबाट अनुमोदन गरेर यसलाई हामीले शून्य बनाइएको जानकारी गरेको छु र आर्थिक वर्ष 80-81 को कुल बेरोजगारीमा 1,39,88,000 संरक्षणबाट यो पनि हटाइएको छ र हाम्रो आगामी कार्ययोजनाहरू के छन् भन्ने कुराहरू पनि यहाँ सबैलाई सुनाउन चाहन्छु र हाम्रो चाहिँ मुख्य कुरा हाम्रो यो विपद व्यवस्थापन गर्नुपर्ने छ, सबै सरकारवालाहरूसँग समन्वय गरेर हामी विपद व्यवस्थापन गर्नेछौँ भन्ने एउटा कार्ययोजना छ। मङ्सिर मसान्तभित्र हामीले बालुमेत स्थानीय शासन घोषणा गर्ने हाम्रो प्रतिबद्धता छ, यो घोषणा गर्नेछौँ। पोषण मन्त्री स्थानीय शासन प्रबन्धनको लागि हामी कार्यक्रमहरू आयोजना गर्नेछौँ। अनिवार्य तथा निशुल्क शिक्षा कार्यक्रम कार्यान्वयनको लागि प्रदेश र जिल्लासँग समन्वय गरेर हामी कार्यान्वयन गर्नेछौँ। पर्यटन महोत्सव कार्यक्रम आयोजना गरी सुनापाती पर्यटन वर्ष 2027 घोषणा गर्ने हाम्रो कार्यपालिका लगायत अध्यक्षज्यूको उद्देश्य रहेको छ, यो हामी कार्यक्रम सम्पन्न गर्नेछौँ। चौथो त्रैमासिक र वार्षिक यो स्वत प्रकाशन हामीले निकाल्नुपर्ने हुन्छ, यो हामी श्रावण महिनाभित्र प्रकाशन गर्नेछौँ। वार्षिक प्रगति प्रतिवेदन सम्बन्धित निकायहरूमा सम्बन्धित सरकारी निकायहरूमा समयमा हामीले पठाउने प्रतिबद्धता गर्दछौँ। डिजिटल सेवालाई प्रवर्धन गरी रियल टाइम सर्भिस कार्यान्वयन गर्ने सुनापाती गाउँपालिकाबाट भनेर हामीले यो कार्ययोजना बनाएका छौँ। नागरिकको नियमित जनगुनासो सम्बोधन गर्ने बालमैत्री स्थानीय शासन घोषणाको लागि तयारी भएका र बाँकी रहेका ऐन कानूनहरूलाई हामी व्यवस्थित गर्नेछौँ। श्रावण महिनाभित्र वार्षिक कार्ययोजना र वार्षिक खरिद योजना तर्जुमा गरी कार्यान्वयनमा लैजानेछौँ। श्रावण महिनाभित्र एलजी पास सम्बन्धी विषय क्षेत्रगत अभिमुखीकरण तथा अन्तर्क्रिया गरी प्रणालीमा विवरण प्रविष्ट गरिसक्ने व्यवस्था गर्नेछौँ। जनप्रतिनिधि कर्मचारीको नियमित अन्तर्क्रिया समन्वयलाई नियमित कायम राख्नेछौँ र क्षमता अभिवृद्धिको कार्यक्रम पनि सञ्चालन गर्नेछौँ। अनि साउनदेखि भदौभित्र हामी एउटा सुनपातीमा अहिलेसम्म भएका कानूनहरू सङ्कलन गरेर कानून संग्रह छपाएर प्रकाशन गर्ने हाम्रो योजना छ, यो पनि गर्नेछौँ। तथ्याङ्क संरक्षणको लागि डिजिटलमा आधारित अभिलेख व्यवस्थापनको कार्य गरिनेछ र आवधिक योजना हाम्रो छ सुनपाती गाउँपालिकाको, यसलाई मध्यावधि मूल्याङ्कन गर्नेछौँ र त्यसलाई परिमार्जन सहित प्रकाशन गर्नेछौँ र कार्यालयको नियमित कामकाजलाई अझ प्रभावकारी बनाउनेछौँ भन्ने हाम्रो कार्ययोजना रहेको छ र यो आजको सार्वजनिक सुनवाई कार्यक्रममा क्षमता अभिवृद्धिको कार्यक्रम पनि सञ्चालन गर्नेछौँ। अनि साउनदेखि भदौभित्र हामी एउटा सुनपातीमा अहिलेसम्म भएका कानूनहरू सङ्कलन गरेर कानून संग्रह छपाएर प्रकाशन गर्ने हाम्रो योजना छ।

0: महासंघ रामे छापका अध्यक्ष पूर्व अध्यक्ष द्वय लगायत सम्पूर्ण संचार कर्मीजीवहरू लगायत सम्पूर्ण प्रति हार्दिक आभार प्रकट गर्दछु। यो कार्यक्रममा उपस्थित हुने सम्पूर्ण जवाफदेही वक्ताजीहरू, सम्पूर्ण सरकारी गैर सरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरू, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू प्रति हार्दिक आभार प्रकट गर्दै मैले सकेसम्म गुनासो सम्बोधन गरे होला भन्ने लाग्छ। अब नभएको खण्डमा तालिकामा मेरो कार्यकक्षमै आएर पनि गुनासो राख्न सक्नुहुनेछ र हामीसँग गुनासो सुन्ने अधिकारीको रूपमा हामीले शिक्षा शाखा प्रमुख कमल बङ सर पनि हुनुहुन्छ, उहाँले पनि गुनासो सुन्नुहुनेछ र हामीसँग केही गुनासोहरू चाहिँ मोबाइलमा पनि आउने गरेको छ। एउटा गुनासो म यहाँहरूलाई सुनाउनु पनि चाहन्छु। यो हाम्रो अध्यक्ष उपाध्यक्षलाई धेरै आएको गुनासो हो, यो सम्बोधन भएर पनि अहिले पनि आइरहेको छ र त्यही गुनासो जिल्ला प्रशासनमा पनि परेको छ। यो भक्त केसी भन्ने हुन्छ वडा नम्बर 4। एउटा हाम्रो पिप्ले खान्जा सड़क भनेर हामीले ठेक्का आह्वान गरेका थियौँ दुई खण्डमा। उहाँको घर मुनि हामीले 2 मिटरको वाल लाएर उहाँको घरलाई सपोर्ट सुरक्षित बनाएका छौँ। तै पनि अहिले के आयो भन्दाखेरि त्योभन्दा माथि चाहिँ सुक्खा वाल लाएर तपाईँले सुरक्षित गर्नुहोला भनेर मैले मेसेज गरेँ। उहाँले के भन्नुभएको छ भने, आदरणीय सर नमस्कार, सड़क निर्माणबाट भएको कटानपछि उत्पन्न जोखिमका सम्बन्धमा मैले पटक पटक निवेदन दिएको छु, आफै वाल लगाउनुहोस् भन्नुभएको सन्दर्भमा कृपया यसको प्राविधिक तथा कानूनी आधार लिखित रूपमा उपलब्ध गराइदिनु हुन अनुरोध गर्दछु भनेर यसरी मेसेज गर्नुभएको। यही कुरा चाहिँ जिल्ला प्रशासन पर्या त हामीले प्राविधिक नापिसै सबै फोटोहरू खिचेर हामीले जिल्ला प्रशासनमा यसको प्रति उत्तर पठाइसकेका छौँ। अब यसलाई हाम्रो जनप्रतिनिधि स्तरबाट कसरी सम्बोधन गर्न सकिन्छ उहाँलाई, उहाँको समस्या सम्बोधनतिर, र हामीले बनाएका छौँ अब त्योभन्दा माथि अझ हामीले बनाइदिनु भन्ने कुरा चाहिँ अलिक बढी नै माग गरेको हो कि जस्तो मलाई लाग्यो। त्यही भएर मैले यो सार्वजनिक मैले यहाँहरूलाई सुनाए। यति भन्दै मेरो केही भनाइहरू यही अन्त्य गर्दछु। हस्त, नमस्कार।
1: आदरणीय श्रोता मित्र, यति बेला रेडियो कार्यक्रम हाम्रो सुनापति सुनिरहनु भएको छ। यो कार्यक्रम सुनापति गाउँपालिकाको सहकार्यमा तयार पारिएको हो। तपाईँले यो कार्यक्रम रामेछाप जिल्लामा रहेका 5 रेडियोहरूबाट एकैसाथ सुनिरहनु भएको छ।
2: यिनै सामग्रीसँगै अब चाहिँ कार्यक्रमबाट छुट्टिने बेला भयो। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो? यो कार्यक्रमलाई राम्रो अनि प्रभावकारी बनाउन के गर्नु पर्ला? आफ्ना विचार अनि सल्लाह, सुझाव र प्रतिक्रिया पठाउन नभुल्नुहोला। जसको लागि हाम्रो स्टुडियोको फोन नम्बर 0485401 पनि सम्पर्क गर्न सक्नुहुन्छ। तपाईँले इमेलबाट पनि आफ्नो प्रतिक्रिया दिन सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो radiotifadi@gmail.com वा तपाईँले कार्यक्रम सुनिरहनु भएको रेडियो स्टेशनको फोन नम्बरमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। हामी सधैँभरि तपाईँको सल्लाह, सुझाव र प्रतिक्रियाको अपेक्षामा रहनेछौँ।
1: हस्त, आजका लागि कार्यक्रमको समय सकियो। धन्यवाद तपाईँलाई यति बेलासम्म रेडियो कार्यक्रम सुन्नु भएकोमा, अनि धन्यवाद यो कार्यक्रम बनाउन सहयोग गर्नुहुने सम्पूर्ण युनिटलाई। रेडियो कार्यक्रम हाम्रो सुनापतिको अर्को अङ्कमा हाम्रो फेरि भेट हुनेछ। आजको लागि कार्यक्रमबाट सहकर्मी साथी तुलसी श्रेष्ठसँगै म प्रशान्त पनि बिदा हुन्छु। नमस्कार, शुभ सन्ध्या।

0: हजुरको रेडियो 102.1 मेगा
1: तपाईँले त हुस्के चाहिँ गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150मा?
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी,
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर, फोन 0485402439, 0485402533 र 98540420239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
4: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
5: के तपाईँलाई दिशा बस्दा

0: रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्।
1: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
0: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
0: सम्पर्क नम्बर 0845410143 98630423422।
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
1: आवश्यक कागजातहरू,
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420255, 0845410106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: अहिले साँझको 7 बज्यो।

0: कृषि पर्यटन सड़क र खाने बानी हाम्रो पूर्वाधार नगर विकास को दिगो आधार। नमस्कार, रेडियो कार्यक्रम हाम्रो रामेछापमा हार्दिक स्वागत छ। म राजन महतारा छेत्री
1: अनि म रीता मगरको पनि स्वागत छ। रेडियो कार्यक्रम हाम्रो रामेछाप नगरपालिकाको समन्वयमा तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रममा हामी रामेछाप नगरपालिकाले गरेका कामहरू, नगरपालिकाको भावी योजना, नगरका गतिविधि, नगरवासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई समेट्ने गर्छौं।
2: हाम्रो रामेछाप रेडियो कार्यक्रम रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz तयार पारेको हो। यो कार्यक्रम तपाईँले हजुरको रेडियो, रेडियो रामेछाप, रेडियो तिफदी, रेडियो चंकार, रेडियो एनर्जी र तामाकुसी FM हरेक हप्ताको आइतबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्दै आइरहनु भएको छ।
1: रामेछाप नगरपालिकाले शिक्षा, स्वास्थ्य, सड़क, खानेपानी, विपद व्यवस्थापन, कृषि तथा पशुपालन, सिपमूलक तालिम, असल शासन, मानवाधिकार लगायतका क्षेत्रमा कार्य गर्दै आएको छ। यसरी हेर्दा विकास निर्माण, समृद्ध समाज, विकसित समाज र आर्थिक रूपले सम्पन्न तथा स्वास्थ्य समाजका कार्यहरू नगरपालिकाले गर्दै आएको छ।
2: आदरणीय श्रोता, आजको कार्यक्रममा हामी रामेछाप नगरपालिकाको आयोजनामा भएको सार्वजनिक सुनवाई कार्यक्रममा जवाफदेह वक्ताहरूले दिनुभएको जवाफ सहितको मन्तव्यलाई स्थान दिँदैछौ। कार्यक्रमको समय अवधिभर हामीसँगै रहनुहोला।
3: सबैभन्दा पहिले त म सहभागी हुनुहुने नगरको यो चासो अत्यन्त तपाईँ हाम्रो विकासको लागि र हाम्रो आवश्यकताको लागि यहाँ आफ्ना कुरा राख्नको लागि एकदम चाहिँ उत्साहका साथ उपस्थित हुनुहुने तपाईँ सम्पूर्ण गुरुआमा दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु, आभार व्यक्त गर्न चाहन्छु। हामी रामेछाप नगरपालिकालाई समृद्ध बनाउने नाउँमा प्रश्न गर्छौँ, प्रश्नसँगै जवाफ पनि मोटामोटी आउँछ। हामीले पटक पटक भन्ने पनि गरेका छौँ, प्रश्न गरिसकेपछि हामीले कुनै चाहिँ हामीले एउटा प्रश्न गर्दै गर्दा त्यसको जवाफ हामीसँगै तयारी हुनुपर्छ। हामीले हरेक कुराको कुरा गरिसकेपछि त्यसको अन्त्य पनि गर्नुपर्छ भन्ने हिसाबले हामी अगाडि बढ्ने गरेको अवस्था छ। यहाँ एक दुईवटा अत्यन्त रचनात्मक सुझावहरू आएको छ, म ती रचनात्मक सुझावहरूप्रति हार्दिक सम्मान पनि व्यक्त गर्न चाहन्छु जो सुझाव राख्नुहुने महानुभावहरूमा। यो दस वर्षको नेतृत्व करिब हुँदै गर्दा रामेछाप नगरपालिका काङ्ग्रेसले 10 वर्षको नेतृत्व गर्दै गर्दा लगभग 9 वर्ष त पुरा भएर 10 वर्षमा लागिसकेका छ। यो 10 वर्षमा रामेछाप नगरपालिकाले धेरै उल्लेखनीय कामहरू गरेका छन्। हामी पहिलो प्रवर्गको स्थानीय निर्वाचन पश्चात पञ्चवर्षीय रणनीतिक योजना निर्माण भयो। त्यो पञ्चवर्षीय रणनीतिक योजना पश्चात तिनै योजनाहरूलाई हामीले सँगै लिएर अगाडि बढ्यौँ। रामेछाप नगरपालिकाका खाकाहरू कोरिए र योभन्दा अगाडि रामेछाप नगरपालिकाका सबै वडा कार्यालयहरू, मलाई लाग्छ 50% वडा कार्यालयहरू झोलामा सञ्चालन भएका गाविसहरू थिए। ती गाविसहरू सबै अहिले हामीले त्यही अन द स्पोट त्यही ठाउँमा भवन निर्माण गर्यो, सुविधा सम्पन्न वडा कार्यालयहरू बने। त्यो वडा कार्यालय पुन बस्तीसम्म पुग्नको लागि सडकहरू निर्माण भए। हाम्रो स्रोत, हाम्रो चाहिँ आर्थिक अवस्था अनुसार हामीले चाहिँ विकास निर्माण गर्न सक्यौँ होला। हिमगङ्गा जस्तो दूर दराजको ठाउँमा पनि हामीले सडक सञ्जालले छोएको अवस्था छ। रामेछाप नगरपालिकाले रामेछापले गरेको जुन विकास निर्माणको फर्को छ, सधैँ हामी यहाँ रामेछाप नगरपालिकाका नागरिक साँच्चै विकास भएन भनेर हामी खासै गुनासो गर्नुपर्छ भन्ने हामीले ठाउँ राखेको जस्तो मलाई लाग्दैन। 10 वर्षको अन्तरालमा हामीले रामेछाप नगरपालिकाका कुना कन्दरासम्म जो नागरिकहरू यो पहुँचसम्म हुनुहुन्थ्यो, यो सदरमुकामसम्म पुग्नको लागि उहाँलाई अत्यन्त कठिनाई थियो, ती कठिनाईहरूलाई पार गर्नको लागि रामेछापको निवर्तमान नेतृत्व धनबहादुर थापा मगरको हुँदै अहिले लहरश्रीको नेतृत्वसम्म आइपुग्दै गर्दा रामेछाप नगरपालिकाले साँच्चै नै तपाईँ रामेछाप नगरपालिकाको नागरिकलाई सम्मानित र समृद्ध नागरिक बनाउनको लागि योग्य कामहरू गरेको कुरा म यहाँलाई अवगत गराउन चाहन्छु। आज गौरवका योजनाहरूको कुरा भए, रामेछाप नगरपालिकाबाट पुष्पचेरीसम्म जाने सडक, भालुखोप डाँडा पर्यटकीय क्षेत्रको रूपमा पनि विस्तार हुँदै गरेको सडक छ। त्यो सडकबाट पुष्पचेरी पुग्नको लागि करिब करिब सङ्घ प्रदेशले भाषण गर्नुभयो, रामेछाप नगरपालिकाले योजना बनायो। विकास निर्माणको लागि हामीले सबैभन्दा पहिलो प्रायोरिटीमा राखेर, प्राथमिकतामा राखेर त्यो पुष्पचेरी सडक निर्माणको लागि बजेट विनियोजन भएको छ। रामेछाप नगरपालिकाको बजेट घाटा बजेट होस्, नाफा बजेट होस्, आवश्यकताको आधारमा बजेट बन्यो। आज अरू आठवटा ओडाले पनि त्यो हिमगुगाको अत्यन्त विकट बस्तीलाई हामीले यो नगरपालिका सँग जोड्नको लागि यसलाई प्राथमिकतामा राख्नु भनेर हामी आठवटा वडा अध्यक्ष, चार नम्बरको वडा अध्यक्ष, पन्ध्रवटा वडा अध्यक्ष र मेरो नगर यहाँको रामेछाप नगरपालिकाको सिङ्गो नेतृत्वले त्यसलाई प्राथमिकतामा राख्यौँ। आज गौरवको रूपमा सञ्चालन हुँदै गरेको यो कुशपोखरीको सडक रामेछापको स्थान पनि हो। रामेछापमा गौरवको रूपमा पुष्पलाल पार्कदेखि कुनजोर घाटसम्मको सडक निर्माण, गौरवको सडक निर्माणको रूपमा हामीले 74 सालमा चाहिँ सुरुवात गरेको सडक अहिले कालो बद्रे भएर अन्तिम चरणमा छ। हुनसक्छ यहाँ निर्माण व्यवसायको बदमासीको कारणले हामीले यो असार मसान्तमा कालो बद्रे सडकमा कुद्न त सकेनौँ, तर कालो बद्रे सडक निर्माणको चरणमा रहेको र अन्तिम चरण मलाई लाग्छ 50% काम पनि भइसकेको अवस्था छ गौरवको सडक। यो सडक हामी निर्माण गर्नको लागि धेरै चरणहरू छलफल भए, कार्यपालिकामा छलफल भए, विभिन्न सम्बन्धित निकायहरूमा छलफल भए, त्यो छलफल हुँदै गर्दा ठेकेदारलाई किन कारवाही भएन भन्ने यहाँले कुरा पनि राख्नुभएको थियो। वास्तवमा कारवाही हुनुपर्थ्यो, हामीले कारवाही नगरेका केही त्यहाँनिर अप्ठ्यारा कुराहरू पनि छन्। नेपालको प्रत्येक आर्थिक वर्षमा मूल्य वृद्धि र मूल्य समायोजन अनि दरेन कायम हुँदै गर्दा हिजो लागेको 82-83 लागेको ठेक्का रकम र आज 83-84 लाग्ने ठेक्का रकम अत्यन्त फरक आउने भएको हुनाले पनि हामीले उहाँहरूलाई नै निर्माण व्यवसायीलाई नै म्याच गर्दै गर्दाखेरि कम्तीमा पनि बढी काम हुन सक्छ होला भन्ने हिसाबले हामीले यसपालि पेनाल्टी लगाएर म्याच छप गरेको अवस्था म यहाँलाई स्मरण गराउन चाहन्छु। अघि नै हाकिम साहबले भनि पनि सक्नु भएको छ, म आफूलाई पनि अचम्म लाग्यो, हुनसक्छ यो प्रविधि कहिलेकाहीँ फर्किन्छ जस्तो लाग्छ। हामीले कुरा गर्दै गर्दा बगेर कता कति जिब्रो हामी भन्ने गर्छौँ, हड्डी नभएको जिब्रो लटपटिन्छ भन्छौँ। यो साथीहरूले कार्यक्रम बनाउँदै गर्दा अलिक बढी ध्यान दिन चाहिँ जरुरी देखाएको छु मैले। 100% योजना सम्पन्न भएका छन्, 100% भुक्तानी भएको छ अनि उपलब्धि नै 75% क्या गजब छ क्या। हामीले एउटा जवाब दिँदाखेरि, प्रश्न गर्दाखेरि पनि थोरै सोच्नु पर्थ्यो कि, शाखाहरूलाई मेरो अनुरोध पनि हो यो। यहाँ हाकिम साहबले प्रस्तुत गर्दै गर्दा अरू वडामा पनि मैले त्यस्तै देखेको छु, तर मेरो वडाको कुरा गर्दा 100% योजना सम्पन्न भएको कुरा आज 75% उपलब्धि भनेर ल्याउनु भएको छ, अचम्म छ। अब यो कतै गर्दै गर्दा यो कम्प्युटर मिस्टेक पो गरेको मान्छेले राम्रो गर्दा गर्दै पनि म सुझाव दिन चाहन्छु, यो स्मरण रहोस्। यो म विशेष गरी मेयर साहब, हाकिम साहबलाई र शिक्षा शाखा प्रमुखलाई म अनुरोध पनि गर्न चाहन्छु यही फोरममा। यो नयाँ सरकारले धेरैवटा काम अहिले गर्दै गरेको देखेको छ, कसैलाई लापाले हान्छु भन्छ, कसैलाई केले हान्छु भन्छ, यो बडो रमाइलो पनि छ। त्यो उहाँले काम गराउनको लागि गर्नुभयो होला, त्यो गजब छ योजना, उहाँले लिनुभएको सम्मान गरौँ उहाँलाई। भोलि त्यही उहाँहरूले गरेको कुराले हाम्रो विकास निर्माणहरू राम्रोसँग भयो भने त राम्रै पनि होला। र म यो शिक्षाको विषयमा अलिकति कुरा जोड्न चाहन्छु। शिक्षा नियमावली संशोधन भयो, शिक्षा नियमावली संशोधन भएपछि हरेक विद्यालयहरूले विशेष गरी शिक्षा शाखा प्रमुखलाई मैले स्मरण यता अवगत गराएँ, यता मैले चाहिँ ध्यानकर्षण गराएँ, हरेक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठन भए। गठन भइसकेपछि त्यो विद्यालय व्यवस्थापन समितिमा चाहिँ उहाँहरूको क्राइटेरिया पुगेन, उहाँहरू मनोनितबाट आएर धेरैवटा विद्यालयको अध्यक्ष बन्नुभएको थियो, उहाँहरूको चाहिँ अब त्यो योग्यता पुगेन, उहाँहरूलाई चाहिँ राख्न पाइँदैन, मनोनितबाट अध्यक्ष बन्न नपाउने, समितिमा आउन नपाउने व्यवस्थापन समितिमा भनिसकेपछि उहाँहरू आफै दिलाउनु भयो। अब एकजना समितिको अध्यक्ष अयोग्य भएपछि अब त्योभन्दा पछाडिका मान्छे कसरी योग्य हुन्छन् मेरो प्रश्न पनि हो। यो यदि योग्य हुँदैन भने म देखिरहेको यहाँ नाटक कस्तो भइरहेको छ। अघि नै हाम्रो नेपाली काङ्ग्रेस सभापतिज्यूले भन्नुभएको थियो, यो गौरी सन्दर्भमा चाहिँ पटक देखेँ मैले, एकचोटि एकजना मनोनितबाट आरो अध्यक्ष हुनुभयो, फेरि चाहिँ अभिभावकहरू मध्येबाटै अध्यक्ष बन्नुभयो, फेरि उहाँको पनि योग्यता पुगेन भने उहाँ पनि अयोग्य भन्ने चाहिँ सुनियो, फेरि पनि अहिले चाहिँ प्रक्रियामा विभिन्न चाहिँ मुद्दा मामलामा गएको छ अरे। यदि अध्यक्ष गइसकेपछि उहाँहरू कसरी बाँकी रहनुभयो मेरो प्रश्न पनि हो। उहाँहरू चाहिँ अब सबैजना चाहिँ विचार भएर पुनर्गठन हुनुपर्छ, अभिभावकबाट भने पदाधिकारी जो चाहिँ उहाँहरू चाहिँ निर्वाचित हुनुहुन्छ, उहाँहरू सबैप्रति पदाधिपति सक्यो, अब नयाँ पदाधिकारी चयन हुनुपर्छ भन्ने मेरो सुझाव हो। शिक्षा शाखा प्रमुखलाई मैले ध्यानकर्षण गराउन चाहेँ। हामी यस्तै गरी जारी हुने बेसीको सुरुवात मात्रै हुने अन्त्य हुने अवस्था देखेको छैन मैले। रामेछाप नगरपालिकालाई हामीले यो सधैँभरि नगरपालिकाको केन्द्र, रामेछाप नगरपालिकाको आँगनलाई यस्तो धुलामे र हिलामे सडक भनेर हामी भन्छौँ, त्यो होइन। यहाँ विभिन्न कठिनाइहरू प्राविधिक कठिनाइहरू जन्मेको कारणले गर्दा हामी यो पुरा गर्न सकेका छैनौँ। यो रामेछाप नगरपालिका हुँदै सिलेगाडबाट सागुटा जाने सडक इन्डियन एम्बेसी यो टिसिआइएल कम्पनीले निर्माण व्यवसायले लियो, उसले काम गर्दै र यहाँनिर काम गरिसकेपछि अगाडिको सबैजना ध्वस्त भएर बसेको लगाएको चाहिँ पाए त्यहाँ क्युरिङ गर्नुपर्ने स्ट्रक्चरहरूमा क्युरिङ गर्न नसक्दै गर्दा आज त्यहाँका सबै हामी जस्ता नागरिकहरूले त्यहाँको चाहिँ घरवाला त्यहाँको समुदायले पानी हालेर बस्नु परेको अवस्था छ। कति लाभमाउँदो छ, यो राज्यले कम्तीमा नियमन गर्नुपर्छ होला। मैले कता कति सुन्थेँ होइन किन भएन काम, स्थानीय तह प्रदेश तह पुराना दलहरूको छैन भने नयाँ दलहरू छन्, अनि त्यो नयाँ दल कानुन बनाउने ठाउँमा पुग्यो भने कानुन बनाउनु पर्दैन त, कानुन बनाउनु पर्थ्यो होला नि त। त्यो भएको हुनाले यहाँ हामीले जति काम गरेका छौँ ती काम जवाबदेही ढङ्गले काम गर्नुपर्छ। केही कामहरू बजेट अभावका कारणले हुन नसकेका कामहरू छन्, तर त्यति नै धेरै काम चाहिँ बजेट नहुन पनि हुन सक्ने कामहरू छन् हामीसँग। आज नागरिक साझेदारी खोइ सबै बजेट हामीले बनाउँदै गर्दा हरेक योजनामा 10% श्रमदान भनेर जोडेका छौँ, मात्रै दूर हाजिरमा भर्नको लागि श्रमदान जोडेको होइन मिल्छ भने हामी सब यो पटकबाट श्रमदान भन्ने सबै राख्नु हुँदैन। हामीले त यो देखेका छौँ, यदि होइन भने उहाँहरूमा अब हरेक उपभोक्ता समितिलाई उहाँहरूले नगद साझेदारी अर्थ चाहिँ त्यस यो श्रमदानको रकम जम्मा गरेपछि मात्रै योजना श्रमदान सम्झौता गरेर अगाडि बढ्नुपर्ने अवस्था आएको छ। मैले देखेको छु धेरैवटा चाहिँ मन्त्रालयहरूले 10%-20% यो श्रमदान चाहिँ को रकम कति आउँछ त्यो रकम उपभोक्ता समितिले अझै खातामा जम्मा गरेपछि मात्रै कामहरू भएको अवस्था छ। यदि होइन भने हामीले यो विकास निर्माणका कुरा साँच्चै नै यो कागजमा मात्रै सीमित हुने अवस्था छ। र यो काम गर्ने क्रममा अघि यहाँ कसले उठाउनु भएको पनि थियो, यो लाभमूलक कुरा पनि हो जस्तो लाग्छ मलाई, कर्मचारीज्यूहरू यो चाहिँ कमिसन बिना नजाने अनि यो पैसा आउने ठाउँमा मात्रै जाने भन्नुभयो। सुरुमै यसो पहिलो दोस्रो प्रश्न गर्नेले मैले चिपेको पनि छु, यदि त्यो हो भने त हामी कहीँ कतै साँच्चै नै धेरै तलको गिरिसकेको अवस्था हो कि, हामीले जवाबदेही बन्न छोड्यौँ कि, यो तपाईँको पनि राज्य हो हाम्रो पनि राज्य हो होला, हुनसक्छ कर्मचारी आज यहाँनिर चाहिँ सेवा गर्न आउनुभयो होला भोलि अर्को ठाउँमा जानुभयो होला तपाईँको परिचय लिएरै जानुहुन्छ, यही रामेछापमा जे काम गर्नु भएको छ त्यो परिचय तपाईँ मन्थली जाँदा पनि जान्छ। रामेछाप नगरपालिकामा असाध्यै राम्रो काम गर्नुभएको छ अरे फलानाले भन्दै गर्दा मन्थलीमा पनि राम्रो काम गर्छ भन्ने विश्वास होला। रामेछापबाट चाहिँ अझ अर्को ठाउँमा गइसकेपछि यदि तपाईँले हिजो रामेछापमा गरेका गल्तीहरू कमी कमजोरीहरू छन् भने ती कामको भोलि तपाईँको चाहिँ सँगै जोडेर जान्छ, राम्रो काम छोडेरै जाने हो नराम्रो काम मात्रै जोडेर जाने हो। त्यो हुनाले मैले कर्मचारी जीवनलाई पनि यस्तो छ काहीँ कतै भने हामीले सुधार्न जरुरी छ। आज यो सुधार पनि हो वास्तवमा यहाँ नागरिकहरूले राख्नुभएको कुरा तपाईँ हामीलाई प्रश्न होइन, सुधार र सुझाव हो, यो सुझावको लागि सुझाव चाहिँ सुधारको लागि हो, हामीले नि सुझावलाई सुधार गर्न सक्यौँ भने त हामी भर्खरै चेन्ज भइहाल्यौँ नि, कसैले प्रश्न गर्न सक्दैन। यदि हामीले सुझावलाई चाहिँ होइन यो यतिकै हो भन्ने हो भने त गाह्रै छ नि। अघि मेयर साहबले जवाब दिने क्रममा पनि एक दुईवटा चाहिँ तपाईँ हामीले चाहिँ जति काम गरेका छौँ ती काम बढी गरेका कुरालाई चाहिँ त्यो कम्तीमा यो चाहिँ रामेछाप नगरपालिकालाई धन्यवाद आउनु पर्थ्यो होला, हरेक उडाले गरेका धन्यवाद ऊ आउनु पर्थ्यो होला। आज चार नम्बर एउटाको हाम्रो रोल प्लेसले कुरा राख्नु भएको थियो वडा सदस्यले, त्यहाँनिर बैङ्कमा दुःख भयो कस्तो अचम्म छ, अस्ति भर्खर हाम्रो यो सात नम्बर एउटा सम्मानै प्राप्त गरेका छ त नगरपालिकाको नगरसभाले, हरेक टोल बस्तीमा गएर तपाईँ हामीले चाहिँ बिएलबी सेवा मार्फत चाहिँ घर घरमा लगेर हामीले दिइरहेको छौँ। अबको जमानामा पनि यो निर्णय गरिदिनु के गरिदिनु नै होइन, आफूले गर्ने हो निर्णय, नागरिकलाई राष्ट्रिय वाणिज्य बैङ्क हामी सब टाढा पर्छ भने साउडरमा गएर लिन सक्छ, त्यो पनि ठुलो कुरा नै फेरि यहाँ मैले देखेको छैन। यहाँ त यो भन्ने बहानाबाजी मात्रै हो, यस्ता बहानाबाजीको भरमा अब हामी लाग्नुपर्छ भन्ने लाग्दैन मलाई। समान बैङ्क समान प्रकृतिको चाहिँ सुविधा लिनको लागि रामेछाप जाने कि मन्थली जाने भन्ने कुरा तपाईँ हामीले चाहिँ जवाब दिए भएर काम गर्न सक्यौँ भने पक्कै पनि यस्ता कुरालाई अगाडि बढाउन सकिन्छ। केही कामहरू रामेछाप नगरपालिकाको केन्द्र जोडिएको अघि जीवनदायी उठाउनु भएको थियो, अत्यन्त सान्दर्भिक अत्यन्त चाहिँ महत्त्वपूर्ण कुरा उठाउनु भएको थियो। रामेछापमा आउँदै गर्दा कम्तीमा मान्छे एक घन्टा यहाँ अमल ल्याउने वातावरण बनाउने योजनाहरू हामीले निर्माण गर्न सकेनौँ भने उहाँहरू आएर सर आउने जाने यो त धुलै धुलो रहेछ हिलो हिलो रहेछ कसरी गाडी कट्छ र म यहाँबाट पार गरौँ भन्ने स्थिति बनाउने कि तपाईँ हामीले सानो काम गर्ने त्यही अल्झाउने बनाउने त। आज रामेछाप नगरपालिकाको भालुको डाँडामा एउटा चाहिँ सानो बन्यो जुनारको स्ट्याचु त्यहाँ भालुको मूर्ति बनेको छ भनेपछि कम्तीमा त्यहाँ दुई चारजना मान्छे आएर एकछिन भने नि अलमल लिँदै गर्दा त्यो ठाउँको व्यापार व्यवसायमा चाहिँ पक्कै पनि उसले फरक थियो आउँछ भन्ने लाग्छ। र अन्तमा मैले धेरै कुरा भन्नुपर्छ जस्तो लाग्दैन, आजकै दिनबाट अहिलेकै दिनबाट हामी सबले यो कुरालाई हुबहु चाहिँ व्यवहारमा लागू गर्नुहुन्छ भन्ने कुरा मैले विश्वास दिएको छु। आज रामेछाप नगरपालिकाको उद्योग वाणिज्य सङ्घको नगर उद्योग वाणिज्य सङ्घको भवन पनि बन्दैछ, रामेछाप नगरपालिका बजेट पनि विनियोजन गरेको छ। तर यो कुरालाई हामीले व्यवसायीहरूको सम्मान गर्ने हो भने अघि जति प्रश्न उठेका छन् ती अत्यन्त लाजवाब प्रश्न उठेका छन्। हामी यी प्रश्न हामीले उठ्न नदिनको लागि दरेट मागौँ, हरेक व्यवसायीहरूबाट दरेट मागौँ, उहाँहरूले दिन सक्ने हामीले एउटा नेपाल सरकारले एउटा कायम गरेको दरेटलाई हामी यहाँ राखौँ, त्यो दरेट अनुसार उहाँहरूले के सामान उपलब्ध हुन सक्छ त्यो सामानहरू उहाँहरूबाट किन्नुपर्छ। हामीले सहयोग चाहियो, हिजो बालमन्त्री घोषणा भयो सबै व्यवसायीलाई बोलाएर चाहिँ तपाईँ कति सहयोग गर्नुहुन्छ भनेर भन्न सक्ने, अनि आज चाहिँ यहाँनिर अहिले टिपेर दिएको म सन्दीपजीलाई म अनुरोध गर्छु खुल्ला खुल्ला प्रश्न राख्नु पर्थ्यो, यहाँनिर टिपेर दिनुभयो, मैले त्यो राख्दै गर्दा उहाँले हो कि भनेको नाम पनि दिनुभएको रहेछ। यहाँनिर चाहिँ हाम्रो नगरपालिकाको आँगनमा जोडिएका पसलहरू छन्, व्यवसायहरू छन्, हामी यो बाटो कटेर चाहिँ अर्को ठाउँ जान्छौँ भनेपछि व्यवसायीले सधैँभरि नगरपालिकालाई सहयोग गर्ने मात्रै होइन उहाँहरूको व्यवसाय पनि नगरपालिकाले गरिदिनुपर्छ। त्यो गर्नको लागि हामी दरेट मागौँ, दरेट मागिसकेपछि व्यवसायीहरूले चाहिँ सबैभन्दा कम गुणस्तरको राम्रो सामान दिने व्यवसायलाई हामीले दिनुपर्छ। त्यो भएको हुनाले भोलिकै दिनबाट आजकै दिनबाट यो कुरा लागू हुनुपर्छ। अर्को दिन अर्को यो चाहिँ सार्वजनिक सुनवाई कार्यक्रममा यो व्यवसायीहरूले यो प्रश्न उठाउन पाउनु हुँदैन, उहाँले पाउन नपाउ उठाउन नसक्ने गरी हामीले जवाब व्यवहारबाट दिनुपर्छ भन्ने कुरा राख्दै यहाँले जे जति प्रश्न गर्नुभएको छ अत्यन्त महत्वपूर्ण प्रश्न गर्नुभएको छ। एउटा अघि छुट्याएछु मैले, फेरि म आफू पनि यो चाहिँ समितिमा भएको हुनाले सुन्दर सरले अघि नाम पनि भाषण गरिदिनु भएको थियो, यो चाहिँ हामी नगरपालिकाको हरेक नगरसभामा वार्षिक रूपमा हरेक विधामा हामी सम्मान गर्ने गर्छौँ, त्यो सम्मान गर्ने एउटा समिति बनेको छ, त्यो समिति एउटा इन्डिकेटर छ, त्यो इन्डिकेटरलाई हामी तुलना गर्छौँ, त्यो आधारमा हामीले यो चाहिँ विनियोजन गर्छौँ। केही कर्मचारीज्यूहरू भर्खर भर्खरै आउनुभयो होला, उहाँहरूको मूल्याङ्कन यो आर्थिक वर्षमा हुन सकेन होला, कोही चाहिँ आर्थिक वर्षको बिचमै अन्त जानुभयो होला, उहाँहरूको मूल्याङ्कन हुन सकेन होला, कोही दोहोरिनु भयो होला, त्यो विभिन्न कारणहरू होला। त्यो भएको हुनाले यसलाई चाहिँ किन फलानु पर्यो, किन म परिन, किन उसलाई दियो, किन हामीलाई दिएन भन्ने भन्दा पनि हामीले हाम्रो मैले अस्ति पनि भनेको थिएँ नगरसभामा हामीले पुरस्कार हामीले सम्मान हामी आफै चाहिँ लेखाजोखा गरौँ मूल्याङ्कन गरौँ, मेरो पुरस्कार म आफै दिन सक्छु म योग्य छु भन्ने चाहिँ हामीले काम गऱ्यौँ भने पक्कै पनि चाहिँ पुरस्कार दिनलाई पुरस्कार लिनलाई नगरपालिकाले सम्मान गर्नको लागि कहीँ कतै पछि हट्छ जस्तो लाग्दैन। सानो सानो काम गऱ्यौँ भने पनि अस्ति गणेशको मूर्तिको हात दुई चार दिन अगाडि भुइँमा थियो, दुई चार दिनपछि फेरि हातैमा हात जोडिया रहेछ, यहाँ पनि सामान्य सामान्य केही कामहरू बिग्रेका काम छन् भने तपाईँ हामी हातेमालो गरौँ, एउटा सुरुवात पनि भएको छ, सम्मान गर्ने कामको सुरुवात भएको छ, त्यो सुरुवात पनि हामी गरौँ। र अर्को कुरा नगरपालिकालाई कम्तीमा पटक पटक भत् गऱ्यौँ, भत्काइसकेपछि भएन भने सम्बन्धित निकायहरूसँग हामीसँग चाहिँ यहाँनिर सुझाव राख्ने ठाउँहरू छन् छलफल गरौँ र यस्ता कामहरू अगाडि बढ्न लाग्यौँ भने पक्कै पनि रामेछाप नगरपालिकाले साँच्चै नै समुन्नत र समृद्ध रामेछाप बनाउन सक्छ भन्ने विश्वासका साथ मेरा भनाइहरू यही अन्त्य गर्छु। हस्, धन्यवाद, नमस्कार।
4: हस्, धेरै धेरै धन्यवाद रामेछाप नगरपालिकाका प्रवक्ता समीर कार्कीज्यूलाई, उहाँले नागरिकबाट उठेका केही प्रश्नहरू सहितको आफ्नो मन्तव्यलाई सुन्याउनु भएको छ, धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। हामीहरू लगभग लगभग यो सार्वजनिक सुनवाई कार्यक्रमको अन्त्यमा छौँ। आज रामेछाप नगरपालिकाको चालू आर्थिक वर्ष 2082-83 तेस्रो त्रैमासिक अवधिको आय व्यय तथा सम्पन्न भएर गएका विकास निर्माणका गतिविधि र सेवा प्रभावको बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरकारवालाहरूको धारणा एवं पृष्ठको सम्म मिल्नका लागि यो सार्वजनिक सुनवाई कार्यक्रम यहाँ आयोजना गरिएको थियो। निकै नै सौहार्दपूर्ण रूपमा यो सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ, सवाल जवाफ निकै राम्रो भयो यहाँ, यसर्थमा चाहिँ सहभागी पनि धेरै हुनुभयो यहाँका स्थानीयहरू, हामी सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। हजुरको रेडियो स्टेसनले यो सार्वजनिक सुनवाई कार्यक्रमको सहजीकरण गरिरहेको छ, यो कार्यक्रमको सहजीकरण गरेको संस्थाको तर्फबाट हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ रामेछाप नगरपालिकालाई। यस्तै खालका अन्य कार्यक्रमहरूमा पनि यहाँहरूको साथ सहयोग र समन्वय गरिरहोस् भन्ने पनि हामी चाहन्छौँ भन्दै हामी अब लगभग लगभग अन्त्यमा छौँ। एउटा हाम्रो यहाँ प्रतिबद्धता हामीले तयार पारेका छौँ, अघि तपाईँहरूले राख्नुभएको प्रश्न जिज्ञासा र गुनासाहरूमा रहेर हामीले चाहिँ प्रतिबद्धताहरू तयार पारेका छौँ। त्यो प्रतिबद्धता पत्रमा जवाफदेही वक्ताको रूपमा नगर प्रमुखको उपप्रमुख रघुनाथ अतिथिहरूले यहाँ हस्ताक्षर गर्नुहुनेछ। यस प्रकार रहेको छ। म प्रतिबद्ध कर्तव्यहरूलाई पढेर सुनाउन चाहन्छु। मिति 2083 साल असार 28 गतेका दिन रामेछाप नगरपालिकाको चालू आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक अवधिसम्म भएको सेवा प्रवाह र विकास निर्माण विषय सार्वजनिक सुनवाई कार्यक्रममा सहभागीहरूले सोधेको प्रश्नको जवाबमा निम्न प्रतिबद्धताहरू व्यक्त गरियो। नम्बर 1 प्रतिबद्धता यस प्रकार रहेका छन्। रामेछाप नगरपालिकासँग सम्झौता गरेर ठेक्का प्रक्रिया मार्फत गरेका कामलाई समय नै सम्पन्न गर्नको लागि कानून प्रक्रिया अनुसार ताकेता गरे पनि विविध कारणले सम्पन्न हुन नसकेकाले आगामी दिनमा समय नै काम सम्पन्न गर्नको लागि कानूनी प्रक्रिया अनुसार ताकेता गर्न निरन्तरता दिइनेछ। नम्बर 2 मेसिनरी औजारहरू मर्मत गर्नका लागि रामेछाप नगरपालिकामा प्राप्त जनशक्तिबाट हुने कार्यहरू गरिँदै आएको र नगरपालिका क्षेत्रमा मर्मत हुन नसक्ने प्रकृतिका मेसिनरी औजार उपकरणहरू प्रतिस्पर्धात्मक विधि र प्रक्रियाद्वारा मर्मत कार्य गरिनेछ। स्थानीय तहले सञ्चालन गर्ने कार्यक्रममा स्थानीय बजारमा उपलब्ध हुने सेवा र सामग्रीको खरिदमा पहिलो प्राथमिकतामा राखेर व्यवस्थापन गरिनेछ। नम्बर 3 आन्तरिक तथा बाह्य पर्यटकलाई रामेछाप नगरपालिकामा भित्र्याउनका लागि पर्यटन क्षेत्रलाई प्रवर्धन गर्न आवश्यक बजेट व्यवस्थापनका लागि संघीय तथा प्रदेश सरकार समक्ष पहल गरिनेछ। नम्बर 4 रामेछाप नगरपालिका वडा नम्बर 4 हिमगढाका नागरिकहरूलाई सामाजिक सुरक्षा भत्ता लिनका लागि रामेछाप शाखामा रहेको राष्ट्रिय वाणिज्य ब्याङ्कमा खाता खोल्न सम्झौता भए पनि नगरपालिकालाई नागरिकहरूलाई असहज भएकाले आगामी दिनमा राष्ट्रिय वाणिज्य ब्याङ्क सांगुटा शाखाबाट खाता खोल्न सकिने व्यवस्था मिलाउनको लागि पहल गरिनेछ। नम्बर 5 रामेछाप नगरपालिका वडा नम्बर 8 रहेको ढुकुसिङ डाँडा लगायत सम्भावित पर्यटन स्थलहरूमा खानेपानीको व्यवस्थापन गर्नका लागि सम्भाव्यता अध्ययनको चरणमा रहेकाले आवश्यक बजेट व्यवस्थापनको लागि सम्बन्धित निकायमा पहल गरिनेछ भनेर हामीले 5 प्रतिबद्धता उहाँहरूलाई गराएका छौँ। अब यी प्रतिबद्धताहरू पुरा भयो कि भएन भनेर हामी अर्को सार्वजनिक सुनवाईलाई हेर्छौँ र त्यहाँ पनि हामी प्रस्तुत गर्छौँ। जवाफ वक्ताहरूमा रामेछाप नगरपालिकाको प्रमुख लक्षणीय पनि उहाँले हस्ताक्षर गर्नुहुनेछ। उपप्रमुख बालकुमार कार्की, प्रमुख प्रशासक अधिकृत गङ्गालाल सुवेदी, नगर प्रवक्ता समीर कार्की, वडाध्यक्षहरू वडा नम्बर 1 नगर सभाका सबै वडाध्यक्षहरूले यो प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नुहुनेछ। हामी यो प्रतिबद्धता पत्र निरसापमा हस्तान्तरण गर्छौँ। यहाँ निरसापले हस्ताक्षर पनि गर्नुहुन्छ। अब यो प्रतिबद्धता पुरा भयो कि भएन भनेर हामीले अर्कोपटक अर्को सार्वजनिक सुनवाईमा पक्कै हेर्नेछौँ भन्दै अब हामी यो सार्वजनिक सुनवाई कार्यक्रमको अन्त्यमा छौँ। अन्त्यमा यो मैले अघि धन्यवाद भनिसकेँ हजुरको रेडियोको तर्फबाट सहजीकरणको भूमिका निर्वाह गर्ने यो अवसर प्रदान गर्नुभएकोमा हामी विशेष धन्यवाद व्यक्त गर्न चाहन्छौँ। यो कार्यक्रम सञ्चालनको क्रममा कुनै खालको त्रुटिहरू भएको भए अथवा मर्यादाक्रम तलमाथि हुन गएको भए म क्षमा माग्दै यो कार्यक्रमको प्रस्तुता म राजन महतारा छेत्री पनि जान्छु। मैले माइक्रोफोन यहाँसँग हस्तान्तरण गर्छु। हस् त नमस्कार, धन्यवाद।
5: रामेछाप नगरपालिकाको तर्फबाट हामी जहिले भन् म धेरै भन्नु छैन, जवाफ पनि मैले दिइसकेको छु। हेलो, काम गर्दै जाँदाखेरि म मेयरहरूभन्दा अगाडि मलाई के लाग्थ्यो भने यो काम पनि गर्छु, त्यो काम पनि गर्छु, यसो पनि गर्छु, त्यसो पनि गर्छु भनेर म लाग्थेँ। तर मेयर भइसकेपछि थाहा पाइयो जुन इच्छा जागर जोस छ नि त्यो मर्दैन। हाम्रो कारण के हो भन्नुहुन्छ भने भाँडामा चामल यति यति छ, 10 मुरी धान छ, माघ कति आउँछ? 50 मुरीको माघ आउँछ। अनि त्यो 10 मुरी धान पैसा लाग्दै हुन्छ। त्यस कारणले जुन चाहना एउटा कुरो मैले भन्ने गरेको छु, दुईवटा कुरा मान्छेको पुरा गर्न सकिँदैन। एउटा मान्छेको इच्छा पुरा गर्न सकिँदैन, आकाङ्क्षा पुरा गर्न सकिँदैन, एउटा विकास निर्वास पुरा गर्न सकिँदैन। एकपछि अर्को थपिँदै जान्छ। त्यस कारणले इच्छा र आकाङ्क्षा मान्छेको प्रतिलाई पुरा गर्नलाई धेरै समय लाग्छ, मलाई लाग्छ। मैले हिँड्दा रामेछापमा मैले हिँड्दाखेरि मोटरको बाटो थिएन, आज मोटरको बाटोलाई ब्रिजको प्रस्ताव आउँदै गर्दाखेरि हामी असन्तुष्टि छौँ। ब्रिज फैलिएपछि यस्तो अर्थ क्वालिटीयुक्त चाहियो भनेर हामी अगाडि बढ्ने चमकमा छौँ। त्यसैले म सम्पूर्ण शास्त्रलाई आज यहाँ उपस्थित हुनुभयो, हामीलाई राय सल्लाह सुझाव दिनुभयो, विभिन्न प्रश्न उत्तरको जवाब दिने सौभाग्य प्राप्त गर्नुभयो, तपाईँ सबै धन्यवादका पात्र हुनुहुन्छ। ज जसले राजनीति कर्मी साथीहरूले वडा अध्यक्ष प्रमुख प्रशासकीय उपप्रमुखजीहरू सबै साथीहरूले उद्योग वाणी सङ्घ लगायत सम्पूर्ण रामेछाप नगरवासी नागरिकहरूले पत्रकार मित्रहरूले जुन सहजीकरण गरेर जुन कार्यक्रम सञ्चालन गर्नुभएको छ तपाईँ सबै धन्यवादका पात्र हुनुहुन्छ। अब करिब करिब हामीले गर्न सक्ने भनेको एउटा चौबासी होला, पुरुषको चौबासी हामी गर्नेछौँ यदि समय साथ ठिक गरेर। म राजनीतिक दलहरूप्रति फर्किन्छु आज, म रामेछाप नागरिक समाजप्रति पनि फर्किन्छु आज। किनभने नि म एउटा कथा भन्छु, आज मलाई कस्तो अनौठो लाग्यो भन्नुहुन्छ भने म एउटा कथा के भन्छु भने, हामी चारजना मान्छे कतै गएछौँ, दलित जनजाति क्षेत्री बाहुन मिलेर, एउटा जाँदा जाँदा बाटामा भोक लागेर खानेकुरो खानु पर्यो भने एउटाको किसानको बारीमा गएर भट्टामा टिपेर खान थालिदिएपछि ऊ आ किसान एउटा छ ऊ चारजना छ, के गर्ने भन्दाखेरि अब यो फुटाउनु पर्यो भनेर अनि दलितलाई जसरी गाली गऱ्यो ती तिनजना चुपो लाएर बसे, दलितलाई माथ गरेर खिचेर पठाएर उभारो, अनि भन्नु भइसकेपछि अनि त्यो जनजातिलाई कुटेछ, जनजातिलाई कुटेर सचुचुरमा पारे कुटे हेरेर बसिरहेछ उभिनु लाग्छ, अनि क्षेत्रीलाई आछ क्षेत्रीलाई त्यसरी कुटेछ, त्यो पनि टुल के अरे कुटुत्त पनि भएको, अनि पालो पालो आइसक्यो तेरीमा कन्दाने काछा तँलाई चोरेर खानु भनेको छ भनेर त्यहाँको मान कुरेछ सेरको ढङ्ग खान्छ हो राजनीति दलका साथीहरू विचार गर्नु होला भोलिको दिनलाई, यसैगरी भोलि फुटाबाट कोही नहुन, हामी एकता गर्छौँ, रामचाल नगरवासी पनि एकता गर्छौँ, नगर सम्पत्ति बनाउनु हो भने राजनीति दलका साथीहरू सम्पत्ति हुनु हो भने हामी सबै यो ठाउँमा उपलब्ध, चाहे त्यो विकास निर्माणका कुरा हो, चाहे भोलि सामाजिक सद्भावका कुरा हो, चाहे हरेक तहका कुराहरूमा हामी यो फिर्ता भएर जाने प्रयास गरौँ, एकले अर्कालाई हिँड्नु सक्ने काम नगरौँ, यसै मसभिको कल्याण हुन्छ। थाहा पाउनुभयो अहिले एक आपसमा हिँड्नु छाप्दा छाप्दा के गति भएको छ, थाहा पाउनु भएको छ कि छैन? आज एकजना मान्छेले कस्तो सम्मानको साथ भाषण गर्न सकिन्छ म तवान भएको छु, म खुसी पनि छ, चेतना वृद्धि हुनुपर्छ। त्यसैले हामी एकताका साथ जानौँ, भोलि को होला को नहोला हामी ठाउँमा। आज मलाई एकजना मित्रले एउटा प्रश्न गर्नु भयो, रामेछाप नगरपालिकामा कृषिको लागि उहाँकै वडामा वडा नम्बर छमा पाँचवटा चेम्बर गोल्ड चेम्बर बनेका छन्, पाँचवटा गोल्ड चेम्बर, त्यो पनि अहिले राजनीतिक दलहरूकै प्रयत्नमा बनेका हुन्, नेपाल सरकारकै प्रयत्न बनाएका हुन्। यसरी किसानको बजेट कटौती हुँदै जाँदाखेरि कोही पार्टीहरू कोही सक्नु भएको छैन, राज्यदेखि माथिदेखि कटौती भएको छ, यहाँ मात्र होइन, हिजो हामीले 7 लाख आउने बजेट आज 6 लाखमा भएको छ, किसानलाई दिने अनुदान अथवा त्यो कार्यक्रमहरू त्यसमा कोही बोल्नेवाला छैन। आज कोही मान्छेको ज्यान अकालमा मर्छ, किसान एउटा जोस पाइन्छ, प्रत्येक तला जोस पाइन्छ, त्यो राज्यको जनताको भोकेर जाने राजनीति गर्ने राजकर्मीहरूले जनता पनि उत्तर हुनु पर्ने कि नपर्ने, त्यस कारण त्यता पनि ध्यान दिनु साथीहरू, हामी स्वयं एउटा जोस लाग्यो भने हामी प्रत्येक पनि एक जनतामा पुग्न सक्छौँ। त्यस कारणले राजनीतिमा धेरै व्यवहार पनि बुझ्नुपर्छ, हामीले धेरै समय गुजारिसकेका छौँ, मेरो त 3 पुस्ताका राजनीति रहेछ, मलाई यसो लाग्यो, मैले आज उदाललाई भन्नेछु म हरिचन्द्रजीको हजुरबाउ पनि मैले चिनेको थिएँ, उहाँको बुवा पनि मेरो साथी, मेरो छोरो पनि साथी, 3 पुस्ता राजेशको त्यस्तै छ, ऊ चन्द्रजीको पनि त्यस्तै हो, चन्द्रजी चाहिँ 3 पुस्तामा पढ्नुहुन्छ, उहाँको छोरो सँगै सहकारी भएको छैन। त्यस कारणले हामी सबैजना एकताका साथ अगाडि बढौँ, यो नगरलाई समृद्धि बनाऊ, एक ढुङ्गो भएर अगाडि लागौँ, म सबैले साथीहरूलाई शुभकामना दिन चाहन्छु।
0: आदरणीय श्रोता, तपाईँ यति बेला रेडियो कार्यक्रम हाम्रो रामेछाप सुनिरहनु भएको छ। यो कार्यक्रम रामेछाप नगरपालिकाको समन्वयमा तयार पारिएको हो। तपाईँले यो कार्यक्रम रामेछापका 6 वटा रेडियोहरूबाट एकैसाथ सुनिरहनु भएको छ।
1: यिनै सामग्रीसँगै अब भने कार्यक्रमको निर्धारित समय समाप्त हुन लागिसकेको छ। तपाईलाई कार्यक्रम कस्तो लाग्यो? यसलाई अझ प्रभावकारी बनाउन के गर्नु पर्ला? तपाईको उचित सल्लाह, सुझाव र प्रतिक्रिया पठाउन नभुल्नुहोला। जसका लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ, रेडियो कार्यक्रम हाम्रो रामेछाप, फोन नम्बर 0848 40 00 26, इमेल ठेगाना hajurkoradio@gmail.com, वा तपाईले कार्यक्रम सुनिरहनु भएको रेडियो स्टेशनहरूको फोन नम्बरमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।
0: अर्को हप्ता कार्यक्रममा यसै समयमा हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै रिता मगरसँगै म राजन महतारा छेत्री पनि विदा हुन्छौ।
1: नमस्कार।
6: हजुरको रेडियो 102.1 मेगाहर्ज
7: सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। खाना पकाउने ग्यास आपूर्तिमा देखिएको समस्या अझै उस्तै समाधानका लागि सरकारवाला निकाय र मन्त्रालयबीच आज पनि छलफल। आपूर्ति सहज गराउन राष्ट्रिय सभा अध्यक्षद्वारा सरकारको ध्यान आकर्षण।
8: व्यापक गुनासो सुनिमा आएकोले सहज रूपमा ग्यासको आपूर्ति तथा बिक्री वितरण गर्न गराउनका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यान आकर्षण गराउँदछु।
7: व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल थुनामै रहने, जग्गा प्राप्ति सम्बन्धी कानून संशोधन गर्न सर्वोच्चको निर्देशनात्मक आदेश, नेकपा र एमाले बीचको सहमति कार्यान्वयन गर्न बहुपक्षीय संवाद।
9: लुम्बिनी प्रदेशमा सबै केन्द्रलाई नै जिम्मा दिएका छौ, केन्द्रबाटै टुङ्ग्याउँदाखेरि राम्रो हुन्छ भनेर, किनभने यहाँ अब सँगै काम गर्ने हो, यहाँ बाजाबाज गर्दाखेरि अलि भावनात्मक रूपमा सरकारमा त्यति राम्रो पर्दैन।
7: 100 भन्दा धेरै स्थानमा सर्पदंश उपचार केन्द्र तर औषधिको अभाव, चाँडै पुग्ने गरी खरिद प्रक्रिया थालिएको सरकारको दावी। सोलुखुम्बु, दोलखा र सिन्धुपाल्चोकका नदीहरूमा आकस्मिक बाढ़ी आउन सक्ने,
10: बाढ़ी र डुबानको अवस्था चाहिँ आगामी 3 दिन देखिने अवस्था चाहिँ छैन, त्यसकारणले अब नदीको छेउछाउ खोलाहरू बढ्ने भएको कारणले सतर्कता चाहिँ जरूरी छ।
7: र विश्वमा सुस्त आर्थिक वृद्धिले युवा रोजगार विहीन हुने जोखिम, जापानमा हुने विश्वकै ठूलो महिला म्याराथनमा नेपाल पनि सहभागी हुने।
6: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
7: नेपालको समृद्ध यात्रामा युवाको भूमिका निर्णायक छ। सीप, नवप्रवर्धन र उद्यमशीलतालाई प्राथमिकता दिँदै कृषि, प्रविधि, पर्यटन र हरित अर्थतन्त्रमा उनीहरूको सक्रिय सहभागिता आवश्यक छ। तर पनि दैनिक 2000 संख्यामा युवा विदेश गइरहेका छन्। सुशासन, सामाजिक एकता, लैंगिक समानता र समावेशी विकासमा युवा सहभागिता बढ़ाउन सरकारले अवसर सृजना गर्ने, निजी क्षेत्रले रोजगारी बढ़ाउने र युवाले जिम्मेवारीपूर्वक पहल गर्ने हो भने समृद्ध नेपालको आधार बलियो बन्न सक्छ। अब खबर सन्तोषी रावलबाट।
11: राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव टार्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा अधिकांश सांसदहरूले ग्यासको अभाव भएको र उपभोक्ताहरू मर्कामा परेको विषय उठाएपछि अध्यक्ष दाहालले सरकारको ध्यान आकर्षण गराउनुभयो।
8: माननीय सचिवहरूले शून्य समय विशेष समयमा बजारमा ग्यासको अभावका कारण जनताले भोग्नु परेको समस्या उठाइरहनु भएको छ, साथै जनस्तरबाट पनि व्यापक गुनासो सुनिमा आएकोले सहज रूपमा ग्यासको आपूर्ति तथा बिक्री वितरण गर्न गराउनका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यान आकर्षण गराउँदछु।
11: राष्ट्रिय सभाका शून्य समयमा बोल्दै सांसदहरूले देशभरि ग्यास अभाव हुँदा पनि सरकारले व्यवस्थापन गर्न नसकेको आरोप लगाए। कांग्रेस सांसद कमला पन्त,
12: सरकार भन्छ एलपी ग्यासको समस्या छैन, खाना पकाउने ग्यास प्रशस्त छ भन्छ, तर जनताको घरमा ग्यास छैन, किन्न जाँदा दिँदैन, यो कहाँनिर समस्या भएको हो? सरकारको तर्फबाट यो संसदले जवाब खोजेको छ, सामान्यज्यू रूलिङ होस्।
11: सांसद तुल प्रसाद विश्वकर्माले ग्यास अभावका कारण नागरिकले कष्ट भोग्नु परेको बताउनुभयो।
13: एलपीजी ग्यासको अभावबाट ठूलो चाहिँ कष्ट भोग्नु परिरहेको छ। सारा देशका जनताहरूले खाना पकाउने ग्यास नपाएर एउटा ठूलो समस्यामा परेका छन्। आज उनीहरूले ग्यास चाहिँ खोज्न जाँदा एउटा डिपोमा चाहिँ ग्यास मिल्दैन र सरकारले त्यसमा चाहिँ ध्यान दिइरहेको छैन। तुरन्त सरकारको ध्यान आकर्षित गर्न चाहन्छु र जनताको चाहिँ समस्या, दैनिक समस्यालाई छिटोभन्दा छिटो समाधान गर्न सरकारको ध्यान आकर्षित होस्।
11: सांसद नरबहादुर विष्टले उपभोक्ताले कहिलेसम्म ग्यास नपाउने हो जवाब दिनुपर्ने माग गर्नुभयो।
14: सरकार किचनमा ग्यास खाली छ, मान्छेको भोकले पेट खाली छ, कहिलेसम्म यो सरकारले ग्यास पुरानो नियम कानूनले गर्दाखेरि हो भन्न पनि लाज नपार्ने सरकारका मन्त्रीदेखि लिएर सांसदहरूको उक्ति देख्दाखेरि दिक्क लाग्छ। त्यसैले यो सरकारले कहिलेसम्म जनताका ग्यास किचनमा आगो बल्ने हो?
11: उपभोक्ताले सर्वसुलभ रूपमा ग्यास नपाउँदा लाइन बस्नुपर्ने अवस्था भएको भन्दै अधिकार कर्मीहरूले पनि सरकारको ध्यान आकर्षण गराएका छन्। ग्यास डिपोमा सहज रूपमा ग्यास नपाएपछि सरकारवालाहरूको टोलीले अनुगमन गर्दै आएको छ। सीआईएनसँग कुरा गर्दै अधिकार कर्मी प्रेमलाल महर्जन,
15: ठूल्ठूला उद्योगहरू छन् जहाँ ग्यास सिलिन्डर प्रयोग हुन्छ, ग्यास प्रयोग हुन्छ। ठूल्ठूला उद्योगहरू, ठूल्ठूला होटलहरू वा चाहिँ साना तिना उद्योगहरू वा साना तिना रेस्टुरेन्टहरू वा पार्टी प्यालेस पनि अहिले ग्यास छैन भनेर तिनीहरूले चाहिँ मन्त्रालय, मैले आज मन्त्रालयका मन्त्रीसँग पनि सोधेँ, सचिवसँग पनि सोधेँ, ल तपाईँहरूलाई कसैले चाहिँ मलाई ग्यास छैन भनेर तपाईँ कहाँ कम्प्लेन गर्न आएको छ र भनेर भन्दाखेरि उनीहरूले छैन भन्छ। अब भोलि नै हामी एउटा टिम बनाउँछौँ, त्यो टिममा तपाईँहरू पनि बस्नुहोस् भन्यो हो, टिम बनाएर तपाईँले भने जस्तै हामी अनुगमन गर्छौँ भने हुन्छ, हामी तयार छौँ, हामी देखाइ पनि दिन्छौँ भनेर भन्छ। त्यो अनुगमन टोली कहिले पनि यी होटल उद्योगहरू वा परिसरमा वा रेस्टुरेन्टमा वा पार्टी प्यालेसमा पुगेन। तिनीहरूले कतिको होल्ड गरेको छ, कतिको युज गरिरहेछ, कतिको चाहिँ उनीहरूले फटै काम गरिरहेछ।
11: बाढ़ी पूर्वानुमान शाखाले आगामी तीन दिनसम्म देशका प्रमुख नदीहरूमा पानीको बहाव बढ़ने चेतावनी दिएको छ। आज कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र सहायक नदीहरूमा पानीको सतह सतर्कता अतहभन्दा तलै रहेको महाशाखाले जनाएको छ। कन्काई, कमला, बबई तथा पूर्वी र पश्चिम राप्ती नदीको बहाव पनि हालसम्म सामान्य अवस्थामै छ। आज कर्णाली र पश्चिम राप्ती नदीका केही खण्डमा पानीको सतह बढ़ेको शाखाका प्रमुख विनोद पराजुलले सीआईएनलाई बताउनुभयो।
16: बहाव आगामी तीन दिन बढ्ने क्रममा भोलिलाई पर्सीलाई चाहिँ उल्लेख्य बढ्ने भनेका छौँ। तर प्रमुख नदीहरूमा चाहिँ खतरा भन्दा माथि बाढ़ी जाने अवस्था, खाली नदीको छेउछाउ चाहिँ सतर्क रहौं भन्ने किसिमको माथि हाम्रो सूचना हो। तर जहाँसम्म ससाना नदीको कुरा छ, फ्ल्यास फ्लडको कुरा गर्छौँ हामी, आकस्मिक बाढ़ीको जोखिम चाहिँ मुख्यतः सोलुखुम्बु, दोलखा र सिन्धुपाल्चोक जिल्लालाई हामीले येलो अलर्ट जारी गरेका छौँ आज 24 घण्टाको लागि, भोलि बिहानसम्मको लागि त्यो हुन्छ। यो बाहेक अत्यन्तै ठूलो बाढी र डुबानको अवस्था चाहिँ आगामी तीन दिन देखिने अवस्था चाहिँ छैन। त्यस कारणले अब नदीको छेउछाउ खोलाहरू बढ्ने भएको कारणले सतर्कता चाहिँ जरुरी छ।
11: कर्णाली नदीको चिसापानी र असाराघाट तथा पश्चिम राप्तीको कुसुम जलमापन केन्द्रमा बहाव बढ़ने देखिएको हो। अन्य प्रमुख नदीहरूमा भने आज पानीको सतह सामान्य मात्र बढ़ने अनुमान छ। भोलि र पर्सी भने देशका प्राय सबै ठूला नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ़ने पूर्वानुमान गरिएको छ। देशभरका विभिन्न सर्पदंश उपचार केन्द्रमा देखिएको औषधिको अभाव टार्न सरकारले स्वास्थ्य संस्थाहरूलाई आदान प्रदान गर्न निर्देशन दिएको छ। सीआईएनसँग कुरा गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी,
17: मेरो एउटा संस्थामा खोप नभएको अवस्थामा नजिकमा रहेको अर्को सर्पदंश उपचार केन्द्रमा भएको खोपलाई स्थिति व्यवस्थापन गरेर पनि उपचारलाई अहिले व्यवस्थापन गरिरहेका छौँ। अहिलेसम्म हाम्रो सम्बन्धित देशबाट, सम्बन्धित सप्लायरहरूबाट जानकारी प्राप्त भए अनुसार हामी एकदमै चाँडै ल्याइदिन्छौँ भन्नुभएको छ, किनभने हाम्रो खरिद भइसकेर उहाँहरूले हामीलाई यहाँ सेन्ट्रल स्टोरमा दिने भनेर भनिएको समय र म्याद पनि सकिसकेको चाहिँ छ। तर अहिले कुरा गर्दाखेरि हामी ल्याइदिन्छौँ, हामी चाँडै ल्याइदिन्छौँ, सम्बन्धित देशको परीक्षणले गर्दा ढिलो भएको भन्ने कुराहरू जानकारी छ। तर त्यो नआइपुगे पनि हाम्रो सर्पदंश उपचारका लागि सर्पदंशको प्रतिविधि चाहिँ अहिले पनि सर्पदंश उपचार केन्द्रहरूमा छन्, केही भण्डारणहरूमा पनि छन्। ठूलो मात्रामा, ठूलो समयसम्मलाई, धेरै समयसम्मलाई पुग्ने गरी त्यति मात्रामा चाहिँ नभएको हो।
11: यसअघि नेपाली सेनाको सहयोगमा सञ्चालन भएका करिब 23 वटा विशेष सर्पदंश उपचार केन्द्र थिए भने अहिले सरकारी अस्पताल, जिल्ला अस्पताल र अन्य स्वास्थ्य संस्थाहरूमा पनि सर्पले टोकेको अवस्थामा उपचार गर्ने व्यवस्था छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले सांसदहरूलाई तेस्रो पटक प्रशिक्षण दिने भएको छ। रासोपाले साउन 29 गतेदेखि 31 गतेसम्म आफ्ना सांसदहरूका लागि प्रशिक्षण दिने तयारी गरेको छ। संसदको गरिमा र भूमिकालाई प्रभावकारी बनाउनका लागि प्रशिक्षण दिन लागेको सचेतक प्रकाश चन्द्र परियारले सीआईएनलाई जानकारी दिनुभयो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ 1 गते प्रदेश सभाबाट विश्वासको मत लिनुहुने भएको छ। नेपाली कांग्रेसले साउन 12 गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री आचार्यले 30 दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने, प्रावधान अनुसार विश्वासको मत लिने तयारी गर्नुभएको हो। नेकपाका प्रदेश संसदीय दलका नेता इन्द्रजीत थारूले मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्रै आफ्नो दलबाट मन्त्री पठाउने तयारी रहेको सीआईएनलाई बताउनुभयो।
9: लुम्बिनी प्रदेशमा सबै केन्द्रलाई नै जिम्मा दिएका छौ, केन्द्रबाटै टुङ्ग्याउँदाखेरि राम्रो हुन्छ भनेर। किनभने यहाँ अब सँगै काम गर्ने हो, यहाँ बाजाबाज गर्दाखेरि अलि भावनात्मक रूपमा सरकारमा त्यति राम्रो पर्दैन, त्यही भएर केन्द्रबाटै टुङ्गो लगाइदिनु भयो भने सजिलो हुन्छ भन्ने छ। सम्मानजनक उपस्थिति सबैको हुनुपर्छ भन्ने हाम्रो मान्यता छ, र केन्द्रले पनि अब प्रदेशसभा सदस्यहरू संख्याको अनुपातमा, अब मुख्यमन्त्री सहित 9 मन्त्रालय छ के अरे, संख्याको अनुपातमा गर्ने र क्षमताको आधारमा विभागीय जिम्माहरू लिने सरसल्लाह भएको छ।
11: कोशी प्रदेश सरकारबाट भने नेपाली कांग्रेस बाहिरिएको छ। आज 4 मन्त्री र 1 राज्य मन्त्रीले राजीनामा दिएसँगै कांग्रेस बाहिरिएको हो। कांग्रेस प्रमुख सचेतक गोपाल तामाङले सबै मन्त्रीले राजीनामा बुझाएको सीआईएनसँग बताउनुभयो।
18: होइन होइन, के गर्ने खोज्ने भन्दा पनि अब समीकरण भङ्ग भइसकेपछि होइन, समीकरण भङ्ग भइसकेपछि अब एमाले र नेकपाको समीकरण भइसकेपछि काङ्ग्रेस बाहिरिने कुरा स्वाभाविक हो होइन। अब चाहिँ काङ्ग्रेस एउटा प्रतिपक्षीय भूमिकामा चाहिँ रहन्छ, अब अरू के गर्ने भन्दा पनि अब प्रदेश सरकारलाई चाहिँ अब एउटा सकारात्मक सहयोग गरेर, अब बन्ने सरकारलाई सहयोग गरेर प्रतिपक्षीय भूमिका निर्वाह गर्छ। हामीले सामूहिक रूपमा राजीनामा दिइसकेको छ।
11: नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेता जगन्नाथ थपलिया विरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। हेटौँडा स्थित एमाले दलको कार्यालयमा थपलिया विरूद्ध 16 सांसदले हस्ताक्षर गरेको अविश्वासको प्रस्ताव दर्ता भएको हो। थपलिया हटाएर किरण थापा मगरलाई दलको नेता बनाउने प्रस्ताव गरिएको छ। साझा खबरमा अब विदेशका खबर। अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओले विश्वभर सुस्त आर्थिक वृद्धि र कमजोर रोजगारी सृजनाले युवाका लागि श्रम बजारमा प्रवेश गर्ने अवसर कठिन बनेको जनाएको छ। आईएलओले सार्वजनिक गरेको नयाँ प्रतिवेदनमा विश्वव्यापी युवा बेरोजगारी दर 12.4% पुगेको छ। यो 15-24 वर्ष उमेर समूहका करिब 6,70,00,000 बेरोजगार युवासँग बराबर हो। आईएलओले नयाँ तथा युवा श्रम शक्तिका लागि प्रदेश स्तरका रोजगारीका अवसर गराउँदै गएको जनाएको छ। उत्तर अमेरिका, युरोप र भारतमा शिक्षाको पहुँच र शैक्षिक योग्यता बढ़दै गए पनि शैक्षिक बेरोजगारी बढ़िरहेको जनाएको छ। अब खेल खबर। जापानमा आयोजना हुने विश्वकै सबैभन्दा ठूलो महिला म्याराथन नागोया वुमेन्स म्याराथन 2027 नेपाली महिला ताविकाले पनि सहभागिता जनाउन पाउने भएका छन्। प्रतियोगिताको अन्तर्राष्ट्रिय सहभागिताका लागि आवेदन मंगलबारदेखि खुला भएको छ। गिनिज वर्ल्ड रेकर्डबाट विश्वकै ठूलो अल वुमन म्याराथनका रूपमा प्रमाणित नागोया वुमेन्स म्याराथन आगामी मार्च 14, 2027 जापानको आइची प्रान्त स्थित नागोयामा आयोजना हुँदैछ। आयोजकले सन् 2027 लागि प्रतियोगी र 2,000 बढ़ाएर 22,000 धाविका पुर्याइएको छ।
7: सन्तोषी रावल। खाना पकाउने ग्यास सजिलै नपाउँदा महँगी बढ्ने डर,
19: ढिला सुविधा हुन्छ भन, अनि कहिले कि अब खाना बनाएर खानु होइन, अब ल्याउन सजिलै मिल्दैन, त्यो पसलमा गए भोलि आउँछ भन्छन्।
7: स्थानीय सरकार र सरकारवालाको अनुगमन तीव्र तर उपभोक्ता अझै तनावमा। रिपोर्ट, सर्पको उपचारका लागि 100 धेरै स्थानमा व्यवस्था, गोरु सिंगे उपचार केन्द्र अरूका लागि पनि अनुकरणीय लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
20: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
21: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
20: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
21: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
2: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकी को 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
7: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। सर्वोच्च अदालतको संवैधानिक इजलासले पत्रिकामा टेण्डरका विज्ञापन प्रकाशित गर्न निषेध गर्ने गरी भएको सार्वजनिक खरिद ऐन 2063 को संशोधन उपरको रिटमा सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ। प्रधान न्यायाधीश मनोज कुमार शर्मा, न्यायाधीशहरू विनोद शर्मा, सारंगा सुवेदी, अब्दुल अजीत मुसलमान र महेश शर्मा पौडेल सहितको 5 सदस्यीय इजलासले सार्वजनिक खरिद ऐनमा संशोधन गर्नुपर्नको कारण माग गरेको हो। इजलासले मुद्दाको विषयवस्तु अन्तरिम सुनाईको वखतमा नै निक्वेल गर्नुपर्ने प्रकृतिको रहेको उल्लेख गर्दै अन्तरिम आदेश भने दिन इन्कार गरेको छ। यसैबीच जग्गा प्राप्ति सम्बन्धी अहिलेको कानून संशोधन गर्न सर्वोच्चले सरकारका नाममा निर्देशनात्मक आदेश दिएको छ। सड़क निर्माणका क्रममा व्यक्तिको जग्गा अतिक्रमणको विषयमा परेको मुद्दामा सर्वोच्च अदालतले जग्गा प्राप्ति सम्बन्धी कानून पुरानो भएकाले परिमार्जनको आवश्यकता औलाएको हो। यसैबीच विशेष अदालतले सम्पत्ति शुद्धिकरणको आरोप लागेका दुई व्यक्तिलाई थुनामा राख्ने आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले व्यवसायिक दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन आदेश दिएको हो। यसैबीच नेपाल रेडक्रस सोसाइटीको संशोधित विधान कार्यान्वयन नगर्न अदालतले अन्तरिम आदेश दिएको छ। सुदूरपश्चिम अध्यक्ष दिल बहादुर बुढाले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको हो। नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको अभाव नरहेको बताउँदै आएको छ, तर उपभोक्ताले भने सहज रूपमा ग्यास पाउन नसकेको गुनासो गरिरहेका छन्। ग्यास आपूर्तिका लागि सरकारवाला निकायका बीचमा समन्वय भएको भनिए पनि जिल्ला स्तरमा उपभोक्तालाई अझै पनि अप्ठ्यारो छ।
22: घरको भान्सामा दैनिक आवश्यक पर्ने ग्यास सजिलै नपाउँदा अन्य जिल्लाका जस्तै डडेलधुराका उपभोक्ता पनि समस्यामा परेका छन्। बजारमा ग्यास अभाव नरहेको सम्बन्धित निकायको दावी छ, तर उपभोक्ताको अनुभव फरक छ। अमरगढी 5 का दिल बहादुर एर
23: पाउने हो कि नपाउने भन्ने समस्या ढुकढुकी भइरहेका छ। सर, धेरै जस्तो ग्राहकहरूले ग्यास नपाएर फिर्ता पनि लिइरहेका छन्। ग्यास पसलहरूमा सोधिरहेका छन् साउजी ग्यास छ भनेर छन्, साउजी ग्यासै नभएर कहाँबाट दिने।
22: नेपाल आयल निगम लगायतका निकायले कृत्रिम रूपमा अभाव गराइएको भन्दै अनुगमन र कार्यवाहीलाई तीव्र पारिएको बताएका छन्। व्यवसायीसँग बुझ्दा माग अनुसार ग्यास आपूर्ति नहुँदा समस्या देखिएको बताउने गरिएको एकजना विद्यार्थी सरिता थापाको भनाइ छ।
19: ग्यास सजिलै पाइरहेको छैनौ, त्यही स्टुडेन्ट मान्छे अगरदेखि टाढा आएर बस्नु परेछ। कहिले अब ढिला सुविधा हुन्छ भन, अनि कहिले कि अब खाना बनाएर खानु होइन, अब ल्याउन सजिलै मिल्दैन, त्यो पसलमा गए भोलि आउँछ भन्छन्।
22: डडेलधुरा जिल्लामा कति ग्यास आपूर्ति र कति प्रयोग हुन्छ भन्ने बारेमा प्रशासन र उद्योग वाणिज्य संघसँग कुनै तथ्याङ्क छैन। बजारमा आउने ग्यास आपूर्ति र वितरणमा कुनै बदमाशी नहोस् भन्नका लागि प्रहरी प्रशासनको निगरानी कसरी भइरहेको छ? डडेलधुराका प्रमुख जिल्लाधिकारी अमर बहादुर ओली,
24: ग्यास अभाव नहोस् भनेर सबै ठाउँ अनुगमन गरिरहेका छौँ। हिजो मात्र भेरीको ग्यास 426 सिलिन्डर आएको छ, 100 पालको पनि आइरहेको छ, रिजेन पनि आउने तयारीमा छ। त्यो हुँदाखेरि अब विक्रेताहरूलाई उपभोक्तालाई चाहिँ आइडी कार्ड राखेर उहाँहरूलाई दिनुहोस्, प्रायोरिटी राखेर दिनुहोस् अनि विद्यार्थीहरूलाई दिनुहोस् भनेर हामी भनेका छौँ। त्यही अनुसार उहाँले रिपोर्टिङ गरिराख्नु भएको छ।
22: कतै ग्यास आपूर्तिमा समस्या भएको भए तत्काल खबर गर्न आयल निगमले पनि भन्दै आएको छ। निगम सुदूरपश्चिम प्रादेशिक कार्यालयका सहायक प्रबन्धक कुम्भराज जोशी,
25: जिम्मेवार चाहिँ नेपालभरि नै समस्या थियो अरे, अब देखिरहेको छ म्याम होइन, अब आउनुपर्ने जति कोटा छ इन्डियाबाट आउनुपर्ने ग्यास चाहिँ सबै आइरहेको छ, तर अब यो समस्या चाहिँ अब अहिले चाहिँ जस्तो ग्यास जति खालि पाउनुपर्ने छ, जति जति चाहिँ पसलमा खोजेको बेलै पाउनुपर्ने छ, त्यो चाहिँ अहिले अलि समस्या भइरहेको हुनाले चाहिँ अब यसको हो भन्ने चाहिँ छैन म्याम। के गर्ने भन्ने चाहिँ हामी पता समस्या छ पता के छ भनेर हामी आफै पनि गइरहेछौँ। अब गुनासो आएको ठाउँ चाहिँ के भइरहेछ, कसरी त्यहाँ पुगेन ग्यास भनेर चाहिँ हामी गएर हेरेर पनि आएको छौँ।
22: दैनिक अत्यावश्यक खाना पकाउने ग्यासमा कृत्रिम अभाव, असमान वितरण वा आपूर्ति व्यवस्थापनमा समस्या हुँदा त्यसको प्रत्यक्ष असर सर्वसाधारणको भान्सामा परेको छ। नियमित रूपमा आपूर्ति नहुँदा गाउँदेखि शहरसम्मै महँगी बढ्न थालेको गुनासो उपभोक्ताको छ। भावना पौडेल, सीआईएन रेडियो अमरगढी, डडेलधुरा।
7: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। सर्पले टोकेका बिरामीको उपचारका लागि आधा बाटोसम्मै विशेषज्ञ पुग्ने अभ्यास,
0: तर अब कहिलेकाहीँ एम्बुलेन्स फेरि अरू बिरामीलाई पनि उठाउन गएको बेला अब खाली नहुने पनि भइदिन सक्छ। कुनै एउटा ठाउँकोले गरेछ भने पक्कै पनि अरू ठाउँमा गर्नलाई चाहिँ सम्भव भएकै कुरा हो भनेर चाहिँ हामी भन्छौं।
7: यसको निरन्तरता र प्रयोगका लागि सुधार गर्नुपर्ने पक्ष र अप्नाउनुपर्ने सावधानी विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
1: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
7: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
1: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
7: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
1: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
7: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
7: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। गर्मी र वर्खाको समय छ, रातीको समयमा सर्पको टोकाईका घटना सार्वजनिक हुने क्रम पनि बढ़दैछन्। सर्पले नटोकोस् भन्नका लागि नियमित सरसफाई, सुधा झूलको सही प्रयोग, बत्ती वा टर्च लाइट बालेर हिडुल महत्वपूर्ण छ। तर सर्पले टोकिहालेमा उपचारका लागि देशभरमा 100 भन्दा धेरै उपचार केन्द्र छन्। सर्पले टोकेमा के गर्ने र गोरुसिङ्गे उपचार केन्द्रको नयाँ सफल अभ्यासका बारेमा साथी लीलप्रकाश चन्दले सर्प विज्ञ कमल देवकोटासँग कुराकानी गर्नु भएको छ।
0: सामान्यतया गर्ने के भन्दा टोकिहाल्यो भने हाम्रो घरमा हुने क्रेप ब्यान्ड जुन हामीले सामान्य मड्किँदा बाँध्छौँ त्यो चाहिँ छ भने अब टोकेको ठाउँभन्दा माथिबाटै सुरु गर्ने, अलिकति त्यहाँबाट बाँध्दै बाँध्दै बाँध्दै अनि अझै माथिसम्म पुग्ने, तलबाट माथिसम्म पुग्यो भने यो प्राथमिक उपचारको उद्देश्य भनेको टोकेको।
7: तर सर्पले टोकिहालेमा उपचारका लागि देशभरमा 100 भन्दा धेरै उपचार केन्द्र छन्। सर्पले टोकेमा के गर्ने र गोरुसिङ्गे उपचार केन्द्रको नयाँ सफल अभ्यासका बारेमा साथी लीलप्रकाश

0: तर अब मान्छेले त्यो चिजलाई चाहिँ अलिकति अर्कै किसिमले बुझेर धेरै ठाउँमा बान्ने गर्नुहुन्छ। त्यो गर्दाखेरि अब यो सर्पको विषले असर गरोस् नगरोस्, यो बान्नेको चिजले रक्त सञ्चार प्रक्रियालाई चाहिँ असर गरेर कतिपय ठाउँमा यत्तिकै खोलियो, कोही बाटोमा लाँदा लाँदै हस्पिटल पुग्न अगाडि नै कोही अब थाहा नभएर खोलिदियो भने त्यसले चाहिँ असर गर्ने हुन्छ। त्यसले
1: बाँध्ने भनेको कसरी बाँध्नु पर्ने हो कि कस्तो होइन,
0: कसरी बाँध्नु हुँदैन अब भन्दाखेरि वैज्ञानिक आधार अथवा मेडिकल आधारमा चाहिँ 75 MMHg को प्रेसर लगाउने भन्छ। हामीले गाउँघरमा सामान्यतया बुझाउँदा यो हाम्रो 5 औँला मध्ये सबभन्दा सानो कान्छी औँला छ, कमसे कम यो औँला छिरोस् जुन बानिन्छ जे पनि त्यसमा चाहिँ कमसे कम एउटा औँला छिर्नु पर्यो भन्ने चाहिँ त्यसको एउटा भनौँ न छ, किनभने धेरै कसेर बाँध्दाखेरि त्यसले अरू कम्प्लिकेसनहरू ल्याएको घटनाहरू छन्। यदि टोकेको ठाउँदेखि 15-20 मिनट आधा घण्टा एक घण्टासम्मको डिस्टेन्समा सर्पको उपचार हुने हस्पिटल छ भने बरु त्यो ब्यान्डेज खोज्न यताउता गर्दा पनि अर्को 15-20 मिनट समय लस हुन्छ। त्यो गर्नुभन्दा घर नजिकै हस्पिटल छ भने 15-20 मिनट आधा घण्टामा पुगिन्छ भने बरु त्यो टोकेको हातलाई अथवा खुट्टा कुन भागमा टोकेछ त्यसलाई हलचल नगराइकन तुरुन्तै हस्पिटल गयो भने त्यो चाहिँ अझ इफेक्टिभ हुन्छ भन्ने कुराहरू पनि आइरहेको छ।
1: स्वयं सर्पले जसलाई टोकेको छ सोही व्यक्ति दौडेर हाम फाल्दै अस्पतालसम्म जानु प्रभावकारी अथवा उहाँलाई अरू कसैले कुनै साधनमा प्रयोग गरेर जति सक्दो चाँडो अस्पताल लैजानु त्यो प्रभावकारी हो?
0: बिरामीलाई आफै जानु भनेको अझ हिँडेर दौडेर नजिकै छ भनेर पुग्नु भनेको त्यो फेरि रिस्क बढाउने काम हुन्छ। त्यसले गर्दा आफ्नो नजिकको छ उसलाई भन्ने, गाडी एम्बुलेन्स जे सजिलै आउन सक्छ भने त्यसमा मजाले पल्टेर जाने, यदि त्यो सम्भावना छैन भने बाइकमा बस्ने र बीचमा आफू बसेर पछाडि फेरि अर्को समात्ने मान्छे, कहिलेकाहीँ बीचले फेरि लट्ठ्याउन सुरु गर्यो, अब ब्रेनलाई नर्भस सिस्टमको हामीले कुरा गर्यौं, लट्ठ पार्न सुरु गर्यो भने पछाडि एक्लै बस्दाखेरि लड्ने हुन सक्नु हुँदा अझै पछाडि एकजना मान्छे राखेर त्यसरी चाहिँ हस्पिटल पुर्याउँदाखेरि मोटरसाइकल भोलुन्टियरिङ भनेर सुरु गरेको थियो यो धरानतिरै हस्पिटलमा, त्यो चाहिँ एकदमै इफेक्टिभ भएको पाइएकोले चाहिँ गोरुसिङे जुन कपिल वस्तुमा त्यहाँ चाहिँ रेस्क्यू नै पठाउनुहुन्छ, भनेको जहाँ बिरामीले टोकेछ उहाँहरू आउँदै गर्दा यताबाट एम्बुलेन्समा एन्टिभेनम सहित तयारी अवस्थामा पुगेर बीच बाटोबाटै उहाँलाई एन्टिभेनम चढाएर ल्याउने, आवश्यक परेमा एन्टिभेनम चढाएरै ल्याउने गरी त्यसरी पनि रेस्क्यू सुरु गरिएको छ, जुन चाहिँ हरेक हस्पिटलले अथवा सर्पदंश उपचार केन्द्रले सुरु गर्न सक्यो भने त्यो एकदमै इफेक्टिभ हुन्छ।
1: यो कसरी सम्भव भयो कि त्यहाँ बिरामी अस्पताल आउँदै गर्दाखेरि अस्पतालबाट पनि फेरि त्यो विज्ञ चिकित्सक सहितको टोली बाटोमै गएर
0: कस्तो छ भन्दा त्यो सर्पदंश केन्द्र गोरुसिङेको चाहिँ अब आर्मीहरूबाट सञ्चालित थियो, अहिले अब नगरपालिकाले पनि सपोर्ट गरेर त्यहाँको स्थानीय समुदायबाट एकदमै राम्रो तरिकाले सञ्चालित छ, र त्यहाँ काम गर्ने अब सर्पको उपचार गर्ने अब नवीन भण्डारीजी हुनुहुन्छ, उहाँ चाहिँ सर्पमा एकदमै इन्ट्रेस्ट पनि राख्ने प्लस उपचार पनि गरिरहने भएको हुँदाखेरि अब उहाँले चाहिँ विशेष गरेर त्यहाँ गोरुसिङेमा आउने भनेको अलिकति माथिल्लो भेग प्युठानतिरबाट होइन अर्घाँची गुल्मी त्यता नजिक पर्नेहरू यता बुटोलतिर आइपुग्नुभन्दा अगाडि चाहिँ गोरुसिङे जाने गर्नुहुन्छ। त्यसले गर्दा त्यहाँ जाँदाखेरि अब उहाँले यति धेरै काम गर्नुभएको छ जनचेतना जगाउनको लागि पनि, सर्पको उपचार मात्र नगर्ने भएर गाउँघरमा जनचेतना जगाउने पनि काम गर्दा उहाँको कामको प्रचार अलिकति फैलिएको हुनाले अनि अब हस्पिटलमा फोन जान्छ पहिला अनि यस्तो यस्तो भयो भन्ने बित्तिकै उहाँले आफ्नो टिम तयार गरेर उताबाट बिरामी आउँदै गर्दा यताबाट एम्बुलेन्स पनि पठाएर अब त्यो सबै त्यहाँ चाँजो पाँजो मिलाएर त्यसरी गर्नुभएको छ, र उहाँले सेयर पनि गर्नुहुन्छ कहिलेकाहीँ हामीलाई यस्तो यस्तो गर्दाखेरि हामी समयमै पुगेकोले यतिजनाको ज्यान बचाउन सफल भइयो भन्दै, र यो चीजलाई चाहिँ अन्य अस्पताल अथवा उपचार केन्द्रले पनि अनुसरण गर्न सके एकदमै राम्रो।
1: अरूले अनुसरण गर्नको लागि पैसा आवश्यक पर्ने हो कि अथवा त्यस्तो खालको सोच विकास भएको जनप्रतिनिधिको आवश्यकता हो कि अथवा अस्पतालको जो नेतृत्वमा छ उसले ध्यान दियो भने चाहिँ बिरामी जाँदै गर्ने अनि अस्पतालले पनि एम्बुलेन्स पठाएर बाटोबाटै उपचार गर्दै आउने त्यो खालको अभ्यास गर्न सकिन्छ?
0: हजुर, यो चाहिँ सरले भने चाहिँ सबै चिजको भूमिका उत्तिकै हुन्छ है, जस्तो त्यहाँ उपचार गर्ने मान्छेहरूले डाक्टरहरू अथवा को हुनुहुन्छ स्वास्थ्यकर्मी उहाँले इन्ट्रेस्ट लिनु पर्यो, सरले भने चाहिँ अस्पतालले एम्बुलेन्स पठाउनलाई अब फेरि सबैमा त्यो सम्भव होला नहोला
1: किनभने हरेक पालिकाले त एम्बुलेन्सको व्यवस्था त गरेका छन्
0: तर अब कहिलेकाहीँ एम्बुलेन्स फेरि अरू बिरामीलाई पनि उठाउन गएको बेला अब खाली नहुने पनि भइदिन सक्छ होइन, अनि कहिलेकाहीँ अब सरले भने चाहिँ यी सबै चिजहरू उहाँहरूले इन्ट्रेस्ट लिनुभयो भने अब कुनै एउटा ठाउँकोले गरेछ भने पक्कै पनि अरू ठाउँमा गर्नलाई चाहिँ सम्भव भएकै कुरा हो भनेर चाहिँ हामी भन्छौँ, र मैले गर्ने कार्यक्रममा यो यसको इक्जाम्पल दिएर अन्य हस्पिटल अथवा उपचार केन्द्रहरूलाई पनि एकदमै मैले मोटिभेट गरिरहेको हुन्छु, प्रोत्साहन गरिरहेको हुन्छु कि यसरी हामीले उपचार गर्न सकियो, बाटोबाटै रेस्क्यू गर्न सकियो एन्टिभेनम सहित, अझ विशेष गरेर विषालुको फोटो सहित आउँछ नि त गाउँघरको त हस्पिटल आजकल, अहिले के सजिलो छ भन्दा व्हाट्सएपमा यो सर्पल टोके सर हामी आउँदैछौँ भनेर पहिले नै डाक्टरहरूलाई फोटो पठाइदिनुहुन्छ अनि म मलाई पनि कतिपय डाक्टरहरुले

0: उहाँहरू आउँदै हुनुहुन्छ, यो सर्पको पठाउनु भएको छ, यो कुन हो सर भनेर एउटा तयारी अवस्थामा रहन चाहिँ अहिले एकदमै सजिलो छ। पहिला चाहिँ आएपछि बल्ल के हो कसो चाँजो पाँजो मिलाउनु पर्थ्यो भने अहिले यो जस्तो करेतको आछ भने सर यो त करेतले नै टोकेर आएको रहेछ, अलिकति सावधानी गर्नु होला है, केयर गर्नु होला भन्ने बित्तिकै आउने बित्तिकै सबै चिजहरू रेडी गराएर राख्नु पाउनु भयो सलाइन पानीदेखि लिएर त्यो समय पाइन्छ। त्यसले गर्दा प्रविधिले चाहिँ यसलाई अलिकति सजिलो बनाइदिएको छ।
1: खाना पकाउने ग्यास आपूर्तिमा देखिएको समस्या अझै उस्तै समाधानका लागि सरकारवाला निकाय र मन्त्रालयबीच आज पनि छलफल भएको छ। आपूर्ति सहज गराउन राष्ट्रिय सभा अध्यक्षले सरकारलाई रूलिङ समेत गर्नुभएको छ। व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल थुनामै रहने जग्गा प्राप्ति सम्बन्धी कानून संशोधन गर्न सर्वोच्चको निर्देशनात्मक आदेश आएको छ। नेकपा र एमाले बीचको सहमति कार्यान्वयन गर्न बहुपक्षीय संवाद पनि शुरू भएको छ। 100 भन्दा धेरै स्थानमा सर्पदंश उपचार केन्द्र भए पनि औषधिको अभाव छ भने चाँडै पुग्ने गरी खरिद प्रक्रिया थालिएको सरकारले दावी गरेको छ। सोलखुम्बु दोलखा र सिन्धुपाल्चोकका नदीहरूमा आकस्मिक बाढ़ी आउन सक्ने चेतावनी दिइएको छ र विश्वमा सुस्त आर्थिक वृद्धिले युवा रोजगारविहीन हुने जोखिम बढ़ेको एक अध्ययनले देखाएको छ। जापानमा हुने विश्वकै ठूलो महिला म्याराथनमा नेपाल पनि सहभागी हुने भएको छ। हौस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 28 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सन्तोष गन्धर्व पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।
2: हजुरको रेडियो

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
2: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
1: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
2: त्यसो भए ध्यान दिएर सुन्नी।
3: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, यूएसजी भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, आईसीयू र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा पीसीआर सहितको प्रयोगशाला जस्ता सुविधा।
2: सुन्नु भए त
1: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
4: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
5: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
6: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: नवीकरणका लागि आवश्यक कागजातहरू:
6: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
5: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
6: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
5: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
6: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
5: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
6: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
5: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
6: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
5: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका, वडा नम्बर 5 को कार्यालय सुनारपानी रामेछाप।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू:
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू:
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98543-42555, 048-45-100 छ, इमेल sesinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्। डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा 1 पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
2: नवीकरणका लागि आवश्यक कागजातहरू
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
2: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ
3: रामेछाप नगरपालिका वडा नम्बर 9 को कार्यालय ल्याङल्याङ रामेछाप

0: रेडियो पाव घटना विषय को सशक्त संवाद
1: वृतान्त खनालजी म तपाईलाई कार्यक्रम रेडियो बारमा स्वागत गर्छु।
2: थ्याङ्क यू भुवनजी।
1: अब सन्दीप लामिछानेको फर्स्ट कप्तानीमा भएका ओडीआईको चाहिँ श्रृंखला हामीले हेर्यो भने 14 वटामा उनले 9 वटा हारेको, एउटा बराबरीमा र सकिएको, 4 वटा मात्रै जितेको यो बिर्सन लायक इतिहास रहेछ। तपाईँ वकालत गर्दै हुनुहुन्थ्यो, उहाँ जसरी कप्तानीबाट ब्याग भएर खेलबाटै बाहिरिएर फेरि फर्किने अवस्था आयो र तपाईँ वकालत गर्दै हुनुहुन्थ्यो, एउटा कुनै जर्नेलको फुली खोसिन्छ भने ऊ निर्दोष साबित हुन्छ भने फुलीसहित उसलाई पुनरागमन गर्नुपर्छ भन्ने वकालत गर्ने एउटा पात्र पनि हो। आज सन्दीपले फुली फेरि पाएका छन्। अब उनको त्यो फुलीको मान शान गरिमा कति रहन्छ होला, कति जोगाउँछन्?
2: गोपालजी, यस्तो छ, लामिछाने प्रुभन खेलाडी हुन्, जसरी हाम्रो निवर्तमान क्याप्टेन जति प्रुभ गरेका थिए
1: हजुर,
2: रोहित जसरी सम्मानजनक रूपमा क्याप्टेन्सीबाट अहिले स्टेप डाउन गरेका छन्, त्यति नै सम्मानजनक रूपमा सन्दीप लामिछानेले पुनरागमन गर्नुपर्छ भन्ने वकालत हजुरले भने जस्तै, र त्यो सत्य पनि हो, मैले गर्दै आएको पनि हो
1: हजुर।
2: सन्दीपको पहिलाको इतिहास र तथ्याङ्कले के भन्छ भन्दाखेरि, सन्दीप लामिछानेले आजसम्म खेलेका खेलहरूमा
1: हजुर
2: 72.22% खेलहरू जितेका छन्
1: हजुर।
2: उनले आफ्नो लिगसँग भएको
1: हजुर,
2: आफ्नो लिगमा भएको ओमान, युएई जस्तो टिमहरूलाई, त्यति मात्रै नभइकन, तपाईँलाई याद छ होला हामीले एउटा रोमाञ्चक गेम हेरेको थियौँ जहाँ चाहिँ नेपालले एकदम ऐतिहासिक जित हासिल गरेको थियो
1: हजुर,
2: 12 वटा मध्ये 11 वटा गेम जितेको भनेर
1: हजुर।
2: त्यस्तो गेममा पनि उहाँको पर्फर्मेन्स, उहाँको काबिलियत त्यसमा सबै देखिएकै थियो
1: हजुर।
2: सन्दीप लामिछाने सानो नाम होइन
1: हजुर,
2: यो किन सानो नाम होइन भन्दाखेरि, यसलाई क्रिकेटको मात्रै दृष्टिकोणले हेर्दाखेरि एउटा क्रिकेटर र कुनै पनि देशको क्रिकेटिङ टिमको क्याप्टेन हुनु आफैमा गर्वको विषय हो, तर सन्दीप लामिछाने भन्ने नाम ग्लोबल ब्रान्ड हो, र यो ग्लोबल ब्रान्डलाई हामीले अब अझै प्रमोट पनि गर्नुपर्छ,
1: तर ओडीआई को रेकर्ड हेर्यो भने चाहिँ, अब टी20 सहितले तपाईले भनेको डेटा सही छ, ओडीआई को रेकर्ड हेर्यो भने चाहिँ उनको कप्तानीमा नेपालले 14 वटा मेच खेलेको, त्यसमा 9 वटा हारेको, 4 वटा जितेको, एउटा चाहिँ नतिजाविहीन भएको, अर्थात यो हेर्यो भने त विनिङ पर्सेन्टेज हेर्यो भने त उनको नेतृत्वमा ओडीआई खेलेको हिसाबले त जम्मा विनिङ पर्सेन्टेज नेपालको 28% छ
2: हजुर। यस्तो छ, हामीले समग्र रूपमा हेर्नुपर्ने हुन्छ, तपाईँले भनेको ओडीआई को सिक हो, तर के अर्को एउटा तथ्याङ्क जोड्नुपर्ने हुन्छ हजुरको तथ्याङ्कमा भन्दाखेरि, हामी एज अ नेसन होइन, एज क्रिकेट एसोसिएसन अफ नेपाल, हामी कतिवटा वान डे इन्टरनेसनल गेम्सहरू गराउँछौ र कतिवटा टी20 गेम्सहरू गराउँछौ, हाम्रो टी20 गेम्सहरूको प्र्याक्टिस र इन्टरनेसनल एक्सपोजर एकदम धेरै छ
1: हजुर
2: होइन
1: हजुर,
2: अनि त्यसले गर्दाखेरि खेलाडीले टी20 फर्मेटमा खेल्नु र राम्रो पर्फर्म गर्नु त्यति नै स्वाभाविक पनि हो
1: हजुर
2: होइन। अब एज अ बलर मात्रै, एज अ खेलाडी मात्रै हेर्ने हो भने चाहिँ नि लामिछानेको आफ्नो रेकर्डहरू छ जुन नेपालमा कुनै पनि खेलाडीले आजसम्म बिट गर्न सकेको छैन
1: हजुर,
2: चाहे त्यो 50 विकेट होस् 22 म्याचेसमा लिएको, 100 विकेट 42 म्याचेसमा होइन, र उसको रिसेन्ट 150 विकेट जुन 73 म्याचमा लिएको छ, यो एकदमै सराहनीय छ, र यही सराहनीय डेटालाई चाहिँ नि हामीले रेस्पेक्ट गरेर उनलाई आज क्याप्टेन्सीको पोजिसनमा अथवा हिजो क्याप्टेन्सीको पोजिसनमा ल्याउनुपर्ने उसको पर्सनल पर्फर्मेन्सको आधारमा हो
1: हजुर,
2: र उसको लिडरसिप पनि एकदमै नराम्रो अथवा डेटा एकदमै चितलो चाहिँ नि छैन
1: हजुर, त्यस हिसाबले हामी आशा गर्न सक्छौ।
2: हो, एब्सोल्युटली एब्सोल्युटली, सन्दीप लामिछाने भन्दा बेटर अप्सन अहिले नेपाली क्रिकेटमा छैन।
1: धेरैले चाहिँ दिपेन्द्र सिंह ऐरी थिए, किन क्यानले त्यहाँ आँखा लाउन सकेन भन्ने पनि छ नि।
2: हजुरले भनेको दिपेन्द्र सिंह ऐरी एकदमै रुचाएको नाम पनि हो र एकदमै बढी होइन प्रचलित नाम पनि हो
1: हजुर,
2: तर दिपेन्द्र र सन्दीपमा एउटा सानो तात्विक भिन्नता के मात्रै छ भन्दाखेरि, सन्दीप पिक टु द ग्लोब भन्छ नि, उसले चाहिँ नि विश्व जगतसँग नेपालले खोजेको चिज अथवा नेपालले मागेको चिज माग्न सक्छ
1: हजुर,
2: क्याप्टेन भनेको उसको पर्सनल पर्फर्मेन्स त हो नि
1: हजुर,
2: तर उसको इन्टरनेसनल एक्सपोजर पनि हो, उसको लिडरसिप पनि हो होइन, र ओभरअल उसले कति कन्ट्रिब्युट गर्छ नट जस्ट टु क्रिकेट होइन
1: हजुर,
2: तर भोलिको दिनमा आउने क्रिकेटलाई पनि
1: होइन,
2: आजको उसको क्याप्टेन्सीलाई मात्रै होइन, भोलिको नेपालको क्रिकेटलाई परिचय दिन सक्ने क्षमता कतिको राख्छ भन्ने कुरा पनि, त्यसको पनि उदाहरण सन्दीप लामिछाने बन्न सक्छ
1: हजुर, तर अब नेपाल पछिल्लो समय चाहिँ एक दिवसमा अत्यन्तै खराब प्रदर्शनबाट गुज्रिरहेको छ, यसलाई लयमा फर्काउन त्यति चान्चुन्ने र सजिलो कुरा त छैन?
2: छैन, सन्दीपको हजुरले क्रिकेटिङ प्याटर्न, उसको लिडरसिपको प्याटर्न हेर्नुभयो भने ऊ एकदम अग्रेसिभली कम ब्याक गर्ने खेलाडी भनेर चिनिएको खेलाडी हो,
1: होइन?
2: उनले केही चिज गुमाएको छ भने त्यो चिज फेरि प्राप्त गर्नको लागि निरन्तर प्रयत्न गर्ने र प्रयत्नशील खेलाडी हो। र हामीलाई चाहिँ एज अ क्रिकेट फलोवर, एज अ फर्मर क्रिकेटको पदाधिकारी, हामीलाई के लाग्छ भन्दाखेरि सन्दीप आफ्नो स्ट्यान्डर्डमा हो र उसको क्याप्टेन्सीको स्ट्यान्डर्ड पनि उसले फिर्ता ल्याउँछ भन्ने लाग्छ मलाई।
1: उनीबाट हामीले गर्ने आशा के हो?
2: उनीबाट हामीले गर्ने आशा, तर हाम्रो आशाको दुईटा पाटो हुन्छ भोपालजी।
1: हजुर,
2: दुईटा पाटो के हो भन्दाखेरि उसले कति प्रयत्न गर्छ र त्यो प्रयत्नले कति भूमिका खेल्छ।
1: हजुर,
2: उदाहरणको लागि यदि खेलाडीलाई टेस्ट क्रिकेटमा अथवा वान डे क्रिकेटमा बलियो बनाउनु पर्यो भने उसलाई त्यही फर्म्याटको गेम दिनुपर्ने हुन्छ।
1: हजुर,
2: जस्तो लामो समयदेखि हामीले रेड बल क्रिकेटको माग गरिरहेछौँ,
1: हजुर,
2: होइन? अनि त्यो रेड बल क्रिकेट चाहिँ नि जैसा नाममा एउटा ट्रफी गर्ने भनेर पहिला निर्धारण पनि भएको थियो। यस्तो खालको एक्सपोजर हामीले दिइरह्यौँ भने खेलाडीले पर्फर्म गर्ने हो,
1: होइन? हजुर,
2: 50 ओभर्सको हामीले गेम दिइरह्यौँ भने त्यसमा मजासँगले खेलाडी परिपक्व हुन्छ, पर्फर्म हुन्छ, होइन? तर यदि एसोसिएसनले राइट भूमिका खेल्दिएन, उदाहरणको लागि यदि कोच चाहिँ हामीले T20मा फोकस भएको कोच ल्यायौँ तर 50 ओभर्समा फोकस नगर्ने कोच ल्यायौँ भने त्यसले प्रतिफल दिने त्यस्तै हो,
1: हजुर,
2: होइन?
1: हजुर,
2: टिमसँग टिम बनाउँदाखेरि क्याप्टेनको भूमिका कति रहन्छ, क्याप्टेनले टिमसँग कसरी करेस्पोन्ड गर्छ र कसरी उसले टिम बनाउँछ, त्यसमा चाहिँ नि अलिकति क्याप्टेनलाई स्पेस दियो भने आई थिङ्क त्यो स्पेस चाहिँ नि सन्दीपले पनि खोजिरहेको हो जस्तो लाग्छ मलाई।
1: तर अब नेपालको हुन त अब सन्दीपकै विस्फोटक बलिङबाट नेपालले यो तपाईँको टियुमा भएको खेलमा त हुन त अब नेपालमा त नेपालका सबै खेलाडी चम्किएकै देखिन्छन्, प्रदर्शन सन्तोषजनक छ, तर बाहिर गयो कि त्यो गरुडको अगाडि सर्प जस्तो लाग्ने। यो नामिबिया नेदरल्यान्डसँगको पछिल्ला कुल 4 खेल्ने हारेर फर्कियो, फर्म त साह्रै खराब छ नि बाहिरी देशमा, विदेशमा नेपालको ओडिआईमा।
2: यस्तो छ भोपालजी, यसमा चाहिँ नि पुरै दोष कुनै खेलाडी अथवा कुनै एसोसिएसनलाई लाउन मिल्दैन।
1: हजुर,
2: यद्यपि हामी कति विदेश जान्छौँ, जस्तो उदाहरणको लागि हामीले अमेरिकामा वर्ल्ड कप खेल्न जानभन्दा अगाडि अथवा क्वालिफायर खेल्न जानभन्दा अगाडि हाम्रो टेन्डेन्सी चाहिँ के छ भन्दाखेरि हामी 3-4 देशमा पहिला प्र्याक्टिस म्याच
1: खेल्छौँ।
2: त्यो प्र्याक्टिस म्याचले हामीलाई अलिकति कन्फिडेन्स दिन्छ र त्यो कन्फिडेन्सको आधारमा हामी वर्ल्ड कप खेल्छौँ।
1: हजुर,
2: हाम्रो गेमको एक्सपोजर कहाँ छ भन्दाखेरि हामी अझै पनि 10 वर्ष अगाडि पनि क्यानाडासँग क्रिकेट खेल्दा थियौँ, अहिले पनि क्यानाडासँग क्रिकेट खेल्दा छौँ। 10 वर्ष अगाडि हामी ओमानसँग क्रिकेट खेल्दा छौँ, अहिले पनि ओमानसँग क्रिकेट खेल्दा छौँ। हाम्रो अबको प्रयत्न चाहिँ के हुनुपर्ने हो भन्दाखेरि पाकिस्तानको ए टिमसँग, बी टिमसँग, होइन, अथवा चाहिँ न्युजिल्यान्ड, अस्ट्रेलियाको ए बी टिमसँग, होइन, यिनीहरूसँग खेल्न थाल्यो भने खेलाडीको एक्सपोजर बढ्दै जान्छ, होइन? र त्यो एक्सपोजरले चाहिँ ओभरअल परिपक्वता टिममा ल्याउँछ, बोलर भनौँ, क्याप्टन भनौँ, होइन?
1: हजुर,
2: होइन, ओभरअल परिपक्व नै त्यसमा ल्याउँछ। त्यसैले इट्स नट, यो टिम स्पोर्ट हो र टिम स्पोर्ट भन्दा माथि चाहिँ अझै इम्पोर्टेन्ट एसोसिएसनको भूमिका छ क्या यसमा।
1: हजुर,
2: एसोसिएसनले के गर्छ भन्ने कुरा चाहिँ एकदमै बढी नजिकैबाट हामीले हेर्न पर्ने।
1: तर हामी आफैले सन्दीपलाई हेऱ्यौँ भने उनी आफै फिटनेसबाट गुज्रिरहेका छन्, होइन? अब पछिल्ला खेलहरूमै उनी विकेट विहीन भएको अवस्था देखियो, 3 खेल खेल्दा त्यसमा उनी विकेट विहीन थिए, अन्तिम खेलमा त उनी प्लेइङ 11 समेत परेनन्, सम्भवत उनको जीवनकै यो पहिलो घटना पनि हुन सक्छ, मलाई त थाहा छैन, उनी प्लेइङ 11 यसरी खेल खेल्न गएर नपरेको पछिल्ला घटनाहरूमा, होइन? यो पनि त उनी आफैका लागि ओरी हुने विषय छ, उनी आफै फिट छैनन् भने कसरी कप्तानको भूमिका त्यो रूपले निर्वाह गर्न सक्लान्?
2: यो चाहिँ नि स्पोर्टिङ जगतमा पहिलोचोटि एकदम विशिष्टकृत खेलाडी टिममा नपरेको इतिहास होइन।
1: हजुर,
2: हामीलाई भारतमा क्याप्टेन रहेका सौरभ गांगुली प्लेइङ 11 नपरेको इतिहास हामीलाई थाहा छ।
1: हजुर,
2: होइन, त्यस्तै विभिन्न यस्तो कालखण्डहरू धेरैवटा क्याप्टेन्सीमा आएको छ। विश्वमा तपाईँलाई याद छ भने भारतका क्याप्टेन रोहित शर्मालाई चाहिँ एकदम ठुलो क्वेस्चन गर्न थालेको थियो, उहाँको फिटनेसलाई लिएर, उहाँको पर्फर्मेन्सलाई लिएर, होइन?
1: हजुर,
2: त्यसले यस्तो भूमिका, यस्तो कालखण्ड आइरहन्छ। तर रोहित शर्मा फर्केर फेरि वर्ल्ड कप जित्न पुगे,
1: हजुर,
2: होइन? सो यसले चाहिँ के गर्छ भन्दाखेरि यसले माइन्डसेट चेन्ज गर्नलाई पनि हेल्प गर्छ। अन्डर पर्फर्म गरिरहेको खेलाडीलाई अथवा चाहिँ नि पर्फर्म गर्न नसकेको खेलाडीलाई पहिला राम्रो खेलाडी अहिले पर्फर्म नगरेको अलिकति प्रोत्साहन पनि हुन्छ
3: हजुर.
2: र एउटा चिज क्रिकेटमा के भन्छ भन्दाखेरि त्यो इन्स्टिट्युसनल मेमोरी हुन्छ कि
3: हजुर.
2: यदि आज जस्तो जिम्बाब्वे भन्ने टिम हेर्नुहोस् भित्रमा वर्ल्ड कप पनि खेल्न नसक्ने क्वालिफाई पनि नगर्ने टिम होइन
3: हजुर.
2: त्योभन्दा अगाडि ऊ वर्ल्ड कप खेल्ने मात्रै होइन वर्ल्ड कपमा एकदम राम्रो पर्फर्म गर्ने टिमहरू मध्ये पर्थ्यो
3: हजुर.
2: उसले त्यो इन्स्टिट्युसनल मेमोरी वर्ल्ड कपसम्म कसरी पुग्ने भन्ने त्यो एसोसिएसनसँग इन्स्टिट्युसनल मेमोरी छ
3: हजुर.
2: उसलाई के चिज गर्यो भने त्यहाँसम्म पुगिन्छ भन्ने थाहा छ
3: हजुर.
2: र त्यसै गरी लामिछानेलाई क्याप्टन लामिछानेलाई थाहा छ उसले वर्ल्ड कप कसरी पुगेको हो उसको चाहिँ एक्सलेन्सको बाटो के हो उसले के गरिरहेको छैन र उसले पर्फर्म गर्न सकिरहेको छैन यो सबै चिज उसको इन्स्टिट्युसनल मेमोरीमा छ र यो सबै एक्सपिरियन्स र एक्सपिरियन्सकै आधारमा हामीले उसलाई क्याप्टन बनाएको हो नि त
3: होइन. तर विषय यसपटकको अब टिम कम्बिनेसनको पाटो हेर्नुहोस् न. अब टिम त फेरि अब एकदमै नयाँ अनुहार जुनियरहरू र सिनियरहरू बीचको तालमेल गराउनु छ. त्यो आफैमा ठुलो नेपालमा विगतमा हेडाक भएको टिम तपाईँको बोन्डिङ नमिलेका विषय बेला बेलामा आउने गर्थे. हेर्नुहोस् सिनियर र जुनियर बीचको चाहिँ तपाईँ कन्फर्टेसनको विषय
2: यस्तो छ. यसमा एक दुईवटा चिज हामीले के हेर्नपर्छ भन्दाखेरि टिम यङ चाहिँ छ होइन
3: हजुर.
2: तर यङ टिम हुँदै गर्दाखेरि पनि
3: हजुर
2: सन्दीपको मेजर भूमिका यसमा आउँछ
3: हजुर.
2: उसको जुन किसिमको आजसम्मको एक्सपिरियन्स छ जुन किसिमको आजसम्म उसको लर्निङ छ त्यसले गर्दाखेरि चाहिँ क्रिकेटमा एउटा साइकल भन्छ कि त्यो क्याप्टनसीको साइकल हुन्छ. यङ क्याप्टेन आयो अथवा चाहिँ नि ओल्डर क्याप्टेन भयो भने यङ क्याप्टेन आयो भने उसले ऊर्जा भर्छ
3: होइन.
2: ओल्डर क्याप्टेन आयो भने उसले एक्सपिरियन्स भर्छ. अहिले सन्दीप ठ्याक्कै पारस रिटायर हुने हुने बेलाको वखतमा जस्तो देखिन्छ जहाँ चाहिँ नि उसले अब पर्फर्म गरेन भने उसको करियर धेरै लामो एक्सटेन्ड हुन सक्दैन. त्यसैले उसलाई पर्फर्मेन्स प्रेसर पनि छ होइन. त्यसले गर्दाखेरि यसमा अलिकति हार्डवर्क पनि देखिएला अलिकति पर्फर्मेन्स पनि देखिएला भन्ने आश छ मेरो चाहिँ.
3: तर टिम बोन्डिङ मिलाउनु चाहन्छु नै कुरा छैन नि.
2: टिम बन्डिङमा दुईटा मान्छेको भूमिका एकदम इम्पोर्टेन्ट रहन्छ भूपालजी
3: हजुर.
2: यसमा क्याप्टेन र कोचको भूमिका एकदम इम्पोर्टेन्ट रहन्छ. तपाईँलाई याद छ भने बित्तमा हामीले एउटा अलिकति बित्तमा छोटो कालखण्डमा एकजना कोच आउनु भएको थियो मैले उहाँको नाम लिन चाहिँ
3: हजुर.
2: उहाँले चाहिँ टोटल टिमलाई तलमाथि गरिदिनु भयो कि
3: हजुर
2: होइन
3: हजुर.
2: अनि त्यसले गर्दाखेरि क्याप्टेनसँग उहाँको धेरै सल्लाह सुझाव पनि भएन धेरै करेस्पोन्डेन्स पनि भएन एकदम एक सुरको कोच हुनुहुन्थ्यो. उहाँले भनेको चिज एकदम मिलिटरी जसरी टप बटम अप्रोचबाट कोचिङ गर्नुहुन्थ्यो त्यसले गर्दाखेरि हामी एकदम अन्डर पर्फर्म गऱ्यौँ त्यो वर्ष
3: हजुर.
2: तर त्यसपछिको जुन कोच आए मन्टी देसाई
3: हजुर
2: मन्टी देसाई एकदम धेरै अकोमोडेटिभ थिए रोहितको सल्लाह लागि लिएर
3: हजुर.
2: एकदम धेरै करेस्पोन्ड गर्थे एकदम धेरै सल्लाह सुझाव लिन्थे त्यसले गर्दाखेरि टिम बन्नलाई सजिलो पनि भयो.
3: उनको त थिम नै थियो ह्याप्पी ड्रेस रुम.
2: ह्याप्पी ड्रेसिङ रुम होइन. यदि ड्रेसिङ रुम ह्याप्पी भयो भने चाहिँ नि होइन टिम पनि ह्याप्पी हुन्छ पर्फर्मेन्स पनि ह्याप्पी हुन्छ
3: हो.
2: तर एकदम रेजिमेन्टल कोच आइदियो उसैले भनेको जस्तो मात्रै हुनुपर्छ भन्ने कोच आइदियो भने त्यसको रिफ्लेक्सन पनि क्याप्टेनसीले टिममा चाहिँ देखिन्छ
3: हजुर. अब अहिलेको जगजार नाङ्गो सत्य के हो भन्दाखेरि नेपाली टिमको पर्फर्मेन्स सम्भवतः कप्तानकै पर्फर्मेन्स यो चित्त नबुझेर हेरफेर भएको छ. यसमा त दुई मत छैन हामीले लुकाउनु पर्ने कुरा केही छैन. भलै रोहितले गरेको योगदानका प्रति हार्सअप छ सबैले सम्मान गरिराखेका छन् यो इमिडिएट कप्तान र कप्तान बीच करेन्ट कप्तान बीचको यस्तो बेला चाहिँ ट्रान्जिसन हुने कुनै खालको मनमुटाव हुने सम्भावना खतरा कति हुन सक्छ यो चाहिँ
2: मलाई लाग्दैन रोहित त्यो माइन्डसेटको खेलाडी छन् भनेर.
3: तर उनलाई कप्तानीबाट हटाइएको त नेपालको पर्फर्मेन्स फितलो हो भनेर
2: होइन. यस्तो हो जेनरली हामीले बुझ्दाखेरि चाहिँ नि कुनै पनि एउटा व्यक्ति अथवा रोहितले पनि कसरी बुझ्नुपर्ने हुन्छ भन्दाखेरि अब हाम्रै देशमा हजुरले हेर्नुभयो भने पनि जेनरल फाइभ इयर्सको कार्यकाल धेरै जस्तो पोजिसनहरूमा हुन्छ
3: हो.
2: अनि रोहितले एउटा लामो समय क्याप्टेन्सी गरे होइन चार पाँच वर्षको उहाँको क्याप्टेन्सी रह्यो. टिमलाई फ्रेसनेस चाहिएको थियो होइन. फ्रेसनेस सहित अहिले अब बाहिर निस्किनुपर्ने छ टिम. त्यो फ्रेसनेस चाहिँ सन्दीपले ल्याउँछ भन्ने आशबाट आयो. तर हामीले हेर्नुपर्ने एरिया चाहिँ जस्तो क्याप्टेनबाटै हामीले आश गरेको चार पाँचवटा भूमिकामा छ. एउटा अब हजुरले अहिलेदेखि मापदण्ड बनाए पनि हुन्छ होइन. एउटा चाहिँ टी ट्वेन्टीमा यसले कसरी पर्फर्म गर्छ सन्दीपको पास चाहिँ टी ट्वेन्टीमा यो फाइभ पाँच होइन पाँचमा पाँच छ होइन थाइल्याण्डमा उसले त्यति नै राम्रो गरेको छ, चाहे त्यो देशभित्र होस् चाहे बाहिर होस्।
3: हजुर,
2: वर्ल्ड कप क्वालिफायरमा उसको एकदमै राम्रो पर्फर्मेन्स छ जहाँ हामीलाई रिक्वायर्ड छ।
3: हजुर,
2: अब क्वालिफायरको विन्डोहरू खुल्न थाल्छ होइन, त्यसमा पर्फर्म गर्नुपर्ने हुन्छ। त्यसमा सन्दीप पहिल्यैदेखि पर्फर्म गरिरहेको मान्छे हो।
3: हजुर,
2: ओडिआई रिजल्टमा हजुरले भनेको जस्तो एकदम फेरि ठ्याक्कै उल्टो छ, त्यसमा चाहिँ पर्फर्मेन्स एकदम अप टु द मार्क छैन।
3: हजुर,
2: सन्दीपको अर्को राम्रो पक्ष के हो भन्दाखेरि ट्याक्टिकल अग्रेसन भन्छ होइन, परेको बेलामा म्याच विनिङ पर्फर्मेन्स चाहिँ कहाँबाट ल्याउने होइन, कति बेला चाहिँ हामीलाई दुई तिनवटा विकेट चाहिएको छ, सन्दीपमाथि रिलाइ गर्दाखेरि उसले त्यो चिज ल्याएको छ।
3: हजुर,
2: अर्को सन्दीपको सबैभन्दा लार्जली यो एक्सपिरियन्सले के देखाउँछ भन्दाखेरि उसलाई प्रेसर जब जब परेको छ, ऊ प्रेसरमा वर्ल्ड कप खेल्न गएको, यो बिचमा अनेकन जीवनमा आयो, केही पनि यत्रो जीवनको पडाउलाई पार गर्दै उसले अहिलेसम्मको उसको प्रेसर ह्यान्डलिङ एकदमै राम्रो छ हो।
3: हजुर,
2: त्यसैले मेरो बुझाइ चाहिँ सन्दीप लामिछाने 8/10 क्याप्टेन हो होइन, 10 उसलाई 8 दिनुपर्छ भन्ने मेरो बुझाइ हो।
3: हजुर,
2: होइन, तर एट द सेम टाइम उसको अरू फ्याक्टर्सहरू पनि छ, उसको उमेर होला, उसले अहिले खेपिरहेको प्रेसर्सहरू होला होइन।
3: हजुर,
2: त्यसैले अहिले चाहिँ अब हजुरकै मिडियाबाट पनि म एउटा चिज भन्न चाहन्छु, यो बेला चाहिँ सन्दीपलाई सपोर्ट गर्ने हो, नेपाललाई सपोर्ट गर्ने हो सन्दीपलाई भन्दा पनि होइन।
3: हजुर,
2: एउटा राम्रो कन्डिसिभ सपोर्टिभ इन्भाइरोमेन्ट बन्न थाल्यो र हामीले देशभित्र चाहिँ इम्पोर्टेन्ट के हुन्छ भन्दाखेरि होम ग्राउन्डले चाहिँ कन्फिडेन्स दिन्छ, हामीले टियु ग्राउन्डमा ल्याएर युएई ओमानलाई खेलाउन थाल्यौँ भने हाम्रो खेलाडीहरूको पर्फर्मेन्स बेटर हुन्छ र ओहो पर्फर्म गर्न सकिने रहेछ भन्ने जुन त्यो आत्मबल बढ्छ नि, त्यो आत्मबल बढाउनु पर्ने चाहिँ जरुरत धेरै छ।
3: त्यसो हो, सबै राम्रो हुनेछ,
2: सब राम्रो हुन्छ।
3: तपाईँलाई धेरै धेरै धन्यवाद।
2: थ्याङ्क यू भोपालजी।
0: रेडियो पावर, घटना विषयको सशक्त संवाद।
4: हजुरको रेडियो 102.1 मेगाहर्ज।
5: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बाटी?
6: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
7: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ, साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैराछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
8: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892 र 0848403585, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
9: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
10: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
9: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
10: हप्तामा 10 घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तानाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
9: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
11: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क नम्बर 9844021369, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मन्थली, रामेछाप।
12: तपाईले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ। कहाँबाट ल्याउनु भयो दाजु?
13: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
12: हुर्केकै गिरिराज चल्ला 150मा?
13: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
14: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
13: विराज किसानको साथी,
14: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
13: प्रोप्राइटर जय मानन्दर, फोन 0485402349, 0485402353 र 98540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
15: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
16: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
15: नवीकरणका लागि आवश्यक कागजातहरू:
16: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
15: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
16: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
15: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
16: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
15: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
16: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
15: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
16: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
15: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
16: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।
15: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
16: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
15: नवीकरणका लागि आवश्यक कागजातहरू:
16: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
15: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
16: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
15: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
16: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
15: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
16: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
15: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
16: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
15: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका, वडा नम्बर 2 को कार्यालय, देउराली, रामेछाप।
17: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
15: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
17: जलवायु अनुकूलन र सहनशीलता: रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
15: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ: कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
17: फापर: यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
15: लट्टे मार्से: फलाम, क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
17: माटोको उर्वरा शक्तिमा सुधार: सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
15: आर्थिक आमदानी र आत्मनिर्भरता: आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
17: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 मेगा।
1: पानीको मुहान संरक्षण गरौ, भविष्य सुरक्षित बनाऊ।
2: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
2: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
4: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
5: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
3: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544।
5: 98472793। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
2: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
6: ल, के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
7: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
6: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142896610।
8: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
8: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेङ्गी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
8: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
8: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
8: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
8: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
8: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
8: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
9: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 6 को कार्यालय च्यास्कु रामेछाप।
8: हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने।
8: आगोका स्रोतहरू बन्द गर्ने।
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने।
8: भीड़भाड़मा भए नआत्तिने। भागदौड नगर्ने। बिस्तारै सुरक्षित स्थानमा लाग्ने।
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने।
8: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।
2: हावाहुरी चलेको बेला के नगर्ने?
8: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने।
2: बिजुलीको तार लत्रिएको छ भने नछुने।
8: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
8: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा मिनी संसद पनि भनिने संसदीय समितिमा सत्तापक्षकै सांसदहरू दुई कितामा प्रहरीको एकीकृत साइबर स्क्याम प्रतिकारी केन्द्र स्थापनाको विषय कहाँ पुग्यो?
1: चाँडो भन्दा चाँडो नेपाल सरकारबाट निर्णय गराएर सुरुवात हुन्छ भन्ने हामीले विश्वास लिएका छौँ।
0: नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफले र अन्तर्राष्ट्रिय प्रसंगमा अधीनस्थ वेस्ट ब्याङ्कमा दुई प्यालेस्टिनी परिवार आफ्नै घरभित्र घेराबन्दीमा। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
2: विनिता दाहालबाट समाचार सुन्नुहोस्। प्यालेस्टिनी दुई परिवार अझै पनि अधीनस्थ वेस्ट ब्याङ्कमा आइतबार उनीहरूको बस्तीमा प्रवेश गरेर बस्ती बसाल्न चाहेका इजरायलीहरूका कारण आफ्नै घरभित्र थुनिएर बस्न बाध्य भएका छन्। घटनास्थलमा सबैभन्दा पहिले पुगेका इजरायली सैनिकहरूले ती अतिवादीहरूसँगै प्रार्थना गरिरहेको दृश्य भिडियोमा कैद भएको थियो। वरिष्ठ इजरायली अधिकारीहरूले चिन्ता व्यक्त गरेपछि नाब्लुसको दक्षिणमा रहेको कुस्त्रा गाउँमा प्रवेश गरेकाहरूले बनाएको एउटा पाल हटाउन थप सुरक्षाकर्मी पठाइएको थियो। जेरुसलेममा रहेकी योलान्ड नेल भन्छिन्, बीबीसीलाई दिइएको भिडियो सामग्रीमा सुरक्षाकर्मीहरूले ठूलो समूहका बसोबास बसाल्न आएकाहरू विरूद्ध अश्रु ग्यास र स्टन ग्रेनेड प्रयोग गरेको देखाइएको छ। ती इजरायलीहरूले हालेका पालहरू हटाइएको छ। बीबीसीकी योलान्ड नेलको भनाई, प्यालेस्टिनी परिवारहरूले उनीहरूको पानी र बिजुली काटिएको र घरमा रहेको खाद्यान्नको भण्डार पनि क्रमशः सकिँदै गएको बताएका छन्। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले अमेरिकामा बालबालिकालाई दिइने खोप सम्बन्धी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनाले दशकौंदेखि उपलब्ध प्रमाणहरूलाई बेवास्ता गरेको भन्दै चिन्ता व्यक्त गरेको छ। यसै साता हस्ताक्षर गरिएको एउटा आदेशमा खोपहरूको संख्या घटाउन तथा दादुरा, हाँडे र रूबेला विरूद्धको संयुक्त खोपलाई तीनवटा छुट्टा छुट्टै खोपका रूपमा दिन आह्वान गरिएको छ। डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एथेनम गेब्रायसेसले यसबारे प्रमाणहरू पूर्ण रूपमा स्पष्ट रहेको र खोपहरू सुरक्षित भएको र ती खोपले अटिजम नहुने बताएका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनले रूसको नोभोरोसिएस्क बन्दरगाह शहरमा रहेको नौसैनिक अड्डामा आक्रमण गरेको बताएका छन्। उनले उक्त स्थानलाई ब्ल्याक सीमा रूसी नौसैनिकको अन्तिम बलियो पकड़ रहेको क्षेत्रका रूपमा व्याख्या गरेका छन्। उक्त क्षेत्रका रूसी अधिकारीहरूले रातभर भएका आक्रमणमा आवासीय भवनहरूमा क्षति पुगेको र दुईजनाको मृत्यु भएको बताएका छन्। मृत्यु हुने मध्ये एकजना 8 वर्षीय बालक रहेको बताइएको छ। यसैबीच रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसको स्याडो फ्लीटको हिस्सा भएको आशंका गरिएका जहाजहरूलाई रोक्ने युरोपेली संघको योजनाको प्रतिशोध स्वरूप युरोपेली जहाजहरू नियन्त्रणमा लिने धम्की दिएका छन्। उनले रूसी जहाजहरूको आवागमनमा लगाइने प्रतिबन्धलाई समुद्री डकैती र लुटपाटको संज्ञा दिएका छन्। र कोलम्बियाले सोमबार गएको भूकम्पमा ज्यान गुमाएकाहरूको सम्झनामा 3 दिनको राष्ट्रिय शोक घोषणा गरेको छ। भूकम्पमा फँसेका मानिसहरूको उद्धार प्रयास अझै जारी छ। विस्थापित मानिसहरूले आश्रयस्थल वा खुला आकाश मुनि दोस्रो रात बिताएका छन्। भूकम्पपछि अहिलेसम्म 100 भन्दा बढी परकम्प गएको बताइएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। मिनी संसद समेत भनिने संघीय संसदको एउटा समितिमा सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदहरूबीच वाद प्रतिवाद भएको छ। प्रहरीमा पोशाक खरिदमा भ्रष्टाचार भएको भन्ने उजुरीबारे छलफल गर्न आयोजित सार्वजनिक लेखा समितिको बैठकमा उनीहरू विभाजित भएका हुन्। गृह मन्त्रालयका सचिव तथा सशस्त्र र नेपाल प्रहरीका प्रमुखहरू पनि सहभागी बैठकमा आमन्त्रित गरिए पनि गृहमन्त्री उपस्थित भएनन्। शरद केसीले तयार पारेको यो रिपोर्ट सुनौ। रासोपाकै सांसदले उजुरीलाई गम्भीर रूपमा लिनुपर्ने र आरोप लागेका उच्च अधिकारीहरू छानबिनको टुङ्गो नलाग्दासम्म जिम्मेवारीबाट अलग हुनुपर्ने भनी राखेको धारणाले विवाद निम्ति आएको हो। रासोपा सांसद खगेन्द्र सुनारले गृह सचिव र प्रहरी प्रमुखहरूमाथि आरोप लागेकाले जिम्मेवारीबाट अलग हुन सुझाव दिए।
3: तत्काल छानबिन समिति गठन हुनु पर्यो। त्यो छानबिन समिति बन्दै गर्दाखेरि यो आरोप लाग्दै गर्दाखेरि नैतिकताको आधारमा आरोपित मान्छेहरू त्यो जिम्मेवारीमा बस्ने अधिकार हुँदैन। बदली लाएर बसेर मलाई छानबिन गर भन्न पाइँदैन। गृह सचिवको त्यो कुर्सीमा बसेर म माथि छानबिन गर्छ भनेर भन्न पाइँदैन।
0: राष्ट्रपतिका अरू दुईजना सांसदले नाम नलिएरै आफ्नै दलका सांसदको अभिव्यक्ति प्रति असन्तुष्टि जनाए। राष्ट्रपतिका सांसद विक्रम थापाले आमन्त्रित गृह सचिव र प्रहरी प्रमुखको मर्यादाको ख्याल गर्नुपर्ने भन्दै त्यस अनुसारको व्यवहार गर्नुपर्ने धारणा राखे।
4: यदि उहाँ दोषी हुनुहुन्छ, उहाँको इन्भल्भमेन्ट छ, कुनै पनि किनभने छैन, हामी को हो उहाँहरूलाई चाहिँ इज्जत सम्मान गर्ने? कानुनले नै चाहिँ उहाँहरूलाई चाहिँ दण्ड दिन्छ। तर सम्मान प्लिज, यो जमिर सबैको छ, कसैको मर्यादा, कसैको सम्मान र कसैको चाहिँ जतलाई जिगिरा होइन।
0: राष्ट्रपतिकै अर्का सांसद प्रेमलाल चौधरीले पनि समिति बनाउन आग्रह गरे, तर समितिले नै दोषी ठहर गर्न नहुने बताउँदै उनले भने,
5: यो अहिले टुङ्ग्याउने विषय होइन, उहाँहरूलाई डिरेक्टली हामीले आरोप लाउन मिल्दैन, उहाँहरूलाई प्रमाणित गर्ने हाम्रो निकाय होइन। सत्य तथ्य छानबिनका लागि उजुरी आइसकेपछि एउटा समिति गठन गरौँ, चाँडोभन्दा चाँडो यसलाई चाहिँ त्यो समिति मार्फत टुङ्ग्याउँ र सिफारिस गर्नुपर्ने लाइन अनुसार हामी जाउँ।
0: राष्ट्रपतिकै अर्का सांसद रुकेश रञ्जितले पनि आरोप प्रमाणित गर्ने निकाय आफूहरू नभएको बताए। राष्ट्रपतिकै अर्का सांसद गणेश धिमालले बैठकमा सहभागी उच्च अधिकारीहरूलाई आरोपित गर्ने उद्देश्य नरहेको बताए। आफू लक्षित जवाफ सुनेपछि अन्त्यमा सांसद खगेन्द्र सुनारले एक मिनट भन्दै समय लिएर आफ्नो असन्तुष्टि जनाए। उनले समितिका सभापतिलाई छलफल व्यवस्थित गर्न भन्दै अन्यथा आफू समितिमा नबस्ने बताउँदै बैठकबाट निस्किए। तत्कालै नेकपाका सांसद वर्षमान पुलले सांसद सुनारलाई लक्षित गर्दै आरोप लगाएर भाग्न नहुने टिप्पणी गरे। अर्को विषय, नेपाल प्रहरीले पछिल्ला वर्षहरूमा साइबर ठगीका घटना बढ्दै गएको पृष्ठभूमिमा एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र स्थापनामा जोड दिँदै आएको छ। तर प्रहरीले सो सम्बन्धी प्रस्ताव गृह मन्त्रालय समक्ष पेश गरेको लामो समय बितिसक्दा पनि त्यसमा उल्लेख्य प्रगति भएको देखिँदैन। यसै सन्दर्भमा हामीले नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेलाई उक्त केन्द्र स्थापनाको उपाध्यायताबारे सोधेका छौं।
6: पछिल्लो तीन वर्षको मैले डाटा अझै मैले क्लियर गरेर दिनु पर्दाखेरि साइबर स्क्याम तथा फ्रड तथा वित्तीय कसुरसँग सम्बन्धित 19,190 भन्दा बढी उजुरी साइबर ब्युरोमा मात्रै दर्ता भएको छ। नेपाल प्रहरीको 231 स्थानबाट चाहिँ यो मुद्दा दर्ता हुन्छ भनेपछि त्यहाँ अझै ठुलो अझै बढी संख्यामा छ त्यो सबै जोड्दा, र त्यो अब साइबर ब्युरोको मात्रै 2,08,19,00,000 बराबरको साइबर स्क्याम ठगी गरेको उजुरी प्राप्त भएको छ। त्यो 19,190 भन्दा बढी उजुरीमा र 8% मात्रै हारिमा रकम फिर्ता भएको हाम्रो रेकर्डहरूमा देखिन्छ, र यही अनुसारको अन्य उसमा गर्दाखेरि निकै ठुलो संख्यामा स्क्याम हुने ठगी हुने कुराहरू भइरहेको अवस्था छ। र त्यसले गर्दाखेरि अहिले भएको जुन सिस्टम छ, अहिले जुन हिसाबले अनुसन्धान भइरहेछ, त्यो मात्रै नभएर त्यसमा चाहिँ खास गरी नेपाल प्रहरीका अतिरिक्त सम्बन्धित बैंक, वित्तीय सेवा प्रदायक, टेलिकम सेवा प्रदायकलाई छिटासिटै सम्पर्क गर्नुपर्ने जुन झन्झट छ, जुन एउटा चाहिँ स्क्यामिङ गरेको पहिलो एक घण्टालाई गोल्डन आवर भन्छ, त्यो गोल्डन आवरकै उसमा चाहिँ धेरै खाताहरूमा गइसकेको अवस्थाले गर्दा खास गरी सामूहिक उत्तरदायित्व र जवाबदेता बनाउनलाई, त्यसै गरी एकल सम्पर्क बिन्दु स्थापना गर्नको लागि, साइबर स्क्याममा प्रयोग गरेर खाता रकम रोकाम गर्ने प्रणालीको विकास गर्न, त्यस्तै साइबर स्क्याममा प्रयोग भएका संचार तथा डिजिटल माध्यम निष्क्रिय बनाउनलाई, म्युल खाता तथा वालेटको पहिचान र रोका गर्नलाई, त्यसै गरी पीड़ित संरक्षण तथा रकम फिर्ता गर्नलाई, उहाँहरूलाई चाँडोभन्दा चाँडो दिगो कानून तथा संस्थागत संरचना विकास गर्नलाई, रोकथाम तथा जनचेतना अभिवृद्धि गर्नलाई पनि खास गरी यो हामीले सोचेका छौँ। त्यसै गरी धेरै पैसाहरू धेरै खाताहरूमा गइसकेको अवस्थाले गर्दा खास गरी सामूहिक उत्तरदायित्व र जवाबदेता बनाउनलाई, त्यसै गरी एकल सम्पर्क बिन्दु स्थापना गर्नको लागि, साइबर स्क्याममा प्रयोग गरेर खाता रकम रोकाम गर्ने प्रणालीको

0: अन्तर्राष्ट्रिय निकायसँग प्रभावकारी सूचना आदान प्रदान होस् भन्ने सन्दर्भमा हामीले यो नयाँ जुन यो कन्सेप्ट पेपर तयार गरेर तालुक गृह मन्त्रालयमा रिपोर्ट गरिसकेको अवस्था छ।
1: अब यो चाहिँ पर्याप्त हुन्छ भन्ने देख्नुहुन्छ तपाईँहरू?
0: धेरै हदसम्ममा यसले प्रभावकारिता रूपमा काम गर्न पायो, स्रोत साधन त्यही अनुसारको उपलब्ध हुन सक्यो भने असाध्यै प्रभावकारी हुन्छ। किनभने नेपालमा चाहिँ अब हामी प्रयास गर्दैछौँ, अब उता हेर्दाखेरि भारत लगायत विभिन्न देशहरूमा यो प्रभावकारी रूपमा सञ्चालन भइरहेको छ।
1: सोधेको भने नेपाल प्रहरीकै यो अनुसन्धानमा खटिने जति पनि स्रोत छ त्यहाँ चाहिँ यो विज्ञताको अनि संख्याको पनि अलिअलि समस्या छ भनेर केही जानकारहरू विज्ञहरू बताउनुहुन्छ। त्यस कारणले
0: त्यो सही कुरा हो, तर अब हामी त्यसमा त्यही अनुसारको म्यान पावरहरू राख्ने काम हुन्छ त्यहाँ, खास गरी रियल टाइम इन्फर्मेसन सेयरिङ होस्, क्राइम प्रिभेन्सन होस्, अन द टाइम एक्सन होस् तुरन्तै, र ट्रस्ट एन्ड कन्फिडेन्स बिल्डिङ होस् भन्ने सन्दर्भमा हामीले यो गर्न खोजेको हो। यसले मुख्य काम भनेको केन्द्रमा प्राप्त साइबर स्क्याम ठगी सम्बन्धी उजुरी दर्ता वर्गीकरण प्राथमिकरण गर्ने काम हुन्छ। यसमा उजुरी प्राप्त अनुसार सम्बन्धित खाता वालेट रकम प्रभावको तत्काल पहिचान र विश्लेषण गर्ने काम हुन्छ, र जुन सम्बन्धित ब्याङ्क वित्तीय संस्था भुक्तानी सेवा प्रदायक भुक्तानी प्रणाली सञ्चालक दूरसञ्चार सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायकसँग तत्काल समन्वय गरी कानून बमोजिम खाता रोका फुकुवा नम्बर सिम निष्क्रियता डोमेन आईपी ब्लक तथा लक प्रिजर्भेसन गराउने काम हुन्छ। स्क्याममा प्रयोग भएको बेनिफिसियरी एकाउन्टहरू हुन्छ, जुन म्यूल एकाउन्ट हुन्छ, वालेट डिभाइस सिम सेन्डर आईडी फिसिङ लिङ्क मालिसियस एप सोसियल मिडिया एकाउन्ट लगायतका माध्यमको पहिचान र अभिवृद्धिकरण र विश्लेषण गर्न सजिलो हुन्छ। यसमा सम्भावित पीड़ितलाई तत्काल एसएमएस कल वा अन्य माध्यमबाट सतर्क गराई थप रकम स्थानान्तरण रोक्न सहजीकरण हुन्छ। स्क्यामजन्य रकमको रोक्का फुकुवा प्रमाण सङ्कलन र अनुसन्धानका लागि पनि आवश्यक कागजात तयार गर्ने कार्यमा सजिलो हुन्छ। सम्बन्धित प्रयोग अनुसन्धान निकायलाई प्रमाण तथ्यगत र प्राविधिक विवरण हस्तान्तरण गर्न पनि सजिलो हुन्छ। यावत यसमा चाहिँ धेरै नै यसबाट बेनिफिट हुन्छ यदि यो हामीले ल्याउन सक्यो भने।
1: के जवाफ प्राप्त गर्नु भएको छ र कहिलेसम्म यो सुरु हुने देखिन्छ?
0: तालुक गृह मन्त्रालयबाट पनि यसलाई असाध्यै चाहिँ एउटा प्राथमिकतामा राखेर अगाडि बढेको मैले बुझेको छु। राष्ट्रिय ब्याङ्क लगायत ब्याङ्क वित्तीय संस्थाहरूमा पनि समन्वय गरेर पत्रचार गर्ने कामहरू भइसकेको भन्ने बुझेको छु। यसलाई चाँडोभन्दा चाँडो नेपाल सरकारबाट निर्णय गराएर सुरुवात हुन्छ भन्ने हामीले विश्वास लिएका छौँ, र त्यही अनुसार हाम्रो पहल पनि भइरहेको अवस्था छ।
2: नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफले साथी पवनराज पौडेलसँग कुरा गर्दै साझापखमा एकाध विषय संक्षेपमा। निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्ने विषयमा अध्ययन गर्न दुईवटा समिति गठन गर्ने निर्णय गरेको छ। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार दुईजना आयुक्तको संयोजकत्वमा बन्ने समितिहरूले आप्रवासी नेपालीको मताधिकारका लागि कानूनी एवं सूचना प्रविधिका क्षेत्रमा गर्नुपर्ने सुधारका सम्बन्धमा एक महिनाभित्र अध्ययन प्रतिवेदन पेश गर्नेछन्। कानूनी व्यवस्थाबारे अध्ययन गर्न आयुक्त गुरू प्रसाद बागले र सूचना प्रविधिको विषयमा अध्ययनका लागि आयुक्त राजीव सुब्बा संयोजकत्वमा समिति गठन गर्ने निर्णय भएको आयोगका प्रवक्ता भट्टराईले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ। राष्ट्रिय सभाले खाना पकाउने एलपी ग्यासको सहज आपूर्तिको व्यवस्था मिलाउन आज सरकारको ध्यान आकर्षण गराएको छ। खाना पकाउने ग्यास सहज रूपमा उपलब्ध नहुँदा सर्वसाधारण उपभोक्ताले शास्ति भोग्नु परेको आवाज उठेपछि राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सो विषयमा सरकारको ध्यान आकर्षण गराएका हुन्।
3: माननीय सदस्यहरूले शून्य समय विशेष समयमा बजारमा ग्यासको अभावका कारण जनताले भोग्नु परेको समस्या उठाइरहनु भएको छ, साथै जनस्तरबाट पनि व्यापक गुनासो सुनिमा आएकोले सहज रूपमा ग्यासको आपूर्ति तथा बिक्री वितरण गर्न गराउनका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यान आकर्षण गराउँदछु।
2: पछिल्ला केही साता यता आम उपभोक्ताहरूले खाना पकाउने ग्यास पाउन मुस्किल भइरहेको गुनासो गर्दै आएका छन्। अन्त्यमा नेपाल बाहिरको एउटा विषय। अधीनस्थ वेस्ट ब्याङ्कमा बस्ती बसाल्न आएका इजरायलीहरूले आइतबारदेखि दुई प्यालेस्टिनी परिवारलाई उनीहरूकै घरमा घेराबन्दी गरेर राखेका छन्। परिवारहरूले आफूहरूसँग भएका आवश्यक सामग्री सकिँदै गएको बताएका छन् भने मानव अधिकारवादी संस्थाहरूले अधिकारीहरूलाई हस्तक्षेप गर्न आग्रह गरेका छन्। बुधबार नाबलुस नजिकैको कुसरा गाउँमा उग्र यहुदीहरूको समूहसँग झडप भएपछि इजरायली सुरक्षाकर्मीहरू त्यहाँबाट पछि हटेको बताइएको छ। करिब एक दर्जन त्यस्ता बस्ती बसाल्न आएका इजरायलीहरू अझै त्यहाँ रहेका बताइएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
4: प्यालेस्टिनी घरधनीहरूले शुरूमा इजरायली सेनालाई घटनाबारे जानकारी गराएपछि घटनास्थलमा पुगेका सैनिकहरू बस्ती बसाल्न आएका इजरायलीहरूसँगै प्रार्थना गरिरहेको भिडियो सार्वजनिक भएको थियो। अबु रिदी र हसन परिवारहरूले सामाजिक सञ्जाल मार्फत सहयोगका लागि अपील गरिरहेका छन्। उनीहरूको पानी र बिजुलीको आपूर्ति काटिएको र घरमा रहेको खाद्यान्न पनि सकिँदै गएको

0: उनीहरूले बताएका छन्। यी पछिल्ला घटनाक्रमहरू बीच संयुक्त राष्ट्र संघका एक वरिष्ठ अधिकारीले मंगलबार न्यूयोर्कमा रहेको सुरक्षा परिषदलाई उनकै शब्दमा वेस्ट ब्याङ्क संकटको चरम सीमामा पुगेको छ भनेर बताएका छन्। अन्तर्राष्ट्रिय कानून अनुसार सबै इजरायली बस्तीहरू अवैध मानिन्छन्। बसोबास बसाल्न चाहने इजरायलीका चौकीहरू भने इजरायल सरकारको आधिकारिक अनुमति बिना स्थापना गरिएका हुन्छन्। प्यालेस्टिनी सुरक्षा क्यामेराले खिचेको भिडियोमा आइतबार साँझ बसोबास बसाल्न पुगेकाहरूले अबुरिदी परिवारको घर बाहिरको पर्खाल भत्काउँदै त्यसका ढुङ्गाहरू प्रयोग गरेर सड़क अवरूद्ध गरेको देखिन्छ।
1: यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबै

0: भी रात को 9 बजे।
1: हजुर को रेडियो 102.1 मेगा।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
3: गोलन्जोर गाउँपालिका वडा नम्बर 6 को कार्यालय बाँसेश्वर सिन्धुली। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामे छापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
3: हाम्रा विशेषताहरू:
2: 40% मात्रै डाउन पेमेन्ट,
3: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
3: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू:
3: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9845043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
3: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली।
4: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
5: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
4: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदै छ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
6: हजुर, रामेसाप मिर्सप एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
2: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
5: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेसाप मिर्सप एण्ड कोल स्टोर, रामेसाप अस्पताल जाने रोड, रामेसाप बजार, रामेसाप।
7: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
5: कहाँबाट हुनु नि, हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
3: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845-8573-65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक, कटरबोट, रामेछाप।

0: हजुरको रेडियो 102.1 MHz।
1: तन्ने पैसो कमाइएला भनेर 136 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
2: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिपसी गरेर मात्र विदेश जाउन त भन्यो नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
1: त्यही त। हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म कति खुसी छ हेर त।
3: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाऊ।
4: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
5: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848543998, 0848543998।
4: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
5: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
6: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
5: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
6: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
7: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
8: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
7: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
8: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
7: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
8: सम्पर्क नम्बर 0848541443, 98-63-023-422।
5: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
7: आफू पनि सुरक्षित बनौ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
5: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
7: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
5: जनहितका लागि दोरम्बा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
6: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
0: चिन्ता नगर्नुहोस्। तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
9: यहाँ हिंसा प्रभावित महिला बाल बालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
0: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
9: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
0: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
9: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
0: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
9: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
0: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
6: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
8: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
6: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
8: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
6: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
8: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475946 98692965998।
7: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
7: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
7: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
7: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
7: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
7: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
7: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनारपानी रामेछाप।
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
7: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
7: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
3: जनहितका लागि गोलमजुर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
8: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
9: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828। 98 27 87 82 प्रशंसा सोशल सुन चाँदी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप।
7: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
7: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
7: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
7: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
7: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
7: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
7: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 1 को कार्यालय गोठगाउँ रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको सूचना।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलाखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
1: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-11-30 सम्पर्क गर्न सकिनेछ।
2: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनौ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 6 को कार्यालय च्यास्कु रामेछाप।

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई आज राति ललितपुर स्थित निवास नजिकबाट प्रहरीले पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले श्रेष्ठलाई वैदिक गोपनीयता हनन सम्बन्धी कसुरमा उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौँ प्रहरी परिसरको संयुक्त टोलीले पक्राउ गरेको जानकारी दिनुभएको छ। पत्रकार श्रेष्ठ विरूद्ध काठमाडौँ प्रहरी परिसरले अदालतबाट पक्राउ पुर्जी लिएको थियो। श्रेष्ठ जनआस्था साप्ताहिक र जनआस्था .com का संचालक तथा सम्पादक हुनुहुन्छ। नेपाल सरकार मन्त्री परिषदको निर्णय बमोजिम एण्ड सेलको सीआर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन 2080 सार्वजनिक भएको छ। सुशासन, पारदर्शिता र नागरिकको सूचनामा पहुँच सुनिश्चित गर्ने सरकारको प्रतिबद्धता अनुसार उक्त प्रतिवेदन सूचना तथा संचार मन्त्रालयको वेबसाइट मार्फत सार्वजनिक गरिएको हो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आउँदोभयो 1 गते प्रदेश सभाबाट विश्वासको मत लिनुहुने भएको छ। नेपाली कंग्रेसले साउन 12 गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार उहाँले विश्वासको मत लिन लाग्नु भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रपाले परिणाम दिन नसके अर्को भदौ 23 आउन सक्ने चेतावनी दिनुभएको छ। राष्ट्रपाले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनताले दिएको जिम्मेवारी पूरा नगरे युवाहरूबाट राजनीति सम्भव नहुने रहेछ भन्ने भाष्य सिर्जना हुने बताउनु भएको हो। उहाँले जिम्मेवारी पूरा गर्न नसके केही वर्षभित्र युवाबाट रहर गरेर नहुने रहेछ भन्ने भाष्य बन्ने बताउनु भएको छ। नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेता जगन्नाथ थपलियालाई हटाउन अविश्वासको प्रस्ताव दर्ता भएको छ। थपलिया विरूद्ध बुधबार एमाले प्रदेश संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता भएको 18 जनाको हस्ताक्षरसहित दलको नेता परिवर्तनका लागि अविश्वास प्रस्ताव दर्ता भएको प्रदेश सांसद किरण थापाले जानकारी

दिनुभएको छ। पार्टीको निर्देशन बमोजिम बागमतीमा दलको नेता फेर्ने प्रक्रिया अगाडि बढ़ाइएको हो। कोशी प्रदेश सरकारबाट नेपाली कंग्रेसका मन्त्रीहरूले राजीनामा दिएका छन्। आज बसेको मन्त्री परिषदको बैठकपछि कोशी प्रदेश सरकारमा सहभागी चार मन्त्री र एक राज्यमन्त्रीले राजीनामा दिएका हुन्। एमाले नेकपा बीचको तीन बुधे सहमतिपछि गठबन्धन फेरि यससँगै कंग्रेस बाहिरिएको हो। सरकारले नौवटा पहाड़ी तथा हिमाली जिल्लाका प्रमुख जिल्ला अधिकारी सीडीओमा उप सचिव खटाउने निर्णय गर्दै नौजना सह सचिवको दरबन्दी कटौती गरेको छ। गृह मन्त्रालयको नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण अनुसार यसअघि सह सचिव प्रमुख जिल्ला अधिकारी रहने भोजपुर, खोटाङ, सल्यान, जाजरकोट, जुम्ला, रोल्पा, बैतडी, डडेलधुरा र अछाममा अब उप सचिवलाई पठाइनेछ। यससँगै अब 77 मध्ये 52 जिल्लामा मात्रै सहसचिव सीडीओ रहनेछन्। साथै सहसचिवको दरबन्दी रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उप सचिव खटाइने भएको छ। रामेछापमा नेपाली सेनाले बाढ़ी, पहिरो, आगलागी लगायतका विपदबाट हुन सक्ने जोखिम न्यूनीकरण तथा विपद प्रतिकार सम्बन्धी जनचेतना अभिवृद्धिका लागि एक दिने तालिम तथा नमूना प्रदर्शन गरेको छ। रामेछापको रामेछाप नगरपालिका 8 स्थित माथिल्लो बजारमा नेपाली सेना श्री खड्गदल गण रामेछाप ब्यारेकको आयोजना तथा रामेछाप नगरपालिका 8 को समन्वय र सहकार्यमा नागरिकसँग नेपाली सेना भन्ने मूल नाराका साथ तालिम सञ्चालन गरिएको हो। खड्गदल गणका सहसेनानी चन्द्रबहादुर बुढाको कमानमा खटिएको 14 जनाको टोलीले पाड़ी, पहिरो, आगलागी लगायत विभिन्न विपदका समयमा अपनाउनु पर्ने प्रतिकारका नमूना प्रस्तुत गरेको थियो। रामेछापका दर्जनौं स्थानमा नेपाल टेलिकमको टेलिफोन टिप्दैन। वर्षौं अघिदेखि टेलिफोन सेवा नपुगेका स्थानमा सेवा विस्तार गर्न आग्रह गरे पनि नेपाल टेलिकमले टेरेको छैन। स्थानीय नागरिक र जनप्रतिनिधिहरूको आग्रहलाई टेलिकमले व्यवस्था गर्दै आएको छ। रामेछापको सबै 8 पालिकामा कहीँ न कहीँ सेवाबाट वञ्चित रहेका नागरिकहरू छन्। टाढाको रिपिटर टावरसँगको सम्बन्ध घाम लागेको बेलामा टिपी हाले पनि बिहान बेलुका त्यस्ता गाउँ बस्तीहरू संचार सम्पर्कबाट विमुख हुनु परेको छ। मन्थली नगरपालिकाको भलुवाजोरको मसानटार क्षेत्र, उमाकुण्डको बान्ती, कुबकास्थली र गुन्देलको क्षेत्र, रामेछाप नगरपालिकाको देउराली, साङ्गुटार, रामपुर र हिमगंगाको केही क्षेत्र, लिखुतामा कोशीको दुरगाउँ केही क्षेत्र र गोकुलगंगाको केही क्षेत्रमा संचार सम्पर्क हुँदैन। जिल्लाका धेरै गाउँमा अर्को जिल्लामा रहेका रिपिटर स्टेशनसँगको सम्पर्कमा टेलिफोन सेवा चलाइएको छ, तर रिपिटर स्टेशनमा समस्या आउँदा त्यस्तो क्षेत्रमा रामेछापको टेलिकम पुग्दैन। सवारी दुर्घटना न्यूनीकरण तथा सड़क सुरक्षा कायम गर्ने उद्देश्यले रामेछाप प्रहरीले सञ्चालन गरेको लागू पदार्थ सेवन लापसे परीक्षणका क्रममा दुईजना चालक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रामेछाप, जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछाप र मन्थली अस्पतालको संयुक्त आयोजनामा मंगलबार बिहान 9 बजेदेखि दिउँसो 12 बजेसम्म मन्थली नगरपालिका 1 रामनारायण चोक स्थित सड़कमा सार्वजनिक सवारी साधनका चालकहरूको लापसे परीक्षण गरिएको थियो। परीक्षणका क्रममा लागू पदार्थ सेवन गरी सवारी साधन चलाएको पाइएपछि दुईजना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। पक्राउ परेका चालकहरूलाई प्रचलित कानून बमोजिम कार्यवाही गरी रामेछाप जिल्ला अदालतबाट थप अनुसन्धानका लागि म्याद थप गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा दोलखा जिल्लाको तामकोशी गाउँपालिका 2 डाँडा गाउँ बस्ने 37 वर्षीय सञ्जु कार्की रहेका छन्। उनी प्रदेश 301004-95-07 नम्बरको बसका चालक हुन्। त्यस्तै सिन्धुलीको कमलमा नगरपालिका 11 ठूलो 3 बस्ने 22 वर्षीय सुरेश मोक्तान पनि पक्राउ परेका छन्। उनी मधेस प्रदेश 03001-9938 नम्बरको ट्राक्टरका चालक रहेको प्रहरीले जनाएको छ। सिन्धुली जिल्ला तथा आसपासका क्षेत्रमा पछिल्ला केही सातादेखि बढ़ेको अत्याधिक गर्मी र तातो हावाको प्रभाव स्वास्थ्य क्षेत्रमा देखिन थालेको छ। गर्मीसँग सम्बन्धित विभिन्न स्वास्थ्य समस्या लिएर उपचारका लागि आउने बिरामीको संख्या उल्लेख्य रूपमा बढ़ेपछि सिन्धुली अस्पतालको भैरंग तथा आकस्मिक सेवामा चाप बढ़ेको छ। अस्पताल प्रशासनका अनुसार पछिल्लो केही साता यता दैनिक 400-500 जनासम्म बिरामी उपचारका लागि अस्पताल पुगिरहेका छन्। सामान्य समयमा आउने बिरामीको तुलनामा यो संख्या दोब्बरभन्दा बढ़िरहेको अस्पतालले जनाएको छ। बिरामीको संख्या अचानक बढ़दा बहिरंग सेवामा टिकट लिनेदेखि चिकित्सकसँग स्वास्थ्य परीक्षण गराउने सम्मका प्रक्रियामा सेवाग्राहीले लामो समय पर्खनुपर्ने अवस्था सिर्जना भएको छ।
ओखलडुङ्गामा खाना पकाउने ग्यासको अभाव देखाएर कालोबजारी हुन सक्ने भन्दै ग्यास डिलर तथा बिक्री केन्द्रको अनुगमन तीव्र पारिएको छ। केही उपभोक्ताबाट ग्यास सहज रूपमा नपाएको तथा किराना र खुद्रा पसलबाट महँगो मूल्यमा खरिद गर्नु परेको गुनासो आउन थालेपछि जिल्ला प्रशासन कार्यालय ओखलडुङ्गाले सदरमुकाम र मानीभन्ज्याङ क्षेत्रको ग्यास डिलर तथा बिक्री केन्द्रको अनुगमन गरेको हो। दोलखामा भएका दुई छुट्टा छुट्टै घटनामा दुईजना घाइते भएका छन्। जिल्लामा करेन्ट लागेर र बाँदरको आक्रमणबाट दुईजना घाइते भएका हुन्। निर्माणाधीन अप्पर तामाकोशी पाँचौं जलविद्युत आयोजनामा कार्यरत एक युवा करेन्ट लागेर गम्भीर घाइते भएका छन्। करेन्ट लागेर दोलखाको मेलुङ गाउँपालिका चार घर भए। तामाकोशी पाँचौं जलविद्युत आयोजनामा कार्यरत 35 वर्षीय गोपाल थामी घाइते भएका हुन्। उनलाई सोही आयोजनाको फलामका रड लगायतका सामानहरू गौरीशंकर गाउँपालिका आठ स्थित तुमी तार लैजाने क्रममा रडले बिजुलीको तारमा छुँदा करेन्ट लागेको दोलखा प्रहरीले जनाएको छ। घाइते थामीको काठमाडौँ स्थित कृतिपुर वन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सन्तोष कुमार खड्काले जानकारी दिनुभएको छ। उहाँका अनुसार घाइते थामीको शरीरको बायाँपट्टि भाग जलेको र अवस्था गम्भीर रहेको छ। उनलाई सिंहटीमा प्राथमिक उपचारपछि थप उपचारका लागि कैलाश एयरको हेलिकप्टरबाट काठमाडौँ लगिएको थियो। यस्तै दोलखाको बैतेश्वर गाउँपालिका छमा बाँदरको आक्रमणबाट स्थानीय परशुराम घिमिरे घाइते भएका छन्। बारीमा मकै खान आएको बाँदर धपाउने क्रममा बाँदरले आक्रमण गर्दा उनी घाइते भएको स्थानीयले बताएका छन्। सल्यानको वनगाड कुपिन्दे नगरपालिका एक अमरा नजिकै भेरी नदीमा जीप खस्दा दुईजना विपत्ता भएका छन्। विपत्ता हुनेमा दाङ बस्दै आएका हेमराज विष र सिद्ध कुमाख गाउँपालिका चारका खल बहादुर राणा रहेका जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। उनीहरू जीप धनी र चालक हुन्। सम्पत्ति शुद्धिकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश भएको छ। विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले व्यवसायी भट्ट र अग्रवाललाई थुनामा पठाउने आदेश गरेको हो। भक्तपुरमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ। भक्तपुर नगरपालिका आठका 28 वर्षीय मनिष सिंखाको कुटपिटबाट मृत्यु भएको मंगलबार राति भक्तपुर नगरपालिका चार मंगलाछे स्थित जनसेवा आधारभूत विद्यालय नजिकैको गल्लीमा भएको कुटपिटबाट उनी गम्भीर घाइते भएका थिए। घाइते सिंहको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भक्तपुर प्रहरीले कुटपिट गरी हत्या गरेको अभियोगमा भक्तपुर नगरपालिका तीन वंश गोपाल बस्नु 27 वर्षीय किशोर चौगुठीलाई पक्राउ गरेको छ। र अनाधिकृत तरिकाले ऋण प्रवाह गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोकका एक महिलालाई पक्राउ गरेको छ। प्रहरीले मंगलबार काठमाडौँको महाराजगंजबाट सिन्धुपाल्चोको त्रिपुरा सुन्दरी गाउँपालिका एक घर भई महाराजगंज बस्ने 41 वर्षीय नवीना गुरूङलाई पक्राउ गरेको। गुरूङले टप ग्लोबल इन्भेस्टमेन्ट प्राइभेट लिमिटेड नामको कम्पनीको आवरणमा अनाधिकृत तरिकाले ऋण प्रवाह गर्ने र ब्याज असुल्ने गरेको भेटिएको छ। हवस् त, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

घडीमा रातको 10 बजेर 18 मिनट गइसकेको छ। नमस्कार। बाहिर रात छिपिँदै गएको छ। गाउँघरतिर कतै स्याल कराएको आवाज सुनिँदै होला। सहरतिर गाडीका हर्नहरू सेलाइसकेका छन् होला। आकाशमा रातको जुन र ताराहरू पनि लुकामारी खेल्दै यो धरतीलाई निहालिरहेका छन् होला। हजुरको रेडियो 102.1 मेगाहर्ज्सको तरङ्ग होइन, रेडियो सेट अगाडि बस्नुभएका सम्पूर्ण आदरणीय श्रोता साथीहरू, अनि सँगसँगै हाम्रो आधिकारिक फेसबुक लाइभमा संसारको जुनसुकै कुनाबाट मोबाइल स्क्रिनमा आँखा ओछ्याएर बस्नुभएका मेरा प्यारा दर्शक होइन तथा श्रोता साथीहरूमा, अनि अनलाइनका अन्य माध्यमबाट सुनिरहनुभएका साथीहरूमा, म तपाईँको सुख दुःखको चौतारीको सहयात्री, तपाईँकै मुटुको ढुकढुकी श्रीराज महतको न्यानो रात्रिकालीन अभिवादन। यो सुनसान रातमा आकाशको जुनलाई हेर्दै सात समुद्र पारी होइन मरूभूमिको तातो कोठामा ड्युटीको थकाइ बोकेर मनमा उनी अर्थात आफ्नो मायालुको याद सजाइरहनुभएका मेरा परदेशी दाजुभाइ तथा दिदीबहिनीहरू, अनि नेपालमा तिनै छोराछोरीकै सुख र दीर्घायुका लागि भगवानसँग प्रार्थना गरेर भर्खरै ओछ्यानमा पल्टिनुभएका मेरा आदरणीय आमा बुबाहरू, तपाईँहरू सबैलाई यो रात्रिकालीन विशेष लोकडोहोरीको संगीतमय चौतारीमा हार्दिक स्वागत छ। परदेशमा टोलाएर आकाशको जुन र तारालाई हेर्दा कता कता नेपालमा रहेकी उनीले पनि यही जुनलाई हेरेर मलाई नै सम्झिरहेकी होलिन् कि भन्ने लाग्छ। अर्कोतिर आमा बुबाले फोनमा बाबु नानी धेरै दुःख नगर आफ्नो ख्याल राख भन्नुभएको त न्यानो बोली कानमा गुन्जिरहन्छ। आज यति बेला रेडियो सुनेर बस्नुभएका बुबा आमा र फेसबुक होइन अनि साथसाथै अन्य अनलाइनका माध्यमबाट फ्रिक्वेन्सीको माध्यमबाट सुनेर बस्नुभएका मेरा साथीहरूलाई स्वागत गर्न चाहन्छु। साथसाथै फेसबुक लाइभमा म्यासेज गरिरहनुभएका परदेशी साथीहरूलाई पनि जोड्न हाम्रो म्यासेज बक्स र कमेन्ट बक्स खुला भइसकेको छ है। अब आज कुन देश वा कुन जिल्लाबाट जुन र तारा हेर्दै आफ्ना आमा बुबा र उनीको यादमा टोलाइरहनु भएको छ फेसबुकमा म्यासेज गर्दै गर्नुहोस्। म तपाईँका भावनाहरू रेडियो र फ्रिक्वेन्सी होइन फेसबुक दुवैबाट संसारभर सुनाउन तयार छु। साथै यदि तपाईँ रेडियो सेटमा मात्र सुनिरहेको हुनुहुन्छ होइन मोबाइल प्रयोग गर्नुहुन्न अथवा मोबाइल प्रयोग गर्नुहुन्छ भने फेसबुकमा गएर हजुरको रेडियो सर्च गरी हाम्रो लाइभ भेटाउन सक्नुहुन्छ। त्यहाँ म्यासेज लेख्न सक्नुहुन्छ है। सुनिरहनु भएको छ भने सेयर पनि गरिदिनु होला। गाउँमा रहनुभएका तपाईँका आफन्तले पनि मोबाइल र रेडियो दुवैबाट यो कार्यक्रम सुन्न पाउनुहुनेछ अथवा विदेशमा रहेका आफन्तजनले सुन्न पाउनुहुनेछ। आजको यो हाम्रो रात्रिकालीन विशेष बसाइमा तपाईँहरू आफ्नो मनपर्ने गीतको नामसँगै आफ्ना आमा बुबा र उनीको लागि एउटा मिठो सन्देश पनि कमेन्ट लेख्नुहोस् है। म तपाईँका भावनाहरू लाइभमै पढेर सुनाउनेछु के। आउनुहोस् कार्यक्रमको सुरुवातमै एउटा गीत राखौँ। कार्यक्रमको सुरुवात गरौँ। मिठो गीत छ, मार्मिक गीत छ भनौँ न, मिठो भन्दा पनि मेरो बानी छ मिठो राम्रो सधैँ होइन भनिरहने बानी छ। यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु साउदी मलेसिया। कार्यक्रमको सुरुवात गर्न चाहन्छु गीत राखेर। यसमा आवाज दिनुभएको छ गोपाल नेपालजी र मुना थापाको आवाज मिलेको गीत लय गोपाल नेपालजी शब्द भक्त रोका मगरको रहेको छ। यति बेला तपाईँको माझ गीत।

एसिया युगेत तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेको छु। त्यति बेला कार्यक्रममा समाज दोहोरी अनिहरू भइराखेको छ। आवाजमा म श्रीटासमा छु। सधैँ हाँसेर अथवा रमाइलो तरिकाले कार्यक्रम चलाउने कोसिस गरिरहेको थियो भने आज केही भावुक पाराले होइन आफ्ना कुराहरूलाई तपाईँहरूको माझमा कम राखेर कार्यक्रम चलाउने सञ्चालन गर्ने कोसिस म गरिरहेको छु। लेख रचनाहरूलाई प्रायोरिटी दिनेछु यदि पठाउनुहुनेछ भने पनि हुन चाहे। त्यति बेला देश तथा परदेशका विभिन्न कुना काप्चाबाट मोबाइल हातमा लिएर फेसबुक स्क्रोल गर्दै हामीलाई पर्खिरहनुभएका अथवा म्यासेज गरिरहनुभएका साथीहरू पनि हुनुहुन्छ। रेडियो सेट नजिकै आएर रेडियोको भोल्युम अलिकति ठूलो पारेर सुन्दै पनि हुनुहुन्छ आमाबा दिदीभाइ होइन दिदीबहिनीहरू उमरीहरू त सुन्दै हुनुहुन्छ होला नि है। ठिक छ, कहिलेकाहीँ के हुन्छ भन्दाखेरि घर छोडेर हिँडेपछि मात्रै थाहा हुँदो रहेछ कि आमाको काख र बुबाको छहारी के हो भनेर। परदेशमा जतिसुकै महँगो एसीको हावा खाए पनि गाउँमा आमाले भुटेको मकै र बुबाले काट्नु भएको दाउराको न्यानोपन अगाडि सबै फिका लाग्छ होइन। आज रातको समयमा घरमा आमा बुबा कति बेला निदाउनु भयो होला, भोलि बिहानै फेरि उठेर मेलापात गर्नुपर्छ होइन। उहाँहरूको केही बुढेसकालको सहारा बन्नका लागि त आज हामी घर छोडेर यो बिरानो सहरमा झागै बसेका छौं होइन र के कस्छ। हाम्रो यो रात्रिकालीन कार्यक्रम केवल एउटा रेडियो कार्यक्रम मात्र होइन है, मैले सधैँ भनिरहेको छु हामी माध्यम बन्न चाहन्छौ भनेर भनिरहेको पनि छ। यो त देश परदेशमा छरिएर रहनुभएका सम्पूर्ण लोक संगीत प्रेमी श्रोता साथीहरूको एउटा साझा परिवार हो। यहाँ कतिपय साथीहरू एक्लोपन महसुस गरेर बस्नु भएको होला, तर सम्झिनुहोस् म यहाँ स्टुडियोमा तपाईँको साथी बनेर बसिरहेको छु, साथ दिइरहेको छु। तपाईँका सुख दुःखका कमेन्टहरूले नै मेरो यो रातलाई उज्यालो बनाउनेछन्। सो म्यासेजहरू पठाउनुहोस् ल, सन्देशहरू कार्यक्रमलाई सेयर गर्नुहोस्, लेख रचनाहरू केही लेख्नु भएको छ भने पोस्ट गर्नुहोस् पनि भन्न चाहन्छु, वाचन गर्ने कोसिस म गर्नेछु भन्दै यति बेला म्यासेजतर्फ लाग्न चाहन्छु। कर्णप्रिय केसी संगीत हुनुहुन्छ, रात्रिकालीन दर्शन नमस्ते। म चाहिँ कर्णप्रिय केसी संगीत घरदाङ तुलसीपुर हाल भारतबाट कार्यक्रम मजाले सुन्दैछ हेदाई सम्झिरहेको छु भन्नुहुन्छ, सबैमा सम्झन चाहन्छु भन्नुहुन्छ। घर परिवार साथीभाइ सबैमा सम्झना शुभरात्रि भन्नुहुन्छ। भावना मगरले पनि सम्झनु भएको छ हामीलाई, शुभरात्रि सबै साथीहरूमा भन्नुहुन्छ। मिलन घायल मुटु पनि आइसक्नु भएको छ, उहाँले पनि दोहा कतारबाट समाजै सम्झिँदै हुनुहुन्छ हामीलाई, सम्झिरहेको छु भन्नुहुन्छ, शुभरात्रि सबैमा भन्नुहुन्छ भने। शान्ति विशी पनि आइसक्नु भएको छ, म्यासेज पठाउँदै हुनुहुन्छ, उहाँले लेख्नु भएको छ रोल्पाबाट, शान्ति विशी हो सम्झना सबैमा भन्नुहुन्छ। त्यस्तै मिनु लम्तरी मगर हुनुहुन्छ, उहाँ पनि आइसक्नु भएको छ, सुन्दैछु है सम्झना सबैमा भन्नुहुन्छ। जुनिता चामलिङ राई हुनुहुन्छ, शुभरात्रि सबैमा भन्नुहुन्छ, सुन्दैछु है म पनि आइसक्यो भन्दनुहुन्छ। रमा सुनवार उदयपुर आइरहेको छ, उदयपुर घर हाल चाहिँ कुवेतबाट सुन्दैछु, सम्झना सबैमा है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। पुष्पा श्रेष्ठ पनि आइसक्नु भएको छ, म्यासेज पठाउनु भएको छ सन्दाजै। दादा नमस्ते, म सिन्धुलीबाट पुष्पा श्रेष्ठ हाल चाहिँ काठमाडौँदेखि कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। उहाँको घर सिन्धुली रहेको छ, अहिले काठमाडौँमा बसेर हामीलाई सुनिराख्नु भएको छ। घर परिवार मा अब भजन गीत समर्पण गर्न चाहन्छु भन्नुहुन्छ। साथमा जीवन साथी जीवन श्रेष्ठको लागि पनि मिठो सम्झना मिस्यो भन्छु भन्नुहुन्छ, मिस्यु होइन। ठिक छ, सम्झिनु भएको छ है पुष्पाजीले। जीवनजी सुन्दै हुनुहुन्छ भने मिस गरिराख्नु भएको छ, यति धेरै मिस गरिराख्नु भएको छ कि है तपाईँलाई बारुल्की लाग्न लाग्दैछ होला यति बेला त्यो विदेशको ठाउँमा काम गर्दा पनि कुक्क कुक्क गर्दै हुनुहुन्छ कि है। ठिक छ,
धन्यवाद उहाँलाई पनि. मनोज सुन्दास मान्छे विनाश हुनुहुन्छ, सम्झिराखेको छु है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. आरजे बालकृष्ण जलान मगर हुनुहुन्छ, नमस्ते सर, म पनि सुन्दैछु है रोल्पाबाट, राम्रो लाग्दैछ सम्झना सबैमा भन्नुहुन्छ. राम्रो लाग्दैछ र ओके ठिक छ, खुसी लाग्यो. यो शब्दहरू सुन्दा पनि मजा आउँछ कहिले काहीँ त, तर आज म कम बोलिरहेको छु जस्तो लाग्दैन. आज खेल ख्याल ठट्टा हाँसी मजाक कति गर्नु जस्तो लाग्यो सर, कस्तो लाग्दैछ मेरो आजको यो के भन्छ अवतार अवतार है. सरिका छेत्री पनि आइसक्नु भएको छ भन्दै हुनुहुन्छ, म पनि आएँ भन्दै हुनुहुन्छ उहाँले. हेलो नमस्ते हजुर, म पनि सुन्दैछु बैतडी घर, हाल चाहिँ इन्डियाबाट कार्यक्रम सुन्दैछु, सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ. लेख रचना छन् भने पठाउनुहोस् है फटाफट. म ओके तपाईँ सुन्ने जो जोले यति बेला सुन्दै हुनुहुन्छ एउटा लेख रचना पठाउनुहोस् न त यति बेला यो रात्रिकालीन विशेष बसाईमा. तपाईँहरू आफ्नो मनपर्ने गीतको नामसँगै आफ्ना आमा बुबा र उनीको लागि एउटा मिठो सन्देश पठाउनुहोस् न त, सुन्दै हुनुहुन्छ भने है लेख्नुहोस्, म तपाईँका भावनाहरू वाचन गर्नेछु. होइन भने अब एउटा लेख रचना पठाउनुहोस् न मेरी प्यारी उनीको लागि भनेर समर्पित भएर है. हिराबहादुर लगाई हुनुहुन्छ, उहाँ पनि आइसक्नु भएको छ बुटोलबाट, सुन्दैछु भन्नुहुन्छ. मौसम सफा छ है सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई विशेष रूपमा धन्यवाद. निर्मला मगर हुनुहुन्छ, जोरले दाजु सिमली तुनकन्याबाट निर्मला मगर हो, कार्यक्रम मजाले सुनिरहेको छु, सम्झना सबैमा है भन्नुहुन्छ. दामोदर ग्यावाली हुनुहुन्छ, कार्यक्रम मजाले सुन्दैछु है, म पनि आइसके दाई हजुरकै प्यारो श्रोता मुटुको डुकडुकी भन्नुहुन्छ. दामोदर ग्यावाली रुरुचार गुल्मीको मान्छे हाल भारतको केरला राज्यबाट सुन्दैछु भन्नुहुन्छ. हजुरको सम्पूर्ण युनिट र घर परिवार अनि साथीभाइ सबैमा बजङ्गीत समर्पण गर्न चाहन्छु भन्नुहुन्छ. दिपिका पूर्वछाने मगर हुनुहुन्छ, काठमाडौँबाट झोरले है दाई भन्नुहुन्छ. झोरले झोरले मलाई झोरले भन्दा पनि लासो लासो भन्न मजा आउँछ है. ठिक छ झोरले पनि झोरले है, कहिलेकाहीँ कुनै कुनै टोन नमिल्न सक्दो रहेछ क्या. मैले कुनै केही भनौँ न मलाई विशेष गरी साहित्यिक फिल्ड मलाई मनपर्छ, रुचि छ भनौँ न होइन, साहित्यिक फिल्ड अति नै मनपर्छ. त्यतातिर लगाव झुकाव पनि छ, किताबहरू साहित्यिक उपन्यासहरू गजल कविताहरू पढ्ने बानी पनि छ अनि वाचन गर्ने प्रयास छ. मलाई रोमान्टिक भन्दा पनि स्याड पाराका भावनाहरू साहित्य उपन्यासहरू होइन चाहिँ मेरो भोइसमा सुहाउँछ जस्तो लाग्छ. त्यही भएर म अलि स्याड स्याड पाराको होइन वाचन गरेर हालिरहेको पनि हुन्छु. कार्यक्रम चलाउँदा पनि रोमान्टिक पाराले गयो भने खोइ खासै यो भोइसले स्विट नगरेको कि जस्तो लाग्छ, स्विट नगरेको कि जस्तो लाग्छ. स्याड पाराले गयो भने मलाई पनि ओके ठिक छ जस्तो लाग्छ कि कसो भन्नुहोस् त है. धनगजमेर हुनुहुन्छ, प्यारो दादा खाना लिनुभयो हजुर भन्नुहुन्छ. धनुजी पनि आइसक्नु भएको छ, सुन्दै हुनुहुन्छ यति बेला. खाना भयो हजुरको भयो कि नै, एसएमएस गरेको छु, वाचन गरिदिनुहुन्छ वाचन गरिदिनु है भन्नुहुन्छ. ओके वाचन गर्दैछु. प्राविधिक मित्र घर परिवारमा मम्मी बाबा दाई भाइ बहिनी दाईहरूमा डबिन तामाङ, त्यस्तै गरेर नरगी सिंह मिन राज मगर, शङ्खलामा हिरा बहादुर लगाई, दिदी कविता बबिता मगर, साथीहरूमा शिला अधिकारी, युनिसा तामाङ, जेनिसा श्रेष्ठ अनुमगर, कुमार श्रेष्ठ, कृष्ण सुनवार, त्यस्तै गरेर वीरेन्द्र विष्ट, ईश्वर बस्नेत, राजघले मगर, विनिता छेत्री, अमिना सञ्जय बस्नेत अनि सम्पाली शेर्पा, त्यस्तै निशा श्रेष्ठ, हिमाली छेत्री, छेत्री कल्प निशा लामा, शुक्रराज रसाली, रामकुमार लिम्बू, रमेश गजमेर, रमेश कतानी, कविता कतानी, अविनाश मगर, अभिषेक कुमार धनुके, भुवन बराल, राम बराल, बेली अछामी, सुनिता सुनवार, राजु भुजेल, रमिला तामाङ, रूपसन आइगी, सबिना पोखरेल, लसुना कन्दुङमा लगायत सबैमा सम्झना छ भन्नुहुन्छ. म्यासेजलाई अलिकति छुट्याइदिए नरिसाउनु. हिराबहादुर लगाई हुनुहुन्छ, सर हजुर टिकटक चलेन भन्नुहुन्छ. मैले आज टिकटक लाइभमा आउन चाहिन, म आउन चाहिन है, मैले भन्दा पनि म आउन चाहिन हिराबहादुर चाहिँ, आज अडियो लाइभमा जाउन अब जस्तो लाग्यो. भिडियो लाइभ छँदैछ, अडियो लाइभमा म्यासेजहरू वाचन गर्न मन लाग्यो मलाई. यो
भावनामा डुब्न मन लाग्यो जस्तो लाग्यो, आनन्दसँग डुब्न मन लागेको छ, यो रातमा हराउन मन लागेको छ। त्यही भएर आएको छैन आज पनि भन्न चाहे। डम्बर ढुङ्गेल हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, मन्थली कठजोर घर भई हाल चाहिँ इन्डियाबाट, इन्डियाको दिल्लीबाट डम्बर ढुङ्गेल। खाना खानुभयो भन्नुहुन्छ, खाना भयो। शोभा थापा रोली राई सुमित यता सुनार किरात, तिम्रो दिलको राजा, तिम्रो कान्छी निरोज कार्की, सन्तोष छेत्री, सम्झना नेवा खड्की, त्यस्तै युनिसा थापा मम्मी बाबा लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ। ओके, धेरै म्यासेजहरू वाचन गरे जस्तो लाग्यो, म एकछिन म्यासेजलाई रोक्न चाहन्छु सन्देशहरूलाई। डम्बर ढुङ्गेल हुनुहुन्छ, लोकदोहोरी सुन सबैले सुन भन्ने भाका राखिदिनुहोस् ल प्लिज भन्नुहुन्छ, हजुरको जो आज्ञा राख्ने कोसिस गर्छु पनि भन्न चाहे। भन्न मन थियो मलाई सायरीहरू, तर अब खै मिल्दैन हो मैले लेखेका कुराहरू, किन किन यो रातको समयमा म कल्पनामा डुब्ने गर्छु, आकाशको जुन हेर्छु तिम्रो याद आउँछ, आकाशको जुन हेर्छु तिम्रो याद आउँछ। यति एउटा लाइन आयो, त्यहाँबाट अगाडि बढ्न सके त के रे, कम्प्लिट गर्नुहोस् न, मलाई पठाउनुहोस् यति भन्दै हुनुहुन्छ, सुन्दै हुनुहुन्छ भने म यति बेला गीत राख्छु, त्यसपछि वाचन गर्न आउँछु। ओके, यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु सुन सबैले सुन विष्णु माझी अनि मोहन खड्काको सुमधुर आवाजमा रहेको गीत तपाईँको माझमा यो राहतको समयमा राख्न चाहन्छु, त्यसपछि आउँछु रेडियो सुन्दै गर्नुहोला, म्यासेजहरू पठाउँदै गर्नुहोला है त।

Sanu listener, Atavasavai listener, Dimimiro Mutu, Dimimiro Savtako, Panayanunthyo, Marugit here, just to like some money. I know, no, Bavanama Dubna Kojibani, Bavanama Tayuna Kojibani, come on, come on, sir. I know, they Dubna Saksi just to like, sir, they were my Ali Ali Alka Matra, Dubne Priaskar, sir. पुरै डुब्यो भने मलाई त्यहाँबाट निक्लिन गाह्रो पर्छ जस्तो लाग्छ। मायामा परिसकेपछि चुर्लुम्मै परेको राम्रो हो कि डुबेको राम्रो हो जस्तो लाग्छ। ख्याल ठट्टामा परे पनि ठिक छ, ऊ मेरो भए पनि ठिक छ, नभए पनि ठिक छ भन्ने होइन। जमाना त यस्तै छ क्यारे आजकल, त्यो मेरो भए पनि हुन्छ, नभए पनि ठिक छ अब भन्ने खालको होइन। परिसकेपछि चुर्लुम्मा मायामा डुब्ने हो उस नै उनै सप्तको भन्यो जस्तो लाग्छ। कार्यक्रम यहाँ समेश देहोरी अनि अरू भइराखेको छ। आवाजमा म श्रीराज महा छु, साथमा तपाईँ हुनुहुन्छ यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ। म्यासेज पठाउँदै हुनुहुन्छ नि होइन, यसो स्क्रल गरिराख्नु भएको छ भने म्यासेज पठाइहाल्नुहोस्। हामी अडियो लाइभमा पनि छौँ फेसबुकमा, हजुरको रेडियोमा, रेडियो सेटबाट हामीलाई सुन्दै हुनुहुन्छ भने पनि सुनेर साथ दिनुहोस्। म्यासेज होइन, रेडियो त अब मोबाइल त होला, साथमा म्यासेजहरू पठाउनुहोस् आफ्नो उनीको लागि होइन। आकाशको जुन हेर्छु तिम्रो याद आउँछ, ताराहरूको चमकले मन झन् रुवाउँछ, बिरानो यो परदेशमा काट्नुपर्ने रात छ, खल्तीमा त पैसा होला तर कहाँ तिम्रो साथ छ। मिले त मिलन जस्तो लाग्छ मलाई त, कहिलेकाहीँ कहिलेकाहीँ यस्तो करौँ करौँ जस्तो लाग्छ, आँसु कवि भनौँ भनौँ जस्तो लाग्छ, तर खै आँसु कवि बन्न खोज्दा शब्दहरू नमिलेको जस्तो लाग्छ। रामकुमार लिम्बूले यति बेला म्यासेज पठाउनु भएको छ। हेलो हजुर, गुड इभिनिङ भन्नुहुन्छ। सेवाहरू म तेह्रथुम छथरबाट फेसबुक लाइभ मार्फत सुन्दैछु भन्नुहुन्छ। शुभरात्रि सन्देशहरू राख्नु पर्दा सुनिता लिम्बू, मिडिया प्रेमी राई अनिसा, जुनिता चामिङ राई, हरपल रोशनी, रमिला राई, कुमार यङहाङ लावती, रोसा भोटिया, मुना बस्नेत, कविता गतानी, सत्यकला इसारा, रञ्जना बहिङ राई, रमिला बान्तवा राई, अञ्जली श्रेष्ठ, मिडिया प्रेमी निमु शेर्पा, सानु सम्झना राजेश कुलुङ, पूर्वेली अन्जान सफल लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। गुरा सरोज सुसरालाई पनि सम्झिराखेको छ है भन्नुहुन्छ। कुमार श्रेष्ठ हुनुहुन्छ, आइसक्नु भएको छ, उहाँ नियमित सुन्ने गर्नुहुन्छ, मेसेज पठाउनु भएको छ। नमस्कार श्री सर, रात्रिकालीन अभिवादन, सन्चै हुनुहुन्छ सर, कार्यक्रम सुन्दैछु, दोलखा मार्गो घर भइयो हाल काठमाडौँ कलङ्कीबाट, कुमार श्रेष्ठ हो भन्नुहुन्छ। बज्ने भाका हजुरको लागि, परिवारको लागि, साथीहरू धनु गजमेर, सोमपाली शेर्पा, सरिता मोक्तान, लक्ष्मी खड्का, स्मृति मल्ल, निशा लगुण, सुश्रिता भुजेल, शर्मिला खड्का, मुना थापा मगर, कल्पना श्रेष्ठ लगायत सबैमा समर्पण गर्न चाहन्छु र सबैलाई माया सम्झना भन्न चाहन्छु भन्नुहुन्छ। त्यस्तै गरेर यति बेला राजेश कुलुङले पनि म्यासेज पठाउनु भएको छ। दर्शन भन्नुहुन्छ, सुन्दैछु, भोजपुर घर भइहाल्छ साउदीबाट, रामकुमार लिम्बू भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद, सबैमा सम्झना माया छ भन्नुहुन्छ। कोही कसैको याद आइराखेको छ यो रातको समय भने सम्झिनुहोस् है, म्यासेज पठाइहाल्नुहोस् वाचन गरिहाल्छु म। सरिता सानुले पनि म्यासेज पठाउनु भएको छ। दैलेख घर भइहाल्छ इन्डियाबाट, सरिता विश्वकर्मा भन्नुहुन्छ। घर परिवार सबैमा सम्झेको छु है भन्नुहुन्छ, सबैलाई माया छ भन्नुहुन्छ। उहाँ जो जो यति बेला सुन्दै हुनुहुन्छ भने होइन, दैलेखबाट कोही कसैले सुन्दै हुनुहुन्छ भने सरिताजीले सम्झिराख्नु भएको छ भनेर सुना।

मात्रै आऊ, म सरकार बनाउँछु भन्नुहुन्छ। तिमीलाई जे मिलाउनु पर्छ साथी मिलाउँछु, जसरी तसरी पनि गतिलो कुर्सी दिलाउँछु। मैले बाहेक अरू कसले बुझ्न सक्छ तिम्रो कुरा, आऊ साथी यतै आऊ, म सरकार बनाउँछु भन्नुहुन्छ है। परिस्थिति देश होइन लेख्दै हुनुहुन्छ, ठिक छ। गजलको लागि अथवा यो मुक्तको लागि विशेष रूपमा धन्यवाद। म त लेख रचना कविता मुक्तक लेख्न राति आँखाले काम गर्दैन सर भन्नुहुन्छ। यस हजुरले माया गरेर सुनेर साथ दिइराख्नु भएको छ हिराबहादुरजी, त्यो नै ठूलो कुरा हो मेरो लागि, हाम्रो लागि होइन र ननस्टप एक घण्टा सुन्नुहुन्छ, म्यासेज पठाउनुहुन्छ, यो नै ठूलो कुरा हो जस्तो लाग्छ। कपिला बुढा थुकिनुहुन्छ, बेतालीबाट सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ। सरिका छेत्री हुनुहुन्छ, म रुन्छु जति रोए नि हजुर, नरुनु होला है भन्नुहुन्छ। कहिले आँसु सुकेर रोए, कहिले मुटु दुखेर रोए। सुन्नुहोस् है, उहाँले पीडा पोख्दै हुनुहुन्छ जस्तो लागिरहेको छ। भन्दै हुनुहुन्छ सुरुवातमै, म रुन्छु जति रोए नि हजुर, नरुनु होला है भनेर भन्दै हुनुहुन्छ। कहिले आँसु सुकेर रोए, कहिले मुटु दुखेर रोए, हिँड्दै जाँदा ठेस लाग्यो, कहिले शिर झुकेर रोए। कहिले आँसु सुकेर रोए, कहिले मुटु दुखेर रोए, हिँड्दै जाँदा ठेस लाग्यो, कहिले शिर झुकेर रोए। रुदा गलेर थाक्न पाइन, कहिले भाग्य थुकेर रोए। कहिले आँसु सुकेर रोए, कहिले मुटु दुखेर रोए, हिँड्दै जाँदा ठेस लाग्यो, कहिले शिर झुकेर रोए। रुदा गलेर थाक्न पाइन, कहिले भाग्य थुकेर रोए। रुवाईको त ठेगानै छैन, जहिले रुए पनि लुकेरै रोए। रुवाईको त ठेगानै छैन, जहिले रुए पनि लुकेरै रोए भन्नुहुन्छ सरिका छेत्रीले। पठाउनु भएको यो भावना राम्रो छ। रुँदाखेरि सकभर नरुनु भन्छन्, तर मनका भावनाहरू कहीँ न कहीँ त पोख्नुपर्छ होइन। त्यही भएर रुँदाखेरि एकान्तमा गएर रुँदाखेरि राम्रो भन्छन्। शत्रुले देख्यो भने हाँस्छन् रे, आफन्तहरू खुसी हुन्छन् रे होइन, गीतै छ नि होइन र जति रुनु परे मेरै काखमा रौसानु भन्ने होइन, एक्लै रुँदा राम्रो जस्तो लाग्छ। मैले त भन्ने गरेको छु, आँखालाई सुक्खा पनि धेरै सुक्खा पनि काम छैन, एक दुई थपा आँसु चाहिन्छ। शरीरलाई स्वस्थ बनाउन कहिलेकाहीँ होइन नाच्नु पनि पर्छ, गाउनु पनि पर्छ, एक्सर्साइज पनि पर्छ। अनि मैले भन्ने गर्छु, हाँस्नुहोस् रुनुहोस् रमाउनुहोस्, स्वास्थ्यको लागि फाइदा गर्छ भनेर भन्ने गरेको छु। क्यारे रोमन मोक्तान तामाङ हुनुहुन्छ, हेलो हजुर, रात्रिकाली नमस्ते भन्नुहुन्छ। हासो फ्याफुला भोजपुर जेनजी भोजपुर घर भई आज सात समुद्र पारीबाट कार्यक्रम मजाले सुन्दैछु। रात्रिकालीन सन्देश राख्नुपर्दा हजुरको लागि, भोजपुरमा रहनुहुने घर परिवारमा धेरै सम्झना, अनि साथीहरूमा मन्त्री आखा राई, आकाश राई, सुरज राई तुम्छ, राजविरही काइला, एक्सन विराज राई, वरुण चञ्चल राई, हिमा राई, युनिसा तामाङ, त्यस्तै गरेर सपना तामाङ मोक्तान, भाउजू कल्पना तामाङ, भूमिका राई, सानु कमला, फुचियम कला कुलुङ, सरस्वता पोखरेल, रानी राजकला, रञ्जना बहिङ राई लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ। दुखेको मन हुनुहुन्छ, उहाँले पनि केही लेख्नु भएको छ। देश जलेर खरानी भएको छ, गरीब दुखीको नाम बेची राजा कोही रानी भएको छ। बनाउँछ यो देश स्वर्ग झैं भन्नेहरू नै आज आफै सिंहदरबारभित्र हराएको छ। फेरि वाचन गर्छु, देश जलेर खरानी भएको छ, गरीब दुखीको नाम बेची राजा कोही रानी भएको छ। बनाउँछु यो देश स्वर्ग झैं भन्नेहरू नै आज आफै सिंहदरबारभित्रै हराएको छ। खै विश्वास पनि कसलाई गर्नु, यहाँ देश बनाउनेहरू नै भ्रष्टाचारमा

दुखेको मन साँच्चै हजुरको मन दुखेकै रहेछ होइन, धेरै दुखेको रहेछ। यस्तो अरे के पक्कै पनि हामी ठूला ठूला सपना देख्छौँ जुन पूरा गर्न कठिनाइ हुन्छ, प्राय त असम्भव नै हुन्छ, तर सपना देख्नु पनि पर्छ भन्छन्। तर आफू देखेर एक्लै होइन तम्सिनु केही गर्छु भनेर अगाडि बढ्नु ठिक ठिकै हो जस्तो लाग्छ, तर सबैलाई सपना देखाएर अगाडि बढाउनु अनि पूरा गर्न नसक्नु भनेको चाहिँ त्यो आशा देखाए जस्तो होइन हुन्छ जस्तो लाग्छ। त्यस्तै भएको हो कि जस्तो भ्रष्टाचारहरू त विभिन्नहरू भइराखेका छन्, यो कानुन फितलो छ हो हाम्रो देशमा कानुन, या हत्या हिंसा बलात्कार होइन भइरहेका छन्। अनि साथसाथै अब यहाँ मान्छे बेच्नेदेखि लिएर विभिन्न चिजहरू यहाँ भइरहेका हुन्छ, त्यो एकदम कडा स्ट्रिक्ट कानुन भइदियो भने चाहिँ यसो डराउनु के, त्यो गल्ती गर्नु अगाडि मान्छे डराउनु डरायो भने ठिक हो जस्तो लाग्छ होइन। एकताल सोचोस् कि ओहो यो मैले गल्ती गर्नुहुन्न है भन्ने खालको त्यो छैन यहाँ होइन। यहाँ नेता नेताहरू बिच्ने एक आपसमा या फेसबुकमा सामाजिक सञ्जालमा एकलाई एकले अर्कोलाई तथानाम गाली गरिरहेका हुन्छन्, के भनिरहेका हुन्छन् होइन, यसो गर्छु उसो गर्छु भनिरहेका हुन्छन्। जनता त जनता भइहाल्यो नि होइन, यस्तो छ। धेरै कुरा गर्न आउँदैन मलाई होइन, म फेरि बहकिन थाल्छु विभिन्न चिजमा, त्यही भएर यहीँ रोकेँ। अनिता हुनुहुन्छ, शुभरात्रि सबैमा भन्नुहुन्छ, छुची फुची पनि हुनुहुन्छ, रहरै रहरको संसार मेरो पनि त छ, मुटुभरिको प्यार मसँग पनि त छ, तिमीलाई मेरै हो भन्न त नपाउला, माया गर्ने अधिकार मेरो पनि त छ भन्नुहुन्छ। रहरै रहरको संसार मेरो पनि त छ, मुटुभरिको प्यार मसँग पनि त छ, रहरै रहरको संसार मेरो पनि त छ, मुटुभरिको प्यार मसँग पनि त छ, तिमीलाई मेरै हो भन्न त नपाउला, माया गर्ने अधिकार मेरो पनि त छ, माया गर्ने अधिकार मेरो पनि त छ भन्नुहुन्छ। दोलखाबाट सम्झिरहेको छु, सम्झना सबैमा भन्नुहुन्छ, विनिता छेत्री बिनु हुनुहुन्छ, पक्कै पनि कहिलेकाहीँ यस्तो मोड आउँछ होइन, यस्तो मोड आइदिन्छ कि, यस्तो माया बस्छ, प्यार हुन्छ, संसार उही सम्झिन्छ होइन, तर कहिलेकाहीँ पाइँदैन है। त म त्यतातिर पनि बहकिन्न, आज म कन्ट्रोलमा छु, कन्ट्रोल राज कन्ट्रोल, आज कन्ट्रोल गर भन्दैछु म, आज मेरा शब्दहरू कम राखिरहेको छु। मिना सेन्चुरी हुनुहुन्छ पाटनबाट, रामी छापमा हुनुहुने मम्मीलाई धेरै सम्झना भन्दै, मिल्छ भने चिनै मिलेन भन्ने भाका राखिदिनुहोस् ल भन्नुहुन्छ, चिना नमिलेको होला होइन मिना सेन्चुरीजी, चिना मिल्नुपर्छ, चिना नमिले पनि मन मिल्नुपर्छ, एकअर्कामा विश्वास हुनुपर्छ, त्यही भएपछि पुग्यो क्या। यहाँनिर त विभिन्न मलाई किन पेसिमिस्टिक भन्न बाध्य बनाउँछन् हो यो सम्बन्धको, जब जब सामाजिक सञ्जाल फेसबुक हेर्छु त्यहाँ पनि होइन विभिन्न कुराहरू आउँछन् हो, सबैदेखि टाढा भएर बस्यो भने मात्र हो जस्तो लाग्छ सम्बन्धमा विश्वास आउने होइन। यहाँ झुट यति यति सस्तो झुट बोलिन्छ कि, यस्तो झुट बोलिन्छ कि होइन, झुट बोल्नदेखि डराउँछन्। अब चिना मिल्नु पर्दैन मेरो हिसाबले, चिना नमिले पनि हुन्छ, तर मन मिल्नु पर्यो, एकअर्कामा विश्वास दिनु पर्यो जस्तो लाग्छ, एक अर्कालाई विश्वास गर्न सक्नु पर्यो, चाहे जस्तो सुकै परिस्थिति कठिनाई परिस्थिति आओस् हामी लड्छौँ सङ्घर्ष गर्छौँ, साथ एकले अर्कालाई साथ दिन्छौँ भन्ने एकअर्कामा समझदारी विश्वास भयो भने मात्र सम्बन्ध टिक्छ जस्तो लाग्छ। मैले देखेर भनेको, भोगेको त छैन यसले भोग्नुपर्छ भन्ने खालको होइन, देखेर पनि भन्न पाइन्छ जस्तो लाग्छ। पछिल्लो समय तपाईँ रिलेसनसिपमा हुनुहुन्छ, टाढा टाढा हुँदै जानुभयो भने त्यहाँनिर सक्यो, त्यस्तो पनि भएको छ खै, त्यस्तै घटनाहरू प्राय जस्तो आइराखेको हुन्छ सामाजिक सञ्जालतिर, विभिन्न साथीहरूले सुनाइराखेको हुन्छ होइन, यस्तो त्यस्तो भनेर मायाका कुराहरू पनि सुनाउँछन् मित्रहरू मराहरूले माया।

प्रेमका कुरा कामीहरू कमै सुनाउँछन्, प्राय झुट होइन यस्ता यस्ता सुनिन्छ। खै के भएको हत तरिकालाई ठिक छ, त्यतातिर पनि नजाउँ, धेरै बहकियो जस्तो लाग्यो तपाईँको यो कुरामा चाहिँ। म निर्मला थिङ हुनुहुन्छ, श्रुदाय नमस्ते, कार्यक्रम सुन्दैछु। परदेशीको परदेशी मुटुको टुक्रा डबिन तामाङलाई मिठो सम्झना भन्दै गीत सुनाउन चाहन्छु, मिल्छ भने प्रकाश सपुतको यस्तै छ कहानी परदेशीको भन्ने गीत राखिदिनुहोस् न, बजाइदिनु पर्यो। पानी फ्रिजको हावा एसीको यस्तै छ कहानी परदेशीको भन्ने भाका राखिदिनुहोस् ल, विशेष उनीलाई धेरै मिस गरिराखेको छु भन्नुहुन्छ, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। ठिक छ, मलाई मिना सेन्चुरीले पठाउनु भएको गीत एकछिन हाजिर हो कि, हिजोको बसाइमा मैले यो गीत राखेको थिएँ, मैले उहाँको गीतलाई प्राथमिकता दिएँ, नरिसाउनुहोस् ल पनि भन्न चाहेँ। 11:01 गइसकेको छ, मैले भने नि म अलिकति टाइमसँग चल्दिनँ होइन, टाइम चाहिँ मसँग चल्नुपर्ने हो कि जस्तो लाग्छ, यस्तै छ कहानी परदेशीको। ठिक छ, निर्देश खेल हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है भन्नुहुन्छ, म पनि आइपुगेँ बिरानो देश कतारबाट, 5 थर घर हो भन्नुहुन्छ, घर परिवार सबैमा सम्झना छ भन्नुहुन्छ साथीहरू। समीक्षा जोशी, अङ्किता सुनवार, माया राई, मनिषा मनु, कमला उनिम लिम्बू, त्यस्तो गरेर जुनिता चामलिङ राई, मेरो प्यारो मान्छे तिमी, कविता घतानी, दिलदी खिरिया, रुबिना थामी, खुसी संस्कृति लामा, लिम्बुनी पविना, माया आयुष, काली अञ्जना शेर्पा, कनुषा सुनवार, पूर्वली खुसी ममता पैया लगायत सबैमा सम्झना छ भन्नुहुन्छ भने, त्यस्तै पलपल अपेक्षासीन हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ। 11:02 गइसकेको छ, गीत मैले यस्तै छ कहानी परदेशीको भन्ने राखेँ होइन, अन्तिममा राख्ने कोसिस गरेँ, रिसाउनुहोस् ल भन्न चाहे, रोजाइमा पार्नुभएको थियो। आकाश चाहिँ हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है धरानबाट भन्नुहुन्छ, सम्झना सन्देश, भूमिका राई भन्नुहुन्छ, कमला मुखिया, आशिष नयन बस्नेत, निमा शेर्पा, रोमन मुक्तान तामाङ, अमित किरात राई, मिडिया प्रेमी भूमिका राई, कमला मुखी, आशिष नयन बस्नेत होइन, निमा शेर्पा, रोमन मोक्तान तामाङ, अमित किरात राई, पूजा युहाङ, बिहानी अनुष्का, सुनिता कुलुङ, त्यस्तो गरेर अनिसा सुनार, जुना लिम्बु, सनिम शेर्पा, दिया लिम्बु, आङभाङ घाल, अभिमान सुनार, कपिला चामी राई, कमला उनिम लिम्बु, मिडिया प्रेम निर्मला उनिम, बसन्त श्रेष्ठ, माधव ढुङ्गेल लगायत सबैमा सम्झना छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला मलाई म्यासेज पठाउनु भएको छ, हेर्दै सुन्दै हुनुहुन्छ यति बेला पुष्पा श्रेष्ठ हुनुहुन्छ, भाइ मैले मेरो परदेशमा रहनुहुने मेरो प्यारो मान्छेको लागि सानो सायरी लेखिएको छु, वाचन गरिदिनुहोस् ल भन्नुहुन्छ पुष्पा। के भन्दाखेरिमा तपाईँले लेख्नु भएको छ, मैले सुरुवातमा भनिहाल्छु, जुन लेखकले जुन भावमा गहिरो लेखिएको छ त्यो भावमा म वाचन गर्न सक्छु सक्दिनँ थाहा छैन, तर न्याय दिने कोसिस गर्नेछु ल, यो सुरुवात नै भनेखेरि अहिले होइन सानो शायरी लेखेको छु, वाचन गरिदिनुहोस् ल भन्नुहुन्छ। बुढा, परदेशमा तिमी टाढा भए पनि मेरो मनबाट कहिल्यै टाढा भएका छैनौ भन्नुहुन्छ होइन, ठिक छ, माया आउनु पर्यो, टाढा हुनु भएन, व्याख्या नगर्न मोरा हत्तरीको वाचन गर, मेरो बानी के छ भन्दाखेरि म व्याख्या गर्नतर्फ लाग्छु क्या। बुढा, परदेशमा तिमी टाढा भए पनि मेरो मनबाट कहिले टाढा भएका छैनौ, दिनभरि आफ्नै काममा व्यस्त भए पनि हरेक पल तिमीलाई सम्झने गर्छु म। बुढा, तिमी त्यहाँ हाम्रो भविष्य बनाउन पसिना बगाउँदैछौ, म यहाँ तिम्रो मायालाई मुठभरि सजाएर बसेको छु, तिमी थाक्दा मेरो सम्झना बनोस् आराम, तिमी उदास हुँदा मेरो माया बनोस् मुस्कान, तिमी थाक्दा मेरो सम्झना बनोस् आराम, तिमी उदास हुँदा मेरो माया बनोस् मुस्कान। परदेशले जति नै दूरी बढाए पनि हाम्रो मायाको दूरी कहिल्यै नबढोस्, अरू केही चाहिँदैन बुढा, बस तिमी सधैँ खुसी रहनु, सुरक्षित रहनु र एक दिन सबै सपना पूरा गरेर मेरो सामान्य मुस्कुराउँदै फर्केर आउनु। बुढा, तिमी परदेशमा भए पनि मेरो माया प्रार्थनामा तिमी नै छौ, मेरा हरेक सपनामा तिमी नै छौ र मेरो मनले रोजेको मान्छे पनि सधैँ तिमी नै हौ भन्नुहुन्छ।
मैले भावनामा तपाईँले शायरी पारामा लेख्नुभयो, मैले भावनामा डुबेर भन्दा पनि भावना तरिकाले वाचन गरेँ जस्तो लाग्छ। कस्तो मिल्यो कि मिलेन किस्सा सुन्दै हुनुहुन्छ? यस्तो कि हजुर बुढा, परदेशमा तिमी टाढा भए पनि मेरो मनबाट कहिले टाढा भएको छैनौ। दिनभरि आफ्नै काममा व्यस्त भए पनि हरेक पल तिमीलाई सम्झने गर्छु म। बुढा, तिमी त्यहाँ हाम्रो भविष्य बनाउन पसिना बगाउँदैछौ, म यहाँ तिम्रो मायालाई मुटुभरि सजाएर बसेको छु।

तिमी थाक्दा मेरो सम्झना बनोस् आराम तिमी उदास हुँदा मेरो माया बनोस् मुस्कान परदेशले जति नै दूरी बढाए पनि हाम्रो मायाको दूरी कहिल्यै नबढोस् भन्नुहुन्छ अरू केही चाहिँदैन बुढा बस तिमी सधैँ खुसी रहनु सुरक्षित रहनु र एक दिन सबै सपना पूरा गरेर मेरो सामान्य मुस्कुराउँदै फर्केर आउनु बुढा तिमी परदेश नभए पनि मेरो माया प्रार्थनामा तिमी नै छौ मेरो हरेक सपनामा तिमी नै छौ र मेरो मनले रोजेको मान्छे पनि सधैँ तिमी नै हो भन्नुहुन्छ ठिक छ माया हुनु पर्यो दुःखमा जस्तो लाग्छ दुःख पर्दाखेरि पनि उसलाई सम्झेर मुस्कुराउन सकोस् अथवा उसका कुरा सम्झेर त्यो पीडा भएको पल होइन हाँसो बनोस् त्यही त होला नि माया सरिका छेत्री हुनुहुन्छ आकाशको जुन मैले छुन सकिनँ चाहेर पनि म तिम्रो हुन सकिनँ भन्नुहुन्छ आकाशको जुन मैले छुन सकिनँ चाहेर पनि म तिम्रो हुन सकिनँ देखेको पाइन रहेछ यहाँ निधारमा कहाँ पाइन्छ र दुनियाँ देखेको आधारमा आकाशको जुन मैले छुन सकिनँ चाहेर पनि म तिम्रो हुन सकिनँ लेखेको पाइन रहेछ यहाँ निधारमा कहाँ पाइन्छ र दुनियाँ देखेको आधारमा आकाशको जुन मैले छुन सकिनँ चाहेर पनि म तिम्रो हुन सकिनँ भन्नुहुन्छ भनिन्छ मृत्यु सम्बन्ध होइन विवाह अनि अन्त्य लेखेरै आएको हुन्छ भन्छ खै हो होइन थाहा छैन तर भन्छन् न त्यही भएर कहिलेकाहीँ देखेका कुराहरू हुँदैन जस्तो पुरा हुँदैन जस्तो पनि लाग्छ सायद यी कुरामा पनि म धेरै बहकिन चाहन्न बाबुराम मगर हुनुहुन्छ कार्यक्रम सुन्दैछु ओखल ढुङ्गा पोखाली घर भइहाल साउदी अरेबियाबाट भन्नुहुन्छ धेरै माया सम्झना घर परिवार साथीभाइ सबैमा भन्नुहुन्छ मलाई पनि विशेष रूपमा धन्यवाद त्यस्तै गरेर यति बेला हुनुहुन्छ म्यासेज पठाउनु भएको छ क्या म्यासेज छन् ल अब चाहिँ लगभग कार्यक्रमको समयावधि पनि सकिसकेको छ सो कार्यक्रमलाई अन्त्य गर्नु पनि पर्ने हुन्छ होइन बिदा माग्नुपर्ने हुन्छ अर्थात् पेम निङमा शेर्पा हुनुहुन्छ हेलो भाइ नमस्ते नमस्कार हजुर दादा म पनि सुन्दैछु है हजुर रामेछाप जिल्लाको सुन्दर बस्ती उमाकुण्ड दुई बान्ती भण्डारबाट भन्नुहुन्छ हाल चाहिँ काठमाडौँको हिमालयन एक रेस्टुरेन्टबाट भन्नुहुन्छ पेम निङमा शेर्पा सम्झना सबैमा भन्नुहुन्छ मलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु कृष्ण राई बिन्दास हुनुहुन्छ उहाँले पनि लेख पठाउनु भएको छ लगाएर सिन्दुर हजुर पुस्नुको अर्थ लगाएर सिन्दुर हजुर पुस्नुको के अर्थ देखाएर मुस्कान आँखामा रुज्नुको के अर्थ लगाएर सिन्दुर हजुर पुस्नुको के अर्थ देखाएर मुस्कान आँखामा रुज्नुको के अर्थ प्रेमको शब्द हटाइदेऊ सक्दिन पल पल मर्न प्रेमको शब्द हटाइदेऊ सक्दिन पल पल मर्न हजार सपना सजाएर त्यसै टुट्नुको के अर्थ हजार सपना सजाएर त्यसै टुट्नुको के अर्थ लगाएर सिन्दुर हजुर पुछ्नुको के अर्थ देखाएर मुस्कान आँखामा रुज्नुको के अर्थ भन्नुहुन्छ नमस्ते नमस्कार सिन्धुलीबाट म पनि आएँ है सुन्दैछु कृष्ण राई बिन्दास हो सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु 11:10 गइसकेको छ अर्थात 10 मिनट 15 मिनट जति मैले समय लिइसकेको छु अब छुट्टिनुपर्छ आज धेरै भावनाहरू लेखेर पठाउनु भयो मैले लेखहरूलाई न्याय दिने कोसिस गरे भनेर लेख्नुहोस् गर्नुहोस् गर्नु हो भनेर लेख्नुहोस् अनि भोलि फेरि पठाउनुहोस् अन्य म्यासेजहरू म वाचन गर्नेछु पनि भन्न चाहे होइन गरिनुहोस् तैँले भाइ भएन भएन मेरो त्यो गहिराईमा जुन भावमा गएर मैले लेखेको थिएँ त्यो भावमा तपाईँले अथवा तैँले वाचन गर्नै सकिनुहोस् भन्नुहुन्छ भने ओके पठाउनुहोस् ल सन्देशहरू सल्लाह सुझावहरू पठाउनुहोस् पनि भन्न चाहे भने नि म पर्फेक्ट छैन यति त मान्छु म तर पर्फेक्ट बन्छु सरसल्लाह सुझाव दिनुभयो भने होइन वाचन मैले न्याय गरे नै होइन पुरा लेखलाई न्याय दिलाएरै वाचन गरे जस्तो लाग्छ मलाई चाहिँ मेरो हिसाबले चाहिँ तर जो तपाईँ यति बेला सुन्दै हुनुहुन्छ नि तपाईँले नलाग्न पनि सक्छ नि त मैले त म कन्फिडेन्ट छु मैले भरपूर राम्रो तरिकाले कार्यक्रम चलाइरहेको छु
न्याय दिइराखेको छु भन्ने घमण्डका साथ पनि भन्थ्यो कहिले चाहिँ तर तर कहिले काहीँ घमण्ड गर्नुहुन्न आज भन्ने पनि हाल त्यही भएर मैले भन्ने गर्छु पर्फेक्ट छैन तर पर्फेक्ट हुन्छु सरसल्लाह सुझाव दिनुहोस् त्यही अनुसार अगाडि बढ्छु तपाईँको माया रहे भने हामी रहन्छौँ जस्तो लाग्छ म रहन्छु सकिगयो होइन माया रहेन भने म किन रहनु र हो यो संसारमा होइन ठिक छ भन्दै छुट्यौँ छुट्टिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो मनदेखि धन्यवाद दिन चाहन्छु कार्यक्रम के कस्तो लाग्यो सर सल्लाह सुझाव दिनुहोला नम्बर 0 44 40 26 रहेको छ अनि साथसाथै म्यासेज मार्फत पनि सरसल्लाह सुझाव दिन सक्नुहुन्छ लेख रचनाहरू पठाएर साथ दिनुभयो कार्यक्रममा आइदिनुभयो जस रमाइलो भयो होइन रमाइलो गरिदिनुभयो विशेष रूपमा धन्यवाद दिन चाहन्छु सुनेर साथ दिनुभयो विशेष रूपमा धन्यवाद झ्याल ढोका बन्द गर्न बिर्सिनु भयो कि ध्यान दिनुहोस् आफ्नो प्रिय मान्छे अथवा अरू कोहीलाई केही भन्न बिर्सिनु भयो कि ध्यान दिनुहोस् सम्झिनुहोस् औषधि लिन बिर्सिनु भयो कि ध्यान दिनुहोस् ग्यासको रेगुलेटर अफ गर्न बिर्सिनु भयो कि ध्यान दिनुहोस् रातको समय विद्युतीय उपकरणहरू चार्जिङमा राखेर नछोड्नुहोस् त्यस्तै गरेर पानी प्रशस्त मात्रामा पिउने बानी बसाल्नुहोस् त्यो पनि तातो पानी पिउने बानी बसाल्नुहोला पनि भन्न चाहन्छु लामखुट्टेको टोकाईबाट बस्नुहोस् पनि भन्न चाहे भोलि कहीँ कतैको यात्रा गर्दै हुनुहुन्छ भने बाटोको बारेमा मौसमको बारेमा जानकारी लिएर मात्र यात्रामा निस्कनुहोस् भन्दै म कार्यक्रम प्रस्तुता आजको बसाईबाट छुट्टिन चाहन्छु पुष्पा श्रेष्ठ हुनुहुन्छ राम्रो वाचन छ भाइ भन्दैनुहुन्छ विशेष रूपमा धन्यवाद सरिकाजी सरिका छेत्रीले पनि सुन्दैनुहुन्छ धन्यवाद भाइ भन्नुहुन्छ विशेष रूपमा धन्यवाद भन्दै छुट्यौँ केही भन्नु मन छ त मलाई केही भन्नु मन छ भने भन्नुहोस् है

0: विषाद युक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
1: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
0: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
1: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
0: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
0: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
0: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: रामेछाप नगरपालिकाको अनुरोध।
3: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
2: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।
4: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त? सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
5: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ, उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छुइनँ। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
4: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
5: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
4: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा तीन महिनादेखिको सुगरको अवस्था हेर्ने एचबीए1सी जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहेको कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बिमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
5: ए, सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
6: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजात तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने आईयूसीडी र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
4: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
7: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
1: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np, फोन नम्बर 048-40-0114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 16-60-48-54-114 मा सम्पर्क गर्नुहोस्।
7: जिल्ला अस्पताल रामेछाप।

0: आज विक्रम सम्वत 2083 साल साउन 28 गते बिहीबार श्रावण शुक्ल प्रतिपदा 13 अगस्त सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: निजी संसद नागरिकको पहरेदारकी सरकारको छाया, प्रदेश सरकारहरूमा बेरुजुको भार, 5.5 महिनापछि स्वदेश फर्कदै देउवा, नयाँ नेता पुरानै पारा, निजामती सेवा ऐनमा 55-30 प्रस्तावप्रति अर्थमन्त्रीको सहमति लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको गुल्मीको सेवा बुटवलबाटै शीर्षकको शुभ समाचार।
0: गुल्मीको काली गण्डकी गाउँपालिकाले रूपन्देहीमा बसोबास गर्दै आएका आफ्ना नागरिकलाई बुटवलबाटै सामाजिक सुरक्षा भत्ता नवीकरण लगायतका सेवा दिन थालेको छ। गाउँपालिकाको स्थायी ठेगाना भई रोजगारी व्यवसाय तथा अन्य कारणले रूपन्देही र आसपासका जिल्लामा बसोबास गर्ने नागरिकलाई लक्षित गरी गाउँपालिकाले बुटवलबाट सेवा प्रवाह गरेको हो। गाउँपालिकाको कार्यालय तथा सम्बन्धित ओडा कार्यालयबाट लिनुपर्ने सेवा गाउँमै पुगेर लिनुपर्ने बाध्यता हटाउँदै स्थानीय सरकार नागरिक बसेकै ठाउँमा पुगेको गाउँपालिकाले जनाएको छ। विशेष गरी ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा गाउँसम्म पुग्न कठिन हुने नागरिकलाई यसबाट सहज भएको छ। गाउँपालिकाका सूचना अधिकारी ओम बहादुर थापाका अनुसार रूपन्देही आसपास बसोबास गर्ने पालिकावासीलाई सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि गुल्मी पुग्नुपर्ने अवस्था अन्त्य गर्न बुटवलमा सेवा सञ्चालन गरिएको हो। उहाँले भन्नुभयो, रूपन्देहीबाट गाउँपालिकासम्म पुग्दा समय र खर्च पनि बढ़ी लाग्छ। बर्खायाममा यात्रा झनै कठिन हुने भएकाले नागरिकलाई सहज होस् भनेर बुटवलबाटै सेवा दिएका हौं। बुटवलमा सेवा लिन आएका सेवाग्राहीले पनि गाउँपालिकाको यो पहलबाट आफूहरूलाई निकै सहज भएको बताएका छन्।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदै म कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ, न रोगको डर न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। प्रतिनिधि सभा अन्तर्गत कानून न्याय तथा मानवाधिकार समितिले 20 साउनमा राखेको बैठकको एजेण्डा सर्वोच्चका न्यायाधीशका विषयमा 3 अन्तर्राष्ट्रिय संस्थाले जारी गरेको विज्ञप्तिसँग सम्बन्धित थियो। एमनेस्टी इन्टरनेशनल, इन्टरनेशनल कमिशन अफ जुरिस्ट र ह्युमन राइट्स वाचले सर्वोच्चका न्यायाधीशलाई राजीनामा दिन सरकारले दवाब दिएको दावीसहित 8 साउनमा संयुक्त विज्ञप्ति जारी गरेका थिए। यही विषयमा समितिको बैठकमा 4 घण्टा छलफल भयो। बैठकले ती अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण माग्न सरकारलाई निर्देश दिने निर्णय गर्यो। सरकारका काम कार्यवाहीमाथि प्रश्न उठाउनु पर्ने समिति नै सरकारमाथि प्रश्न उठाउने संस्थासँग स्पष्टीकरण माग्नुपर्ने निर्णयमा पुगेको थियो। यस कार्यले आफ्नो भूमिका बिर्सेर सरकारको सहयोगी हुन पुगेको भन्दै समितिको आलोचना भयो। ती संस्थाको दावीलाई आधार बनाएर समितिले आफ्नै तहबाट तथ्य खोज्ने र अनुसन्धान गर्न सक्ने विकल्प पनि थियो। त्यसो नगरेर समितिले आफ्नो म्यान्डेट विपरीत काम गरेको सत्तारूढ रासोपाकै सांसद अमरेश कुमार सिंह बताउँछन्। राज्यका निकायलाई जवाबदेही बनाउने समितिको भूमिका हो। राज्य बाहिरका निकाय र व्यक्ति कसले के भन्छ त्यो छलफल गर्ने म्यान्डेट समितिलाई छैन। उनले भने भोलि कुनै विदेशी राजदूतले सार्वजनिक रूपमा केही बोल्लान् अनि अन्तर्राष्ट्रिय सम्बन्ध समितिले राजदूतलाई बोलाएर छलफल गर्न मिल्ने, उनले प्रश्न गरेका छन्। एजेण्डा बनाएर छलफल नगरेका सार्वजनिक सरकारका केही सवालहरूमा व्यवस्थापनको योजना बिना सुकुम्बासी बस्ती विस्थापन, सीमा मामिलामा प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति, सुनसरीमा दुई समूहबीच विवादले उत्पन्न तनाव, उद्योगी व्यवसायी पक्राउ तथा घर खान तलासी, राहदानी ठेक्का प्रकरण लगायतका विषय छन् भने त्यस्तै अख्तियारका पदाधिकारीमाथि प्रधानमन्त्रीको सचिवालयको दबाव, फेसबुक मार्फत प्रधानमन्त्रीबाट शिक्षा र स्वास्थ्यको समता, करमा फिर्ताको घोषणा, त्रिभुवन विश्वविद्यालयको एमबीबीएस प्रश्नपत्र लीक, ग्यास अभाव, भारतीय सीमा नाकामा भन्सारको कडाई, किसानलाई मल अभाव, कृषि अनुदान तथा वितरणमा समस्या, संचार माध्यमका कार्यालयहरूमा अवरोध, गणेश नेपालीको आत्मदाह, माजिद अन्सारी लगायत जेएनजी अगुवाको पक्राउ, राहदानी लिन शास्ति, सवारी लाइसेन्स वितरण प्रक्रिया अवरूद्ध लगायतका विषयलाई सार्वजनिक लेखा समितिले ध्यान नदिएको भन्दै विरोध भएको छ भने सरकारलाई जवाबदेही बनाउनुपर्ने संसदीय समितिहरूकै भूमिका कमजोर, उल्टै सरकारको प्रतिरक्षामा देखिएपछि अधिकांश समितिमाथि प्रश्न उपशीर्षकमा, मिनी संसद नागरिकको पहरेदार के सरकारको छाया शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
0: नेपाली राजनीतिमा नयाँ पुस्ताको आगमनलाई लिएर निकै उत्साह थियो। पुरानो पुस्ताबाट दिक्क नागरिकले गत चुनावमा पनि नयाँ अनुहार नै रोजे। नयाँ शैलीको शासनको अपेक्षा गरेर नयाँ दललाई अभूतपूर्व मत पनि दिए। नयाँ अनुहारहरू निर्वाचित भएर आएको र सरकार बनाएको पनि पाँच महिना पुग्नै आँट्यो। भनिन्छ बिहानीले दिनको संकेत गर्छ। पाँच महिनामै पाँच वर्ष शासनको सम्पूर्ण चित्र नआए पनि केही संकेत त पक्कै गरेको छ। अनि नयाँ बिरूवाको चिल्लो पात छ कि खस्रो, सिंहदरबार वा संसदमा पात्र मात्रै फेरिए कि पारा पनि फेरियो? प्रश्न उठेको छ। अनुहार फेरिए पनि पारा फेरिएको छैन। सरकारको नेतृत्व युवाले गरिरहेको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेन 36 वर्षमै झण्डै दुई तिहाई बहुमत पाएको सरकारको नेतृत्व गरिरहनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको बलियो सरकारसँग जनताको अपेक्षा ठूलो छ कि अपेक्षा अनुसार काम भइरहेको छ त? सरकारका पछिल्ला गतिविधिले छ भन्न सक्ने अवस्था छैन। मंगलबार साँझ प्रतिनिधि सभामा देखिएको एउटा दृश्य त्यसकै उदाहरण हो। प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका 182 जना सांसद छन्। तर मंगलबार प्रतिनिधि सभामा सभामुख डोलप्रसाद अर्याल डीपीले खानी तथा खनिज पदार्थ विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दा गणपूरक संख्या कोरम पुगेन। गणना गर्दा सभाकक्षमा जम्मा 61 जना सांसद थिए, जसमध्ये विपक्षीतर्फ 5 जना सांसद थिए भने सत्तापक्ष रासोपातर्फ 56 जना थिए। संविधानको धारा 94 अनुसार कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेश गर्न प्रतिनिधि सभाको बैठकमा 1/4 अर्थात 69 जना सांसद अनिवार्य उपस्थित हुनुपर्छ। तर सत्तारूढ़ रासोपाका 182 सांसद हुँदाहुँदै आफ्नै सरकारले ल्याएको प्रस्ताव गणपूरक संख्याको अभावमा निर्णयार्थ पेश हुन सकेन। हामीले परिणाम दिन नसके घातक भाष्य बन्नेछ सभापति रवि लामिछानेको भनाई सम्बन्धी यो खबर यससँगै छापिएको छ। रासोपा सभापति रवि लामिछानेले आफ्नो पार्टीको जग कमजोर र संरचना ठूलो भएको स्वीकार गर्नुभएको छ। अब यसलाई सुरक्षित राख्न र बलियो बनाउन टेको दिने र अड्याउने जिम्मेवारी आफूहरूको काँधमा रहेको उहाँले बताउनुभयो। बुधबार अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित कार्यक्रममा लामिछानेले रासोपाको जग बलियो हुनु अघि नै संरचना ठूलो बनेको टिप्पणी गर्नुभएको हो। जग बलियो नबनाइकन हामीले स्ट्रक्चर बलियो बनाएर हुँदैन। कहिलेकाहीँ जग बनिरहँदाखेरि स्ट्रक्चर कस्तो बन्दैछ भन्ने थाहा पाउन गाह्रो हुन्छ। रासोपाको बलियो स्ट्रक्चर भन्दा पहिले धेरै तलको पार्टी बनेको हो उहाँले भन्नुभयो। मैले यहाँ स्वीकार्नै पर्छ तर युवाको चाहना यही थियो। नेता नयाँ पारा पुरानै शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
2: सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा अनुसन्धान चलिरहेका बेला स्वास्थ्य उपचार गराउन भन्दै विदेश पुगेका पूर्व प्रधानमन्त्री एवं कांग्रेस पूर्व सभापति शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउवा अझै नेपाल फर्किएका छैनन्। पूर्व सभापति देउवा भने कांग्रेस इतर पक्षको भेलामा समेत सहभागी हुने गरी बिहिबार नेपाल आउन लागेको कांग्रेस नेताहरूले बताएका छनृ पूर्व प्रधानमन्त्री देउवा 13 फागुनमा त्रिभुवन विमानस्थलबाट सिंगापुर उडेका थिए। त्यसै उनी विदेशमै छन्। पूर्व परराष्ट्र मन्त्री राणा 21 पुसमा त्रिभुवन विमानस्थलबाट दिल्ली प्रस्थान गरेकी थिइन्। दुवैले आफूहरू स्वास्थ्योपचारका लागि क्रममा रहेको बताएका छन्। तर कुन देशमा कुन अस्पतालमा कुन रोगको विषयमा उपचार भइरहेको भनेर खुलाएका छैनन्। दुवैजना शुरूमा सिंगापुर र त्यसपछि हङकङ पुगेको बताइन्छ। आज काठमाडौँबाट दिल्ली हुँदै सिंगापुर पुगेकी थिइन्। देउवा काठमाडौँबाट सिंगापुर गएका थिए भने देउवा दम्पतिले आफ्नो बसाईबारे आधिकारिक रूपमा केही खुलाएका छैनन्। अनुसन्धान छलेर विदेश भागेको आरोप पनि उनीहरू विरूद्ध लाग्ने गरेको छ। यति लामो अवधिसम्म विदेश बसाई र उपचार खर्चको स्रोत के हो भन्ने प्रश्न पनि उठेको छ। देउवा दम्पतिले विदेशमा उपचाररत रहेको बाहेकहरू खुलाएका छैनन्। 25 चैतमा देउवाले फेसबुक पोस्ट मार्फत स्वास्थ्य उपचारका निम्ति हाल हामी विदेशमा छौं र अझै उपचारका क्रम जारी रहेको जानकारी गराउन चाहन्छु। वास्तविकता समयक्रमसँगै खुल्दै जाने नै छ। अतिरञ्जन गरी सार्वजनिक भएका विवरणबाट भ्रममा नपर्न सबैमा अपील गर्दछु भनी भनेका थिए। यसबारे कांग्रेस पनि मौन छ। कांग्रेस प्रवक्ता देवराज चालिसले देउवा उपचारका क्रममा विदेशमा रहेको भन्ने बाहेक अरू कुरामा पार्टीलाई आधिकारिक जानकारी नभएको बताउँछन्। उहाँहरू उपचारका क्रममा विदेशमा हुनुहुन्छ भन्ने जानकारी आएको हो। यसबाहेक पार्टीलाई अरू कुरा भनिएको छैन। हाल पार्टी कामका सिलसिलामा विदेशमा रहेका चालिसले भनेका छन्। उहाँहरू कहाँ हुनुहुन्छ, उपचार खर्च के भइरहेको छ, यावत विषयबारे म अनभिज्ञ छु उनले भनेका छन्। नेपालको सार्वजनिक ठेक्का पट्टासँग जोडिएका व्यक्तिको सेल्टर र कारोबारको पहिलो गन्तव्य सिंगापुर, हङकङ र दुबई लगायत देश रहेकाले देउवा दम्पतिको विदेश बसाई र यसको कनेक्सन भए नभएको खोजबिनको विषय भएको बताइएको छ। सम्पत्तिमाथि प्रश्न उठिरहेका बेला 5 महिनाको विदेश बसाएपछि फर्कदै देउवा शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
0: प्रदेश सरकारमा थपिँदै बेरोजु भार शीर्षकमा नागरिक दैनिकमा खबर छ। कोशीमा 6 अर्ब भन्दै खबर लेख्छ नागरिक दैनिक। कोशी प्रदेश सरकारको बेरोजु 5.5 अर्ब नाघेको छ। महालेखा परीक्षकको 8 वार्षिक प्रतिवेदन 2083 अनुसार कोशी सरकारको कुल बेरोजु आर्थिक वर्ष 2081-82 5.86 अर्ब रूपियाँ पुगेको छ। कोशी प्रदेशमा आर्थिक वर्ष 2074-75 2,23,42,000 रूपियाँ रहेकोमा आर्थिक वर्ष 2081-82 5.86,63,03,000 रूपियाँ पुगेको हो। महालेखाको प्रतिवेदन अनुसार कोशी प्रदेशमा विगतको तुलनामा पछिल्ला 2 वर्षमा वार्षिक बेरोजु घट्दै गएको देखिए पनि हरेक वर्ष नयाँ बेरोजु थपिने क्रम नरोकिएका कारण बेरोजु नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको छ। कोशीमा आर्थिक वर्ष 2075-76 वार्षिक बेरोजु सबैभन्दा बढ़ी 1,67,39,26,000 रूपियाँ रहेको देखिएको छ। गण्डकीमा 3 अर्ब गण्डकी प्रदेशमा बेरुजु वर्षेनी बढ़दो छ। गण्डकीमा बेरुजु 8 वर्षमा 3 अर्ब पुग्न लागेको छ। गण्डकी प्रदेश सरकार र मातहतका कार्यालयहरूको हालसम्मको बेरुजु 2,83,38,00,000 रूपियाँ पुगेको महालेखा परीक्षकको प्रतिवेदन 2083 उल्लेख छ। गण्डकीमा आर्थिक वर्ष 2081-82 59,50,19,000 रूपियाँ बेरोजु थपिएको छ। यो अघिल्लो आर्थिक वर्ष 2080-81 भन्दा 7,22,19,000 बढ़ी हो।
2: नेपालमा थरका आधारमा समुदाय छुट्याउने अभ्यास छ। थरकै आधारमा समावेशी प्रतिनिधित्वको अभ्यास पनि छ। थरकै आधारमा सम्बन्धित व्यक्तिको परिवार, समुदाय र सामाजिक पृष्ठभूमिबारे अनुमान गर्ने र थरकै आधारमा जातको अनुमान गर्ने प्रवृत्ति छ। तर थरकै आधारमा पहिचान थाहा नलाग्ने सरकारी तथ्याङ्कले नै देखाएको छ। राष्ट्रिय दलित आयोगले दलित समुदायको थर सूची तयार पारेको छ, जसले एउटै थर भएका दुई व्यक्ति फरक जातीय समुदायका हुन सक्छन् भन्ने देखाउँछ। आयोगले तयार पारेको विवरणमा पहाड़ी दलित समुदायले प्रयोग गर्ने थरहरूको सूची छ। आयोगको तथ्याङ्क अनुसार गैर दलितका थर 214 थर पहाड़ी दलित समुदायले प्रयोग गर्छन्, जसमा अधिकारी, आचार्य, उपाध्याय, ओली, कडेल, कोइराला, गौतम, जोशी, खनाल, दाहाल, पाण्डे, पोखरेल, पन्त, पौडेल लगायत पर्छन्। यी थर नेपाली समाजमा सामान्यतया अन्य समुदायसँग पनि जोडिएर चिनिन्छन्। तर आयोगको दस्तावेजमा तीनै थर दलित समुदायले पनि प्रयोग गर्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ। यसको अर्थ एउटै थर भएका सबै व्यक्ति एउटै जातका हुन्छन् भन्ने सामाजिक बुझाइ सही नरहेको देखिएको छ। उदाहरणका लागि पाण्डे भन्ने थर सुन्दा एउटा निश्चित समुदायको मानिस भन्ने अनुमान लगाउन सकिन्छ, तर आयोगको तथ्याङ्कमा पाण्डे थर दलित समुदायले पनि प्रयोग गरे थरका रूपमा सूचीकृत छ। त्यस्तै अधिकारी, आचार्य, उपाध्याय, ओली वा गोक्तम जस्ता थर पनि दलित समुदायले प्रयोग गर्दै आएको आयोगको तथ्याङ्क छ। तथ्याङ्क अनुसार पहाड़ी दलितले प्रयोग गर्ने थरहरूमा विश्वकर्मा समुदायले प्रयोग गर्ने थरहरूको संख्या 358 रहेको छ भने मधेसी दलितले प्रयोग गर्ने केही थरहरूमा चमार समुदाय 31, धोबी समुदाय 42, डोम समुदाय 19, मुसर समुदाय 17, अन्य 97, गैर दलितका थर 41 रहेका छन्। त्यस्तै पहाड़ी दलितले प्रयोग गर्ने थर विश्वकर्मा समुदाय 358 छन् भने परियार समुदाय 296, मिजार समुदाय 233, अन्य 65, गैर दलितका थर 214 रहेका छन्। कानून न दलित समुदाय भन्नाले विगतमा वर्णाश्रम व्यवस्थाका आधारमा अछूतको व्यवहार गरिएका, आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, रोजगारी लगायत राज्यको समग्र क्षेत्रबाट उत्पीडन, अपमान, बहिष्कारमा पारिएका, श्रमशिप र कलाका माध्यमबाट राज्य निर्माणमा महत्वपूर्ण योगदान पुर्याएका ऐतिहासिक श्रमजीवी समुदाय हुन्। पहिचानकै सकसमा दलित शीर्षकमा आजको मध्याह राष्ट्रिय दैनिकमा यो खबर छ।
0: 8 वर्ष यता विभिन्न कारणले अड्किएको संघीय निजामती सेवा ऐनको मस्यौदा 55-30 को प्रावधान राखेर टुंगो लगाइँदैछ। अर्थ मन्त्रालयले दोहोर्याएर 55-30 को प्रावधानलाई सहमति दिएको छ। यो भनेको 55 वर्ष उमेर पुगेका वा 30 वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाश पठाउने प्रस्ताव हो। यति बेला निजामती विधेयकमा 55-30 प्रावधान सबैभन्दा चर्चित विषय हो। 55-30 को प्रावधान लागू हुन्छ कि हुन्न भन्ने विषय अहिले निजामती क्षेत्रमा मात्र नभई अन्य क्षेत्रमा पनि चर्चा र बहसको विषय बनेको छ। 55-30 अर्थको सहमति शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको हो।
2: पत्रिकामा टेण्डरका विज्ञापन प्रकाशित गर्न निषेध गर्ने गरी भएको सार्वजनिक खरिद ऐन संशोधनको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। पत्रिकामा सूचना तथा विज्ञापन प्रकाशनमा पूर्व प्रतिबन्ध लगाइएको विषयमा सार्वजनिक खरिद ऐन 2063 गरिएको संशोधन उपलको रिटमा सरकारका नाममा कारण देखाउ आदेश जारी भएको हो। प्रधान न्यायाधीश मनोज कुमार शर्मा, न्यायाधीशहरू विनोद शर्मा, सारंगा सुवेदी, अब्दुल अजीज मुसलमान र महेश शर्मा पौडेल सहितको 5 सदस्यीय संवैधानिक इजलासले सार्वजनिक खरिद ऐनमा संशोधन गर्नु पर्नेको कारण माग गरेको हो। इजालसले मुद्दाको विषयवस्तु अन्तिम सुनवाईको बखतमा नै निक्योल गर्नुपर्ने प्रकृतिको रहेको उल्लेख गर्दै अन्तरिम आदेश दिनु भने इन्कार गरेको छ। सार्वजनिक खरिद ऐन संशोधनमाथिको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश शीर्षकमा हिमाली टाइम्समा यो खबर छ।
0: विदेशी नागरिकको बसाई नियमन गर्दै सरकार शीर्षकमा गोर्खापत्र खबर लेख्छ। विदेशी नागरिकको नेपाल बसाई अनुशासित र नियमसंगत बनाउन सरकारले नियमित अनुगमन गर्ने भएको छ। नेपालमा बस्ने अनुमति पाएका विदेशी नागरिकको सुविधा तथा उनीहरूका चालचलन र गतिविधिमाथि सूक्ष्म निगरानी गर्दै गलत प्रक्रियाकलाप गरेको पाइएमा देश निकाला गर्नेसम्मको नीतिलाई सरकारले अवलम्बन गर्ने भएको हो। सुशासन र पारदर्शिताको नीति कार्यान्वयन गर्न र विदेशी नागरिकको बसाई नियमसंगत बनाउन परराष्ट्र गृह मन्त्रालयसँगै अध्यागमन विभागले एकीकृत अवधारणामा काम गरिरहेका छनृ।